0: धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर, गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227। सूचना स्ट्रोंगर टुगेदर भन्ने नाराका साथ सेप्टेम्बर 28 दिन विश्वभर मनाइने विश्व रेबिज दिवस 2026 अवसरमा पशु अस्पताल तथा पशु सेवा कार्यालय गणेशोक वीरेन्द्रनगर सुर्खेतमा यही असोज 5 गतेदेखि 12 गतेसम्म सञ्चालन हुने निशुल्क सप्ताहव्यापी रेबिज रोग विरूद्धको खोप कार्यक्रममा आफ्नो घरपालुवा कुकुर र बिरालोलाई खोप लगाई अवसरको फाइदा लिनुहुन सम्पूर्ण सुर्खेत जिल्लावासी महानुभावलाई अनुरोध गरिन्छ। याद राखौ, रेबिज रोग बहुला कुकुर र बिरालोको टोकाईबाट मानिसमा सर्न सक्ने 10% प्राणघात रोग हो, तर समयमै खोप लगाउँदा यो रोगबाट बस्न सकिन्छ। तसर्थ रेबिजबाट बस्न निम्न उपायहरू अपनाउनुहोस्। आफूले पालेको कुकुर र बिरालोमा वर्षको एकपटक रेबिज रोग विरूद्धको खोप अनिवार्य लगाऊ। कुकुर र बिरालोले आफूलाई टोकेमा चिकित्सकको सल्लाह बमोजिम त्यही दिन खोप लगाऊ। सामुदायिक र सड़क कुकुरहरूसँग विशेष सावधानी अपनाऊ। रेबिज विरूद्ध खोप, जनावरको सुरक्षा, मानव जीवनको रक्षा। पशु अस्पताल तथा पशु सेवा कार्यालय सुर्खेत।
2: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
3: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
4: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
3: यो सोलर बलियो र भल्पर्दछ।
5: हाम्रो बाबाले मानिकेल सुर्खेतबाट जानुभएको।
6: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जनचेतना अभियान, सहयोगी मानिकेल ऊर्जा सुर्खेत। फोन नम्बर 083-522-360।
7: कामको टेन्सन, छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
8: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
9: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
10: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
11: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
9: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नुभयो?
12: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
0: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि

0: यसै अन्ठानब्बेमा फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिल्यै फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 1-9-8-198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
0: सूचना।
3: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
3: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली वीरेन्द्र नगर 2 बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907626। सम्पर्क फोन नम्बर 083-590-7626।
0: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रममा प्रस्ताव तथा निवेदन पेश सूचीकृत गर्ने सम्बन्धी सूचना।
4: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न सुर्खेत जिल्लाका कृषि व्यवसायमा संलग्न इच्छुक कृषक, कृषक समूह, सहकारी संस्था, व्यावसायिक फर्म, कम्पनी, उद्यमी व्यवसायहरूबाट निवेदन प्रस्ताव पेश गर्नका लागि यो सूचना प्रसारण गरिएको छ। यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र, यही असोज 30 गते कार्यालय समयावधिभित्र यस कार्यालयमा आवश्यक कागजातहरू संलग्न राखी निवेदन पेश गर्न हुन अनुरोध गर्दछौ। साथै सूचनाको अन्तिम दिनमा कुनै सार्वजनिक विदा परेमा विदाको भोलिपल्ट कार्यालय खुल्ने दिनमा समेत निवेदन संकलन गरिनेछ। कार्यक्रम सम्बन्धी थप जानकारीका लागि फोन नम्बर 083-520-181 र सूचना अधिकारी मोबाइल नम्बर 98-580-71-306 र कार्यालयको वेबसाइट www.doad.karnali.gov.np मार्फत जानकारी लिन सकिनेछ।
0: कार्यक्रम तथा क्रियाकलापहरू कृषि प्रविधि प्रबन्धन, कृषि प्रसार तथा खाद्य सुरक्षा कार्यक्रम, बाँझो जमिन उपयोग तथा जमिन सदुपयोग कार्यक्रम, च्या उत्पादन प्रदर्शन कार्यक्रम, गोब्रेस सिताके, बेलचन्दा, क्यामोमाइल, रोजमेरी खेती विस्तार कार्यक्रम, बराहताल गाउँपालिका वडा नम्बर 1 गाडापानी र तेलपानी, रैथाने बाली उत्पादन तथा प्रदर्शन कार्यक्रम,
4: गत विगतमा निर्माण भएका स्थायी प्लास्टिक घरको मर्मत तथा सञ्चालन कार्यक्रम, स्टेबरी खेती प्रदर्शन कार्यक्रम, खाद्य तथा पोषण प्रणाली रूपान्तरण तथा सुदृढीकरण कार्यक्रम, जग्गा भाडामा लिई व्यावसायिक तरकारी खेती गर्ने कृषक फर्म समूह सहकारीलाई भाडामा सहयोग,
0: प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना संघ सशर्त अनुदान, बसन्ती मकै ब्लक विकास कार्यक्रम, वीरेन्द्रनगर नगरपालिका निरन्तरता, उन्नत बीउ उत्पादनमा प्रोत्साहन अनुदान कार्यक्रम,
4: कृषि यान्त्रिकीकरण कार्यक्रम, व्यावसायिक च्याउ उत्पादक कृषकलाई ठूला मेसिनरी औजार उपकरण सहयोग, कृषि तथा पशुपन्छी स्रोत केन्द्र विकास कार्यक्रम, मौरी स्रोत केन्द्र स्थापनाका लागि पूर्वाधार निर्माण तथा सञ्चालन निरन्तरता तथा विस्तार, तरकारी तथा खाद्यान्न बाली बीउ उत्पादन स्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रम, स्थापना भएका स्रोत केन्द्रको फलोअप कार्यक्रम, फलफूल नर्सरी स्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रम,
0: व्यावसायिक फलफूल बगैचा स्थापना तथा विकास कार्यक्रम, ओखर बगैचा स्थापना, सुन्तला जात फलफूल, सुन्तला, कागती, जुनार, अमिलभ, भोगटे बगैचा स्थापना तथा विकास, मेवा बगैचा स्थापना तथा विकास कार्यक्रम, व्यवसाय केरा बगैचा स्थापना तथा विकास कार्यक्रम, फलफूल बगैचा सुदृढीकरण कार्यक्रम, नवीनतम फलफूल किवी, एवोकाडो, हलुवा बेद, ड्रागन फ्रूट प्रबन्धन कार्यक्रम, विगत आर्थिक वर्षमा स्थापना भएका फलफूल बगैचाको फलोअप कार्यक्रम,
4: कृषि पूर्वाधार विकास कार्यक्रम, प्राङ्गाणिक हाट बजार निर्माण भेरीगंगा नगरपालिका, स्याला रस्टिक स्टोर निर्माण वीरेन्द्रनगर 13 स्याला, भेरी श्रमिक कृषि उपज संकलन योजना भेरी गंगा 9, निगाल पानी रस्टिक स्टोर वीरेन्द्रनगर नगरपालिका 15, मागमा आधारित निर्माण भएका संकलन केन्द्रको स्तर उन्नति तथा सुधार कार्यक्रम,
0: कृषि व्यवसाय प्रवर्धन कार्यक्रम, बगर खेती प्रवर्धन कार्यक्रम, माग तथा व्यावसायिक परियोजनामा आधारित कृषि व्यवसाय प्रवर्धन कार्यक्रम, जिल्ला स्तरीय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम, तरकारी खेती प्रवर्धन कार्यक्रम, स्थानीय आलू प्रवर्धन कार्यक्रम, मसला बाली प्रवर्धन कार्यक्रम, गहुँ ब्लक कार्यक्रम, तरकारी ब्लक विकास कार्यक्रम, भेरीगंगा 4 हरियो क्षेत्र, अकबरी खुर्सानी मिशन कार्यक्रम, प्राकृतिक प्रकोप राहत कार्यक्रम, कपास खेती प्रवर्धन कार्यक्रम, उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम, कफी प्रवर्धन कार्यक्रम, चकलाबन्दी खेती प्रवर्धन कार्यक्रम, बराहताल गाउँपालिका 2, सामूहिक खेतीको लागि प्रस्तावका आधारमा सहयोग कार्यक्रम, मौरी पालन प्रवर्धन तथा महप्रशोधन कार्यक्रम, निर्मित कृषि पूर्वाधारहरूको प्राविधिक सहजीकरणका साथै संरचना सुधार कार्यक्रम, बाली विशेष खाद्यान्न उत्पादन कार्यक्रम र च्याउ उत्पादन प्रवर्धन कार्यक्रम,
4: प्राङ्गणिक कृषि प्रवर्धन रैथाने बाली तथा पशुपन्छी विकास कार्यक्रम, भर्मिक कम्पोस्ट उत्पादन सहयोग कार्यक्रम, निर्यातजन्य रैथाने बालीको मूल्यवान लोगो प्रवर्धन, ढुवानी बजारीकरण, लेबलिङ प्याकेजिङ, अर्गानिक उत्पादक कृषकलाई अदुवा बेसार लगायत अन्य बाली उत्पादनमा आधारित प्रोत्साहन अनुदान, रैथाने बारीमा आधारित कोसेली घर स्थापना सहयोग कार्यक्रम, जलवायु मैत्री एग्रो इकोलोजिकल मोडेल भिलेज स्थापना निरन्तरता र विस्तार, जैविक मलमा सौलिय सहयोग कार्यक्रम, हरियो मल प्रवर्धन कार्यक्रम, गुडेधान प्रवर्धन कार्यक्रम, प्राङ्गणिक अदुवा बेसार उत्पादन कार्यक्रम,
0: संघ सशर्त अनुदान प्राङ्गणिक कृषि प्रवर्धन कार्यक्रम
4: साथै अन्य कागजातहरू तथा प्रक्रिया कर्णाली प्रदेश सरकारबाट स्वीकृत कृषि तथा सहकारी सम्बन्धी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि र अन्य प्रचलित कानून बमोजिम हुनेछ।
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858056455।
0: सूचना
3: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
3: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
5: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ। एक्सट्रिम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
6: नमस्कार तथा सुप्रभात। काया खैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मदन पौड्यालको स्वागत छ। काया खैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
7: आज 2083 साल असोज 7 गते बुधबार, सन 2026 सेप्टेम्बर 23 तारीक भदौ शुक्ल पक्षको द्वादशी तिथि।
8: काया कैरनका साथमा
7: किसान पाइप प्रोडक्ट्स प्राली,
8: राष्ट्रको शान किसान,
7: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
6: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
7: राष्ट्रसंघको 81औं महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, भीभीआईपी विदाईको परम्परा तोडियो, राष्ट्रसंघमा सशक्त आवाज उठाउन सांसदहरूको सुझाव।
6: चाडपर्वको मुखैमा दैनिक उपभोग्य वस्तुको भाव अनियन्त्रित, बजार नियमन सुस्तायो, भएको अनुगमन पनि जरिवानामै सीमित।
7: पर्सीदेखि 11 गतेसम्म देशका धेरै ठाउँमा ठूलो वर्षा हुने, भीषण वर्षाका कारण विपदको जोखिम उच्च, भिजेको जमीन भएकाले विशेष पूर्व तयारी गर्न विज्ञको सुझाव।
9: अहिलेको अवस्थामा त 100 मिलिमिटरबाट 150 मिलिमिटरसम्म वर्षा भयो भने हाम्रोमा जोखिमै हुन्छ। एक दिनमा त्यति पानी पर्यो भने मेचीदेखि महाकालीसम्म नै भनौँ न ठूलो वर्षा हुन्छ भन्ने हिसाबले सबैले सोच्नु पर्यो।
6: फिनल्याण्ड र नर्वेले अघि सारेको एआई नियन्त्रण आह्वानको गुटरेसद्वारा स्वागत, महासभामा सम्बोधन गरेसँगै उहाँको महासचिवका रूपमा कार्यकाल समाप्त हुँदै।
7: र 20औं एसियाडमा भारतलाई पहिलो स्वर्ण, महिला क्रिकेटमा श्रीलंका 147 रनले पराजित।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: एनआईसी एसिया इक्विटी अपर्चुनिटी फन्ड, मज्जाको लगानी गर्ने अवसर।
2: अब लगानी गरौं भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
1: एनआईसी एसिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फण्डमा लगानी गर्ने सुनौलो अवसर।
2: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला, एनआईसी एसिया इक्विटी अपर्चुनिटी फण्ड। 10 वर्षे योजना, दीर्घकालीन वृद्धिको सम्भावना, अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फण्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्, बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
1: आवेदनको लागि मेरो शेयर आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
2: थप जानकारीको लागि 98514-03-31 वा 97-86-409-48 सम्पर्क गर्न सक्नुहुनेछ।
1: अवसर सँगै अघि बढ्दै
2: एनआईसी एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924 5670-925।
4: काया कैरनमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै हिजो बेलुका अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ। उहाँ तिरूवनन्तराष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विमान मार्फत दोहा हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको हो। प्रधानमन्त्री शाहलाई कतारको दोहामा रहेको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राई र दूतावास का वरिष्ठ अधिकारीले स्वागत गर्नुभयो। प्रधानमन्त्री शाह दोहाबाट न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ। उहाँलाई न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरद राज आरन लगायतका अधिकारीले स्वागत गर्नुहुनेछ। आजै प्रधानमन्त्री शाह संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगमा पुग्नुहुनेछ। त्यहाँ उहाँलाई भ्रमणको विषयमा परराष्ट्र सचिव, संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयोर्कमा रहेको नेपालका महावाणिज्य दूतले ब्रिफिङ गर्नुहुनेछ। त्यस लगत्तै प्रधानमन्त्री शाह उहाँको सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा सहभागी हुने कार्यक्रम छ। भोलि प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस बीच भेटवार्ता हुनेछ। त्यस लगत्तै शाहले संयुक्त राष्ट्रसंघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ। पर्सि प्रधानमन्त्री शाह न्यूयोर्कबाट दोहाका लागि प्रस्थान गर्नुहुनेछ। प्रधानमन्त्री शाह यही असोज 10 गते स्वदेश फर्किने तालिका रहेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाह अमेरिका भ्रमण गर्ने क्रममा पहिले भन्दा फरक माहौल देखियो। यसअघिका प्रधानमन्त्रीहरू विदेश जाँदादेखि नै तामझाम हिजो देखिएन। विदाईका क्रममा विमानस्थलमा कुनै औपचारिक कार्यक्रम भएन। सेनाले सलामी दिने परम्परा पनि तोड़िएको छ। गृहमन्त्री सुदन गुरूङ र पर्यटन मन्त्री खड़गराज पौडेल आफ्नै हिसाबले प्रधानमन्त्रीलाई विदाई गर्न पुग्नु भएको थियो। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ, जसमा जलवायु परिवर्तनबाट नेपालले भोगेका विषय उठान हुनेछ। प्रधानमन्त्री शाहको भ्रमण तालिकामा कुनै पनि साइडलाइन वार्ताको कार्यसूची भने तय गरिएको छैन। यसैबीच सांसदहरूले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको शान्ति, सार्वभौमिकता, जलवायु न्याय, हिमाल संरक्षण, विपद व्यवस्थापन र अन्तर्राष्ट्रिय सहकार्यको विषयमा विश्व सामु प्रस्तुत गर्न सुझाव दिएका छन्। हिजोको संसद बैठकमा उनीहरूले महासभामा भाग लिने क्रममा प्रधानमन्त्रीले विपद प्रभावितका लागि राहत तथा पुनर्स्थापनामा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपील गर्नुपर्ने धारणा राखेका हुन्।
5: प्रधानमन्त्री बालेन्द्र शाहले मंगसिरको पहिलो साता भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ। प्रधानमन्त्री बनेको 8 महिनापछि उहाँको पहिलो औपचारिक विदेश भ्रमण हुन लागेको हो। प्रधानमन्त्री शाहले चैत 13 शपथ ग्रहण गरे लगत्तै भारतीय समकक्षी नरेन्द्र मोदीले उहाँलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिनुभएको थियो। उच्च कूटनीतिक स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमण मंगसिर 7 र 8 हुने गरी कूटनीतिक तहमा तयारी शुरू भएको छ। प्रधानमन्त्री मंगसिर पहिलो साता भारत भ्रमणमा जाने शीर्षकको खबर नयाँ पत्रिकामा छ।
4: चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य बढ़दै गएको र कतिपय वस्तुको आपूर्ति सहज नभएको अवस्थामा बजार व्यवस्थापनमा सरकारमाथि प्रश्न उठेको छ। चामल, खानेतेल, दाल, चिनी र मसला जन्ने वस्तुको भाव बढ़ेको छ भने खाना पकाउने ग्यासको आपूर्ति पनि अझै नियमित हुन सकिरहेको छैन। नेपाल खुद्रा व्यापार संघको मूल्य विवरण अनुसार पछिल्ला महिनामा अधिकांश खाद्य वस्तुको मूल्य उकालो लागेको छ। असारदेखि भदौ अन्तिमसम्म 25 किलोको जीरा मसिनो चामलको मूल्य झण्डै 400 देखि 500 रूपियाँसम्म बढ़ेर 2500 देखि 2700 रूपियाँसम्म पुगेको थियो। सोना मनसुली चामलको 25 किलोको बोराको मूल्य पनि 1350 रूपियाँबाट बढ़ेर 1750 रूपियाँसम्म पुगेको व्यवसायले बताएका छन्। खानेतेलको मूल्य पनि बढ़ेको छ। उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हाले पछिल्लो एक वर्षमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव 3 पटक र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महा महानिर्देशक पटक पटक परिवर्तन हुँदा बजार नियमन कमजोर भएको दावी गर्नुहुन्छ। यसैबीच बजारमा मूल्य गुणस्तर र तौलको कैफियत भेटिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यापारी तथा व्यवसायलाई जरिवाना गर्दै आए पनि उपभोक्ता अदालतमा सरकारी पक्षबाट अहिलेसम्म एउटा पनि मुद्दा दर्ता भएको छैन। यसले गम्भीर प्रकृतिको उपभोक्ता ठगी तथा अनुचित व्यापारिक कार्य समेत सामान्य जरिवानामै टुंगिने अवस्था रहेको देखाउँछ। उपभोक्ता अदालत संचालनमा आएको 10 महिनासम्म विभागले एउटा पनि मुद्दा नलगेको तथ्य सार्वजनिक भएको छ। चाड़ पर्वको मुखैमा उपभोग्य वस्तुको अनियन्त्रित मूल्य वृद्धि जरिवानामै सीमित बजार अनुगमन शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा ठूलो वर्षाको सम्भावित जोखिम र अपनाउनु पर्ने सावधानी बारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
1: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बाट, जहाँ बालापन उमेरले झिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
6: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रसंघको 81 औं महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, भीभीआईपी विदाईको परम्परा तोड़ियो, राष्ट्रसंघमा सशक्त आवाज उठाउन सांसदहरूको सुझाव, प्रधानमन्त्री शाह मंगिर पहिलो हप्ता भारत भ्रमणमा जाने गरी तयारी, चाड़ पर्वको मुखैमा दैनिक उपभोग्य वस्तुको भाव अनियन्त्रित, बजार नियमन सुस्तायो, भएको अनुगमन पनि जरिवानामै सीमित लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। उत्तरी अण्डमान सागर आसपास बनेको न्यूनचापीय प्रणाली शक्तिशाली हुँदै गएकाले पर्सी शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म देशका धेरै जसो ठाउँमा ठूलो वर्षा गराउने सम्भावना थप उच्च बनेको मौसम विज्ञान विभागले जनाएको छ, जसका कारण विभिन्न क्षेत्रमा प्रतिकार्यमा उत्रिनु पर्ने अवस्था आउन सक्ने भन्दै विभागले रेड अलर्ट जारी गरेको छ। विभागका अनुसार विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा उच्च हावाहुरी सहित ठूलो वर्षा हुने सम्भावना छ। यसै गरी मधेस, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पनि ठूलो वर्षाको सम्भावना प्रबल रहेको जनाउँदै रेड अलर्ट जारी भएको छ। सम्भावित वर्षाका कारणले भूक्षेप, बाढ़ी, पहिरो तथा गेग्रयान्ड बहावको उच्च जोखिमसँगै शहरी तथा तराई क्षेत्रमा डुबानको खतरा रहने औल्याएको छ। देशका ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ़नेछ। दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन लगायत नदी क्षेत्र आसपासका निर्माण कार्य, सड़क तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले यात्रा नगर्न र आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा विभागले अनुरोध गरेको छ। यसैबीच गृहमन्त्री सुदन गुरूङ र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ शुक्रबारदेखि आइतबारसम्मको पूर्वानुमान गरिएको उच्च वर्षा बारे मौसम विज्ञान विभाग पुगेर जानकारी लिनु भएको छ। मन्त्रीद्वयलाई विभागका महानिर्देशक डाक्टर अर्चना श्रेष्ठ लगायतले सम्भावित विपदको जोखिमबारे जानकारी गराउँदै उच्च सतर्कता आवश्यक रहेको सुनाउनुभयो।
4: बंगालको खाड़ीमा बनेको न्यूनचापीय क्षेत्रका कारण नेपालमा केही दिन अत्याधिक वर्षा हुने भएपछि विपदको जोखिम बढ़ेको छ। वर्षाले विपद ल्याउन सक्ने भएकोले पूर्व तयारी आवश्यक छ। थप जानकारी सहित साथी भोजेन्द्र बस्नेत।
8: ठाउँ अनुसार वर्षाको मात्रा र अवधि केही फरक हुन सक्छ, तर पछि शुक्रबारदेखि आइतबारसम्म भीषण वर्षा हुने पक्का छ। बंगालको खाड़ीबाट आइरहेको प्रणालीले बाटो फेर्न पनि सक्छ। त्यसबाट पानीको मात्रा र ठाउँ फरक होला, तर नेपालमा धेरै ठाउँमा भीषण वर्षा हुने भएकाले सचेत हुन आवश्यक छ। वर्षाले बाढ़ी, पहिरो, डुबान जस्ता प्रकोपहरू ल्याउँछ। यस्ता जोखिम भएको ठाउँमा सुरक्षाका उपायहरू अपनाउनुपर्छ। यो अवधिमा सबैभन्दा ख्याल गर्नुपर्ने कुरा यात्रा रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देल बताउनुहुन्छ।
9: 9 गतेदेखि 11 गतेसम्म चाहिँ हामी यात्रा नै नगरौं, जोखिममा पर्ने हामी काम गर्दै नगरौं होइन। रातिको यात्रा चाहिँ एकदमै बन्दै, सायद प्रशासनले पनि त्यो कुराहरू हुन्छ होला। दिउँसोको समयमा पनि हामीले त्यहाँको चाहिँ वर्षाको तथ्याङ्क अथवा वर्षाको क्षेत्र हेरेर मात्रै हामीले चाहिँ केही क्रियाकलापहरू गर्न सक्छौ।
8: यो बेला अत्यावश्यक बाहेक यात्रा नगर्नु नै ठिक हुन्छ। यस्तै यो पदयात्रामा जाने समय हो। विशेष गरी हिमाली क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरू ट्रेकिङमा जाने क्रम चलिरहेको छ। केही हिमालमा आरोहण पनि चलिरहेको छ। हिमाली क्षेत्रमा हिमपात हुने भएकाले त्यहाँ विशेष सावधानी चाहिन्छ।
9: हिमाली क्षेत्रमा चिसो पनि बढ़िरहेको अवस्था छ, त्यस कारणले गर्दाखेरि त्यहाँ चाहिँ वर्षा भन्दा पनि हिमपाती सम्मान पर्यटकहरूलाई पनि हामीले चाहिँ त्यही अनुसारको सुसूचित गरेर विशेष गरी 8 गतेदेखि 11 गतेसम्म नै ट्रेकिङ अथवा पदयात्राहरू नगर्ने, कहीँ चाहिँ उहाँहरू बीचमा हुनुहुन्छ भने सुरक्षित स्थानमा बस्ने होइन। सकभर अब विभिन्न ट्राभल एजेन्सीहरूले पनि आफ्नो गेस्टहरूलाई पदयात्रामा नपठाउने र अन्य किसिमका कार्यहरू पनि नगर्दा नै हामी सुरक्षित रहन सक्छौ।
8: तराईको क्षेत्र, नदी किनारका बस्ती र शहरी क्षेत्रहरूमा डुबान तथा पहाड़ी क्षेत्रमा पहिरोको जोखिम उच्च छ। त्यसैले पालिकाहरूले त्यस्ता जोखिम पहिचान गरेर पूर्व तयारी गर्नुपर्छ।
9: पानी पर्यो भने यो क्षेत्रमा पहिरो जान्छ है भन्ने जस्तो चाहिँ जुन छ नि हाम्रो विभिन्न भूखण्ड, त्यसको चाहिँ अवलोकन र निगरानी चाहिँ धेरै राम्रो तरिकाले चाहिँ स्थानीय तहले नै गरिरहेको छ। त्यो पहिचानयुक्त क्षेत्रबाट अब हिडुलदेखि लगायत अन्य किसिमका कार्यहरू भारी वर्षाको अवधिमा गर्नु भएन। अर्को स्थानीय तहले चाहिँ आफ्नो क्षेत्राधिकारभित्र रहेका खोला, नदी, नाला हरूको अनुगमन पनि उहाँहरूले गरिरहनु भएको छ। यो चाहिँ खोलामा चाहिँ यो अर्को चाहिँ खोला मिसिएर यसरी चाहिँ माथिबाट बाढी आउन सक्छ भन्ने किसिमको चाहिँ आकलन उहाँहरूलाई त्यो पनि हुन्छ। किन भन्दा कतिपय कुराहरू हाम्रो चाहिँ परम्परागत शैलीले पनि हामी निर्धारण गर्न सक्छौ। अहिले चाहिँ मुख्य रूपमा पूर्व जानकारी दिएर हामीले चाहिँ हाम्रो जनधनको क्षति घटाउने भएको हुनाले यसमा चाहिँ स्थानीय तहको प्रमुख भूमिका हुन सक्छ।
8: केही ठाउँमा भीषण वर्षा हुन्छ, सबैजसो ठाउँमा वर्षा वा हिमपात हुन्छ। अहिले जमिन भिजिसकेको अवस्था भएकाले अलि ठूलो पानीले पनि खेती गर्ने जोखिम रहेकाले पूर्व तयारी आवश्यक रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देल बताउनुहुन्छ।
9: अहिलेको अवस्थामा त करिब करिब 100 मिलिमिटरबाट 150 मिलिमिटरसम्म वर्षा भयो भने हाम्रोमा जोखिमै हुन्छ। एक दिनमा त्यति पानी पर्यो भने हामी मनसुनको उत्तरार्धमा भएको हुनाले जमिनहरू पनि भिजिएर कमजोर भइसकेको अवस्था भएको हुनाले हामीले चाहिँ अब मेचीदेखि महाकालीसम्म नै भनौँ न ठूलो वर्षा हुन्छ भन्ने हिसाबले सबैले त्यो रूपमा सोच्नु पर्यो। त्यही अनुसारको तयारी गरौँ, ठूलोको तयारी गर्यौं भने हामीले सानोलाई ठेक्न सक्छौ।
4: भीषण वर्षाको जोखिम र सावधानीका उपायहरूबारे त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। यसैबीच 2 हप्तासम्म पर्खिँदा पनि मौसमले साथ नदिएपछि मनासलुका आरोहीहरू फर्किन थालेका छन्। निरन्तर वर्षात र हिमपातका कारण हिमाल चढ़न प्रतिकूल भएपछि आरोहीहरू हिमालय नचढ़ी फर्किन थालेका मनासलु हिमाल अवस्थित चुमनुमरी गाउँपालिका 1 का वडा अध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिनुभयो। अहिले मनासलु आधार शिविरमा अविरल वर्षात र हिमपात भइरहेको छ भने विभिन्न शिविरहरूमा हिमपात पनि भइरहेको छ। 5 फिट भन्दा बाक्लो हिउँ थपिएको आरोहण दलका सहयोगीहरूले बताएका छन्। 8163 मिटर मनासलु आरोहण गर्न यो सिजनमा सबैभन्दा धेरै झण्डै 500 आरोहीले मनासलु आरोहण अनुमति लिएका थिए। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
11: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
12: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
10: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6096।

0: you.
1: Extreme energy drink.
2: नमस्ते काका, चिट्टिको परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
5: को उपचारका लागि भनेर काठमाडौँमै हुनुहुन्थ्यो, तर प्रतिमाले गाउँपालिकामा जरूरी काम परेकाले आफू रसुवा फर्किने पर्ने जिद्दी गर्नुभयो। भदौ 10 बिहान प्रतिमा स्याफ्रो बेसीको आफ्नै कार्यालयमा हुनुहुन्थ्यो। काठमाडौँमा रहेका पतिले भोटेकोशीमा ठूलो बाढ़ी आएको चेतावनी रसुवाको माथिल्लो भेगमा बस्ने आफ्नी काकीबाट पाउनुभयो। केडीले प्रतिमालाई तत्कालै फोन गर्नुभयो। त्यति बेला बिहानको 9:15 भइसकेको थियो। प्रतिमाले फोन त उठाउनुभयो, तर केडीले प्रश्न सुन्नु भएन। संयोगको ज्यान लिएको र हजारौंलाई बेपत्ता बनाएको र रसुवा त्रिशुलीका पूरै बस्तीहरू बगाएको यो विपदमा प्रतिमाको मृत्युले वहाँको जिल्लालाई अपूरणीय क्षति पुर्याएको छ। नर्स, पूर्व भलिबल खेलाड़ी र गोसाईकुण्ड गाउँपालिकाकी उपाध्यक्ष प्रतिमा तामाङ लामा स्वास्थ्य, शिक्षा र सामाजिक सेवामा सक्रिय हुँदै स्वास्थ्य मन्त्रीसम्म बन्ने सपना बुन्नु भएको थियो। भोटेकोशी बाढ़ीले वहाँको ती सपना अधूरै छाड्यो, जो रसुवाको हेरचाह गर्दा गर्दै त्यहीको बाढ़ीमा बिलायन शीर्षकको खबर कान्तिपुरमा छ।
6: अब विदेशको खबर। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तीव्र गतिमा विकसित भइरहेको फ्रन्टियर एआई मोडेललाई अन्तर्राष्ट्रिय मापदण्ड र निगरानी अन्तर्गत राख्न फिनल्याण्ड र नर्वेले अघि सारेको पहलको स्वागत गर्नुभएको छ। उहाँले एआईको सुरक्षित विकास र प्रयोगका लागि अन्तर्राष्ट्रिय सहयोग बलियो बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। फिनल्याण्डका राष्ट्रपति अलेक्जाण्डर स्टब र नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरेको नेतृत्वमा शुरू गरिएको पहलले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रलाई विद्यमान अन्तर्राष्ट्रिय संयन्त्रलाई सुदृढ़ गर्दै एआईका लागि मापदण्ड निर्धारण, प्रमाणीकरण तथा क्षमताको सीमा नागेमा राष्ट्रहरूलाई एकै ठाउँमा ल्याउन सक्ने अन्तर्राष्ट्रिय संस्था निर्माणको सम्भावना खोज्न आग्रह गरेको छ। महासचिव गुटेरेसले सामाजिक सञ्जाल एक्स मार्फत यो पहलको स्वागत गर्दै एआई सम्बन्धी संयुक्त राष्ट्रसंघको स्वतन्त्र अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानलले पहिलो विषयगत प्रतिवेदन सार्वजनिक गरेकोमा स्वागत गर्नुभएको छ। महासचिव गुटेरेसले महासभामा आफ्नो अन्तिम सम्बोधन गरेसँगै उहाँको महासचिवका रूपमा कार्यकाल पनि समाप्त हुँदैछ।
5: अब खेल खबर। जापानको इची नागोयामा भइरहेको 20 एशियन गेम्समा भारतले पहिलो स्वर्ण जितेको छ। भारतले महिला क्रिकेटबाट पहिलो स्वर्ण जित्न सफल भएको हो। हिजो भएको फाइनलमा भारतले श्रीलंकालाई 147 रनको जीतसहित स्वर्ण जितेको हो। पहिलो ब्याटिङ गरेको भारतले स्मृति मन्धनाको 79 रन, शाफाली वर्माको 48 रन र रिचा घोषको 49 रनको मद्दतमा 3 विकेटको क्षतिमा 216 रन बनाएको थियो। 217 रनको लक्ष्य पछ्याएको श्रीलंका 69 रनमै अल आउट भयो। श्रीलंका भने रजतमा सीमित बन्यो। जारी एशियन गेम्समा श्रीलंकाको यो पहिलो पदक हो। भारतले 1 स्वर्ण, 4 रजत र 2 काँस्य गरी 7 पदक जितिसकेको छ।
6: अब केही खबर संक्षेपमा। मलेसिया रोजगारीमा मिलेमतोमा बिचौलिया खड़ा गरी सिन्डिकेट लगाउन खोजेपछि प्रधानमन्त्री बालेन्द्र शाहले चासो व्यक्त गर्नुभएको छ। वहाँले हिजो बिहान मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन सम्पर्क गरी सिन्डिकेटप्रति चासो व्यक्त गर्नुभएको हो। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार वार्ताको क्रममा प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड़ दिनुभएको थियो। प्रधानमन्त्री शाहले राखेको धारणालाई मलेसियाली प्रधानमन्त्री इब्राहिमले पनि सकारात्मक रूपमा लिएको बताउनु भएको छ।
5: आउने सिजनका लागि आवश्यक पर्ने रासायनिक मल खरिदका लागि सरकारले थप 10 अर्ब रूपियाँ बजेट सुनिश्चित गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 रासायनिक मल खरिदका लागि विनियोजित बजेटमा थप 10 अर्ब सुनिश्चित गरेको हो।
6: सरकारले बजेट मार्फत लागू गरेका करका दर र व्यवस्था कार्यान्वयनमा आएको 2 महिनामै परिवर्तन गरेको छ। आर्थिक वर्ष 83-84 बजेट प्रस्तुत गर्दा अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले शेयर कारोबारबाट हुने पूँजीगत लाभ करलाई अन्तिम कर बनाउने घोषणा गर्नुभएको थियो, तर सरकारले करको दर पहिला भन्दा पनि कम हुने गरी घटाउने निर्णय गरेको छ। करका दरमा सरकारको अस्थिर नीति, आर्थिक वर्ष शुरू भएको 2 महिनामै हेरफेर शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
5: एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल बीच देखिएको विवाद का लागि अन्त्य भएको छ। फागुन 21 को निर्वाचन चुनावमा पराजित भएपछि पार्टी पुनर्गठनको बहस चलाएका महासचिव पोखरेलसँग अध्यक्षको खटपट हुँदै आएको थियो। सोमबार राति दुई नेता बीचको भेटवार्तापछि सम्बन्धमा सहजता आएको हो। लोकको डर न परलोकको डर
6: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: राष्ट्रसंघको 81 महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान। भीभीआईपी विदाईको परम्परा तोडियो। राष्ट्रसंघमा सशक्त आवाज उठाउन सांसदहरूको सुझाव।
6: चाडपर्वको मुखैमा दैनिक उपभोग्य वस्तुको भाव अनियन्त्रित। बजार नियमन सुस्तायो। भएको अनुगमन पनि जरिवानामै सीमित।
5: पर्सीदेखि 11 गते सम्म देशका धेरै ठाउँमा ठूलो वर्षा हुने। भीषण वर्षाका कारण विपदको जोखिम उच्च। भिजेको जमीन भएकाले विशेष पूर्व तयारी गर्न विज्ञको सुझाव।
6: फिनल्याण्ड र नर्वेले अघि सारेको एआई नियन्त्रण आह्वानको गुटरेसद्वारा स्वागत। महासभामा सम्बोधन गरेसँगै उहाँको महासचिवका रूपमा कार्यकाल समाप्त हुँदै।
5: र 20 एसियाडमा भारतलाई पहिलो स्वर्ण। महिला क्रिकेटमा श्रीलंका 147 रनले पराजित।
6: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन मौकामा चौका हान्ने बजार भावसँग सम्बन्धित छ। यहाँ एउटा तरकारी बजार छ। एक गृहिणी तरकारीको भाव मूल्य सूची हेर्दैछन् अनि उनीसँगै रहेका श्रीमानलाई भन्दैछिन्, विपदमा सबैले मौका छोपिहाल्छन् क्यारे, एकचोटि बैंक कहाँ फोन गर्नु त, उनीहरूले नि तरकारीको लोनको व्यवस्था गरिसके कि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौ। नमस्कार।
0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
7: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
7: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
8: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: परुवाले हानेर श्रीमती मारेको आरोपमा सुर्खेतको रेक्चाबाट एकजना पक्राउ, स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए।
1: डोल्पाको त्रिपुरा सुन्दरीमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित 8 जना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता, 73.5 लाख रूपियाँ भ्रष्टाचार गरेको दावी।
0: नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा साना उद्यमीलाई चुनौती, भन्सार सुविधा घट्न सक्ने भन्दै कर्णालीका उद्यमी चिन्तित।
1: र जापानमा जारी 20 एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालको थाइल्याण्डमाथि पुनरागमन जित, अरू खेलमा निराशाजनक प्रदर्शन। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई, बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विष्टको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। फरुवाले हानेर श्रीमती मारेको आरोपमा सुर्खेत प्रहरीले चौकुनी गाउँपालिका 5 रेक्चाबाट एकजनालाई पक्राउ गरेको छ। प्रहरीले चौकुनी गाउँपालिका 5 रेक्चाका 32 वर्षीय गोपीराम जैसी र 30 वर्षीय श्रीमती चन्द्र देवकोटालाई फरुवाले टाउकोमा हानेर हत्या गरेको जनाएको छ। जिल्ला प्रहरीकाले सुर्खेतका प्रवक्ता कविन्द्र सिंह बोहराले हिजो बिहान 10:30 बजे गोपीरामले फरुवाले हान्दा चन्द्रको घटनास्थलमा मृत्यु भएको बताउनुभयो। गोपीरामलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाको कारण खुल्न बाँकी रहेको भन्दै यसबारे अनुसन्धान गरिरहेको जनाएको छ।
1: डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेल सहित 8 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराचन्द धमला, वरिष्ठ लेखा सहायक रूपचन्द्र बुढा, शिक्षा अधिकृत भीमबहादुर थापा, एमआईएस अपरेटर सरिन्द्र चन्द्र विष्ट विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। यो सँगै नगरपालिकाको वडा नम्बर 6 स्थित हरियाली पाङलुङ माझफाल हुँदै रूकुमसम्म सड़क निर्माण कार्य खरिद गर्ने प्रक्रियामा मूल्याङ्कनमा संलग्न बोलपत्र मूल्याङ्कन समितिका सदस्य शिशिर कुमार गुरूङ, छल निर्माण सेवा प्रणाली डोल्पा र निर्माण सेवाका प्रोपराइटर दीपचन्द्र रोकाय विरूद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ। उनीहरू विरूद्ध बिगो रकम 73,61,000 रूपियाँ कायम गरी सजाय हुन माग दावी सहित विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर भएको आयोगले बताएको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेले उनीहरूलाई आर्थिक वर्ष 78-79 त्रिपुरा सुन्दरी नगरपालिकाको वडा नम्बर 6 हरिया पानी पाङलङ माझफाल हुँदै रूकुमसम्म सड़क योजना निर्माणको ठेक्का प्रक्रिया नियम विपरीत बढ़ी रकम कबोल गर्ने, बोलदाताको बोलपत्र स्वीकृत तथा ठेक्का प्रदान गर्ने गरी भ्रष्टाचार गरेको आरोप लागेको हो।
0: नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति भएपछि कर्णाली प्रदेशका साना लघु तथा मझौला उद्यमीले अवसर भन्दा बढ़ी चुनौती सामना गर्नुपर्ने सरोकारवालाहरू बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश समितिले आयोजना गरेको कार्यक्रमका सहभागी उद्यमी तथा व्यवसायहरूले यस्तो बताएका हुन्। उनीहरूका अनुसार विकासशील राष्ट्रमा स्तरोन्नति भएपछि नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारमा थप प्रतिस्पर्धा गर्नुपर्नेछ। हाल प्राप्त हुँदै आएका भन्सार छूट तथा अन्य सुविधामा कटौती हुन सक्ने भएकाले साना तथा मझौला उद्यमीलाई समस्या पर्न सक्ने उनीहरूको भनाइ छ। उद्यमी सीता कार्कीले साना तथा मझौला उद्योगमा लगानी कम हुने, प्रविधिको प्रयोग न्यून हुने र अन्तर्राष्ट्रिय अनुभव र ज्ञानको कमीका कारण चुनौती बढ़न सक्ने बताउनु भएको छ। त्यसका लागि उद्यमीलाई नयाँ प्रविधि, अन्तर्राष्ट्रिय बजार र कानूनी विषयमा आवश्यक ज्ञान दिनुपर्ने बताउनु भएको छ। त्यस्तै उद्यमी शशी थापाले आर्थिक लगानी बढ़ाउन तथा प्राविधिक ज्ञान विस्तार गर्न आवश्यक रहेको बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष धनबहादुर रावतले नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति भएपछि निर्यातमा कठिनाई, भन्सार छूटमा कटौती तथा औषधि र कृषिमा पाइने अनुदानमा असर पर्न सक्ने बताउनु भएको छ। महासंघका जीआईजेड परियोजना प्रमुख रोशन नेपालले नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति गर्नु अघि आवश्यक तयारी पूरा गर्नुपर्ने बताउनुभयो। उहाँका अनुसार स्तरोन्नतिपछि साना लघु तथा मझौला उद्यमीले भोग्नुपर्ने चुनौती र प्राप्त गर्न सक्ने लाभबारे प्रदेश स्तरमा सुझाव संकलन भइरहेको बताउनुभयो। परामर्शदाता भोजराज पौडेलले पनि विकासशील राष्ट्रमा स्तरोन्नति भएपछि नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नुपर्ने भएकाले त्यसका लागि आवश्यक तयारीमा जोड़ दिनुपर्ने बताउनु भएको छ।
1: कर्णाली करिडोर अन्तर्गत सर्केघाट गाउँपालिका दुई रिप नजिकै छारे भीरमा पहिरोसँगै ढुंगा पन्छाउन समस्या हुँदा यात्रुले तीन दिनदेखि शास्ति खेप्न परेको छ। हिल्सा सिमीकोट सड़क आयोजना प्रमुख बेलबहादुर नेपालीले दुई स्थानबाट पहिरो खसेपछि करिब 100 मिटर सड़कमा ठूला ठूला ढुंगा थुप्रिएको बताउनुभयो। पहिरो खस्ने क्रम अझै नरोकिएको र सड़कमा खसेका ढुंगा ठूल्ठूला ढुंगा विस्फोट गराएर हटाउन पर्ने अवस्था रहेको उहाँले बताउनुभयो। आयोजना प्रमुख नेपालीले सड़क खुलाउने प्राविधिक टोली र आवश्यक उपकरण परिचालनको काम भइरहेको भन्दै जोखिमपूर्ण अवस्थामा यात्रुलाई भीड़बाट आवागमन नगर्न आग्रह गर्नुभयो। सड़क अवरूद्ध भएपछि कर्णाली करिडोर हुँदै जुम्ला आवाजात गर्ने यात्रु तथा सवारी साधन प्रभावित भएका छन्। सड़क अवरूद्ध भएपछि सिमीकोट हुँदै नेपालगंज र सुर्खेत सिमीकोट कैलाश मानसरोवर दर्शन गर्ने यात्रुहरू बाटोमै अलपत्र परेका छन्।
0: सल्यानको दारमामा फैलिएको स्क्रब टाइफस संक्रमणप्रति जनप्रतिनिधिले सरकारको ध्यान आकर्षण गराएका छन्। नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश कुमार मल्लले प्रतिनिधि सभामा आकस्मिक समयमा दारमा गाउँपालिकामा पछिल्लो एक महिनामै स्क्रब टाइफस संक्रमणका कारण 7 जनाले ज्यान गुमाएको बताउनुभयो। उहाँले सल्यानमा पर्याप्त परीक्षण किट र आवश्यक औषधि र स्वास्थ्य सामग्री तत्काल उपलब्ध गराउन पनि माग गर्नुभएको छ। स्थानीय तहले प्रदेश र संघीय सरकारसँग परीक्षण किट तथा आवश्यक स्वास्थ्य सहयोग मागेको महिना दिन बितिसक्दा पनि कुनै सहयोग नपाएको उहाँको भनाई छ। सल्यानका दारमा कुमाक बागचौर लगायतका पालिकामा स्क्रब टाइफस संक्रमित नागरिकहरू बढ़िरहेका छन्। पछिल्लो दुई महिनामा दारमा र बागचौरमा मात्रै 335 जनाको स्वास्थ्य परीक्षण गर्दा 116 जनामा स्क्रब टाइफस संक्रमण देखिएको छ। परीक्षण गरेका मध्ये झण्डै 35% संक्रमण पुष्टि भएको छ। सल्यानका सबै जोखिमयुक्त क्षेत्रमा पर्याप्त परीक्षण गर्ने हो भने संक्रमितको संख्या अझै बढ़न सक्छ तर्फ उहाँले ध्यान आकर्षण गराउनु भएको छ। परीक्षण किटको अभावमा रोगको समयमा पहिचान उपचार र संक्रमणको वास्तविक अवस्था पत्ता लगाउन कठिन भएको भन्दै उहाँले समस्या समाधानका लागि तत्काल काम थाल्न पनि माग गर्नुभयो। स्वास्थ्य मन्त्रालयको वार्षिक प्रतिवेदनमा पनि नेपालमा स्क्रब टाइफस सबैभन्दा धेरै संक्रमित कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेको उल्लेख गरिएको छ।
1: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल 5 दशक देखि।
1: के तपाई वा तपाईको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
2: अब चिन्ता लिनु पर्दैन। उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
1: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नशा तथा मनोरोग विशेषज्ञ डाक्टर संजय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
1: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लोपन महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने,
2: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा, काठकुवा चोक, व्यापार रोडबाट 300 मिटर पूर्व, दैलेख रोड। सम्पर्क फोन नम्बर 083-590-8 र मोबाइल नम्बर 98-688-41-535।
1: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
3: कामको टेन्सन, छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
4: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
5: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
6: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनुहुने भएकाले मौकाको फाइदा उठाउनुहुन अनुरोध गर्दछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू: सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार, साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
2: हाम्रा दैनिक सेवाहरू: हडजोली तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
1: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-6093।
1: सूचना: समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।
7: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना:
1: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गते सम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
7: परीक्षा केन्द्र: ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-81-029-56, 98-412-88-391, 98-580-40-382।
8: सबैको मन सुने
9: रेडियो भेरी FM।
10: तपाई अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले फरुवाले हानेर श्रीमती मारेको आरोपमा सुर्खेतको रक्षाबाट एकजना पक्राउ, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित 8 जना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता, 73.5 लाख रूपियाँ भ्रष्टाचार गरेको दावी, नेपाल विकसित राष्ट्रमा स्तरोन्नति हुँदा साना उद्यमीलाई चुनौती बढ्ने, भन्सार सुविधा घट्न सक्ने भन्दै कर्णालीका उद्यमी चिन्तित, लगायतका खबर प्रस्तुत गर्यौं। अब सबैको मनसुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले फरुवाले हानेर श्रीमती मारेको आरोपमा सुर्खेतको रक्षाबाट एकजना पक्राउ, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका

0: सम्म देशका धेरै ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन निकालेर केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले कर्णाली र सुदूरपश्चिमका प्रदेशका थोरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। यस्तै लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँ तथा मधेस तथा कोशी, बागमतीमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। उत्तर अण्डमान सागर र आसपास बनेको न्यून चापीय क्षेत्र अहिले बंगालको खाड़ीमा मध्य भागमा पुगेको छ। यो थप शक्तिशाली हुँदै गहिरो न्यून चापीय क्षेत्रमा परिणत हुँदैछ भने पश्चिम उत्तर पश्चिम दिशातिर सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले आजदेखि नै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका विभिन्न ठाउँमा वर्षाको अनुमान गरिएको छ। सम्भावित वर्षाका कारण भूछे, बाढ़ी, पहिरोको जोखिम भएकाले शहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। हिमालय क्षेत्रमा भारी हिमपात हुन सक्ने भएकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
1: सल्यानका 10 स्थानीय तहका 83 वडा मध्ये 11 वडा कार्यालयका प्रशासनिक भवन निर्माण हुन बाँकी रहेका छन्। तीमध्ये केही वडाका कार्यालय यसै वर्ष निर्माण शुरू गर्ने तयारी छ भने केहीमा जग्गा व्यवस्थापन हुन नसक्दा भवन निर्माणको प्रक्रिया बढ़न सकेको छैन। बागचौर नगरपालिकाका 12 वडा मध्ये वडा नम्बर 4 को भवन बन्न बाँकी छ। नगर प्रमुख जनक राज गौतमले वडाबाट आवश्यक फाइल आउन नसकेकाले निर्माण प्रक्रिया अघि बढ़न नसकेको बताउनुभयो। बनगाड़ कुपिने नगरपालिकाका 12 वडा मध्ये वडा नम्बर 6 को भवन निर्माण हुन बाँकी रहेको छ। नगर प्रमुख कर्णबहादुर बुढाथोकीले जग्गा प्राप्तिमा ढिलाइ भएका कारण यस वर्ष निर्माण शुरू गर्ने तयारी भएको बताउनुभयो।
0: पछिल्लो समयमा बाँकेमा विभिन्न अस्पतालमा बढ़दै गएको रगत अभाव कम गर्नका लागि नेपालगंजमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। रक्तदान कार्यक्रमबाट 63 प्रिन्ट रगत संकलन गरिएको प्रादेशिक रक्त संचार केन्द्र नेपालगंजका प्रमुख उपेन्द्र रेग्मीले बताउनुभयो। रक्तदान कार्यक्रममा चिकित्सक, स्वास्थ्य कर्मी, पत्रकार, औषधि व्यवसायी लगायत नियमित रक्तदाता गरी 63 जनाले रक्तदान गरेका छन्। उहाँले पछिल्लो समयमा बाँके जिल्लामा विभिन्न अस्पतालमा रगतको माग बढ़ेको तर प्रादेशिक रक्त संचार केन्द्रमा रगत कम रहेकाले रक्तदानको आयोजना गरिएको बताउनुभयो। प्रादेशिक रक्त संचार केन्द्र नेपालगंजका प्रमुख रेग्मीले केही दिन यता रगत संकलन कार्य घट्दै गएकाले रगतको अभाव सुरुदै गएको भन्दै अन्य रक्तदाताबाट रक्तदान गर्ने संघ संस्था र रक्तदातालाई पनि रक्तदान कार्यक्रम गर्न आग्रह गर्नुभएको छ। उहाँले पहिलेदेखि नै रगतको माग भन्दा संकलन कम हुँदै आएकाले रगतको अभाव बढ़दै गएको बताउनु भएको छ।
1: बाँकेमा गत आर्थिक वर्ष 82-83 824 विपदका घटनामा परे 73 जनाले ज्यान गुमाएका छन्। जिल्ला विपद व्यवस्थापन समितिको बैठकले विपदका घटनामा परि 65 घर प्रभावित भएको बताएका छ भने 4 घर पूर्ण र 61 घरमा आंशिक क्षति भएको जनाइएको छ। यसै गरी विपदका कारण 43 पशु चौपाय मरेका छन्। जिल्ला विपद व्यवस्थापन समिति बाँकेका सूचना व्यवस्थापन अधिकृत रूपन ग्यावलीले गत वर्ष सबैभन्दा धेरै सड़क दुर्घटनामा 74 जनाको घटना भएको बताउनुभयो। घटनामा 70 जनाको मृत्यु र 540 जना घाइते भएका थिए। आग लागेका 36 घटना हुँदा 2 घर पूर्ण रूपमा र 36 घरमा आंशिक क्षति भएका छन्। आगलागीबाट 23 चौपायाको मृत्यु भएको समितिले बताएको छ। यसै गरी बाढ़ी तथा डुबानमा 6, पानीमा डुबानबाट 3, करेन्टबाट 3, हावाहुरीबाट 1 र चट्याङबाट 1 घाइते भएका छन्। समितिले बाँकेमा बाढ़ीलाई हरेक वर्ष दोहोरिने प्रमुख विपदको रूपमा उल्लेख गरेको छ। प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद व्यवस्थापन समिति बाँकेका अध्यक्ष दिलकुमार तामाङले पश्चिम राप्ती नदीमा आउने बाढ़ी, गर्मीयाममा हुने आगलागी तथा हिउँदमा चल्ने शीतलहरका कारण जिल्लाका अधिकांश परिवार तथा समुदाय विपदको जोखिममा रहेको बताउनु भएको छ। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: सूचना
3: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोली गाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय बिहान

0: उठ्ने बेला पैताला पोल्ने वा झमझमाउने, प्राय राती पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
1: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बांगेसिमल टेम्पू पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907026। सम्पर्क फोन नम्बर 083590726।
2: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
0: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
3: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र 1 र छात्रा 1 गरी जम्मा 2 जनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता, खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 6 महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
0: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759। सूचना। स्ट्रोंगर टुगेदर भन्ने नाराका साथ सेप्टेम्बर 28 का दिन विश्वभर मनाइने विश्व रेबिज दिवस 2026 अवसरमा पशु अस्पताल तथा पशु सेवा कार्यालय गणेशचोक वीरेन्द्रनगर सुर्खेतमा यही असोज 5 गतेदेखि 12 गतेसम्म सञ्चालन हुने निशुल्क सप्ताहव्यापी रेबिज रोग विरूद्धको खोप कार्यक्रममा आफ्नो घर पालुवा कुकुर र बिरालोलाई खोप लगाई अवसरको फाइदा लिनुहुन सम्पूर्ण सुर्खेत जिल्लावासी महानुभावलाई अनुरोध गरिन्छ। याद राखौ, रेबिज रोग बहुला कुकुर र बिरालोको टोकाईबाट मानिसमा सर्न सक्ने 10% प्राणघात रोग हो, तर समयमै खोप लगाउँदा यो रोगबाट बस्न सकिन्छ। तसर्थ रेबिजबाट बस्न निम्न उपायहरू अपनाउनुहोस्। आफूले पालेको कुकुर र बिरालोमा वर्षको एकपटक रेबिज रोग विरूद्धको खोप अनिवार्य लगाऊ। कुकुर र बिरालोले आफूलाई टोकेमा चिकित्सकको सल्लाह बमोजिम त्यही दिन खोप लगाऊ। सामुदायिक र सडक कुकुरहरूसँग विशेष सावधानी अपनाऊ। रेबिज विरूद्ध खोप जनावरको सुरक्षा, मानव जीवनको रक्षा। पशु अस्पताल तथा पशु सेवा कार्यालय सुर्खेत।
4: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल मालिसले मिठो निन्द्रा ल्याउने।
5: नवरत्न कूल ऑयल को दुई मिनट को मालिश ले रख्छ तपाईलाई कूल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कूल ऑयल चिसो चिसो कूल कूल
6: सबैको मान सुने
7: रेडियो भेरी एफएम
8: तपाईं अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। त्यतिबेला हामीले छिमेक सेरिफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। नेपाली कंग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। पार्टीको 15 महाधिवेशन अन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो। नयाँ विधान र निर्वाचन निर्देशनात्मक अनुसार आज पालिका अधिवेशनबाट हरेक पालिकामा 5 पदाधिकारी चयन हुनेछन्। त्यसमा 1 सभापति, 1 महिलासहित 2 उपसभापति, 1 सचिव र 1 सहसचिव निर्वाचित हुने व्यवस्था छ। कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्य समितिका सदस्यहरूबाट मनोनयन गर्ने प्रावधान रहेको छ। यसअघि कंग्रेसले वडा अधिवेशन गरेको थियो। केही छिटफुट स्थान बाहेक देशभरका वडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्वमा चयन सम्पन्न भइसकेको कंग्रेसको केन्द्रीय निर्वाचन समितिले बताएको छ। बाढ़ी पहिरोबाट प्रभावित नुवाकोट धादिङका सबै वडामा हिजो अधिवेशन सम्पन्न भएको छ। बाढ़ी पहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेको रसुवा जिल्लामा भने विशेष परिस्थितिलाई ध्यानमा राखी केही दिनपछि मात्रै अधिवेशन गर्ने तयारी मिलाइएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताउनुभयो। यस्तै मधेस प्रदेशका सिराहा, सप्तरी, सर्लाई र पर्साका केही वडामा पनि अधिवेशन सफलतापूर्वक सकिएको निर्वाचन समितिले बताएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै हिजो बेलुका अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ। उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विमानस्थलमा विमान मार्फत दोहा हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको हो। प्रधानमन्त्री शाहलाई कतारको दोहामा रहेको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीले स्वागत गर्नुभएको छ। प्रधानमन्त्री शाह दोहाबाट न्यूयोर्क स्थित प्रस्थान गर्नुहुनेछ। त्यहाँबाट उहाँलाई न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरद राज अरण लगायतका अधिकारीले स्वागत गर्नुहुनेछ। यस्तै आज प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी न्यूयोर्कमा पुग्नुहुनेछ। त्यहाँ उहाँलाई भ्रमणका विषयमा परराष्ट्र सचिव संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयोर्कमा रहेको नेपाल महावाणिज्य दूतले ब्रिफिङ गर्नुहुनेछ।
8: भेरी खबरमा अब लागौं खेल खबरतर्फ। जापानमा जारी 20 एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले थाइल्याण्डमाथि रोमाञ्चक जित निकालेको छ। समूह बी अन्तर्गत भएको आफ्नो पहिलो खेलमा नेपालले थाइल्याण्डलाई 46-43 अंकले पराजित गरेको हो। पहिलो खेलमा खेलको हाफमा नेपालले 15-24 अंकपछि परेको थियो। थाइल्याण्डले शुरूआतदेखि नै आक्रमक खेल प्रस्तुत गर्दा नेपालमाथि 9 अंकको अग्रता बनाएपछि दोस्रो हाफमा नेपाली टोली उत्कृष्ट पुनरागमन गर्यो। नेपालले लगातार अंक जोड्दै थाइल्याण्डमाथि दबाव बढ़ाएको छ। दोस्रो हाफमा नेपालको आक्रमक रक्षा पंक्तिको प्रदर्शन पनि प्रभावकारी बन्दै गएपछि खेलको दिशा नै परिवर्तन भयो। अन्तत नेपालले दोस्रो हाफमा थाइल्याण्डलाई अग्रता उल्टाउँदै 46-43 जित निकाल्न सफल भएको हो। कबड्डीको महिला स्पर्धामा 8 टोली सहभागिता रहेका छन्। नेपाल समूह बीमा थाइल्याण्डसँगै श्रीलंका र चाइनिज ताइपे पनि रहेका छन्।
0: यसै गरी एसिया लीग एसियाडमा नेपालको प्रदर्शन निराशाजनक रहेको छ। बक्सिङको पुरूष 55 केजी तौल समूहमा नेपालका चन्द्रबहादुर थापा पहिलो चरणबाटै पराजित हुनुभएको छ। चन्द्रबहादुर भारतीय बक्सर जादुमानी सिंहसँग 5-0 अंकले पराजित हुनुभएको छ। पाँचै निर्णायकले भारतीय बक्सरको पक्षमा निर्णय दिएका थिए। आईबीए विश्व बक्सिङमा भने कांस्य पदक जितिसकेका चन्द्रबाट नेपालले एसियाली खेलकुदमा पदकको अपेक्षा गरेको थियो। यस्तै महिला बक्सिङ 51 केजीमा प्रतिस्पर्धामा नेपाली रमिसा श्रेष्ठ भियतनामका एन गुएन थी टामसँग 5-0 पराजित हुनुभएको छ।
8: खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: फरुवाले हानेर श्रीमती मारेको आरोपमा सुर्खेतको रेक्चाबाट एकजना पक्राउ स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए।
8: डोल्पाको त्रिपुरा सुन्दरीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित 8 जना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता, 73 लाख रूपियाँ भ्रष्टाचार गरेको दावी।
0: नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा साना उद्यमीलाई चुनौती, भन्सार सुविधा घट्न सक्ने भन्दै कर्णालीका उद्यमी चिन्तित।
8: र जापानमा जारी 20 एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालको थाइल्याण्डमाथि पुनरागमन जित, अरू खेलमा निराशाजनक प्रदर्शन। हवस् त, तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विसी विदा हुन्छौ। नमस्ते।
0: सूचना
1: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पा, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
9: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
10: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्ब फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
11: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
9: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6690।

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: खुशीको खबर,
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
3: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
4: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
3: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
4: झाडा पखाला,
3: दादुरा,
4: पोलियो,
3: कुपोषण,
4: एनिमिया,
3: मम्स,
4: दम,
3: टाइफाइड
4: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
3: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
4: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
1: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
5: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढ़ी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
1: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
5: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउ, जीवन बचाउ।
5: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न
2: प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Extreme energy drink.
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
4: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
5: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
1: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेज सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेज मंगलगढ़ी सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
6: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
7: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
1: हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
4: साथै बालरोग विशेषज्ञ डाक्टर महेश तौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
8: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
4: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
2: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टिभी फ्रिज वासिङ मेसिन सामसुङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी थ्री बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
2: प्रोप राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 98584519 र 98584715

जैनपाल सत्य सेवा सुरक्षण कार्यक्रम ट्राफिक अपडेट में यहां हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो बेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो बेरिया एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेट तर्फ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 367 टोल स्थित मोटरसाइकलले पैदलार्थीलाई ठक्करै दिँदा पैदलार्थी गम्भीर घाइते हुनुभएको छ। हिजो दिउँसो 11 बजेको समयमा पतेनीदेखि एरीचोक तर्फ आउँदै गरेको B4P2430 नम्बरको मोटरसाइकलले पैदलार्थी सुर्खेत वीरेन्द्रनगर नगरपालिका 3 बस्ने वर्ष 48 कि बालकुमारी खर्तीलाई ठक्करै दिँदा गम्भीर घाइते हुनुभएको हो। गम्भीर घाइते हुनुभएको बालकुमारी खर्तीको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ। मोटरसाइकल चालक दैलेख दुल्लुक नगरपालिका 2 बस्ने वर्ष 18 का विजय थापा उपचारमा संलग्न रहेका छन्। सल्यानको शारदा नगरपालिका 1 शान्ति नगर स्थित मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सहित मोटरसाइकलमा पछाडि सवार गरी 3 जना घाइते भएका छन्। गैराती 10:30 को समयमा श्रीनगरदेखि लुआम तर्फ जाँदै गरेको R4P8285 नम्बरको मोटरसाइकल अनियन्त्रित भई सड़कको नालामा पल्टिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि गम्भीर घाइते भएका मोटरसाइकल चालक सल्यान शारदा नगरपालिका 1 बस्ने वर्ष 23 का भूषण साई सोही मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ बस्ने वर्ष 20 का रोशन राउल र वर्ष 18 का तुफान साई घाइते भएका हुन्। घाइते 3 जनाको कान्तिपुर हस्पिटल श्रीनगर सल्यानमा उपचार भइरहेको छ। ट्राफिक कार्यवाहीमा परे 86 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 जिल्लामा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 86 वटा सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। पैंतिस स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 2374 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 जिल्लाका विभिन्न 35 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 2374 जना चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध। सधैँ बस बिसाउनीबाट मात्र चढ्ने र ओर्लने गरौं, जेब्रा क्रसिङमा पैदलार्थीलाई प्राथमिकता दिने गरौं, बिना नम्बरको वान्टेड सवारी साधन नचलाऊ, सवारी चालकले अनिवार्य रूपमा सिट बेल्टको प्रयोग गरौं, आफूखुसी कुनै पनि सवारी साधनको स्वरूप परिवर्तन नगरौं, जथाभावी सवारी साधन पार्किङ नगरौं,
मादक पदार्थ तथा लागू पदार्थ को सेवन गरी सवारी साधन नचलाऊ। सवारी साधन चलाउनु पूर्व चेक जाँच गरेर मात्र सवारी साधन चलाउनुहोस्। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582399 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी बिदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।

0: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
0: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
0: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
0: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत। बीएएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
0: परीक्षा केन्द्र ग्रेजुएट स्कुल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र। आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड। आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681-029-56, 98412-88391, 98580-40382।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
0: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर 6 बुद्धपथ लाइन, गरिमा विकास बैंक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98584-54-899 र 97-679-044-43।
2: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
3: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
2: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाए कसरी घर खर्च चल्छ त?
3: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
2: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाई चाहिँ कति हुँदो रहेछ?
3: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
2: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
3: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
4: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
5: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715971590, 9715971590।
6: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भाइनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा 1 महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् भाइनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भाइनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
1: सूचना स्ट्रोंगर टुगेदर भन्ने नाराका साथ सेप्टेम्बर 28 दिन विश्वभर मनाइने विश्व रेबिज दिवस 2026 अवसरमा पशु अस्पताल तथा पशु सेवा कार्यालय गणेशोक वीरनगर सुर्खेतमा यही असोज 5 गतेदेखि 12 गतेसम्म सञ्चालन हुने निशुल्क सप्ताहव्यापी रेबिज रोग विरूद्धको खोप कार्यक्रममा आफ्नो घर पालुवा कुकुर र बिरालोलाई खोप लगाई अवसरको फाइदा लिनुहुन सम्पूर्ण सुर्खेत जिल्लावासी महानुभावलाई अनुरोध गरिन्छ। याद राखौ, रेबिज रोग बहुला कुकुर र बिरालोको टोकाइबाट मानिसमा सर्न सक्ने 70% प्राणघात रोग हो, तर समयमै खोप लगाउँदा यो रोगबाट बस्न सकिन्छ। तसर्थ रेबिजबाट बस्न निम्न उपायहरू अपनाउनुहोस्। आफूले पालेको कुकुर र बिरालोमा वर्षको एकपटक रेबिज रोग विरूद्धको खोप अनिवार्य लगाऊ। कुकुर र बिरालोले आफूलाई टोकेमा चिकित्सकको सल्लाह बमोजिम त्यही दिन खोप लगाऊ। सामुदायिक र सड़क कुकुरहरूसँग विशेष सावधानी अपनाऊ। रेबिज विरूद्ध खोप, जनावरको सुरक्षा, मानव जीवनको रक्षा। पशु अस्पताल तथा पशु सेवा कार्यालय सुर्खेत।
7: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
8: लोक सेवा आयोगका किताबहरू,
7: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौ।
9: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्रनगर 6 बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
10: कामको टेन्सन, रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
11: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज
1: नमस्कार कार्यक्रम आधा आकाशमा तपाईलाई स्वागत छ म दीपा कोइराला यो कार्यक्रम तपाई हरेक हप्ताको बुधबार बिहान 7:30 बजेदेखि तपाईको रेडियो रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्जमा सुन्न सक्नुहुन्छ यो कार्यक्रममा हामी महिला र बाल बालिकाका सवालमा छलफल गर्छौं आजको कार्यक्रममा हामी सुर्खेतलाई आफ्नो कर्मघर बनाउनु भएका स्त्री रोग विशेषज्ञ डाक्टर कृतिका थापासँग कर्णाली प्रदेशमा बसेर काम गर्दा उहाँले संगाल्नु भएका अनुभव उपलब्धि र आगामी दिनका योजनाका बारेमा छलफल गर्छौं उहाँसँग मैले पहिलो जिज्ञासा यो पेसाप्रति उहाँको झुकाव कसरी भयो भनेर राखेको छु
2: पेसा रोज्न चाहिँ एउटा सोसल सर्भिस गर्ने चाहिँ पहिलेदेखि नै मनमा भएको हुनाले गर्दाखेरि पनि हो एउटा सेवाको भावनामा चाहिँ सानैदेखि नै रहर भएको हुनाले गर्दा चाहिँ डाक्टर बन्छु भन्ने चाहिँ पढाइ पनि ठिकै अब त्यस गर्न सक्छु भनेर चाहिँ रोजेको
1: सुरुमा कहाँबाट
2: चाहिँ फर्स्टमा काम गरेको त नोबेल मेडिकल कलेजबाट एमबीबीएस गरेँ त्यसपछि इन्टर्नसिप पनि त्यही नै गरेँ अनि त्यसपछि हाम्रो हाउस अफिसर चाहिँ पाटन हस्पिटलमा पाटन एकाडेमी अफ हेल्थ साइन्सेसमा त्यहाँ गरिसकेपछि टिचिङ हस्पिटलमा 3 वर्षको रेजिडेन्सी प्रोग्राम सकाएर प्रदेश अस्पताल हाम्रो सुर्खेतमा काम गरे
1: कर्णाली प्रदेश पहिला पनि आउनु भएको थियो कि पहिलो पटक
2: पहिले चाहिँ कहिले पनि आएको थिएन सुन्न चाहिँ सुन्या हो यहाँ आएपछि चाहिँ धेरै कुरा देखे मान्छेको अब दुःख पनि देखे ठाउँ पनि देखे अलिकति भूगोलले पनि साथ नदिएको ठाउँ रहेछ होइन तर मान्छेहरू चाहिँ सबैजना चाहिँ एकदमै वार्म सबैजनाले माया गरेर एक्सेप्ट गर्नुभयो यहाँ पनि यहाँ सेवा गर्न पनि प्रदेश अस्पतालमा पनि सेवा गरेँ मैले 4-4.5 वर्ष त्यतिखेर चाहिँ त्यो ठिकै राम्रै लाग्यो
1: सोचेको जस्तो अथवा अझ फरक अथवा अझ राम्रो
2: सेवा गर्ने ठाउँमा चाहिँ अस्पतालहरू सुविधा चाहिँ धेरै राम्रो तर बाहिरबाट बिरामीले पाएको दुःख देख्दाखेरि चाहिँ सोचेको भन्दा चाहिँ कठिन ठाउँबाट आउनुहुन्थ्यो उहाँहरू सोचेको बिरामी भन्दा पनि अझै कम्प्लिकेसन बढी भएर लिएर आउने मान्छेहरूले बढी दुःख पाएको चाहिँ जस्तो अनुभव गरे हो
1: सेवा सुविधा भौगोलिक विकटता त्यसको कारणले चाहिँ उहाँहरू एकदमै धेरै गाह्रो अवस्था भएपछि मात्रै अस्पतालसम्म आएको देखिने
2: त्यो चाहिँ त्यस्तै नै हो
1: कतिको गाह्रो हुन्छ नि उपचार गर्दाखेरि त्यस्तो अवस्थाको बिरामीहरूलाई
2: सबै सुविधा सम्पन्न भनेर अस्पताल हुँदाहुँदै पनि कतिवटा कुरा चाहिँ टेक्निकल भयो कति कुरा म्यान पावरको इस्यु भयो कतिवटा इक्विपमेन्ट भयो होइन सबै थोक चाहिँ नहुँदाखेरि चाहिँ कहिलेकाहीँ चाहिँ अप्ठ्यारो हुन्छ नि सानो कुरा पनि कहिलेकाहीँ चाहिँ एकदमै ठुलो रूप लिइदिन्छ अझ स्पेसल्ली चाहिँ यो गर्भावस्थामा चाहिँ मान्छेहरूको कम्प्लिकेसन चाहिँ एकैछिनमा भइदिने त्यस्तो स्थितिहरूमा चाहिँ अलिकति गाह्रो नै छ
1: प्राय जसो महिलाहरूले गाइनो नै डाक्टरहरू त्यो के कारण हो खासमा
2: खासमा चाहिँ महिलाले चाहिँ महिलाको पीड़ा चाहिँ बुझ्न सक्छ भन्ने चाहिँ एउटा सोच पनि हो होइन आफूले पनि भोग्छन् यो अब हरेक स्त्री रोग सम्बन्धी समस्या आफूलाई पनि पर्या हुन्छ गर्भवती हुँदाखेरिको पीड़ादेखि लिएर आमा बन्दाखेरिको सबै पीड़ाहरू पनि भोगेको हुन्छ होइन त्यसले गर्दाखेरि चाहिँ अलिकति त्यो हिसाबले सोच्छन् कि जस्तो मात्रै हो
1: हामी चाहिँ कम छन् होइन डक्टरहरू पनि महिलाहरू हामी महिलाहरूले यो पेसा रोज्दाखेरि महिलालाई सहज हुने गरी योमा लाग्नुपर्छ है भन्ने पनि महिलाहरूमा त्यो हुन्छ कि होइन
2: पुरुष डाक्टर पनि स्त्री रोग सम्बन्धी चाहिँ अब्बल हुनुहुन्छ खासमा होइन म महिलामा त्यो राम्रो
1: हुन्छ नि
2: तर आफू नै महिला भइसकेपछि चाहिँ त्यो कुरामा सोच्दाखेरि चाहिँ आफूले अझै बढी गर्न सकिन्छ कि भन्ने मात्रै हो
1: त्यो पनि तर महिलाहरूको लागि सजिलो पनि हुने भयो नि महिलासँग गएर उपचार गर्दाखेरि अलिक अप्ठ्यारो लाग्ने कुराहरू
2: त्यो कुरा भन्नलाई चाहिँ अलिकति आफ्नो अब दिदी बहिनी जस्तो हुने हिसाबले अब खुल्नलाई चाहिँ अलिकति सजिलो हुन्छ भन्ने मात्रै हो
1: के पाउनुभयो यो प्रदेशमा हेर्दाखेरि
2: मैले धेरै चाहिँ सम्मान पाएँ धेरैजनाको माया पाएँ अलिअलि दुःख पनि पाएँ धेरै कुरा सिकेँ पनि
1: खुल्नेको हिसाबमा चाहिँ कतिको खुल्नुहुन्थ्यो नि बिरामीहरू अस्पतालमा आउँदाखेरि
2: बिरामीहरू अरू ठाउँ हेरिकन अब म पूर्वमा पनि काम गरेको सेन्ट्रलमा काठमाडौँमा पनि काम गरेँ होइन यहाँनिर चाहिँ अलिकति चाहिँ अब एडुकेसनको कमी पनि भएर होला होइन मान्छेलाई रोग लुकाउने ओर्ने चाहिँ छ अझै पनि छ, अप्ठ्यारो मान्नुहुन्छ, कन्भिन्स गरेपछि मात्रै आफ्नो समस्याहरू भन्ने, आफ्नो उपचारको लागि अब एक्जामिनेसनहरू गर्न दिने त्यस्तो दिनुहुन्छ, अलिकति चाहिँ अप्ठ्यारो चाहिँ मान्नुहुन्छ यहाँ
1: स्वास्थ्यको विषयमा शिक्षा होइन
2: हजुर
1: त्यही कमी त हो नि। मैले उपचार गर्ने ठाउँमा गएर खुलेर बोले भने मात्रै मलाई उपचार हुन्छ भन्ने कुराको ज्ञान भएन, त्यही हो भन्नु पर्यो होइन
2: हृदयको हिसाबले।
1: प्रजनन स्वास्थ्यको विषयलाई लिएर काम गरिरहँदाखेरि होइन बेला बेलामा शिविरहरूमा पनि काम गर्न जानुभयो
2: हजुर,
1: अब त्यहाँ जाँदाखेरि त्यहाँ आउने बिरामीहरूको अनुभव हेर्दा उहाँहरूको कुरा सुन्दाखेरि होइन विशेष गरी समस्या चाहिँ कहाँनिर छ जस्तो लाग्यो नि?
2: विशेष गरी समस्या चाहिँ यो अवेरनेसमै छ, मान्छेलाई चाहिँ अलिकति चाहिँ आफ्नो हेल्थको बारेमा अवेरनेस हुनुपर्ने, सिम्टम्सहरूको बारेमा थाहा दिनुपर्ने होइन, मलाई के भइरहेछ त, यो हुँदाखेरि के हुन्छ, यसको जटिलता के हो, अब मैले के गर्नुपर्छ, कता जानुपर्छ भन्ने कुरा नै थाहा छैन, त्यसको बारेमा चाहिँ स्वास्थ्य सम्बन्धी चाहिँ अवेरनेस प्रोग्रामहरू चाहिँ हुनै पर्छ।
1: उठिरहने प्रश्न र देखिने समस्याहरू, स्वास्थ्य उपचारको कुरा, औषधि खाने कुरा होइन, अपरेसन गर्ने कुरा, ती कुराहरू अलिक फरक कुरा भयो होइन, त्यो सँगसँगै व्यवहारिक पाटोहरू जुन छन् होइन, सधैँ धेरै सामान्य मान्छेहरूसँग भेटघाट हुने, उनीहरूसँग कुराकानी गर्नुपर्ने र कुराले नै धेरै काम हुने पेसा चाहिँ स्वास्थ्य कर्मीहरूको हो
2: हजुर।
1: यहाँहरूले भन्ने कुराहरू, बोल्ने कुराहरू, उहाँहरूलाई सिकाउने कुराहरूमा अनि गुनासो पनि आउँछ, धेरै कुराहरू बोलिँदैन, भनिँदैन भन्ने खालको गुनासोहरू पनि आउँछ होइन, कसरी लिनुहुन्छ यो कुरालाई यहाँले?
2: बोल्ने, मान्छेलाई सिकाउने, बुझाउने, यो चाहिँ पेसेन्टलाई चाहिँ यो पेसेन्टलाई चाहिँ कसरी बुझाउने भन्ने चाहिँ एउटा आफ्नो ट्रिटिङ फिजिसियनको हातमा हुन्छ, कति सरलतामा बुझाउन सक्छु र मैले उहाँलाई कहाँसम्म लगेर चाहिँ सजिलो बनाएर बुझाउन सक्छु, उहाँले बुझ्नु भएको छ कि छैन भन्ने कुरा चाहिँ आफ्नो एउटा ट्रिटिङ फिजिसियनको हातको कुरा हो। सरल रूपमा बुझाउनु पर्छ जहाँसम्म लाग्छ, अब यो सबै प्रिस्क्रिप्सन, यो मेडिकल रिलेटेड टर्म यिनीहरू त बुझाउनलाई सबैलाई त गाह्रो नै छ, पढे लेखेकै मान्छेले पनि कति कुरा बुझ्दैनन् हामीले लेखेको चिजहरू, तर सहज रूपमा उहाँहरूले बुझ्ने सरल भाषामा बुझाउनु पर्छ चाहिँ पर्छ।
1: जस्तो एउटा बिरामीलाई तपाईँले यो गर्नुभयो भने, यसरी जानुभयो भने यसरी सजिलो हुन्छ भनेर केही समय दिन सकियो अथवा बोल्ने कुराहरू चाहिँ भन्न सकियो भने होइन त्यसले चाहिँ सजिलो होला, अब कतिपय अवस्थामा त्यो कुरा चाहेर पनि हाम्रा स्वास्थ्य संस्थाहरूमा त्यो हुन सकेका छैन भन्ने कुरा पनि आउँछ। प्राविधिक कुराहरूको तर्फबाट हेर्दा चाहिँ हामीसँग त्यस्तो यथेष्ट मेन पावर छैन जसले गर्दा हामी समय बिरामीलाई धेरै दिन सक्दैनौँ, थोरै समयमा धेरै बिरामीहरू हेर्नुपर्छ, त्यो कारण हो एउटा भन्ने कुरा पनि आउँछ होइन, त्यो पनि हो।
2: यो हुन त म्यान पावरको कमी त ठुलो संस्थामा छँदैछ होइन, तर भनिन्छ नि डाक्टरको बोलले नै बिरामी सन्चो हुन्छ भनेर, हामीले पनि त्यही टर्ममै हिँड्ने हो, तर कतिवटा बिरामी एउटा डाक्टरले हेर्न सक्छ भन्ने कुरा हो, कति टाइम हामीले दिन सक्छौँ बिरामीलाई, अब एकजनाले नै पचासजना बिरामी हेर्नु पर्यो भने त त्यो त असम्भव नै छ,
1: बिरामीको औषधिको कुराहरू भन्न पनि एकातिर अन्त अन्त अन्त हुन थाल्ने
2: गाह्रो नै छ, भन्नलाई पनि टाइम पनि पुग्दैन होइन। सकभर चाहिँ एउटा डाक्टरले जहाँसम्म मलाई लाग्छ सबैजनाले नै काउन्सिलिङ गरेर यसरी खानुहोस् यसो गर्नुहोस् तपाईँलाई यतिसम्म अप्ठ्यारो पर्न सक्छ यो रोग यो हो भनेर चाहिँ सबैजनाले नै भन्नुहुन्छ होला, अब कसैले छिटो बुझ्नुहुन्छ कसैले ढिलो बुझ्नु हुन सक्छ, अब टाइमको कुरा हुन्छ कि कति टाइम दिने भनेर, अब म्यान पावर राम्रै भयो ठाउँ अब ठाउँमा ऊ भयो भने चाहिँ भ्याउँछ होला, त्यो त आफ्नो पर्सनल पनि एउटा हो नि।
1: पढ्दै गर्दा त हो भोलि यसरी काम गर्न जाँदा म यस्तो ठाउँमा जान्छु यस्तो गर्नुपर्छ होला भन्ने खालको त्यस्तो कुराहरू त्यति धेरै याद हुँदैन होला है, जब फिल्डमा गइन्छ त्यहाँको अवस्था हेरिन्छ, फिल्ड कस्तो पर्छ, काम गर्ने ठाउँ कुन पर्छ, त्यसले पनि फरक पार्छ होला।
2: अब सुविधा सम्पन्न अस्पतालमा काम गर्दाखेरि अलिकति फरक हुन्छ, किनभने मैले अहिले नै अलिकति गाह्रो खालको होइन कम्प्लिकेटेड खालको टेस्टहरू अर्डर गरे भने तुरुन्तै हुन्छ त्यहाँनिर, अब कुनै ठाउँ यस्तो पनि हुन्छ जहाँनिर चाहिँ सिम्पल कुराहरू पनि ल्याब टेस्टहरू हुँदैन, सिम्पल औषधि पनि भेटिँदैन होइन, त्यस्तो ठाउँमा काम गर्नुपर्छ भनेर चाहिँ म कुन ठाउँमा जाँदैछु भनेर एउटा मेन्टालिटी बनाएपछि मात्रै एउटा डाक्टरले काम गर्ने हो।
1: त्यहाँको बिरामीहरूको अवस्था पनि कस्तो छ, त्यहाँको वस्तुस्थिति कस्तो छ, त्यहाँ कस्ता खालका बिरामीहरू आउनुहुन्छ, उहाँहरूको आर्थिक अवस्था कस्तो छ, शैक्षिक अवस्था कस्तो छ भन्ने कुरामा पनि भर पर्छ।
2: हजुर त्यो चाहिँ भर पर्छ।
1: हजुरहरूलाई पढाउने बेला त्यस्तो खालको कुराहरू पनि सिकाउनुहुन्छ, त्यो पर्छ कि पर्दैन, टेक्निकल पाटोहरू मात्रै पर्छ कि?
2: हामीलाई चाहिँ टेक्निकल पाटो बढी पढाउँछन् होइन भन्दाखेरि एमबिबिएसमा, तर यो चाहिँ हामीले चाहिँ व्यवहारले सिक्दै जाने हो, अब हामी इन्टर्नसिपदेखि नै अब बिरामीलाई हेर्ने, अब हाम्रो ट्रेनिङै त्यही हो, कसरी अप्रोच गर्छ, कसरी अब बिरामीलाई ट्रिट गर्छ होइन, त्यो सबै कुरा सिकाइँदै जान्छ, अनि समय परिस्थिति अनुसार बिस्तारै सबैजनाले सिक्दै,
1: त्यही भएर भनिन्छ होला है, यसो बिरामीहरू जाँच्न जाँदाखेरि फलानु चाहिँ यति वर्षको अनुभवको हो, त्यसकोमा जानुपर्छ भन्ने कारण त्यो होला। सायदै
2: अब यो अनुभवले चाहिँ हो मान्छेलाई पाको बनाउँछ, अलिकति ट्रिटमेन्ट गर्ने कन्सेप्टहरू बढाउँछ होइन, मान्छेमा मच्योरिटी पनि ल्याउँछ,
1: व्यवहारिक कुरा पनि
2: सिकाउँछ, अब यो एडुकेसनल वाइज पनि ज्ञान पनि बढ्दै जाने हो। तर भर्खरै पास आउटले चाहिँ गर्दैन भन्ने चाहिँ होइन, त्यो मान्छेमै डिपेन्ड गर्ने कुरा हो होइन,
1: स्वभावमा पनि हुने कुरा होला। कसैको स्वभाव अनुभव लामो हुँदा पनि स्वभाव चेन्ज भएन भने त्यसले फरक पर्दैन होइन,
2: त्यो चाहिँ मान्छेको पर्सनल स्वभाव पनि भयो प्लस अब आफ्नो ज्ञानलाई कसरी व्यवहारिक रूपमा लिएर आउँछन् भन्ने कुरा पनि फरक परेन।
1: एउटा महिला स्वस्थ हुनको लागि के कुरामा चाहिँ विचार पुर्याउने होला?
2: महिला स्वस्थ हुनको लागि चाहिँ एक नम्बरमा चाहिँ आफ्नो खानपान, पर्सनल हाइजिन, अनि आफू रोगी छु कि निरोगी छु भन्ने चाहिँ छुट्याउनको लागि सिम्टम्सहरू चाहिँ थाहा पाउनुपर्छ होइन, मेरो स्वास्थ्यमा के कुराले असर गरिरहेछ, मलाई यो आफ्नो स्त्री रोग सम्बन्धी समस्याहरूमा के देखिन सक्छ भन्ने चाहिँ अलिकति अवेरनेस चाहिँ हुनै पर्छ।
1: खानपानमै विशेष गरी ध्यान दिनु पर्यो,
2: खानपान, सरसफाई
1: पहिला जस्तो छैन, गर्भ अवस्था हुने बित्तिकै महिलाहरू उपचारमा जाने होइन, चेक गर्ने, अब अहिले त अस्पतालहरूमा पनि भिडियो एक्सरेको सुविधाहरू छन् होइन, विभिन्न खाले कुराहरू छन्। पहिलाको भन्दा त अलिकति फरक त भइसकेको छ, तर अझै पनि गाउँबाट आउनेहरूमा चाहिँ त्यो छैन कि कस्तो देख्नु भएको छ?
2: यो चाहिँ अब यो सुविधा सरकारले पनि दिएको छ होइन, यो अब हामीसँग भिडियो एक्सरेदेखि लिएर औषधिदेखि लिएर डेलिभरी गराउनलाई अब स्किल बर्थ एटेन्डेन्टदेखि लिएर होइन, गाउँ गाउँमा स्वास्थ्य चौकी, बर्थिङ सेन्टरहरूदेखि लिएर सबै थोक अभाइलेबल छ, नभएको होइन। तर मेन भनेको यो मान्छेमा चाहिँ अवेरनेस नै छैन कि अब म कतिचोटि स्वास्थ्य चौकी जानुपर्छ, मैले के औषधि खानुपर्छ, मलाई समस्या परेमा म कता जाने, अब मेरो बच्चालाई जन्मिसकेपछि कसरी स्याहार गर्ने, यो सबै कुराको बारेमा चाहिँ प्राइमरी कुरा भनेकै अवेरनेस हो। जुन चाहिँ हाम्रो यो स्वास्थ्य कर्मीहरू जुन हुनुहुन्छ उहाँहरूले चाहिँ सानै एउटा क्लास राखेर होस् कि एउटा सानो प्याम्पलेट बाँडेर होस् होइन, त्यसबाट चाहिँ सुरु गर्नुपर्छ। सरकारले पनि त्यसमै बढी पहल गर्नुपर्छ। कम्प्लिकेसन म्यानेजमेन्ट एकातिर छ, तर मान्छेमा चेतना नै त्यो जनचेतना नहुनु जेलसम्म चाहिँ मान्छेहरूले आएर चाहिँ सुविधा लिन चाहिँ अलिकति हिचकिचाउनुहुन्छ कि सबैजना। अब सुई लगाउनु पर्छ भन्ने हो, सुई लाउनु पर्छ भन्ने थाहा हुन्छ, तर त्यो थाहा पाउँदै पनि नलगाए के हुन्छ त भन्ने उहाँहरूलाई थाहा छैन, आइरनको चक्की नखाएर के हुन्छ भन्ने थाहा छैन। अब यो कुराको बारेमा चाहिँ अलिकति गभर्मेन्टले नै वर्किङ लेभलबाटै अलिकति सबैतिर अवेरनेस प्रोग्राम जस्तो गरिदिन चाहिँ पर्छ अझै पनि।
1: जस्तो स्वास्थ्य संस्थासम्म आइसक्ने बिरामीहरू पनि होइन, विशेष गरी प्रजनन स्वास्थ्यका स्त्री रोगकै कुरा गरौँ होइन, स्वास्थ्य संस्थासम्म आइसक्नु भएको महिलाहरूलाई पनि त्यहाँको वातावरणले कतिसम्म छुन्छ भन्ने कुराले पनि असर गर्छ होइन। उहाँ आउनु भएको छ, भित्र पसिसकेपछि त उहाँलाई केही समय छुट्याएर उहाँलाई दिनुपर्ने कुराहरू जस्तो अवेरनेसको कुरा त उहाँलाई त्यहीँ पनि त दिन सकिन्छ होइन। त्यो कुरा चाहिँ अझै बालको स्वास्थ्य संस्थाहरूमा त्यो अझै कमी छ। हामी उपचारमै बढी जोड दिन्छौँ, आयो बिरामी उपचार गर्यो गयो होइन, हुने जस्तो भएपछि रिफर गर्यो।
2: यो चाहिँ अब यो सुरुमै हामीले प्रिभेन्टिभ हेल्थतिर चाहिँ अलिकति चाहिँ कमी कमजोरी छ नै सबैको होइन, अलिकति यो कुराहरू चाहिँ हाम्रो उसमा केही सिकाइँदैन पनि होइन, र हामीले पाउने सेवा सुविधाको बारेमा पनि प्रष्ट रूपमा चाहिँ भनिएको छैन कि। अब सेफ मदरहुड प्रोग्राम भनेर सरकारले नै दिनुभएको छ होइन, सरकारले यो पहिलादेखि नै चलाइरहेको सेफ मदरहुड प्रोग्राम हो, जसमा चाहिँ अब महिलाले गएर चाहिँ आफ्नो एन्टिनेटल चेकअप त्यो भन्यो गर्भावस्था अगाडि चेकअप, अनि प्रेग्नेन्सीको बेला पाउने सुविधा, पोस्टनेटल पनि पाउने सुविधाहरू छ जसको बारेमा थाहा हुँदैन। अस्ति भर्खरै हाम्रो एउटा इन्सिडेन्ट त्यो राजविराजको हो क्या अरे होइन, त्यो बाटोमै बच्चा जन्माउनु परेको, त्यो भनेको चाहिँ ल्याक अफ नलेज नै हो कि यो हामीलाई, किनभने एउटा मान्छेले पैसा नभएको मान्छेलाई त उलाएर सुविधा छ भनेपछि त उसले जान्छ नि त अस्पतालमा लिनलाई। त्यो मेन कुरा नै यो वुमेन हेल्थमा चाहिँ ल्याक अफ अवेरनेस नै हो जस्तो लाग्छ मलाई।
1: अब अस्पतालसम्म छिरिसकेको बिरामीलाई पनि फेरि बाहिर पठाइयो भन्ने कुरा पनि छ त्यहाँ, त्यो पनि त्यहाँ पनि फेरि पहिला त उपचार हो नि त, त्यसपछि पछाडि पैसाको कुरा आउने होला। त्यही भएर सबैभन्दा पहिला चाहिँ मान्छेको व्यवहार बुझाइ, को व्यक्तिमा कस्तो खालको व्यवहारिक गुणहरू छन् भन्ने कुराले पनि निर्भर गर्छ होला।
2: एउटा स्वास्थ्य सेवामा लागिसकेपछि मान्छेले चाहिँ एउटा निस्वार्थ भावनाले चाहिँ सेवा गर्नै पर्छ। अब यो कति कुरामा त पैसै मात्रै सबै थोक ठुलो होइन भनेरै थाहा छ, प्लस गभर्मेन्ट सर्भिसमा त कति थोकमा त फ्री नै छ नि त, हाम्रो सरकारले त फ्री नै गर्नुभएको छ।
1: एक किसिमले पढ्ने बेलै नै हामी सेवा गर्छौँ, सेवाको भावमा हामी चाहिँ यो पेसा भनेको सेवा गरेर धर्म कमाउने पेसा हो भनेर नै रोज्ने हो नि।
2: एउटा चाहिँ सेवाको भावना नभएको मान्छेलाई चाहिँ अब यो पेसामा चाहिँ अलिकति अप्ठ्यारो नै पर्छ, किनभने अलिकति मान्छेलाई चाहिँ दुःखको पोइन्टले चाहिँ हामीले हेरिदिनै पर्छ अप्ठ्यारो परेको बेलामा। आफ्नो परिवार छ भनेर बच्चा छ भनेर बस्न पाइएन, जानै पर्छ, बिरामीकै लागि भएर पनि कुद्नै पर्छ, होइन त्यस्तो सिचुएसन्सहरू धेरै छ।
1: म नपुगेकै कारणले त्यता केही भयो भने भन्ने सोच त हुन्छ,
2: त्यो त भइहाल्छ, केही गरिकन म पुगिनँ भने। अझ यो अब्स्टेट्रिक्समा चाहिँ इभन आफ्टर डेलिभरी चाहिँ कम्प्लिकेसन भयो भने चाहिँ इभन 1 मिनट पनि काउन्ट हुन्छ भन्छ कि हाम्रोलाई चाहिँ, त्यस्तो बेलामा चाहिँ म पुग्नै पर्छ भने मेरो लागि चाहिँ बिरामी नै पहिलो हुन्छ कि, त्यतिखेर अरू कुरा केही पनि सोचिँदैन होइन, त्यस्तो बेला चाहिँ काउन्ट गर्छ बिरामीले।
1: अब स्त्री रोग विशेषज्ञको रूपमा यहाँ परिचित हुनुहुन्छ,
2: जानै पर्छ, बिरामीकै लागि भएर पनि कुद्नै पर्छ, होइन त्यस्तो सिचुएसन्सहरू धेरै छ।
1: म नपुगेकै कारणले त्यता केही भयो भने भन्ने सोच त हुन्छ,
2: त्यो त भइहाल्छ, केही गरिकन म पुगिनँ भने। अझ यो अब्स्टेट्रिक्समा चाहिँ इभन

0: अब भ्याली बाहिरका बिरामीहरू यहाँसँग आइपुग्नुहुन्छ, त्यति बेला मात्रै उहाँहरूका कुरा सुनेपछि ओहो कर्णाली प्रदेश के रहेछ, यहाँको भौगोलिक अवस्था के छ र गाउँमा बस्ने महिलाहरूले कस्तोसम्म पीड़ा भोग्नु भएको छ भन्ने कुरा उहाँहरूको कुरा सुनेपछि र उहाँहरूको अवस्था हेरेपछि मात्र यहाँहरूलाई थाहा हुन्छ होइन। कर्णाली प्रदेशमा बसेर महिलाहरूका लागि चाहिँ अब यो गर्नुपर्छ, यसरी चाहिँ जानुपर्छ होइन भन्ने खालको पनि केही सोच, कसरी सकिन्छ कसैसँग मिलेर भन्ने त्यस्तो केही
1: मैले देखेको चाहिँ हाम्रो चाहिँ विकट ठाउँबाट आउनु भएको महिलाहरूले चाहिँ धेरैवटा बच्चा पाउनुहुन्छ है। मैले उहाँहरूको कुरा सुन्दाखेरि पनि छोरी छ घरमा, चार पाँचवटा
0: छोराको चाहियो,
1: त्यही चाहनाले गर्दाखेरि नै धेरै दुःख पाउनु भएको छ होइन।
0: सबभन्दा ठुलो समस्या,
1: ठुलो समस्या नै त्यही हो। यो एउटा चाहिँ यता भेगमा मैले बढी देखेको चाहिँ छोरी छ मलाई नै भन्नुहुन्छ होइन, त्यसरी छोरी छ छोरा चाहिँदैन, त्यो छ एउटा मान्छेको कन्सेप्ट पनि छ होइन। त्यसले गर्दाखेरि नै मान्छेले चाहिँ गर्वपतन गराउँदै हिँड्ने, बच्चा छोरा छ कि छोरी छ भनेर छुट्याएर गर्दै हिँड्ने होइन, त्यसले गर्दाखेरि चाहिँ उहाँहरूलाई चाहिँ अलिकति समस्या चाहिँ छ। यो कुराको लागि चाहिँ अलिकति ग्राउन्ड लेभलबाटै अवेरनेस होइन, मान्छेलाई चाहिँ सचेतना, यो चाहिँ छोराछोरी समान जुन सरकारले राख्नु भएको यो जुन एउटा नारा छ त्यसलाई पनि ऊ गर्दै चाहिँ लिएर जानुपर्छ जस्तो लाग्छ मलाई चाहिँ है। अब त्यो प्रोग्रामहरूमा चाहिँ अब त्यस्तो प्रोग्राममा चाहिँ पछि यसो मिल्यो भने चाहिँ त्यतातिर चाहिँ लाग्ने।
0: सबभन्दा ठुलो समस्या चाहिँ छोरीको आशा, छोराको आशामा धेरै सन्तान जन्माउने, धेरै सन्तान जन्माउँदा अब पोषणको कुरा छ होइन, कामको कुरा, शारीरिक श्रम हुन्छ, आराम हुँदैन उहाँहरूलाई, अनि त्यसले गर्दा अरू समस्याहरू निम्ति नै भयो, अनि त्यही कारणले उहाँहरूको स्वास्थ्य अवस्था चाहिँ गम्भीर छ।
1: त्यो चाहिँ अब यो चाहिँ रिप्रोडक्टिभ हेल्थ सम्बन्धी रिलेटेड भएर हो होइन, छोराछोरीमै फरक भएर पनि छ कि, मान्छे सानैदेखि नै खानादेखि लिएर पढाइदेखि लिएर होइन पछिसम्मको बच्चा पाउने स्थिति, पछिको न्युट्रिसन, अब लिभिङ कन्डिसन, त्यस्तो कुराहरू धेरै कुराले चाहिँ म्याटर गर्छ। यसमा चाहिँ अलिकति पछाडि नै जस्तै छौँ हामीहरू यहाँ चाहिँ होइन,
0: परिवारमा छोरी जन्मिने बित्तिकै भाड
1: विभेद सुरु छ त्यो चाहिँ।
0: त्यसले
1: गर्दाखेरि मान्छेले चाहिँ मलाई आएर भन्नुहुन्छ कि प्रायः जस्तो, छोरा छ कि छोरी छ डाक्टर हेरिदिनु पर्यो भने, मैले त्यस्तो गर्दैन भावै छोरी मान्छे हो भन्दाखेरि चाहिँ, त्यही भएर त तपाईँले बुझ्नुहुन्छ भनेर आएको त, हामीले कति दुःख पाउँछौँ भनेर भने त्यस्तो त्यस्तो कुराहरू गर्नुहुन्छ मसँग होइन। मैले भन्छु अब यस्तो त यो राम्रो त होइन, यो हामीले त गर्दा पनि गर्दैनौँ, यस्तो हिसाबले तपाईँले सोचिरहनु भयो त हामी झन् पछि पर्छौँ भन्दाखेरि।
0: यहाँले अहिले क्लिनिक पनि खोल्नु भएन?
1: यो हाम्रो चाहिँ विशेषज्ञ क्लिनिक भनेर खोल्या हौ,
0: सबै कुरा
1: स्त्री रोग सँगसँगै हाम्रो फिजिसियन डाक्टर, बच्चाको डाक्टरहरू, हड्डी सम्बन्धी युरोलोजी सर्भिस होइन, हाम्रो सबै कम्बिनेसनमा चाहिँ विशेषज्ञ सेवा चाहिँ खोलेको छ
0: सबै कुरा। विशेष गरी स्त्री रोगको लागि पनि
1: बिहान 7 बजेदेखि बेलुकाको 8 बजेसम्म चाहिँ हामीहरू अभाइलेबल छौँ।
0: यहाँहरूले अप्ठ्यारो परेपछि जतिखेर पनि यहाँ उपलब्ध हुनुहुन्छ,
1: त्यो त आफ्नो पेसेन्टको एउटा बिरामीलाई हेरिसकेपछि रिस्पोन्सिबिलिटी त डक्टरको त हुन्छ नि, आफ्नो बिरामी भनेर त माया लागिहाल्छ नि।
0: कस्तो कस्तो सेवा पाउनुहुन्छ त्यहाँ महिलाहरूले?
1: अब हामीले यहाँ चाहिँ अब स्त्री रोग सम्बन्धी भयो होइन, स्त्री रोगमा हजुरको महिनावारीदेखि रिलेटेड होइन, अडल्टहुडदेखि लिएर मेनोपोजल भन्छ यो महिनावारी रोकिने बेलासम्मको, साथसाथै गर्भावस्थाको चेकअपहरू भयो, हामीले इन्फर्टिलिटीहरूको पनि सबै चाहिँ जाँचहरू चाहिँ गर्छौँ महिला रोग सम्बन्धी, अब यो प्याप स्मियरहरू स्क्रिनिङ टेस्टहरू भयो, यिनीहरू चाहिँ हामीले त्यहाँ गर्छौँ
0: पनि उपचार हुन्छ त्यहाँ।
1: हजुर हजुर, अब यो डेलिभरीको लागि चाहिँ अहिले डेलिभरी र अपरेसनको सुविधाको लागि चाहिँ हामी अब बिस्तारै हजुर हामी त्यसको लागि सोच गर्दैछौँ
0: बिस्तारै पछि।
1: काँक्री बिहार विशेषज्ञ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर
0: वीरेन्द्रनगर
1: छ मङ्गलगढी चोक सुर्खेत
0: कल्लो बजार होइन। धन्यवाद यहाँलाई धेरै,
1: थ्याङ्क यू
0: धन्यवाद। उहाँ हुनुहुन्थ्यो स्त्री रोग विशेषज्ञ डाक्टर कृतिका थापा। कर्णाली प्रदेशमा बसेर आफूले काम गरिरहँदा यस क्षेत्रका महिलाहरूको स्वास्थ्य अवस्था र स्वास्थ्य क्षेत्रमा महिलाहरूका लागि गर्नुपर्ने कामका बारेमा हामीसँग कुराकानी गर्दै, यो कुराकानी सँगसँगै आजका लागि कार्यक्रम आधाकाशको समय सकिएको छ। अर्को बुधबार बिहान 7:30 बजे अर्को विषयमा तयार पारिएको कार्यक्रम लिएर आउने नै छौ। तबसम्मका लागि प्राविधिक साथीहरूलाई धन्यवाद दिँदै म दीपा बिदा हुन्छु। नमस्ते।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ।

0: 3 FE 550D सर्वोत्कृष्ट भूकंप प्रतिरोधक स्टील।
1: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
1: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
3: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा वासुकुल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्रा एक गरी जम्मा दुईजनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित तपाईँले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 छ महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्नुहुन जानकारीका लागि अनुरोध गर्दछौ।
1: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।

0: Media.
1: Extreme energy drink.
2: सूचना
3: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसी आरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय बिहान उठ्ने बेला पैताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
3: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली वीरेन्द्र नगर 2 बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907626। सम्पर्क फोन नम्बर 083590726।
4: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खारी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
5: ए दाई के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खारी धाउनै पर्दैन नि।
4: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
5: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
4: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाइ चाहिँ कति हुँदो रहेछ?
5: महिनाको नेपाली 24,000-48,000 त कमाइ चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
4: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
5: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
6: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
7: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
8: समय बदलियो, पुस्ता फेरियो, साथ साथ उस्तै छ।

0: Patagonia.
1: Extreme energy drink.
0: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: काठमाडौँ युनिभर्सिटी धुलीखेल अस्पताल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफात पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
4: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्ब फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
5: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
3: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6096।
6: रेडियो भेरी एफएम 98.6 / 102.7 मेगाहर्ट्ज।
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 8 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट जिलु रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा फरुवालाई हानेर श्रीमती मारेको आरोपमा सुर्खेतको रेक्साबाट एकजना पक्राउ, स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए। डोल्पाको त्रिपुरा सुन्दरीका तत्कालीन निमित्त प्रमुख प्रशासक अधिकृत सहित 8 जना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता, 73.5 लाख रूपियाँ भ्रष्टाचार गरेको दावी। र जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालको थाइल्याण्डमाथि पुनरागमन जित, अरू खेलमा निराशाजनक प्रदर्शन। फरुवाले हानेर श्रीमती मारेको आरोपमा प्रहरीले सुर्खेतको चौकुनी गाउँपालिका 5 रेक्चाबाट एकजनालाई पक्राउ गरेको छ। प्रहरीले चौकुनी गाउँपालिका 5 रेक्चाका 32 वर्षीय गोपीराम जैसीले 30 वर्षीय श्रीमती चन्द्रदेव पोटालाई फरुवाले टाउकोमा हानेर हत्या गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्र सिंह बोहराले हिजो बिहान 10:30 बजे गोपीरामले फरुवाले हान्दा चन्द्रको घटनास्थलमै मृत्यु भएको बताउनुभयो। गोपीरामलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाको कारण खुल्न बाँकी रहेको भन्दै यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ। डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेल सहित 8 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। नगरपालिकाका प्रशासकीय अधिकृत हीराचन्द्र धराला, वरिष्ठ लेखा सहायक रूपचन्द्र बुढा, शिक्षा अधिकृत भीमबहादुर थापा, एमआईएस अपरेटर शरीचन्द्र विष्ट विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। यस्तै गरी नगरपालिका कुरा नम्बर 6 स्थित हरियापानी पालुङ माझफाल हुँदै रूकुमसम्म सड़क निर्माण कार्यको खरिद प्रक्रिया मूल्यांकनमा संलग्न बोलपत्र मूल्यांकन समितिका सदस्य शिशिर कुमार गुरूङ, छल निर्माण सेवा प्रारी डोल्पा र निर्माण सेवाको प्रोप्राइटर दीपचन्द्र रोका विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। उनीहरू विरूद्ध बिगो रकम 73,61,000 रूपियाँ कायम गरी सजाय हुन माग्दा विषय विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले आउँदो यही 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको जनाएको छ। महाशाखाले विशेष बुलेटिन निकालेर केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। यस्तै लुम्बिनी, गण्डकी प्रदेशका केही ठाउँ तथा मधेस तथा कोशी बागमतीमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। र जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले थाइल्याण्डमाथि रोमाञ्चक जित निकालेको छ। समूह बी अन्तर्गत भएको आफ्नो पहिलो खेलमा नेपालले थाइल्याण्डलाई 46-43 अंकले पराजित गरेको छ। खेलको पहिलो हाफ भने नेपाल 15-24 अंकले पछि परेको थियो। थाइल्याण्डले शुरूआतदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै नेपालमाथि 9 अंकको अग्रता बनाए पनि दोस्रो हाफमा नेपाली टोलीले उत्कृष्ट पुनरागमन गरे। नेपालले लगातार अंक जोड्दै थाइल्याण्डमाथि दबाव बढ़ाए। दोस्रो हाफमा नेपालको आक्रमकसँगै रक्षापन्थीको प्रदर्शन पनि प्रभावकारी बन्द गएपछि खेलको दिशा परिवर्तन भएको थियो। अन्तत नेपालले दोस्रो हाफमा थाइल्याण्डको अग्रता उल्ट्याउँदै 46-43 जित निकाल्न सफल भएको थियो। यस्तै कबड्डीको महिला स्पर्धामा भने 8 टोली सहभागी रहेका छन्। नेपाल समूह बीमा थाइल्याण्डसँग श्रीलंका र चाइनिज ताइपेसँग रहेको चरण अन्तको हरेक टोलीले आफ्नो समूहका अन्य टोलीसँग एक एक खेल खेल्नेछन्। समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। कबड्डी पुरूष कबड्डीमा भने नेपाल समूह चरणमा पाकिस्तानसँग 58-43 अंकले पराजित भएको छ। हवस् त, बिहान 8 बजेको फेरि हाइलाइट्स सकियो भने 11 बजेको फेरि हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलु रावत विदा हुन्छु। नमस्कार।
1: रेडियो भेरी एफएम
2: जापान को समुद्र, जापान सीमा विकसित हुन्छ, उता उत्तर अमेरिका साइडतिर पनि समुद्रमा विकसित हुन्छ। त्यस कारणले यो बन्ने प्रक्रियाको लागि एउटा चाहिँ जलवायुजन्य प्रक्रिया चाहिँ बन्नकोले एउटा न्यूनतम वातावरण सृजना गर्छ। त्यो भइसकेपछि जुनसुकै समुद्रमा पनि यो सृजना हुन सक्छ।
3: यो चाहिँ नियमित एउटा प्रक्रिया नै हो भनेको, कालान्तरदेखि यस्ता बन्ने क्रम चलिरहन्छ।
2: हजुर, अब यो चाहिँ हाम्रो सामुद्रिक गतिविधिको एउटा नियमित प्रक्रिया नै हो। र प्राय जस्तो चाहिँ अलिकति तापमान बढेको अवस्थामा चाहिँ सामुद्रिक चक्रवात बन्ने गर्छ र योभन्दा अगाडि पनि हामीले कहिले अरब सागरबाट बन्ने चक्रवातकोबाट असर हामीलाई पर्यो होइन अप्रत्यक्ष रूपमा हामी किन भन्दा हामी प्रत्यक्ष रूपमा समुद्रसँग जोडिएका छैनौँ तर त्यहाँबाट आउने जलवाष्पयुक्त मनसुन पनि त्यहाँबाट आउने जलवाष्पयुक्त हो भने एउटा आँधीको रूपमा आउने जलवाष्प हो त्यस कारणले गर्दाखेरि गत वर्ष पनि हाम्रो मोन्था चक्रवात 2025 त्यो फेरि कार्तिकमा थियो त्यस कारणले गर्दाखेरि अब यो असोज कार्तिक होइन भदौ यी महिनाहरू भनेको सामुद्रिक आँधी अथवा चक्रवात बन्नु कुनै नौलो प्रक्रिया होइन.
3: अब चाहिँ हामी यो बंगालको खाडीमा अहिले बनेको चक्रवातको बारेमा कुरा गरौं. आज हामी मंगलबार कुराकानी गर्दैछौ, बुधबार बिहान यो कार्यक्रम प्रसारण हुँदैछ, सुन्दैछौ. यसरी हेर्दाखेरि चाहिँ अहिलेको अवस्था के छ र कसरी नेपालतिर यसको प्रभाव आउँदैछ?
2: अब अहिलेको अवस्थामा चाहिँ यो समुद्रमै कायम रहिरहेको अवस्था छ. अघि मैले विभिन्न चरणहरू बताएको थिएँ. न्यूनचापीय क्षेत्रबाट चाहिँ यो एउटा ट्रपिकल डिप्रेसनमा जान्छ, ट्रपिकल डिप्रेसनबाट डिप डिप्रेसन भन्ने जस्तो कुराहरू मैले गरेको थिएँ नि. त्यो अवस्थामा यो अहिलेको चरणमा हामीले कुरा गर्दाखेरि चाहिँ यो चक्रवात बनिसकेको अवस्था छैन. त्यस कारणले गर्दाखेरि यो चक्रवात चाहिँ अब यो बुधबार र बिहिबारसम्ममा चक्रवात बन्छ कि बन्दैन हामी अब यसलाई अनुगमन गरिरहेका छौँ. त्यस कारणले गर्दाखेरि जस्तै कुनै पनि अवस्था कस्तो हुन्छ भन्दाखेरि न्यूनचापीय क्षेत्र बनेर तपाईँको डिप्रेसनको रूपमा एउटा गति लिने तर तपाईँको त्यो चाहिँ चक्रवात नबनिदिने अवस्था पनि हुन्छ. त्यस कारणले गर्दाखेरि चाहिँ अब अहिलेको स्थितिमा अब यो चाहिँ चक्रवातको लागि अब एक चरण पछि छ चक्रवात बन्ने चरण भन्दा. त्यस कारणले गर्दाखेरि अब यो बुधबार अथवा बिहिबारसम्म यसले चक्रवातको स्वरूप ग्रहण गर्छ कि गर्दैन भन्ने कुरा हो. तथापि चक्रवात नभए पनि फेरि यसमा चाहिँ के हुन्छ भन्दाखेरि न्यूनचापीय क्षेत्र त हो यो होइन. जुन मौसम प्रणालीलाई सक्रिय बनाउन अथवा तपाईँको चाहिँ अस्थिर बनाउनको लागि यो त एकदमै तपाईँको सक्षम हुन्छ. त्यस कारणले गर्दाखेरि चक्रवात नबनेको अवस्थामा पनि चक्रवातभन्दा बढी शक्तिशाली हुने भयो. चक्रवात नबन्दा पनि न्यूनचापीय क्षेत्र र डिप्रेसनको प्रभावले भारतीय भूखण्ड लगायत नेपाल हिमालयको क्षेत्रमा चाहिँ यसले वर्षा गराउँछ.
3: सामान्यतया बंगालको खाडीमा बन्ने चक्रवात अर्थात न्यूनचापीय रेखा क्षेत्र यसले नेपालको मौसममा कसरी प्रभाव पार्छ, यसको वैज्ञानिक चक्र चाहिँ के छ सामान्य रूपमा बुझ्दाखेरि?
2: अब यो वैज्ञानिक चक्र भन्दाखेरि अघि मैले भने जस्तै हो यो चाहिँ जस्तै कसरी पहिला चाहिँ हाम्रो चक्रवात बन्छ, चक्रवात बन्नको लागि चाहिँ यसले चाहिँ मौसम प्रणालीलाई कसरी असर गर्छ भन्ने कुरा चाहिँ योसँग जोडिएर आउँछ. फेरि हाम्रो चाहिँ कस्तो छ भन्दाखेरि हाम्रोमा प्रभाव पार्ने चाहिँ दुईटा समुद्रहरू अलिक बढी हामीलाई प्रभाव पार्छ, जुन चाहिँ हाम्रो चाहिँ अरब सागर र बंगालको खाडी. त्यस कारणले गर्दाखेरि दुवै क्षेत्रमा चाहिँ यस्ता किसिमका आँधी बेरी सृजित भएको अवस्थामा यसले चाहिँ अप्रत्यक्ष रूपमा नेपालमा असर गर्छ. तथापि धेरै जसो चाहिँ भारतीय भूभागमै बज्रिसकेपछि यस चाहिँ कमजोर भएर जान्छ र तपाईँको चाहिँ कुनै अवस्थामा चाहिँ यो फेरि यसको दिशा यसको ट्र्याक भन्छौँ हामी यो चाहिँ यो प्रणालीको चाहिँ ट्र्याक कता जान्छ त्यसमा भर पर्छ. जो यसको हाम्रो इन्टेन्सिटी चाहिँ यो कतिको शक्तिशाली हुन्छ भन्ने कुरा चाहिँ. त्यस कारणले गर्दा अहिले चाहिँ हामी कस्तो भन्दाखेरि धेरै हामी चाहिँ आत्तिहाल्नुपर्ने स्थिति चाहिँ छैन तर हामी चाहिँ विभिन्न किसिमका विपदका घटनाहरू हामीले बारम्बार भएको हुनाले हामी चाहिँ चनाखो र सतर्क भएर चाहिँ रहनुपर्ने हुन्छ 9 गतेदेखि 11 गतेसम्म. तर चाहिँ अहिले मैले भने जस्तै चक्रवात बन्ने प्रक्रियामा छ र यो चाहिँ भारतीय भूखण्ड हुँदै नेपालको चाहिँ तराई क्षेत्र लगायत हिमाली क्षेत्रलाई यसले प्रभाव पार्ने देखिएको छ.
3: भोलि बिहिबारदेखि नै केही ठाउँमा ठूलो पानी पर्ने भनिएको छ कि त्यो अनुमान छ. त्यसै गरी मौसम पूर्वानुमान महाशाखाले शुक्रबार शनिबार आइतबार चाहिँ धेरै जोखिम हुन्छ भनेर भनेको छ. विशेष गरी कुन कुन क्षेत्रमा चाहिँ अथवा कुन कुन दिनमा चाहिँ बढी यसले प्रभाव पार्न सक्ला अहिलेको अवस्थालाई हेर्दाखेरि?
2: अब अहिलेको अवस्थामा हेर्दाखेरि चाहिँ यो समुद्रमै छ. समुद्र चाहिँ जुन अन्डमान निकोबार समुद्रबाट यो चाहिँ आन्ध्र प्रदेश र उडिसाको क्षेत्रतिर आउँदैछ. यो त्यस कारणले गर्दाखेरि यो आएर अब चाहिँ अझै यसले चाहिँ गति अथवा यसले चाहिँ जुन आफ्नो शक्ति प्राप्त गर्दै गएको अवस्थामा चाहिँ अनि त्यसपछि गएर यसको क्षति अथवा यसले पार्ने प्रभावको चाहिँ अलि बढी मूल्याङ्कन गर्न हामीलाई सजिलो हुन्थ्यो. तथापि हाम्रो चाहिँ क्षेत्रमा हामीले कुरा गर्दाखेरि अब यसले पुरै नेपालमा नै वर्षा गराउँछ. वर्षा चाहिँ पुरै नेपालमा गराउँछ. मुख्यतः चाहिँ हामी सतर्क हुनुपर्ने भनेको शुक्रबार शनिबार र आइतबार नै हो. शुक्रबार शनिबार र आइतबार. तथापि अब जस्तै अब बिहिबार पनि जस्तै अब हाम्रो चाहिँ अब बदली हुने होइन बादल लागेर अनि त्यसपछि गएर वर्षाको सम्भावना चाहिँ रहन्छ, तर तीव्र गतिको वर्षाको सम्भावना भनेको चाहिँ शुक्रबार शनिबार र आइतबार रहेको छ। र अब यसको चाहिँ हाम्रो कुनै पनि एउटा भूगोलमा मात्र यसको प्रभाव छैन, जस्तै अब यसको हिमालतिर गएको अवस्थामा हाम्रो चाहिँ हिउँ पर्ने सम्भावना रहन्छ। जस्तै अलिकति अगाडि 2013-14 जस्तो लाग्थ्यो हुदहुद भन्ने एउटा चाहिँ शक्तिशाली चक्रवात आएको थियो, त्यसले चाहिँ हाम्रो ट्रेकिङमा जानेहरू यो अन्नपूर्ण सर्किटमा चाहिँ त्यसले चाहिँ हाताहाती गराएको अवस्था पनि थियो। त्यसले गर्दा अप्रत्यक्ष रूपमा हाम्रो सबै देशभर नै प्रभाव पार्छ, तर अहिले चाहिँ को आकलन अनुसार किन भन्दाखेरि यो जति नजिक भयो उति यसको क्लियर पिक्चर आउने हुनाले अहिले हामी मंगलबारमा हामी कुरा गर्दाखेरि चाहिँ यसले विशेष गरी लुम्बिनी र गण्डकी प्रदेशको क्षेत्रमा चाहिँ अलिकति भारी वर्षा गराउने चाहिँ देख्छौँ होइन अहिलेसम्मको स्थितिमा। तथापि हामी सबै पूर्वदेखि पश्चिमसम्म नै हामी सजग हुनुपर्ने हुन्छ, हिमालदेखि तराईसम्म नै हामी सजग हुनुपर्ने हुन्छ।
3: अब हाम्रो मनसुनी वर्षा नियमित रूपमा मनसुन अवधिमा हुने वर्षा र सामुद्रिक आँधीमा चाहिँ यो अलिकति बढी खतरनाक किन मानिएको छ अथवा हल्ला बढी भएको पनि हो?
2: मनसुनी वर्षाको कुरा गर्दा त अब मनसुनलाई चाहिँ हाम्रो अब बुझाइ चाहिँ विपदप्रति झुकाव हुँदै गयो हाम्रो पछिल्लो चरणमा होइन, यो सबै समुदायको चाहिँ अब यसले चाहिँ मनसुन चाहिँ एउटा सहकाल हो भन्ने हिसाबले पनि हामी बुझ्नु फेरि जरुरी छ। त्यो चाहिँ मनसुन राम्रो हुँदाखेरि हाम्रो चाहिँ कृषि खेतीपाती सबै समग्र चाहिँ त्यो अर्थतन्त्र राम्रो हुने त्यो पार्सरी छ। तथापि अब विपदलाई चाहिँ यसले बढावा दिने हुनाले हामी चाहिँ अलिकति आत्तिएको स्थिति प्लस हाम्रो चाहिँ एउटा पूर्व तयारी चाहिँ कमजोर पूर्व तयारी छ हाम्रो, त्यसमा अर्थको पनि एउटा महत्वपूर्ण भूमिका हुँदो रहेछ। जुन आर्थिक रूपमा हामी चाहिँ हाम्रो गाउँ समाज अथवा हाम्रो देश नै कमजोर अवस्थामा भएको हुनाले त्योबाट हामी अलिकति चाहिँ डर चाहिँ हामी मानिरहेको स्थिति हो। मनसुनको कुरा के हो भने अब चक्रवात कस्तो छ भन्दाखेरि चक्रवात चाहिँ एकदमै तीव्र गतिको हावाहुरी पानी मात्रै होइन हावाहुरीसहित लिएर आउने होला नि, जस्तै यो चाहिँ जस्तै अब अझ भारतको तटीय क्षेत्र र बङ्गलादेशको तटीय क्षेत्रमा त यसले चाहिँ तपाईँको हजारौंको हाताहाती गरेको हामीसित इतिहास साक्षी छ होइन। जस्तै तपाईँको कहिले चाहिँ यो बङ्गालको खाडीको चाहिँ बङ्गलादेश हुँदै तपाईँको यता मासतिर सर्ने, कहिले चाहिँ यो कोलकाता रिजन हुँदै अथवा तपाईँको यो ओडिसा रिजन हुँदै मासतिर सर्ने हुँदाखेरि हामीले चाहिँ हाम्रो नजिकको छिमेकी मुलुकमा ठुलो हाताहाती हुँदाखेरि हामीमा डराउनु स्वाभाविक हो। तथापि हामीमा पर्ने प्रभाव भनेको अप्रत्यक्ष प्रभाव हो। जति तपाईँको जुन यसको शक्ति हुन्छ यो शक्ति चाहिँ जब यो जमिनमा आएर बज्रिन्छ भनौँ न, त्यो बज्रिँदाखेरि घर्षणले गर्दाखेरि चाहिँ तपाईँको त्यो के हुन्छ भन्दाखेरि आदि शक्ति त्यहाँ नै क्षण हुन्छ, त्यस कारणले गर्दा बढी चाहिँ डर त्यतातिर हुन्छ। तपाईँ हामीमा तथापि हामीमा चाहिँ वर्षा ठुलो वर्षा हुँदाखेरि अहिलेको भू बनोट र हाम्रा सडकहरू कमजोर भइसकेको अवस्था र अस्ति भर्खरको विपदले गर्दाखेरि हामी चाहिँ डराउनु पर्ने स्थिति हो। र फेरि अब यो मनसुन राम मनसुनको अन्त्यतिर हामी आइसकेका छौँ, अन्त्यतिर आउँदाखेरि पानी राम्रै रूपमा परेर कस्तो भयो भन्दाखेरि एउटा चाहिँ माटोमा ओस पनि पुगिसकेको अवस्था छ, त्यस कारणले गर्दाखेरि त्यो बढी पानी चाहिँ जमिनले नसोसिकन फेरि त्यसले भुसिय गराउने हो कि अथवा सडकमा चाहिँ त्यसले क्षति पुर्याउने हो कि अथवा फेरि खोला नालाले चाहिँ असर गर्ने हो कि भन्ने किसिमको डर चाहिँ आएको अवस्था हो।
3: कार्यक्रम बदलिको नेपालमा हामी त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिंहदेवसँग कुराकानी गरिरहेका छौं। अब अलिकति सम्भावित जोखिम प्रभाव यही विषयलाई जोडेर थप कुरा गरौं। यो वर्षाले पहाड़ी क्षेत्रमा पहिरो, तराईमा डुबान अर्थात हिमाली क्षेत्रमा अघि हामीले चर्चा गरेको त्यो हुदहुदले ल्याए जस्तो खालको हिमाली क्षेत्रको एक किसिमको विपद, यी सबैतिर जोखिम छ कि अलिकति बढी जोखिम चाहिँ कतातिर बढी देखिन्छ?
2: अहिले चाहिँ हामी पूर्व तयारी गर्दा चाहिँ हामीले सबै क्षेत्रमा तयारी गर्नुपर्ने हुन्छ। किन भन्दा यो कस्तो किसिमको चाहिँ चक्रवातको कस्तो हुन्छ भन्दाखेरि कहिलेकाहीँ हामीले यो एउटा ट्र्याक हुँदै आउँछ होइन, यो जस्तै यो पूर्वबाट पश्चिमतिर बहन्छ भन्छौँ अथवा हामीले एउटा चाहिँ आकलन गरिरहेको हुन्छौँ, कहिलेकाहीँ यसले दिशा बदलिदिन्छ। जब यो जमिनमा आएर चाहिँ तपाईँको चाहिँ जमिनका विभिन्न क्षेत्रहरूमा प्रवेश गर्छ, यसले दिशा बदलिसकेपछि चाहिँ यसबाट जुन हुने क्षति चाहिँ अब कतातिर अथवा यसको वर्षाको प्रभाव कता सर्छ भन्ने कुरा पनि रहन्छ। तथापि अब अहिलेको चाहिँ मोस्ट प्रोबेबल भनौँ न त्यो आकलनले चाहिँ जस्तै भारतको चाहिँ बिहार क्षेत्र र उत्तर प्रदेश त्यसपछि उत्तराखण्ड लगायत नेपालको चाहिँ पुरै भूखण्ड नै प्रभावित हुने भएको हुनाले हामीले चाहिँ अलिकति कम चाहिँ अब सुदूरपश्चिमतिर हो कि अथवा मधेसतिर हो कि भन्ने हिसाबले नलागिकन हामी चाहिँ पूर्व तयारी किन भन्दाखेरि यसको शक्ति चाहिँ अझै यसले शक्ति प्राप्त गर्दैछ छ होइन, चक्रवात चाहिँ अब पूर्ण रूपमा अब बन्ने क्रममा रहेको छ, बिहिबारसम्ममा चाहिँ यो चक्रवात बन्नेछ र त्यसपछि यो चाहिँ बिस्तारै जमिनतिर आउने हुनाले हामीले चाहिँ अब कुनै क्षेत्रमा कसर बाँकी नराखिकन प्रदेश अथवा स्थानीय तह अथवा केन्द्रले चाहिँ त्यही अनुसारको हामी तयारी गर्नु पर्यो र अनि जन हाम्रो चाहिँ समुदायले पनि हामी चाहिँ विभिन्न विपदबाट हामी प्रताडित हुँदै आइरहेको अवस्थामा चाहिँ हामीले भारी वर्षा अथवा ठूलो वर्षा हुँदाखेरि हामीले कसरी तयारी गर्न सक्छौ होइन भन्ने हिसाबले चाहिँ हामी सतर्क अवस्थामा रहनु उपयुक्त हुन्छ।
3: केही मौसमविदहरूले स्वतन्त्र रूपमा विश्लेषण गर्दाखेरि 400-500-600 मिलिमिटरसम्म पानी पर्ने हो कि भनेर पनि लेखिरहनु भएको छ। हाम्रो जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको महाशाखाले पनि उसको भाषामा अति भारीसम्म पनि केही ठाउँमा हुन्छ भनेको छ। यसरी हेर्दाखेरि त्यति पानी पर्यो भनेदेखि विपदका जोखिमहरू चाहिँ कतिको आउन सक्छन्?
2: जस्तै त्यो चाहिँ कसरी भनिएको हुन सक्छ भन्दाखेरि कुल वर्षाको हिसाबमा त्यो भनिएको जस्तो पनि मलाई लाग्छ। जस्तै हामीले चाहिँ र मैले विभिन्न सञ्चार माध्यमसँग कुरा गर्दा पनि र अनि त्यसपछि हिजो जल तथा मौसम विज्ञान विभागको पनि एउटा चाहिँ सूचना आउँदाखेरि हामी सतर्क हुनुपर्ने चाहिँ विशेष गरी शुक्रबार शनिबार र आइतबार चाहिँ सतर्क हुनुपर्ने र यो अवधिमा चाहिँ जस्तै अन्य स्वतन्त्र रूपमा आएका कुराहरू हामीले हेर्दा पनि जुन चाहिँ अब होइन ठूलो वर्षा अथवा तपाईँले भन्नुभएको चाहिँ परिमाणमा आउने वर्षा चाहिँ 3 दिनको भनेर हुन सक्छ। तथापि फेरि अब हामी मैले अहिले भन्दाखेरि चाहिँ त्यो रूपमा चाहिँ तपाईँको एकै दिनमा वर्षा चाहिँ हुँदैन किनकि तपाईँको चाहिँ यो प्रणाली चाहिँ मुख्य रूपमा यसले शक्ति चाहिँ बिस्तारै गुमाउँदै आउने हुनाले भारतीय भूभागबाट नै हाम्रोमा भारी वर्षासम्मको सम्भावना चाहिँ रहन्छ होइन। अब अघि भने जस्तो आँकडा होइन 500 भन्दा माथि जाने अथवा उयो होइन त्यो चाहिँ अब सायद नहोला भन्ने चाहिँ अब आकलन गर्छु म चाहिँ होइन। त्यस कारणले गर्दाखेरि हामीले चाहिँ समग्र तयारी गर्दाखेरि ठूलो वर्षा हुन्छ, त्यो ठूलो वर्षाले चाहिँ हाम्रो भूखण्ड कमजोर पार्न सक्छ अथवा खोला नाला लगायत हाम्रो चाहिँ जमिन चाहिँ कमजोर पार्न सक्छ भन्ने हिसाबले तयारी गर्नुपर्छ। त्यस कारणले गर्दा मेरो चाहिँ भनाइ के रहन्छ भन्दाखेरि जुन चाहिँ ठूलो वर्षा अथवा चाहिँ तथ्याङ्कको हिसाबमा भारी वर्षा को सम्भावना रहेको हुनाले हामीले त्यही अनुसारको तयारी गर्नुपर्छ।
3: अनि तपाईँले अलिकति भन्नुभएको थियो जस्तो अहिले चाहिँ लामै समय भनेको मनसुनमा पनि राम्रै पानी पर्यो, धेरै सडकहरू अथवा जमिन भिजेको छ, ओस बढी छ, यसले गर्दा अलिक ठूलो वर्षाले पनि जोखिमहरू निम्ताउँछ भनेर भन्नुभएको थियो। त्यो कोणबाट हेर्नु कतिको जरुरी छ? जस्तो मान्यो 24 घण्टामा 100-150 मिलिमिटर मात्रै पानी पर्यो भने पनि जोखिम त आउन सक्छ नि होइन अहिलेको अवस्थालाई हेर्दाखेरि चाहिँ।
2: हो एकदमै, अब जस्तै अहिलेको अवस्थामा त हाम्रो चाहिँ अब करिब अब 100 मिलिमिटरबाट 150 मिलिमिटरसम्म वर्षा भयो भने हाम्रोमा जोखिमै हुन्छ एक दिनमा त्यति पानी पर्यो भने। त्यस कारणले गर्दाखेरि चाहिँ फेरि हामी मनसुनको उत्तरार्धमा भएको हुनाले चाहिँ अलिकति हाम्रो चाहिँ जमिनहरू पनि अलिकति भिजिएर कमजोर भइसकेको अवस्था भएको हुनाले हामीले चाहिँ अब मेचीदेखि महाकालीसम्म नै भनौँ न हामीले ठूलो वर्षा हुन्छ भन्ने हिसाबले सबैले त्यो रूपमा सोच्नु पर्यो, त्यही अनुसारको तयारी गरौँ। ठूलोको तयारी गर्यो भने हामीले सानोलाई ठेक्न सक्छौँ।
3: के तयारी गर्ने भन्ने बारेमा अहिले फेरि अलिकति छलफल गर्छौँ। जस्तो अहिले चाहिँ यो असोज महिना सामान्यतया हिउँ कम पर्छ भनिन्छ, यस्ता चक्रवात आउँदाखेरि हिमाली क्षेत्रहरूमा अलिक ठूलो हिमपात भएर अहिले त किनकि पदयात्राको मौसम पनि चलिरहेको छ, खुम्बु अथवा अन्नपूर्ण लगायतका पदमार्गहरूमा अहिले धेरै पर्यटकहरू पुग्न थालेका छन् भर्खर भर्खर, यसरी हेर्दाखेरि त्यतातिर हिमपात हुने जोखिमहरू चाहिँ कतिको रहन्छ यो समयमा?
2: अहिले चाहिँ जुन यो चक्रवात आउने चाहिँ क्रम छ त्यो क्रम चाहिँ कस्तो रहन्छ भन्दाखेरि यसले समग्र देशभरि नै प्रभाव पार्ने हुँदा जस्तै अब हिमाली क्षेत्रमा चाहिँ हिउँको रूपमा होइन अथवा हिमपातको रूपमा हुने चाहिँ सम्भावना छ। यसको चाहिँ अब कस्तो भन्दा हामी चाहिँ अब करिब सेप्टेम्बर महिना लागिसकेपछि अलिकति चिसो चाहिँ हिमाली क्षेत्रमा अलिकति चिसो पनि अलिकति बढिरहेको अवस्था छ। त्यस कारणले गर्दाखेरि त्यहाँ चाहिँ त्यो वर्षाभन्दा पनि हिमपातकै सम्भावना छ। फेरि के छ भन्दा हामीले 9-11 भनेका छौँ तर त्यसको लागि बादलले डमक्क ढाक्ने त अवस्था त हाम्रो 8 नै भन्छ नि। त्यस कारणले गर्दाखेरि त्यो हाम्रो एक दिन नै पुरै बादल लगाइसकेपछि हिमाली क्षेत्र त फेरि चिसिनी भइहाल्छ, त्यसपछि वर्षा भयो भने त्यो हिमाली क्षेत्रमा चाहिँ हिमपातको रूपमा चाहिँ वर्षा आउँछ। त्यस कारणले गर्दा हिमपातको जोखिमबाट अब हामी चाहिँ अब भनौँ न पर्यटकीय क्षेत्रहरूमा अथवा पर्यटकहरूलाई पनि हामीले चाहिँ त्यही अनुसारको सुसूचित गरेर उहाँहरूलाई चाहिँ ती दिनहरूमा विशेष गरी 8 गतेदेखि 11 गतेसम्म नै ट्रेकिङ अथवा पदयात्राहरू नगर्ने होइन अथवा कहीँ चाहिँ उहाँहरू बीचमा हुनुहुन्छ भने सुरक्षित स्थानमा बस्ने होइन सकभर अब विभिन्न ट्रेकिङ अथवा ट्राभल एजेन्सीहरूले पनि आफ्नो गेस्टहरूलाई त्यसरी पदयात्रामा नपठाउने र अन्य किसिमका कार्यहरू पनि नगर्दा नै हामी सुरक्षित रहन सक्छौँ।
3: हामी त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देलसँग कुराकानी गरिरहेका छौँ। यही कुरालाई जोड्नु पूर्व तयारी सतर्कताका बारेमा नै वर्षा र बाढी परेको जोखिममा रहेका आम नागरिकहरूले चाहिँ अब अहिलेदेखि हामी बुधबार कुरा गर्दैछौँ बिहिबार समय छ शुक्रबार ठूलो पानी पर्ला अहिलेदेखि नै अलिकति अप्नाउनु पर्ने पूर्व तयारीहरू चाहिँ के हुन् के गर्नु पर्ला?
2: अहिले चाहिँ जस्तै हाम्रो अब धानको एउटा चाहिँ होइन अब सायद काट्ने बेला त भइसकेको छैन होला तर तपाईँको चाहिँ कुनै कुनै ठाउँमा चाहिँ धान काट्ने बेला भएको पनि हुनसक्छ कहीँ चाहिँ तपाईँको त्यो बाली लगाएको अवस्था भनौँ त्यो भएको हुनाले गर्दाखेरि हाम्रो एउटा प्रभाव चाहिँ धान खेतीमा यसको प्रभाव पर्न सक्छ ठुलो वर्षा हुँदाखेरि। फेरि यो चाहिँ अलिकति अगाडि पनि हाम्रो चाहिँ अब 2024 भयो अथवा 2020 पनि तपाईँको चाहिँ यो अवधिमा असोज कार्तिकमा भएको वर्षाले हाम्रो चाहिँ धान बाली लाई राम्रो असर गरेको थियो त्यस कारणले गर्दा त्यसको लागि चाहिँ अब हामीले धान काट्ने कसैले तयारी गर्नुभएको छ भने अब धानलाई चाहिँ काट्नु भएन होइन अथवा काटेर अघि नै काटेर हामीले सुरक्षित चाहिँ भण्डारण गर्न सक्छौँ भने त्यो पाठ भयो होइन त्यस कारणले गर्दा त्यसको लागि चाहिँ अब एउटा चनाखो हुनु पर्यो कृषि क्षेत्रमा चाहिँ होइन त्यस्तै गरी अब अर्को चाहिँ हाम्रो यो बाढी र डुबानको कुरा चाहिँ एउटा योसँग जोडिएर आउँछ। अधिक वर्षा भइसकेपछि त्यसपछि खोलानालाबाट हुने बाढी र तराई क्षेत्रमा हुने डुबान त्यसबाट चाहिँ हामी अब सतर्क भएर रहनु पर्यो। बस्तीहरू अब अस्तिकै घटनाले पनि हामी धेरै तर्सिरहेको अवस्था भएको हुनाले खोला चाहिँ लाई नियमित अनुगमन पनि गर्नु पर्यो गर्न सक्छौँ स्थानीय तहले गर्न सक्छ अथवा प्रदेश सरकारले अथवा नेपाल सरकारका विभिन्न तपाईँको सरकारी संयन्त्रहरूले त्यही अनुसारको सुसूचित गर्ने कुरा भयो अथवा समुदाय पनि त्यही अनुसारको तयारी गर्न सक्यो। अर्को चाहिँ हाम्रो कतिपय क्षेत्रहरू चाहिँ यो पोटेन्सियल ल्यान्डस्लाइड एरियाहरू छन् कि तिनीहरू चाहिँ अब अलिकति पानी पर्यो भने फेरि झरिहाल्ने जस्तै अब यो हाम्रो पृथ्वी राजमार्गकै तपाईँको चाहिँ अब कृष्णभीरको एउटा होइन भर्खरै त्यहाँ चाहिँ गाडी चल्न सुरु भएको छ एक महिना बन्द भएपछि फेरि त्यहाँ अर्को पहरै भिर कि के भयो परे पहरै भिरमा पनि फेरि त्यहाँ चाहिँ पहिरो गएको स्थिति रहेछ। त्यसै गरी ट्विन भिर भन्ने छ मुगली नेताको खण्डमा सायद अब मैले यो क्षेत्रको कुरा गरेको छु पूर्वतिर पनि यस्ता क्षेत्रहरू होलान् पश्चिमतिर पनि अथवा सुदूरपश्चिमतिर पनि यस्ता चाहिँ अब चाहिँ यहाँ अलिकति ठुलो पानी पर्यो भने यहाँबाट पहिरो जान्छ भन्ने त्यो पहिचान भएको क्षेत्रहरू चाहिँ हुन सक्छन्। त्यस कारणले गर्दाखेरि ती क्षेत्रहरूमा पनि अब सतर्क अप्नाउनु पर्यो मुख्य गरी अब यो कृषि क्षेत्र र तपाईँको चाहिँ यो बाढी पहिरो र डुबानको लागि चाहिँ हामी के कसरी चाहिँ हामी त्यसबाट चाहिँ क्षति न्यूनीकरण गर्न सक्छौँ त्यो तहमा हामी काम गर्नुपर्छ।
3: त्यसै गरी तपाईँ एकजना मौसमविदको यो क्षेत्रमा अध्ययन गरिरहनु भएको हिसाबले विशेष बिहिबार बेलुकादेखि नै शुक्रबार शनिबारको लागि चाहिँ आइतबारसम्मको लागि चाहिँ लामो यात्रा गर्नेहरूलाई के सुझाव दिन चाहनुहुन्छ? सकेसम्म अत्यावश्यक बाहेक यात्रामा अथवा के छ?
2: अर्को चाहिँ अब यही हो हाम्रो चाहिँ कस्तो भन्दाखेरि बाटोघाटो पनि एक किसिमले अलिकति अप्ठ्यारो स्थितिमा छौँ। काठमाडौँमा चाहिँ आउनको लागि चाहिँ हेटौँडाको मात्रै एउटा विकल्प थियो अलि अगाडि चारैतिर चाहिँ होइन फेरि किनभने उता रोसी खोलातिर पनि त्यतातिर पनि बगरबाट हाम्रो सडक रहेको हुनाले हामी 9 गतेदेखि 11 गतेसम्म चाहिँ हामी यात्रा नै नगरौँ होइन किन भन्दाखेरि त्यो चाहिँ हामीले जोखिम मा पर्ने हामी काम गर्दै नगरौँ होइन त्यस कारणले गर्दाखेरि सकभर अब त्योभन्दा अगाडि नै चाहिँ कतै जानुपर्ने के गर्नुपर्ने छ भने आफ्नो चाहिँ क्रियाकलापहरू त्यही अनुसार गर्नु पर्यो। यात्रा चाहिँ तपाईँको रातिको यात्रालाई त हामी पुनः बन्देजै गर्नु पर्यो रातिको यात्रा चाहिँ एकदमै बन्देज सायद अब प्रशासनले पनि त्यो कुराहरू अब तर्फबाट हुन्छ होला अगाडि पनि यसरी नै ठुलो वर्षा हुँदाखेरि गत वर्ष पनि दसैँको अवधिमा त बन्द गरिएको थियो बाटो। अब हामीले यात्रालाई चाहिँ 9 गतेदेखि 11 गतेसम्म रातिको यात्रा पूर्णतया बन्द गर्नु पर्यो। अब दिउँसोको समयमा पनि हामीले त्यहाँको चाहिँ वर्षाको तथ्याङ्क अथवा वर्षाको क्षेत्र हेरेर मात्रै हामीले चाहिँ केही क्रियाकलापहरू हामी गर्न सक्छौँ।
3: त्यसै गरी यो प्रकोप आउँदै गर्दा अथवा त्यो विपदमा रूपान्तरण हुँदै गरेको समयमा चाहिँ गलत सूचना अथवा अफवाहहरू चाहिँ एकदम छिटो फैलन्छन्। सर्वसाधारणले आधिकारिक र सही मौसमी सूचनाहरू कसरी प्राप्त गर्ने यो अवधिमा?
2: अब यसमा चाहिँ अहिले कस्तो छ भन्दाखेरि जम्मा जुन यो विभिन्न सामाजिक सञ्जालहरू चाहिँ मोनिटाइजेसन भइसकेपछि चाहिँ जब जुन चाहिँ अब एउटा चाहिँ त्यो भ्युजको आधारमा चाहिँ पैसा चाहिँ आउने जस्तो भएपछि केही न केही चाहिँ तपाईँको चाहिँ सनसनीपूर्ण खबरहरू देखाएर प्रसारण चाहिँ गराउने विभिन्न होइन समूहहरू पनि देखिएको छ, विभिन्न च्यानलहरू पनि रहिरहेको छ। त्यस कारणले गर्दा त्यस्ताबाट हामी सचेत हुनु पर्यो, पहिला हामीले बुझ्नु पर्यो होइन। र अब आधिकारिक चाहिँ हाम्रो निकायलाई नै फलो गर्नु उपयुक्त न हुन्छ, जस्तै नेपाल सरकारको नेपाल मौसम विज्ञान विभाग लाई चाहिँ फलो गर्नु पर्यो होइन, र उसले चाहिँ निकालेका सूचनाहरू अनुसार नै आफ्नो क्रियाकलापहरू अगाडि बढाउनु पर्यो। सामाजिक सञ्जालमा त धेरै किसिमका सूचनाहरू आउँछन्, कतिपय चाहिँ आफ्नो चाहिँ भ्युज बढाउने हिसाबले पनि सूचना आएको हुनाले त्यो चाहिँ, र आधिकारिक हाम्रो अब सञ्चार माध्यमहरू होइन, अब जस्तै उज्यालो नेटवर्कले पनि राम्रो चाहिँ एउटा आधिकारिक सूचना दिनुहुन्छ, त्यस्तै गरी अरूको मुख्य छापा माध्यमहरू भए नेपालका होइन, तिनीहरू हेर्नु पर्यो। अन्य चाहिँ अब हाम्रो युट्युबबाट आउने अथवा चाहिँ विभिन्न सामाजिक सञ्जालहरूबाट सनसनीपूर्ण आउने समाचारबाट चाहिँ त्यसको शिकार चाहिँ हामी हुनु भएन।
3: पानी र पर्वत विशेष बदलो नेपालमा अहिले हामी बंगालको खाडीमा बनेको सामुद्रिक आँधीले पार्ने प्रभाव र यसको जोखिम तथा सावधानीको उपाय बारेमा त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिगदेलसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
7: कृषि मन्त्र नार्कसँग
8: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी बंगालको खाडीमा बनेको सामुद्रिक आँधीले पार्ने प्रभाव यसको जोखिम र सावधानीका उपाय बारेमा त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिगदेलसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब चाहिँ अघि पनि हामी चर्चा त गर्यौं आम किसान राज्यका अंग पूर्व सूचना प्रणालीको लागि काम गर्ने निकायहरू उनीहरूले के गर्ने भन्ने बारेमा यो समयमा विशेष गरी भारी वर्षाले कृषि क्षेत्रमा पार्ने असरको बारेमा नि तपाईँले भन्नुभयो कति अवस्थामा धानको पनि हुन सक्छ भनेर त्यो लगायत जोगाउनका लागि किसानहरूलाई अहिले कुन निकायले अलिकति सहजीकरण गरिदियो भने किसानहरूलाई सहज होला र किसानहरूले कस्ता निकायहरूमा सम्पर्क गरेर सावधानीका उपायहरू अप्नाउनु पर्ला।
3: कृषिको लागि अब मुख्य मैले थाहा भएअनुसार दुईटा निकाय चाहिँ प्रमुख रूपमा तल्लो त चाहिँ हाम्रो किसानसम्म पुगेको देखिन्छ। एउटा चाहिँ नेपाल कृषि अनुसन्धान परिषद नारको चाहिँ विभिन्न केन्द्रहरू चाहिँ प्रदेश र जिल्लामा रहेका छन्, उहाँहरूसँग पनि किसानहरूको सम्पर्क हुन्छ। एउटा त्यो भयो भने अर्को चाहिँ कृषि विभाग अन्तर्गत अब तल्लो तहमा कृषि ज्ञान केन्द्र छ होला प्रदेश तहमा होइन, अनि जिल्ला तहमा कृषि नगरपालिका अन्तर्गतका कृषि कार्यालयहरू रहिरहेका छन्। त्यस कारणले गर्दाखेरि त्यो सूचना चाहिँ त्यहाँबाट नै उहाँहरूले जोगाउन यो कृषिको लागि क्षेत्रीय न्यूनीकरणको लागि कसरी गर्न सकिन्छ भन्ने चाहिँ त्यहीँका अधिकारीहरूसँग उपयुक्त सल्लाह लिनु चाहिँ सहज हुन्छ।
2: यसैलाई हाम्रो एकदम नजिकको सरकार भनेर हाम्रो पालिका सरकारलाई भन्छौँ, यस्तो विपदको लागि चाहिँ आउँदैछ भनेर तीन चार दिन अगाडि चाहिँ धेरै कुराहरू थाहा भइसक्यो, नआओस् त्यस्तो वर्षा, तर वर्षाको कम्तीमा सम्भावनाहरू संकेतहरू देखिएका छन् वर्षा हुन सक्छ भन्ने कुराको। यस्तो अवस्थामा पालिकाहरूले गर्नुपर्ने कामहरू चाहिँ के हुन् जसले चाहिँ स्थानीयको जनधनमा जोगाउन सहयोग पुगोस्?
3: अघि केही कुरा मैले भनेको थिएँ, जस्तै अब कतिपय क्षेत्रहरू चाहिँ हाम्रो अब यो क्षेत्र चाहिँ अब केही पानी पर्यो भने यो क्षेत्रमा पहिरो जान्छ है भन्ने जस्तो चाहिँ जुन छ नि हाम्रो विभिन्न भूखण्ड त्यसको चाहिँ अवलोकन र निगरानी चाहिँ धेरै राम्रो तरिकाले चाहिँ स्थानीय तहले नै गरिरहेको छ होइन। त्यस कारणले त्यस्तो चाहिँ जोखिमयुक्त क्षेत्रहरूको पहिचान उहाँहरूले गर्नुभएको छ र त्यो पहिचानयुक्त क्षेत्रबाट अब तपाईँको चाहिँ हिडुलदेखि लगायत तपाईँको चाहिँ अन्य किसिमका कार्यहरू भारी वर्षाको अवधिमा गर्नु भएन। त्यस कारणले गर्दा त्यो एउटा स्थानीय तहले त्यसलाई सुसूचित गर्न सक्यो, आफ्नो वाडा तहसम्म त्यो सुसूचित गर्यो भने त्यसपछि तपाईँको वाडामाबाट नै धेरै सेवा सुविधाहरू अहिले चाहिँ हाम्रो सेवाग्राहीहरूले लिनुहुन्छ। त्यस कारणले गर्दाखेरि एउटा त्यो गर्न सकियो। अर्को चाहिँ अब स्थानीय तहले चाहिँ आफ्नो क्षेत्राधिकारभित्र रहेका खोला नदी नालाहरूको अनुगमन पनि उहाँहरूले गरिरहनु भएको छ। त्यस कारणले गर्दाखेरि यो चाहिँ खोलामा चाहिँ यो अर्को चाहिँ खोला मिसिएर यसरी चाहिँ माथिबाट बाढी आउन सक्छ भन्ने किसिमको चाहिँ एक किसिमको आकलन उहाँहरूलाई त्यो पनि हुन्छ, किन भन्दा कतिपय कुराहरू हाम्रो चाहिँ परम्परागत शैलीले पनि हामी निर्धारण गर्न सक्छौँ। त्यहाँ कुनै पनि तपाईँको चाहिँ पूर्व सूचना प्रणाली नभएको अवस्थामा पनि आकलनले पनि कतिपय कुराहरूलाईबाट चाहिँ हामी अगाडि बढ्न सक्छौँ। त्यस्तै गरी अन्य भनेको चाहिँ अब सचेतनाका कार्यक्रमहरू चाहिँ अझै हामी केही दिनहरू बाँकी रहेको हुनाले वडा अथवा तपाईँको गाउँ टोलसम्म सचेतना अथवा हाम्रो सञ्चार माध्यमहरूको पनि भूमिका हुन्छ, जस्तै रेडियोहरू एफएमहरू भए स्थानीय तहमा भएका चाहिँ टेलिभिजनहरू त्यहाँबाट पनि आफ्नो चाहिँ गाउँ टोल र समाजलाई सुसूचित गर्ने एउटा अहिले चाहिँ के भन्दाखेरि मुख्य रूपमा पूर्व जानकारी दिएर हामीले चाहिँ हाम्रो जनधनको क्षति घटाउने भएको हुनाले यसमा चाहिँ स्थानीय तहको प्रमुख भूमिका हुन सक्छ।
2: हाम्रो देशको पूर्व सूचना प्रणालीलाई हेर्दा यस्ता द्रुत खालका मौसमी परिवर्तनहरू जुन चाहिँ अकस्मात आउँछन् अथवा यो बेला बेलामा बन्छन् यसको अवस्थामा चाहिँ विपदका लागि कतिको तयार र प्रभावकारी छन् अहिलेको लागि र हाम्रो विकासको क्रम कस्तो छ यसको क्षेत्रमा चाहिँ?
3: पूर्व सूचना प्रणालीहरू जस्तै अब हाम्रो पछिल्लो चरणमा नेपाल सरकारको आधिकारिक निकाय जुन नेपाल मौसम विज्ञान विभाग लगायत पुरानो जल तथा मौसम विज्ञान विभागहरूले विभिन्न ठाउँमा चाहिँ जल मापन वर्षा मापन र खोलाको सतह नदीको तह मापन गर्ने कार्यहरू गर्दै आइरहेछ र त्यसमा चाहिँ पूर्व सुसूचित गर्ने कामहरू पनि उहाँहरूले गरिरहनु भएको छ होइन। त्यस कारणले गर्दाखेरि चाहिँ र पछिल्लो चरणमा आउँदाखेरि करिब 8-10 वर्षदेखि चाहिँ जनतालाई राम्ररी सुसूचित गराइरहेको मास एसएमएसहरू पनि विभिन्न ठाउँमा पठाइरहेको सम्भावित हुन सक्ने क्षेत्रमा 24 घण्टा अगाडि नै त्यसबाट उद्धारहरू पनि गरिएको अवस्था छ त्यो सुसूचित समयमै सुसूचित गरेको हुनाले त्यस कारणले गर्दाखेरि चाहिँ यो पूर्व सूचना प्रणालीलाई चाहिँ राम्रै रूपमा चाहिँ उपयोग भइरहेको पाएको छु नेपाल सरकारको तर्फबाट पनि तथापि हामीले चाहिँ अब कतिपय क्षेत्रहरूमा चाहिँ त्यसलाई एउटा भनौँ न सिरियसली नलिँदाखेरि घटनाहरू भएका छन् त्यस कारणले गर्दाखेरि सरकारको तर्फबाट पनि अब कसरी चाहिँ सम्झाइ बुझाइ हामीले गर्न सक्छौँ है होइन त्यो चाहिँ हेल्थ चेकराई नगर्ने जुन चाहिँ पूर्व सूचना प्रणालीका सूचनाहरू हेलचेक्राई नगर्ने वातावरण चाहिँ हामीले बनाउनुपर्छ
2: गएको वर्ष अहिले तपाईँले पनि जोड्नु भएको थियो गएको वर्ष दशैंको आसपासमा एकदमै ठूलो पानी पर्दाखेरि रातको समयमा अथवा केही दिनसम्म नै मुख्य राजमार्गहरूमा या गाडीहरू नै सार्वजनिक गाडी लगायतका गाडीहरू नै रोकिएको थियो लगायतका सचेतना अथवा पूर्व तयारीका कामहरू भएका थिए यसपालि पनि त्यो हदसम्म पुग्ने अथवा कस्तो किसिमको तयारी चाहिँ गर्नुपर्ने अवस्था देखिन्छ अहिलेको अवस्थालाई हेर्दै गर्दाखेरि
3: सायद अब गत वर्ष अथवा केही समय अगाडिको जस्तो चाहिँ त्यही तरिकाले नै ज्यादा उपयुक्त हुन्छ होला किन भन्दाखेरि भारीदेखि अति भारी वर्षासम्म हुने चाहिँ पूर्वानुमान आइरहेको अवस्थामा हामीले चाहिँ जुन सवारी साधनहरू चाहिँ सञ्चालन गर्नको लागि अब जोखिमको स्तर हेरेर हामीले त्यस्तो किसिमको कडा निर्णय पनि लिनलाई पछि हट्नु हुँदैन जस्तै अब रातको समयमा त स्ट्रिक्टली नै हामीले त्यो लागू गर्नुपर्छ दिउँसोको समयमा चाहिँ अब सम्बन्धित निकायसँग चाहिँ सरसल्लाह अथवा सम्बन्धित निकायको चाहिँ एउटा अनुगमनलाई हेरेर जस्तै पूर्वी क्षेत्रमा यति वर्षा भइरहेको छ अब चाहिँ दिउँसो यति हुन सक्छ भन्ने आधारमा जस्तै जिल्ला प्रशासन कार्यालयले मार्फत पनि त्यो चाहिँ त्यस्ता किसिमका क्रियाकलापहरू सवारी नियन्त्रणका कुराहरू अगाडि बढाउन सकिन्छ र अब अहिलेको चाहिँ तह भनेको कस्तो हो भन्दाखेरि हामी चाहिँ एकदमै सुसूचित भएर ठूलो वर्षा हुने सम्भावना रहेकोले सवारी अथवा यातायातका कुराहरू अझ हवाई क्षेत्रलाई समेत यसले भारी वर्षा हुँदाखेरि प्रभाव पार्ने सम्भावना देखिएको छ किन भन्दाखेरि आँधी तुफान सहित आउने एउटा चाहिँ वर्षा हुनाले त्यो क्षेत्र हामीले हवाईको त अहिले कुरा गरेका थियौँ तर हवाई क्षेत्रलाई समेत यसले प्रभाव पार्छ त्यही अनुसारको हामी तयारी गर्नुपर्छ
2: हजुर हुन त अब आकस्मिक धेरै लामो समयपछि आएको यसपालि भटेखुसीको बाढी तर त्यसबाट पनि हामीलाई धेरै अत्याएको छ भनौँ जोखिमबाट आएको अथवा तर्स आएको पनि छ मान्छेहरूलाई यस्तो पनि हुँदो रहेछ भनौँ यो हिसाबले हेर्दाखेरि नदी किनार छेउछाउ अर्थात् अत्यन्त होचो भूभागका बस्तीहरूमा चाहिँ केही दिनको लागि जतिखेर पनि भाग्नुपर्छ अथवा अर्को ठाउँ जानुपर्छ भन्ने किसिमको तयारी पनि गर्नुपर्ने अवस्था छ कि अथवा सामान्यतया जोखिम छ भनेर पूर्व सूचना लिएर बस्दाखेरि हुने अवस्था कस्तो छ
3: सूचना लिएर मात्रै भएन सूचना लिएर तयारी अवस्थामा बस्नु पर्यो हामीले चाहिँ तयारी अवस्थामा बस्दाखेरि जस्तै कुनै पनि अब जलाधार क्षेत्रमा ठूलो वर्षा भयो त्यो ठूलो वर्षाबाट चाहिँ त्यो त्यसको आसपासका चाहिँ अब नदी प्रणालीमा जुन जल प्रवाह बढ्छ जल प्रवाह बढ्दाखेरि नजिकैको क्षेत्रहरू अथवा त्यसका बजारहरू छन् भने त्यहाँ बसेका बस्तीहरू छन् भने त्यसलाई असर गर्न सक्ने हुनाले त्यही अनुसारको तयारी अवस्थामा बस्नुपर्ने हुन्छ त्यस कारण यो कार्यको लागि अब स्थानीय अथवा प्रदेश सरकारहरूले पनि सनाको रूपमा काम गर्न सक्नुहुन्छ होइन के भन्दा विपद अब चाहिँ आउने नै भयो अब यसलाई चाहिँ मैले चाहिँ यत्तिकै उ गर्छु भन्ने हिसाबले हामीले हेलचेकराई नगर्ने हिसाबले हामी जानुपर्छ
2: यो अवस्थामा तीनटा तहका सरकार र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण यस बीचमा समन्वय र पूर्व तयारीको लागि आपसी समन्वय चाहिँ कस्तो हुनुपर्छ यतिखेर
3: अब जस्तै अब अहिले चाहिँ राष्ट्रिय विपद न्यूनीकरणले पनि जस्तै हिजो जल तथा मौसम विज्ञानले ल्याएको सूचनालाई नै फेरि अलिकति इलाबोरेट गरेर ठूलो रूपमा विस्तृत रूपमा उसले चाहिँ के गर्न हुने के गर्न नहुने भन्ने हिसाबले सूचना निकालिसकेको अवस्था पनि छ भनेपछि ऊ चाहिँ चनाको रूपमा नै लागिरहेको अवस्था छ अगाडिको भोटेको सीको घटनापछि पनि विपद प्राधिकरणले राहत उद्धारमा तदा नै देखाएको अवस्था छ त्यस कारणले गर्दाखेरि अब जस्तै त्यहाँ कमान्ड पोस्ट पनि स्थापना भएको छ मनसुन कमान्ड पोस्ट त्यो कमान्ड पोस्ट चाहिँ अब झन् यो एउटा चाहिँ एउटा यो इभेन्ट आउँदाखेरि झनै बढी सक्रिय होला त्यसमा हाम्रो चाहिँ सेनाको हुनुहुन्छ सशस्त्र प्रहरी र नेपाल प्रहरी लगायत जिल्ला प्रशासन कार्यालयका सिडे साहबहरू पनि हुनुहुन्छ त्यस कारणले गर्दाखेरि त्यो सूचना चाहिँ लाई चाहिँ कोर्डिनेसन गर्ने काम नेपाल चाहिँ विपद जुन विपद प्राधिकरणले गरिरहेको अवस्थामा प्राधिकरण चाहिँ को जुन भनाई छ अथवा त्यसको चाहिँ जुन जिल्ला जिल्लामा दिने सूचना हुन्छ त्यो सूचनालाई चाहिँ जुन स्थानीय विपद व्यवस्थापन समिति अथवा जिल्ला विपद व्यवस्थापन समितिले सिरियसली लिएर कार्य गर्छ भन्ने चाहिँ म चाहिँ म आशावादी छु।
2: हामी त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिद्धेश्वरसँग कुराकानी गरिरहेका छौँ। अवश्य अलिकति यो जलवायु परिवर्तन र भविष्यका चुनौतीलाई पनि जोडेर कुराकानी गरौं। गएको दुई वर्षमा चाहिँ लगातार असोज महिनामा भनौँ मनसुनको अन्त्यम अन्त्यतिर ठूलो पानी पर्यो र केही जनधनको क्षति पनि गर्यो भनौँ विपदमा परिणत भयो। पछिल्ला वर्षहरूमा यो बंगालको खाडीतिर बढ्ने सामुद्रिक आदि अर्थात अन्य गतिविधिहरू अलिकति सक्रिय हुन थालेको अथवा नेपालमा अप्रत्याशित भारी वर्षा गराउने क्रम बढेको हो भन्न सकिने अवस्था हो कि यो केही वर्षको घटना मात्रै हुन् कस्तो अवस्था देखिन्छ?
3: अब तपाईँले भनेअनुसारै जस्तै अहिले चाहिँ मनसुनी चक्रमा बिस्तारै देखिने भिजिबल बदलावट होइन चाहिँ आएको अवस्था छ। के छ भन्दाखेरि जुन मनसुनको सुरुवात पनि अलिकति ढकलिएको ढिलो हुने मनसुनको आगमन ढिलो र मनसुन चाहिँ अलिकति पछिल्लो समयमा बढी सक्रिय हुने यो चाहिँ मनसुन बदलावको एउटा चाहिँ अब हामीले प्रत्यक्ष रूपमा देखेको एउटा चाहिँ होइन घटना भयो र यो यसमा चाहिँ जुन यो सिफ्टिङ अफ मनसुन भनौँ मनसुन चाहिँ जुन अक्टोबरतिर सिफ्ट हुने प्रक्रिया अथवा भदौ असोजमा ठूलो वर्षा हुने प्रक्रिया चाहिँ एउटा जलवायु परिवर्तनसँग पनि यो जोडिरहेको जस्तै अब यसमा चाहिँ मनसुन को क्रियाकलापलाई जलवायु परिवर्तनले कसरी असर गर्छ भन्ने हिसाबले पनि हामी त्यो हेर्न सक्छौँ होइन। जस्तै अब अहिलेको वर्षलाई चाहिँ हामीले एलनिनो वर्ष भन्छौँ होइन एलनिनो वर्ष चाहिँ अब अलिकति आशासित रूपमा चाहिँ अब वर्षा यसले कम गराएन नेपालमा चाहिँ होइन तथापि अब यो चाहिँ अब आउने हिउँदमा चाहिँ यसको ठूलो प्रभाव देखिन्छ भन्ने आकलन गरिएको छ र अब यो एलनिनोले चक्रवातलाई चाहिँ लाइक कस्तो एक किसिमको सम्बन्ध पनि छ जस्तै एलनिनो हुँदाखेरि चाहिँ समुद्रमा चक्रवात फेरि घट्छ चक्रवातको चाहिँ चक्रवात भने त तपाईँको विभिन्न चरण विकसित हुन्छ नि चक्रवातको जस्तै वर्षमा यतिवटा चक्रवात भयो अथवा दुई वर्षमा यतिवटा चक्रवात चाहिँ विकसित भयो भन्छौँ हामी त्यो हिसाबमा भन्दाखेरि एलनिनोले चाहिँ चक्रवातको चाहिँ संख्यालाई चाहिँ यसले घटाउँछ खास चाहिँ त्योभन्दा लालिना फेज हुँदाखेरि जुन चाहिँ होइन बढी वर्षा गराउने चाहिँ प्रणालीको नेपालमा त्यो प्रणाली हुँदाखेरि फेरि साइक्लोन चाहिँ इन्डियन ओसियनमा चाहिँ साइक्लोन बढ्छ तपाईँको संख्या नै दोब्बर हुन्छ। त्यसै गरी अब प्रशान्त महासागर ताप्दाखेरि चाहिँ हाम्रो तुलनात्मक रूपमा हिन्द महासागर चाहिँ चिसो हुन्छ प्रशान्त महासागर ताप्दाखेरि अब एलनिनोको घटना भयो त्यो एलनिनोको घटना हुँदा भएको अवस्थामा चाहिँ हिन्द महासागर फेरि तुलनात्मक चिसो हुन्छ त्यो तुलनात्मक चिसो हुँदाखेरि चाहिँ समुद्री तापक्रम घट्ने भयो त्यो समुद्री सतहको तापक्रम घट्दाखेरि चाहिँ जुन फेभरेबल कन्डिसन भन्छौँ अनुकूल वातावरण चाहिँ यो चक्रवात बन्नलाई चाहिँ उपयुक्त हुँदैन तथापि चक्रवात चाहिँ बन्छ तर चक्रवातमा चाहिँ बन्ने चाहिँ फ्रिक्वेन्सी छ त्यो चाहिँ घट्छ त्यस्तो किसिमको सम्बन्ध रहिरहेको छ। अब एलनिनो अवस्थामा चाहिँ अब चक्रवात अस्थिर र यसले ट्र्याक बदल्ने सम्भावना बढी हुन्छ जस्तै तपाईँको चाहिँ अब आकलन गरिएको भन्दा अर्को ट्र्याकमा पनि जान सक्छ एलनिनो यो चाहिँ एउटा अध्ययनको निष्कर्ष रहिआएको छ। त्यस कारणले गर्दाखेरि अहिले बढ्दो जलवायु परिवर्तनले समुद्री सतह लगायत मनसुनमा पर्ने प्रभाव चाहिँ हाम्रो यो भनौँ न प्रशान्त महासागर हिन्द महासागर लगायत को क्षेत्रमा चाहिँ विविध रूपमा यसले असर गरिरहेको छ।
2: यसरी हेर्दाखेरि त हामीले जलवायु परिवर्तनले पनि हाम्रो मौसमी चक्रहरूमा अर्थात् मौसमी प्रणालीहरूमा असर गर्यो भन्न सकियो। सँगसँगै तपाईँले अलिक जोगिहाल्नुभयो एलनिनो यसपालि कम पानी पर्ने अनुमान थियो अझ भनौँ साउन भदौमा त एकदमै सुक्खा पनि हुन सक्छ कि न भन्ने किसिमबाट पनि चर्चाहरू गरिएका थिए तर त्योभन्दा विपरीत सामान्यतया निरन्तर पानी आवश्यकता अनुसार परि नै रह्यो औसतभन्दा कम पर्यो होला तर परि नै रह्यो। यसरी हेर्दाखेरि आगामी हिउँदमा चाहिँ यसले प्रभाव पार्ने अवस्था कतिको छ एउटा प्रश्न यहीँ जोडिहालेँ मैले एलनिनोले चाहिँ
3: जस्तै अहिले चाहिँ पहिलाको चाहिँ पूर्वानुमान अनुसार चाहिँ अब अगस्त सेप्टेम्बरतिर चाहिँ अलिकति कम वर्षा हुन्छ भन्ने किसिमको चाहिँ होइन अनुमानलाई चाहिँ अब त्यति यसले साथ दिएन तथापि हामीमा चाहिँ केही औसतभन्दा केही कम पानी परे पनि त्यो पर्याप्त पानी नै परेको भन्ने अहिले चाहिँ बुझिन्छ। अब चाहिँ कस्तो छ भन्दाखेरि हामीले हिउँदको कुरा गर्दाखेरि हाम्रो हिउँद चाहिँ प्रत्येक वर्ष चाहिँ हिउँदको एउटा प्याटर्न चाहिँ जुन पश्चिमी वायु प्रणालीले चाहिँ हामीमा वर्षाको मात्रा चाहिँ घटाउँदै लिएर आएको छ यो नयाँ 5-7 वर्षको तथ्याङ्कलाई हामीले विश्लेषण गर्दा पनि भनेपछि जति वर्षा हुनुपर्ने हो त्यो वर्षाको चाहिँ करिब करिब 15-20% अथवा होइन 25-30% मात्रै वर्षा भइरहेको अवस्था छ। त जस्तो 2025 हेर्दा 24 अथवा 23 हेर्दाखेरि त्यस कारणले गर्दा फेरि चाहिँ अब यसमा एलिनोको पर चाहिँ अब जस्तै डब्लुएमओ वर्ल्ड मेट्रोलोजी अर्गनाइजेसनले पनि अब चाहिँ ग्लोबल्ली नै हामीले चाहिँ दक्षिण एसियाले क्षेत्रलाई मात्रै फोकस नगरिकन हेर्दाखेरि अब 3.5 डिग्री एनामोली हुन्छ भनेको छ तापक्रममा। त्यो भनेपछि चाहिँ इट इज कन्फर्म भन्ने हिसाबले उसले कुरा गरेको छ। त्यस कारणले गर्दाखेरि हाम्रोमा चाहिँ त्यो दुईटा कुरालाई जोडेर हेर्नुपर्ने हुन्छ। एउटा चाहिँ फेरि तपाईँको एलिनोको प्रभाव चाहिँ उत्कर्षमा पुग्ने हिउँ समयमा होइन नोभेम्बर डिसेम्बर उत्सव पुग्ने त्यसको प्रभाव चाहिँ फेब्रुअरी मार्चसम्म पर्ने भनेपछि अब आउने हिउँलाई त्यसले चाहिँ अलिकति असर गर्ने भइहाल्यो। अर्को फेरि प्रत्येक वर्षको हाम्रो हिउँदे प्रणालीलाई चाहिँ परमा वर्षाको मात्रा कम हुँदै गइरहेको र त्यो अवधिमा चाहिँ हाम्रो यो पानीका स्रोतहरूमा चाहिँ कमी आएको डडेलका प्रकोपहरू बढ्दै गएको घटना छ। त्यसलाई दुईटालाई हामीले जोडेर हेर्दाखेरि हिउँदमा यसको अझै प्रभाव चाहिँ पर्ने देखिन्छ।
2: अच्छा, फेरि म यही बङ्गालको खाडीमा बन्दै गरेको एक किसिमको चक्रवातको कुरालाई नै जोडे। पछिल्लो समयमा चाहिँ यो मौसम सम्बन्धी पूर्व सूचना अर्थात पूर्वानुमान विशेष गरी पूर्वानुमानहरू चाहिँ अलिकति सठिक भएको र गरेका पूर्वानुमानहरू धेरै हदसम्म मिलेको पाइन्छ। अति भारी भनेको ठाउँमा कम्तीमा भारी वर्षा हुन्छ अथवा सुक्खा भनेको ठाउँमा कम पानी त पर्छ, त्यसरी मिलेको अवस्था छ। यसलाई यो सठिक बनाउनका लागि तपाईँहरूले विशेष गरी कस्ता किसिमका विधिहरू अपनाउनुहुन्छ र पछिल्लो समयमा चाहिँ मान्छेहरूले मौसमविदहरू मौसम पूर्वानुमान सम्बन्धी निकायहरूलाई विश्वास गर्ने क्रम बढेको छ?
3: अब यसमा चाहिँ हामीले मुख्य रूपमा चाहिँ हाम्रो यो सूचना हामीले कहाँबाट लिएर आउँछौँ, सूचना भनेको तथ्याङ्कले दिने हो। त्यस कारण तथ्याङ्कको लागि हामीले चाहिँ जुन वेदर डेटा जुन हामीले जेनेरेट गर्छौँ होइन त्यहाँ लिन्छौँ त्यो चाहिँ हाम्रो चाहिँ अब्जर्भेसन चाहिँ अन्य प्रणाली हामीले विकसित गर्नुपर्ने हुन्छ। जस्तै उपकरणहरू हामीले चाहिँ हाम्रो जस्तै 3000 मिटर भन्दा माथिल्लो क्षेत्रहरूमा हामीले चाहिँ धेरै उपकरणहरू राख्न सकेका छैनौँ अथवा माथिल्लो चाहिँ हिम क्षेत्रमा पनि हामीले कम उपकरण राख्न सकेका छौँ। त्यस कारणले गर्दाखेरि फेरि त्यहाँको भूगोलको पनि हामीले अब सठिक पूर्वानुमान हामी गर्न सकिरहेका छैनौँ। हिमाल पारीका क्षेत्रहरू भयो अथवा दार्चुला हुम्लाका क्षेत्रहरू भयो अथवा तपाईँको ताप्लेजुङ अथवा माथिका क्षेत्रहरू भयो होइन। त्यस कारणले गर्दा त्यो नेटवर्कको सङ्ख्या चाहिँ हाम्रो चाहिँ जलवायुको अनुगमन गर्ने चाहिँ जुन उपकरणहरू राख्छौँ त्यो उपकरणहरूको हामीले एउटा सङ्ख्या बढाउनु पर्यो। सङ्ख्या बढाइसकेपछि हामीले चाहिँ सानो सानो क्षेत्रको चाहिँ मौसमी तपाईँको चाहिँ तथ्याङ्कहरू लिन सक्छौँ र एउटा आजको तथ्याङ्क चाहिँ भोलिको लागि चाहिँ पूर्व सूचनाको स्रोत पनि बन्न सक्छ। त्यो एउटा पार्ट भयो। अनि अर्को भनेको चाहिँ जुन मौसम पूर्वानुमानको लागि हामीले जमिनको सूचना मात्रै ले पुग्दैन, यो सूचनाको लागि चाहिँ हामीले वायुमण्डलीय सूचना जुन वायुमण्डलमा पनि विभिन्न उपकरणहरूबाट अनुगमन गर्नुपर्ने हुन्छ त्यसमा पनि हामीले सुधार गर्दै लानुपर्छ। तथापि पछिल्लो चरणमा आएर जुन चाहिँ हाम्रो रेडिएसन वेदर बेलुन चाहिँ को छ राडारको पनि कार्य भइरहेर त्यसको डाटा पनि नेपालमा आउँछ भनेपछि हामीले वायुमण्डलीय अब्जर्भेसन सिस्टमलाई हामीले चाहिँ अलिकति चाहिँ थप शक्तिशाली बनाउनुपर्छ। त्यसको लागि हामीले लगानी बढाउनु पर्यो होइन। विज्ञान प्रविधि र भनेको अर्थ यो जलवायुजन्य विपद अध्ययन अनुसन्धानको लागि हामीले लगानी बढाउनु पर्यो। लगानी बढाउनको लागि उपकरणहरू लगायत चाहिँ नयाँ नयाँ किसिमका चाहिँ प्रणालीहरू हामीले भित्र्याउनु पर्यो होइन। र त्यो अब त्यो त्यसो गरेको अवस्थामा चाहिँ त्यो तथ्याङ्कहरू हाम्रो जमिन हाम्रो आकाश ती त्यो दुईवटा तथ्याङ्कलाई हामीले विश्लेषण गऱ्यौँ भने फेरि हामीले पूर्वानुमानको जुन गणितीय मोडल चाहिँ छ नेपाल अनुसारको मोडल तयार भएको छ त्यो मोडल अनुसार हामीले क्यालकुलेट गरेर हामीले चाहिँ 3 दिन अथवा 5 दिन अथवा 7 दिनसम्मको हामी भविष्यवाणी गर्न सक्छौँ। त्यस कारण मुख्य चाहिँ अब्जर्भेसन नै हो, जमिनको अब्जर्भेसन र वायुमण्डलको अब्जर्भेसन, ताकि हामीले छिमेकी मुलुकहरूको नजिकको यताउता हेरेर होइन जस्तै अब तराईको जनकपुरतिरको लागि पटनाको हेर्न नपरोस् अथवा मास्ती तपाईँको चाहिँ हाम्रो हुम्ला सिमीकोटको लागि फेरि तिब्बतको अथवा मास्तीको आकाश ती त्यो दुईवटा तथ्याङ्कलाई हामीले विश्लेषण गऱ्यौँ भने फेरि हामीले पूर्वानुमानको जुन गणितीय मोडल चाहिँ छ नेपाल अनुसारको मोडल तयार भएको छ त्यो मोडल अनुसार हामीले क्यालकुलेट गरेर

0: कोही भर्टिकल डिस्टेन्समा नै त्यो मौसम चाहिँ फरक हुने हुनाले हामीले चाहिँ पूर्व सूचना प्रणाली अथवा मौसम विश्लेषणलाई सठिक बनाउनको लागि हाम्रो उपकरण र हाम्रो क्षमतामा वृद्धि गरेको अवस्थामा सठिक सूचना अथवा भविष्यवाणी गर्न सकिन्छ।
1: यसपालिको जस्तो बङ्गालको खाडीबाट नै आउँदैछ एउटा न्यूनचापी प्रणाली बनेर त्यहाँबाट नै आउँदैछ भन्ने किसिमको यो खालको सूचनाको लागि चाहिँ अन्तर्देशीय रूपमा अर्थात यसको हामीसँग सूचनाको पहुँच कतिको छ र त्यसका विश्लेषणहरू चाहिँ कतिका भर पर्दा हुन्छन् उताबाट आउँदैछ भन्ने कुरालाई चाहिँ
0: फेरि अब अर्को चाहिँ हामीले एङ्गलबाट पनि हेर्न सक्छौँ। अहिले चाहिँ अब ग्लोबल भिलेजको कुरा आइरहेको अवस्था छ होइन, जस्तै फेरि अब यो मौसमको चाहिँ र हामी जलवायुको कुरा गर्दाखेरि त यसको सीमा चाहिँ भौगोलिक सीमा यसको हुँदैन भन्ने भन्छौँ। त्यस कारणले गर्दाखेरि अब जस्तै कतिपय चाहिँ अब जस्तै हामीले अहिले सेटेलाइट का चाहिँ नक्साहरू हामी चाहिँ प्रयोग गर्छौँ होइन अध्ययन अनुसन्धानको लागि, त्यो चाहिँ हामीले चाहिँ फ्री होइन चाहिँ पैसा नतिरी नै हामी ग्लोबल्ली प्राप्त गरिरहेका हुन्छौँ होइन, अर्को देशले बनाए पनि भनेपछि त्यो एउटा सहकार्यको चाहिँ अब एउटा नमुना उदाहरण हो। जस्तै हाम्रो सूचना हामीले इन्टरनेटमा राखिसकेपछि तिब्बतले पनि हेर्न सक्यो, त्यसबाट त्यहाँबाट पनि फाइदा, जस्तै हामीले भारतको अथवा बङ्गलादेशमा सम्म चाहिँ चक्रवात आइसक्यो है भनेपछि त्यहाँको सूचना पनि हामीले फलो गर्न सक्छौँ। भनेपछि यो चाहिँ हामीले सहकार्य नगरी पनि त्यो गर्न सकियो। फेरि एउटा पार्ट चाहिँ ओपन एक्सेस भन्छ नि तपाईँको, ओपन एक्सेस चाहिँ आधारमा त्यो इन्टरनेटको माध्यमबाट हामीले त्यो एउटा चाहिँ उनीहरूकोमा केही भइरहेछ यो पता बढ्दैछ भन्ने त्यसरी लिन्छ। अर्को चाहिँ भनेको सरकारी तहमा नै हामीले चाहिँ एक किसिमको चाहिँ अन्डरस्ट्यान्डिङ बनाएर है त्यहाँ चाहिँ विपद चाहिँ का घटनाहरू अथवा मौसमी तथ्याङ्कहरू चाहिँ अलिकति एकदमै भनौँ न त्यो विपदमा परिणत हुने चाहिँ अवस्था आइसक्यो भने हामीले तत्काल जानकारी गराऊ भनेर पनि त्यो गर्न सकिन्छ। जस्तै अस्तिको विपदको घटनापछि चाइना मेट्रोलोजिकल एजेन्सीसँग नेपाल सरकारको चाहिँ सहकार्य सुरुवात भएको छ। त्यस कारणले गर्दाखेरि त्यस्तै अब भारतको चाहिँ इन्डियन मेट्रोलोजिकल डिपार्टमेन्ट र नेपाल सरकारको चाहिँ नेपाल मेट्रोलोजिकल डिपार्टमेन्टको बिचमा पनि सहकार्य चलिरहेको छ। जस्तै बिहारमा अथवा चाहिँ उत्तर प्रदेशमा चाहिँ यस्तो किसिमको भयो अब यहाँ चाहिँ यो नेपालतिर मुभ गर्दैछ भन्ने सूचनाले पनि हाम्रो तराई अथवा तपाईँको त्यो क्षेत्रका जनताहरूलाई सुसूचित गराउन मद्दत गर्छ। त्यस कारणले गर्दा यस्तो सहकार्यको जरुरत चाहिँ हुन्छ र सहकार्य सुरुवात पनि हुँदै गएको देखिन्छ।
1: हामी त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिद्रीसँग कुराकानी गरिरहेका छौँ। अब चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा आएका छौँ। मौसम विज्ञानको दृष्टिले नेपालमा आउँदा दिनमा चाहिँ चरम किसिमका मौसमी घटनाहरू अझ बढी सामना गर्नुपर्छ भन्ने सम्भावनाहरू कतिको बढ्दै गएका छन्?
0: जस्तै हामीले चाहिँ अब समग्र यो निचोडकै कुरा चाहिँ मिल्दो जुल्दो आउने जस्तो देखेँ मैले। जस्तै अहिले चाहिँ जुन जलवायु जन्य क्रियाकलापहरू अथवा जलवायुजन्य विपदहरू बढिरहेको अवस्था छ र यो जलवायु चक्रमा आएको फेरबदल हो। जस्तै हामीले प्रत्यक्ष रूपमा नै हामीले चाहिँ विगतका 15-20 वर्षहरूमा नभोगेका घटनाहरू अहिले हामीले भोगिरहेका अवस्था छौँ होइन। जस्तै अब वर्षा चाहिने बेलामा वर्षा नहुने, नचाहिने बेलामा वर्षा हुने, अत्याधिक ठुलो वर्षा हुने, त्यस्ता किसिमका घटनाहरू निरन्तर चलिरहेको छ। बेमौसमी वर्षा लगायत तपाईँको चाहिँ हावाहुरी अथवा तापलहर शीतलहरदेखि लिएर चट्याङ आँधीबेरीका घटनाहरू चाहिँ अनएक्सपेक्टेडली बढिरहेको अवस्था छ। त्यस कारणले गर्दाखेरि जलवायु जन्य क्रियाकलापहरू जुन यो उष्ण वायुमण्डलीय अवस्थामा यो यस्ता घटनाहरू अवश्य नै बढ्नेछन्। त्यही अनुसारको हामी चाहिँ सतर्कता हामी अप्नाउनु पर्ने हुन्छ। त्यसको लागि हामीले चाहिँ अध्ययन अनुसन्धान र अनुगमन हामीले सोही रूपमा अथवा तपाईँको सरकारको तर्फबाट अथवा एकाडेमिया विश्वविद्यालयको तर्फबाट अथवा अन्य रिसर्च इन्स्टिच्युटको तर्फबाट संयुक्त रूपमा कतिपय कार्यहरू हामी गर्न सक्छौँ। त्यसमा अन्तर्देशीय साझेदारीहरू पनि महत्वपूर्ण हुन्छ। त्यस कारणले गर्दाखेरि जलवायुजन्य क्रियाकलापहरू अवश्य नै बढ्छन्। त्यसको लागि हामी पूर्व तयारी सुसूचित अध्ययन र अनुसन्धान गरेर त्यसको हानि नोक्सानीबाट कसरी हामी चाहिँ क्षति कम गर्न सक्छौँ भन्ने दिशामा अगाडि बढ्नुपर्छ।
1: यो अध्ययन अनुसन्धानको कुरा गर्दा चाहिँ नेपालमा पछिल्लो समयमा कतिको बढेका छन् र सरकार यसमा कतिको लगानी गर्न तयार अर्थात स्रोतहरू खोज्नको लागि विश्वविद्यालयहरू कतिको लागि परेका छन्? पछिल्लो समयमा अध्ययन अनुसन्धानको दायरा कतिको फराकिलो भएको छ कि अझ धेरै गर्न आवश्यक छ?
0: अनुसन्धानको लागि चाहिँ अहिलेको जस्तै जनशक्तिहरू अथवा विद्यार्थीहरू अथवा रिसर्चरहरूको चाहिँ अब चाहना चाहिँ एकदमै अगाडि बढेको हामीले पाएका छौँ। तर फेरि जुन सरकारी तहबाट चाहिँ विश्वविद्यालयमा दिने अनुदान अथवा शिक्षा चाहिँ अलिकति घटेको पायौँ हामीले यो वर्ष। त्यस कारणले गर्दाखेरि जस्तै मान्छेमा चाहिँ अब यो विपद को अध्ययन चाहिँ हामीले गर्नुपर्छ है भनेर कतिपय चाहिँ नयाँ म्यान पावरहरू पनि अध्ययन अनुसन्धानमा लागिरहनु भएको छ र चाहिँ अब त्यसले चाहिँ केही न केही रूपमा ठोस कारण

0: र त्यसको चाहिँ बिन्दु केन्द्रबिन्दुसम्म पुग्न सकिन्छ। तथापि अब हामीले चाहिँ सरकारी तहबाट नै यसलाई संरक्षण गर्नको लागि सरकारले लगानी चाहिँ बढाउनुपर्छ। सरकारले लगानी बढाउने भनेको चाहिँ रिसर्च इन्स्टिच्युटहरूमा अथवा युनिभर्सिटीहरूमा चाहिँ अलिकति थप लगानी बढाएर विज्ञान र प्रविधिलाई अलिकति माथि लानुपर्छ।
1: त्यसँगै चरम मौसमी घटनाहरू बढ्दै गएको र अझ बढ्ने सम्भावना रहेको सन्दर्भमा नेपालले दीर्घकालीन रूपमा यी संरचना बनाउने लगायतका कुराहरूमा कस्ता नीतिहरू अवलम्बन गर्नुपर्ने अवस्था देखिन्छ अब आगामी दिनहरूमा? विशेष गरी
0: यो जुन हाम्रो चाहिँ इन्फर्मेसनलाई चाहिँ जुन डाटाबाट आएको इन्फर्मेसन हुन्छ इन्फर्मेसनलाई हामीले पोलिसीमा लिएर जानु पर्यो नीति निर्माण तहमा। नीति निर्माणमा फेरि हाम्रो कस्तो छ भन्दाखेरि हाम्रो चाहिँ सरकार चाहिँ कमजोर हुँदाखेरि नीति निर्माण पनि कमजोर भइरहने अथवा हामीले भएको नीति नियमलाई पनि हामीले पालन नगरेको अवस्था छ। त्यस कारणले गर्दाखेरि नीति नियमको तहमा चाहिँ हाम्रो चाहिँ नेपाली परिपाटी चाहिँ अलिकति कमजोर नै छ। हामीले त्यही नीति नियम एक ठाउँमा एउटा हुन्छ अर्को ठाउँमा अर्को हुन्छ। जस्तै हामीले उदाहरणको लागि एउटा खोलाको मापदण्ड नै गऱ्यौँ भने होइन खोलाको मापदण्ड चाहिँ एउटै पालिकाभित्र दुईवटा खोलामा फरक फरक होइन सहायक दुइटै सहायक नदी हुन् तर फरक फरक हुन्छ। त्यस कारणले गर्दा यो यस्तो कुराहरूमा चाहिँ हामीले सिरियसली यसलाई लिनुपर्ने हुन्छ र नीति नियममा चाहिँ अब यो विशेष गरी विपद सम्बन्धी नीति नियमलाई चाहिँ हामीले एकदमै अक्षरश पालना गरेर हामीले चाहिँ क्षतिलाई न्यूनीकरण गर्न सक्छौँ। नत्र फेरि हामी चाहिँ जहिले पनि विपद आयो फेरि हामी बिर्सने अनि फेरि तपाईँको चाहिँ अब गफ गर्ने मात्रै स्थिति बन्छ।
1: अब अन्तमा भोलि बिहिबारदेखि शुरू हुने सम्भावित वर्षा ठूलो पानी शुक्रबार शनिबार आइतबार त अलिक ठूलो नै हुन्छ कि भन्ने अहिलेको पूर्वानुमान यी सबै कुरालाई ख्याल गर्दै सम्पूर्ण श्रोताहरूलाई एक विशेषज्ञको रूपमा के सन्देश दिन चाहनुहुन्छ जाँदै गर्दाखेरि?
0: अहिलेको अवस्थामा हाम्रो चक्रवात बन्ने प्रक्रिया चलिरहेको अवस्था छ र यो चक्रवात बन्यो अथवा चक्रवातै नबनेको अवस्थामा पनि न्यूनचापीय क्षेत्रको प्रभावले गर्दाखेरि हाम्रो चाहिँ 9 गते 10 गते र 11 गते चाहिँ विशेष चाहिँ ठूलो वर्षा हुने सम्भावना देशभरि नै छँदैछ। त्यस कारणले त्यही अनुसारको हामीले सतर्कता अपनाऊ र सबैमा सुसूचित गरौं र हामीले जनजनको क्षतिलाई हामी कम गरौं।
1: हुन्छ त यो महत्वपूर्ण समय दिनुभयो र यो महत्वपूर्ण समयमा आम श्रोताहरूलाई सचेत गराउनको लागि अर्थात् जानकारी दिनको लागि यहाँले आफ्ना अनुभवहरू राख्नुभयो। यहाँलाई उज्यालोको तर्फबाट धेरै धन्यवाद।
0: हस् यहाँलाई पनि धेरै धेरै धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देल। अब भने आजको बदलिदो नेपालको समय सक्ने लागेको छ। अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौं। आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म वसन्त बस्नु बिदा हुन्छु। नमस्कार।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97460-840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

0: Mania.
1: Extreme energy drink.
2: सूचना विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9855546455।
6: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
7: ल दाई किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
7: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858407719 र 9858517715।
8: सबैको मन सुने
9: रेडियो भेरी एफएम।
10: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कोशी, बागमती र गण्डकीमा आजदेखि नै हल्का पानी पर्ने क्रम शुरू। पर्सीदेखि देशका धेरै ठाउँमा ठूलो वर्षा हुने भएकाले सचेत रहन आग्रह। कृषि बालीमा क्षति हुन नदिन आवश्यक पूर्व तयारी गर्न किसानलाई सल्लाह। राष्ट्रसंघको 81 महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्यूयोर्क प्रस्थान। राष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेश मन्त्री हुकर बीच भेटवार्ता। बाढ़ी पुनरूत्थानका लागि अमेरिकाले नेपाललाई थप $31 मिलियन दिने। पोखरा विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान हुने। पर्यटन व्यवसायी, उद्योगी लगायत उत्साहित। एलनिनोले विश्व खाद्य सुरक्षामा जोखिम बढ़ाउने चेतावनी। अर्को वर्षको अन्त्यसम्म झण्डै 5 करोड़ मानिस थप गम्भीर खाद्य असुरक्षामा पर्ने। र एसियाड महिला भलिबलमा जापानलाई हराउँदै चीनले जित्यो स्वर्ण। कोशी बागमती र गण्डकीमा आजदेखि नै पानी पर्ने क्रम शुरू भएको छ। देशका पूर्वी र मध्य क्षेत्रमा वर्षाको गतिविधि शुरू भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार अहिले काठमाडौँ उपत्यका सहित चितवन, रसुवा, मकवानपुर, गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा हल्का वर्षा भइरहेको छ। मनसुनी वायुको प्रभाव कायमै रहेको तथा बंगालको खाड़ीमा विकसित प्रणालीको प्रभाव पनि देखिन थालेकोले वर्षाको गतिविधि थप बढ़न सक्ने उहाँको भनाई छ। तर अहिले वर्षा भइरहेका क्षेत्रमा लगातार जसो पानी पर्ने छैन, भोलि बेलुकासम्म पानी पर्ने र रोकिने क्रम हुनेछ। त्यसपछिका गतिविधि विस्तारै बढ़दै जाने र पर्सी शुक्रबारदेखि आइतबार 11 गतेसम्म देशका धेरै ठाउँमा मुसलधारी तथा आरीघोप्ती वर्षा हुनेछ। उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र अहिले बंगालको खाड़ीको मध्यभाग आसपास रहेको छ। यो प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय क्षेत्र बनेपछि पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्ने देखिन्छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन मार्फत देशका धेरै ठाउँमा ठूलो वर्षा हुने भन्दै सचेत रहन आग्रह गरेको छ। विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशको केही ठाउँमा ठूलोदेखि एक दुई ठाउँमा धेरै ठूलोसम्म वर्षा हुनेछ। त्यस्तै मधेश, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित धेरै ठूलो पानी पर्न सक्छ। हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने भएकोले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। मौसमविद विनोद पोखरेलका अनुसार पूर्वका कोशी र बागमतीमा आज बेलुकादेखि 10 गते शनिवारसम्म, मधेश प्रदेशमा भोलि बिहिबार र शुक्रबार, गण्डकी र लुम्बिनीमा पनि पर्सीदेखि 11 गतेसम्म अनि कर्णाली र सुदूरपश्चिममा शुक्रबारदेखि 11 गते आइतबारसम्म पानी पर्ने देखिन्छ। बाढ़ी पहिरोका सम्भावित जोखिमयुक्त बस्तीमा पूर्व सूचनालाई सक्रिय पार्ने, सम्भावित डुबान क्षेत्र पहिचान गर्ने, उद्धार तथा राहत सामग्री तयारी अवस्थामा राख्ने र नागरिकलाई समयमै सूचना तथा सतर्कता प्रदान गर्ने काम पालिकाले तत्काल थाल्नुपर्ने विज्ञले बताएका छन्। सकेसम्म रातको समयमा यात्रा नगर्न त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभाग केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलले आग्रह गर्नुभएको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले ठूलो वर्षा हुन सक्ने अवस्थालाई ख्याल गरी किसानलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन मार्फत पर्सी शुक्रबारदेखि शुरू हुने ठूलो वर्षा र बाढ़ीका बेला आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न अनि कृषि बालीलाई जोगाउन आवश्यक पूर्व तयारी गर्न सल्लाह दिएको हो। विशेष गरी नदी तथा खोला छेउका कृषि संरचना र धान बाली जोगाउन भनिएको छ। साथै खेतबारीमा जाने बाटो, गल्ली, कुलो तथा अन्य बाट भेल पस्न नदिन, धान पाक्न लागेको खेत, तरकारी बारी र फलफूल बगैंचामा पानीको निकासको व्यवस्था गर्न सल्लाह छ। त्यस्तै बालीमा अहिले रासायनिक मल, विषादी वा अन्य पोषक तत्व नहाल्न, कम्पोस्ट तथा गोठेमललाई पानीबाट जोगाएर राख्न र हावाहुरीबाट उखु ढल्न नदिन, 4-5 वटा उखुलाई मुठा बनाएर डोरीले बाँध्न पनि किसानलाई सल्लाह छ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 औं महासभामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै हिजो बेलुका न्यूयर्क प्रस्थान गर्नुभएको छ। वहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विमान मार्फत दोहा हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको हो। भोलि प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बीच भेटवार्ता हुनेछ। त्यस लगत्तै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ। उहाँले संयुक्त राष्ट्रसंघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ, जसमा जलवायु परिवर्तनबाट नेपालले भोगेका विषय उठान हुनेछ। पर्सी शुक्रबार प्रधानमन्त्री शाह न्यूयर्कबाट दोहाका लागि प्रस्थान गर्नुहुनेछ। प्रधानमन्त्री शाह यही असोज 10 गते स्वदेश फर्किने तालिका रहेको उहाँका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। यसैबीच परराष्ट्र मन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिला सम्बन्धी उपविदेश मन्त्री एलिसन हुकर बीच भेटवार्ता भएको छ। न्यूयर्कमा भएको भेटमा नेपाल र अमेरिका बीचको सम्बन्ध, हालै भोटेको सीमा आएको बाढ़ी, राहत तथा पुनर्निर्माणका कार्य लगायतका विषयमा छलफल भएको न्यूयर्कमा रहेको नेपाली नियोगले जनाएको छ। हुकरले भोटेकोशी बाढ़ीपछिको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि अमेरिकाको तर्फबाट थप 31 मिलियन अमेरिकी डलर अर्थात झण्डै 4 अर्ब 74 करोड़ रूपियाँ बराबर सहयोग गर्ने घोषणा पनि गर्नुभएको छ। त्यस्तै प्रभावित समुदायका लागि खानेपानी, सरसफाई तथा स्वच्छता, आश्रय, संरक्षण, जीविकोपार्जन र हिउँदका लागि आवश्यक सहयोग लगायतका क्षेत्रमा थप सहयोग उपलब्ध गराउने योजना अमेरिकाले सार्वजनिक गरेको छ। मन्त्री खनाल र उपविदेश मन्त्री हुकरबीच पुनर्निर्माणको प्रयासमा अमेरिकाको निरन्तर साथ र सहयोगको विषयमा समेत कुराकानी भएको थियो। हुकर र परराष्ट्र मन्त्री खनाल
0: नेपाल बीचको भेट राष्ट्रसंघको एकासी महासभाका लागि विश्वका नेताहरू तथा उच्च अधिकारी न्यूयोर्कमा भेला भएका बेला भएको हो। यस्तै परराष्ट्र मन्त्री खनालले भारतीय विदेश मन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गर्नुभएको छ। न्यूयोर्कमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल भारत सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई पोखरा दुबई रूटमा नियमित उड़ान शुरू गर्दैछ। अंग्रेजी नयाँ वर्षको दिन 2079 पुष 17 गतेदेखि संचालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उड़ान हुन नसकिरहेका बेला फ्लाई दुबईको नियमित उड़ान शुरू हुन लागेको हो। नियमित उड़ान हुने भएपछि पर्यटन व्यवसायी उद्योगी लगायत उत्साहित भएका छन्। अन्तर्राष्ट्रिय उड़ानको लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो। उहाँका अनुसार फ्लाई दुबईको विमान आज बेलुका 6:15 बजे पोखरामा अवतरण गर्नेछ भने यात्रु लिएर बेलुका 7:15 बजे दुबईका लागि प्रस्थान गर्नेछ। विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिनेछ। अध्यागमन, भन्सार, कार्गो लगायतका सबै सेवा प्रवाहको लागि विमानस्थल तयारी अवस्थामा रहेको महाप्रबन्धक निरौलाले बताउनुभयो। फ्लाई दुबईको विमानबाट पोखरा आउने तथा यहाँबाट दुबई प्रस्थान गर्ने यात्रु र पर्यटकलाई पोखराका पर्यटन तथा व्यवसायीले खादा र मालाले स्वागत तथा विदाई गर्ने गरी तयारी गरिरहेका छन्। पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले भन्सार नियम अनुसार गर्नुपर्ने सबै कामको तयारी पूरा भएको बताउनुभयो। दुबई विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा रहेको र फ्लाई दुबईले 120 भन्दा धेरै गन्तव्यमा उड़ान गर्ने भएकोले पोखरा दुबई उड़ान नियमित तथा दीर्घकालीन हुने आश राखेको पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भएको छ। नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। पार्टीको 15 महाधिवेशन अन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो। केही छिटफुट बाहेक यसअघि देशभरका वडामा वडा अधिवेशन सम्पन्न भइसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। बाढ़ी पहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा हिजो वडा अधिवेशन सम्पन्न भएको छ। रसुवामा बाढ़ीले क्षति पुर्याएका कारण केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी भइरहेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो। कांग्रेसले यही 16 देखि 19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्दैछ। अब विदेशको खबर। यस वर्षको एलनिनो अहिलेसम्मकै शक्तिशाली बन्न सक्ने अनुमानसँगै एसियाका विभिन्न क्षेत्रमा खडेरी, पानीको अभाव र डडेलोको जोखिम बढ़ने चेतावनी दिएको छ। यसको असर धान, पामतेल र माछा लगायत खाद्य उत्पादनमा परे विश्व बजारमा खाद्यान्नको मूल्य बढ़न सक्नेछ। विश्व खाद्य कार्यक्रमका अनुसार एलनिनोका कारण सन् 2027 को अन्त्यसम्म कम्तीमा 4,90,00,000 मानिस थप गम्भीर खाद्य असुरक्षामा पर्न सक्छन्। दक्षिण र दक्षिण पूर्वी एसिया सहित अफ्रिका तथा मध्य अमेरिका प्रभावित हुन सक्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासनका अनुसार यसपटकको एलनिनो सन् 1950 यताकै शक्तिशाली बन्न सक्ने सम्भावना 69% रहेको समाचार संस्था एपीले उल्लेख गरेको छ। दक्षिण पूर्वी एसियामा यसको असर देखिन थालिसकेको छ। इण्डोनेसियामा डडेलो फैलिनुका साथै जलाशयको पानी घटेको र माछा उत्पादन प्रभावित हुँदै आएको छ। मेकोङ नदीमा पानीको बहाव घट्दा खेती र माछा मार्ने समुदाय समेत समस्यामा परेका छन्। भारत, भियतनाम र थाइल्याण्ड जस्ता प्रमुख चामल निर्यातक देश प्रभावित भए विश्व बजारमा चामलको आपूर्ति र मूल्यमा असर पर्न सक्ने देखिएको छ। विश्लेषकहरूले यसपटक विश्वव्यापी खाद्य वस्तुको मूल्य 15% भन्दा धेरैले बढ़न सक्ने अनुमान गरेका छन्। अब एउटा खेल खबर। एसियाली खेलकुदको महिला भलिबलमा चीनले आयोजक जापानलाई 3-0 को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको छ। हिजो भएको फाइनल खेलमा चीनले पहिलो सेट 25-19, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-23 जितेको हो। चीन यो प्रतियोगिताको साबिक विजेता टोली पनि हो। सेमी फाइनलमा चीनले थाइल्याण्डलाई 3-2 पराजित गरेको थियो भने जापानले दक्षिण कोरियालाई 3-0 हराउँदै फाइनलमा पुगेको थियो। नेपाली महिला भलिबल टोली समूह चरणबाटै बाहिरियो। नेपाली महिला भलिबल टोलीले 12 स्थान हासिल गरेको छ। चारभन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कोशी, बागमती र गण्डकीमा आजदेखि नै हल्का पानी पर्ने क्रम शुरू। पर्सीदेखि देशका धेरै ठाउँमा ठूलो वर्षा हुने भएकोले सचेत रहन आग्रह। कृषि बालीमा क्षति हुन नदिन आवश्यक पूर्व तयारी गर्न किसानलाई सल्लाह। राष्ट्रसंघको एकासियौं महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्यूयोर्क प्रस्थान, परराष्ट्र मन्त्री खनाल र अमेरिकी उपविदेश मन्त्री हुकर बीच भेटवार्ता, बाढ़ी पुनरूत्थानका लागि अमेरिकाले नेपाललाई थप 31 मिलियन डलर दिने, पोखरा विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान हुने, पर्यटन व्यवसायिक उद्योगी लगायत उत्साहित, एलनिनोले विश्व खाद्य सुरक्षामा जोखिम बढ़ाउने चेतावनी, अर्को वर्षको अन्त्यसम्म झण्डै 5 करोड़ मानिस थप गम्भीर खाद्य असुरक्षामा पर्ने, र एसियाड महिला भलिबलमा जापानलाई हराउँदै चीनले जित्यो स्वर्ण।
2: समय बदलियो, पुस्ता फेरियो, साथ साथ उस्तै छ।

0: Extreme energy drink.
1: कामको टेन्सन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना
4: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षे BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ
3: परीक्षा केन्द्र ग्रेजुएट स्कुल अफ ल आवेदन फारम दस्तुर 1000 मात्र आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर 98681029656 98412-88391 98580-40382
5: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो वर्षातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
6: अचानक उच्च ज्वरो आउनु टाउको दुख्नु आँखाको पछाडिपट्टिको भागमा दुख्नु हाड जोर्नी तथा मांसपेशी दुख्नु वाकवाकी लाग्नु बान्ता हुनु शरीरमा बिमिरा आउनु
5: डेंगु रोगको रोकथामका उपायहरू
6: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ
5: घर वरिपरि सफा राख्नुपर्छ डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
6: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ
5: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ
6: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश
7: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
8: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
7: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
8: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
7: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाइ चाहिँ कति हुँदो रहेछ
8: महिनाको नेपाली 24,000-48,000 त कमाइ जो हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
7: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाइ पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
8: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाइ चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ
9: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्
10: हजुर आजै सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90
11: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ, साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Pneumonia.
1: Extreme energy drink.
2: खुशीको खबर
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
2: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385-91-199।
2: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
4: अब चिन्ता लिनु पर्दैन, उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
2: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सञ्जय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
2: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लोपन महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागु औषधको लतबाट छुटकारा पाउन चाहने:
4: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा, काठकुवा चोक, व्यापार रोडबाट 300 मिटर पूर्व, दैलेख रोड। सम्पर्क फोन नम्बर 0385-90-827 र मोबाइल नम्बर 98-688-41-535।
2: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
5: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट, मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफात पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
6: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
7: उपलब्ध सेवाहरू: मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत। फोन 0385-21-987 र मोबाइल 98-585-6-96।
8: ए जुना,
0: के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
8: ए दाई के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
0: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
8: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ, काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
0: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाई चाहिँ कति हुँदो रहेछ?
8: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
0: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
8: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
9: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
10: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
2: सूचना
11: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
2: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हातखुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
11: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
12: रेडियो भेरी एफएम

0: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर आठ सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
1: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा वासुकुल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्रा एक गरी जम्मा दुईजनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 छ महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्नुहुन जानकारीका लागि अनुरोध गर्दछौ।
0: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर आठ सुर्खेत सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटु रोग मिर्गी बिना अपरेशन पथछरी कन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै
0: 853-759।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन

0: कामको टेन्सन साथीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: वेल्डिङ ड्रिल ग्रेडर मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं समूहमा 24 मात्र सहभागी गरिनेछ सम्पर्क मानिकेज ऊर्जा सुर्खेत सम्पर्क व्यक्ति रुद्र घरती मोबाइल नम्बर 98025424209

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: समय बदलियो, पुस्ता फेरियो।

0: जनता केवल पांच दशक देखि
1: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नुभएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
2: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनुहुने भएकाले मौकाको फाइदा उठाउनुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
3: हाम्रा दैनिक सेवाहरू हडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
4: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
5: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कसो।
6: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
6: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584519 र 98581715।
7: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
8: रेडियो भेरी एफएम 98.6 RX 2.7 MHz।
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 10 बजेको छ।
10: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।

0: समथ गाउने श्रेष्ठको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: नमस्ते काका चिट्ठीको परेर कता जान लाग्नु भयो
3: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
2: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
3: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
2: 198 198
4: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
5: सूचना
6: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ
5: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पाइल्स जन्डिस ग्यास्ट्रिक वायुगोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
2: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455
2: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ
5: अब चिन्ता लिनु पर्दैन उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्
2: हजुर यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सञ्जय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला
5: डाक्टरद्वारा दिइने सेवाहरू
2: धेरै तनाव चिन्ता वा डर लाग्ने मन उदास हुने वा एक्लोपन महसुस हुने आत्महत्याको सोच आउने निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने धेरै रिस उठ्ने वा झर्को लाग्ने मुटु ढुकढुक हुने हात खुट्टा काप्ने विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने अत्यधिक डर शंका वा मानसिक अशान्ति हुने मदिरा चुरोट वा लागु औषधको लतबाट छुटकारा पाउन चाहने
5: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठकुवा चोक व्यापार रोडबाट 300 मिटर पूर्व दैलेख रोड सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535
2: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल
6: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
6: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858 40 719 र 9858 51 715।
2: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।
7: रेडियो भेरी एफएम

0: me a...
1: extreme energy drink.
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बब खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बब सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बब ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97458-40।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: सूचना
3: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
5: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
3: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्र नगर 2, बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520-90726। सम्पर्क फोन नम्बर 083-590-726।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफात पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
6: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
7: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6096।
8: रेडियो भेरी एफएम।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएन सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भयो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: Liponia. Extreme energy drink.
1: काम को टेंशन रातिसम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
4: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त दुई तिन लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
3: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
4: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
3: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाइ चाहिँ कति हुँदो रहेछ
4: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाइ चाहिँ हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
3: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाइ पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
4: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ
5: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्
6: हजुर आजै सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97157590 97157590

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: समय बदलियो, पुस्ता फेरियो, साथ साथ उस्तै छ।

0: जनता केवल पांच दशक देखि
1: गाड़ी धनी र निर्माण व्यवसायीहरुमा खुशीको खबर। गाड़ी धनी र निर्माण व्यवसायीहरुले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाड़ीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छूटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाड़ीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227।

हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहान 11 बजे भेरे हाइलाइट्स केशव ढकालको नमस्कार तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा सल्यानको दारमा गाउँपालिकामा 7 जनाको ज्यान लिने गरी फैलिएको स्क्रब टाइफसको प्रकोप तत्काल नियन्त्रण गर्न जरूरी प्रभावकारी कदम चाल्न कर्णालीका मुख्यमन्त्रीको निर्देशन। डोल्पाको त्रिपुरा सुन्दरीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित 8 जना विरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता। 73.5 लाख रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोप। र नेपाली खेलाड़ी खगेन्द्र रोका मगर एसियाली खेलकूद अन्तर्गत बक्सिङमा पहिलो जीत दर्ता गर्न सफल। महिला टोलीले चीनको ताइपेईसँग कब्बडीमा प्रतिस्पर्धा गर्दै। सल्यानको धर्मा गाउँपालिकामा 7 जनाको ज्यान लिने गरी फैलिएको स्क्रब टाइफसको प्रकोप तत्काल नियन्त्रण गर्न जरूरी रहेको छ। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले पनि नियन्त्रणका लागि तत्काल प्रभावकारी काम गर्न मातहतका निकायलाई निर्देशन दिएको बताउनु भएको छ। उहाँले स्वास्थ्य सेवा निर्देशनालय र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट थप 1000 किट आवश्यक औषधि तथा चिकित्सा सहितको टोली पठाउन निर्देशन दिएको बताउनु भएको छ। मुख्यमन्त्री शाहीले प्रभावित क्षेत्रमा छिटो भन्दा छिटो शिविर सञ्चालन गरी आवश्यक परीक्षण उपचार तथा रोकथामका लागि प्रभावकारी काम थाल्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो। जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत तारा प्रसाद रिजाल सहित चिकित्सक र स्वास्थ्य कर्मीको टोली प्रभावित क्षेत्रमा खटिएको बताइएको छ। प्रकोप नियन्त्रणका लागि प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालनका साथै वडा नम्बर 1 स्थानीयको रगत परीक्षण कामलाई तीव्रता दिएको पनि अधिकृत रिजालले बताउनु भएको छ। स्क्रब टाइफस का कारण दार्माका वडा नम्बर 1, 5 र 6 बढ़ी प्रभावित भइसकेका छन्। पछिल्ला केही दिनमा 7 जनाले ज्यान गुमाइसकेका छन्। स्क्रब टाइफस फैलिएपछि यसबारे प्रतिनिधि सभा मार्फत पनि जनप्रतिनिधिहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेल सहित 8 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। नगरपालिकाका प्रशासकीय अधिकृत हिराचन्द धमला धराला, वरिष्ठ लेखा सहायक रूपचन्द्र बुढा, शिक्षा अधिकृत भीमबहादुर थापा, एमआईएम अपरेटर शरीचन्द्र विष्ट विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको जनाइएको छ। यस्तै वडा नम्बर 6 स्थित हरिया पानी पालुङ माझपाल हुँदै रूकुमसम्म सड़क निर्माण कार्यमा खरिद प्रक्रिया मूल्यांकनमा संलग्न बोलपत्र मूल्यांकन समितिका सदस्यहरू सुशील कुमार गुरूङका साथै निर्माण सेवा प्रणाली डोल्पा र प्रोप्राइटर दीपचन्द्र रोकाया विरूद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ। उनीहरू विरूद्ध 73,61,000 रूपियाँ बिगो कायम गरी सजाय माग दावी सहित विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताउनु भएको छ। नेपाली बक्सिङ खेलाड़ी खगेन्द्र रोका मगरले विश्व एसियाली खेलकुद अन्तर्गत बक्सिङको प्रारम्भिक चरणको खेलमा शानदार जीत दर्ता गर्नुभएको छ। निसिओ मा आज बिहान भएको 60 केजी तौल समूहमा खगेन्द्रले मकाउका एल्भिन जोन रेसलाई 5-0 स्कोरमा पराजित गर्नुभएको हो। जारी एसियाडमा बक्सिङमा नेपाली खेलाड़ीको यो नै पहिलो जीत हो। पुरूष बक्सिङको 55 केजी तौल समूहमा नेपालका निकै आशा गरिएका चन्द्रबहादुर थापा पहिलो चरणमै भारतीय बक्सर जादुमानी सिंहसँग 5-0 पराजित हुनुभएको छ। चन्द्रबहादुर आईबीए विश्व बक्सिङमा कास्य पदक विजेता समेत हुनुहुन्छ भने अन्य 3 खेलाड़ी पनि बक्सिङमा पहिलो चरणबाटै बाहिरिएका छन् भने अब 2 खेलाड़ीले प्रतिस्पर्धा गर्न बाँकी रहेको छ। यसै गरी महिला कबड्डीमा भने नेपालले आज चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा थाइल्याण्डमाथि 46-43 रोमाञ्चक जीत दर्ता गरेको नेपालले यो खेल जिते सेमी फाइनलको सम्भावना बलियो बनाउनेछ। 19 एसियाडमा पनि नेपालले महिला कबड्डीतर्फ कांस्य पदक जितेकाले यसपालि पनि यो टोलीलाई पदक दावेदारका रूपमा
हेरिएको छ। कबड्डीमा महिलातर्फ 8 टोली सहभागी छन्। नेपाल समूह बीमा थाइल्याण्ड, श्रीलंका र चाइनिज ताइपीसँग रहेको छ। समूह चरणमा हरेक टोलीले अर्का टोलीसँग एक एक खेल खेलेपछि समूहका शीर्ष दुई टोली सेमी फाइनल पुग्नेछन्। हस्तरीलाई बिहान 11 बजेको भेरी हाइलाइट सकियो। दिउँसो 4 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: extreme energy drink.
1: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: नमस्ते काका चिटिक्को परेर कता जान लाग्नु भयो
4: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
3: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
4: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
3: 198 198
5: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
6: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
5: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौं
6: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने महिनावारी अनियमित हुने आङ खस्ने स्तनमा देखिने गाँठा गुठी पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ
7: हाम्रा दैनिक सेवाहरू हाडजोली तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
7: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत फोन नम्बर 083-590-693
8: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ
8: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल आवेदन फारम दस्तुर 1000 मात्र आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर 98681-029-56 98412-88391 98580-40382
3: सूचना स्ट्रोंगर टुगेदर भन्ने नाराका साथ सेप्टेम्बर 28 दिन विश्वभर मनाइने विश्व रेबिज दिवस 2026 को अवसरमा पशु अस्पताल तथा पशु सेवा कार्यालय गणेशोक वीरेन्द्रनगर सुर्खेतमा यही असोज 5 गतेदेखि 12 गतेसम्म सञ्चालन हुने निशुल्क सप्ताहव्यापी रेबिज रोग विरुद्धको खोप कार्यक्रममा आफ्नो घरपालुवा कुकुर र बिरालोलाई खोप लगाई अवसरको फाइदा लिनुहुन सम्पूर्ण सुर्खेत जिल्लावासी महानुभावलाई अनुरोध गरिन्छ याद राखौ रेबिज रोग बहुला कुकुर र बिरालोको टोकाइबाट मानिसमा सर्न सक्ने 10% प्रार्धात रोग हो तर समयमै खोप लगाउँदा यो रोगबाट बस्न सकिन्छ तसर्थ रेबिजबाट बस्न निम्न उपायहरू अपनाउनुहोस् आफूले पालेको कुकुर र बिरालोमा वर्षको एकपटक रेबिज रोग विरुद्धको खोप अनिवार्य लगाऊ कुकुर र बिरालोले आफूलाई टोकेमा चिकित्सकको सल्लाह बमोजिम केही दिन खोप लगाऊ सामुदायिक र सडक कुकुरहरूसँग विशेष सावधानी अपनाऊ रेबिज विरुद्ध खोप जनावरको सुरक्षा मानव जीवनको रक्षा पशु अस्पताल तथा पशु सेवा कार्यालय सुर्खेत

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: खुशीको खबर,
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
2: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455936984।
1: सूचना,
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
2: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907726। सम्पर्क फोन नम्बर 083590726।
1: सूचना, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 औं वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्रांगणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।
3: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफात पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
4: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
5: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 083521987 र मोबाइल 98585096।
1: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
6: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र 1 र छात्र 1 गरी जम्मा 2 जनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित तपाईले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 छ महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
1: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।
7: रेडियो भेरी एफएम

0: Bunny.
1: Extreme energy drink.
2: खुशीको खबर
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
2: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एकपटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385-91-199।
2: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
4: अब चिन्ता लिनु पर्दैन, उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
2: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सञ्जय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
2: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लोपन महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागु औषधको लतबाट छुटकारा पाउन चाहने:
4: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा, काठकुवा चोक, व्यापार रोडबाट 300 मिटर पूर्व, दैलेख रोड। सम्पर्क फोन नम्बर 0385-90-827 र मोबाइल नम्बर 98-688-41-535।
2: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
5: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
5: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
5: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण
3: विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
3: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
0: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
6: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
0: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
6: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाया आरोग्यमा जानु पर्दो छ त
7: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोड्ने सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
8: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
9: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489576।
10: रेडियो भेरी एफएम

0: छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङखस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858654555।

0: नमस्कार, म सम्झना महर्षन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अन्जमान क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको प्रभाव देखिन थाल्यो। पदयात्रा र हिमाल आरोहण जस्ता गतिविधि तत्कालका लागि स्थगित गर्न पर्यटन बोर्डको आग्रह। हिउँदको माग व्यवस्थापनका लागि विद्युत प्राधिकरणद्वारा 5 सदस्यीय समिति गठन। भोटेकोशी बाढीले बिजुलीको व्यवस्थापनमा केही चाप रहे पनि हिउँदमा लोड सेडिङ नहुने। सिद्ध बाबा सुरुङ मार्गमा आउँदो मंगिरभित्रै गाड़ी गुडाउने तयारी। भौतिक प्रगति झण्डै 70%। संयुक्त राष्ट्र संघमा अमेरिकी राष्ट्रपति ट्रम्पको सम्बोधन। दुई देशका अधिकारीहरूको वार्ता हुँदै गर्दा इरानलाई ध्वस्त पारिदिने चेतावनी। र 20 एसियाली खेलकुदमा नेपालका लागि तेन्जिङले जिते पहिलो पदक। महिला कबड्डीमा नेपालले आज चाइनिज ताइपेसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। कोशी बागमती र गण्डकीमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले उत्तर अण्डमान क्षेत्रमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभाव यी क्षेत्रमा आजदेखि नै शुरू हुने विशेष बुलेटिन मार्फत यसअघि नै जानकारी गराएको थियो। महाशाखाका मौसमविद डेभिड ढक्कालले मनसूनी वायुसँगै बंगालको खाड़ीमा विकसित प्रणालीको असर शुरू भएको भन्न सकिने बताउनु भएको छ। काठमाण्डमा आज दिउँसो मध्यमसम्मको वर्षा हुन सक्ने वहाँले बताउनुभयो। तर पर्सी शुक्रबारदेखि भने देशका धेरै ठाउँमा ठूलो वर्षा हुनेछ। त्यसै अनुसार पूर्व तयारी र आवश्यक सतर्कता अपनाउन मौसमविदहरूले आग्रह गरेको छ। यसैबीच नेपाल पर्यटन बोर्डले पदयात्रा, हिमाल आरोहण तथा अन्य पर्यटकीय गतिविधि तत्कालका लागि स्थगित गर्न आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाको मौसमी चेतावनीपछि बोर्डले विशेष गरेर पर्सी शुक्रबारदेखि नै 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेश लगायत क्षेत्रमा पदयात्रा र हिमाल आरोहण सहितका गतिविधि स्थगित गर्न आग्रह गरेको हो। नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माले अहिले पर्यटकीय मौसम भएकोले धेरै क्षेत्रमा भ्रमण तथा आरोहणका कार्यक्रम भइरहेका तर मौसमी सूचना अनुसार सावधानी अपनाउन आवश्यक रहेको बताउनु भएको छ। ठूलो वर्षा र हिमपातसँगै बाढ़ी पहिरो तथा उच्च हिमाली क्षेत्रमा जोखिम रहने भएकाले बोर्डले पर्यटक तथा पर्यटन व्यवसायीलाई आधिकारिक सूचना निरन्तर पछ्याउन आग्रह गरेको छ। जोखिमयुक्त मौसमलाई ख्याल गरी सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्र पर्यटकीय गतिविधि गर्नुपर्ने उहाँको भनाई छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले अबका केही दिन प्रमुख नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ़ने पूर्वानुमान गरेको छ। विशेष गरी पर्सी शुक्रबारदेखि आइतबार 11 गतेसम्म कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई जलाधार क्षेत्रका नदीमा जल सतह उल्लेख्य रूपमा बढ़नेछ। आज प्रमुख नदीको बहाव सतर्कता तहभन्दा तल छ। अब हुने ठूलो वर्षाका कारण नदीमा जल सतह बढ़ने र आकस्मिक बाढ़ीको जोखिम समेत रहने हुँदा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। आज सबैजसो नदीमा पानीको बहाव सामान्य मात्र बढ़नेछ। भोलिदेखि कोशी, कन्काई र कमला नदीमा जल सतह उल्लेख्य रूपमा बढ़नेछ। यसै गरी पर्सी 11 गते आइतबारसम्म देशभरका प्राय सबै प्रमुख नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ़ने बुलेटिनमा उल्लेख छ। ठूला नदीमा तत्काल ठूलो जोखिम नरहे पनि आज देशका विभिन्न 31 जिल्ला भई बग्ने ससाना नदीमा भने आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ। नेपाल विद्युत प्राधिकरणले आउँदो सुक्खायाम अर्थात हिउँदमा काठमाडौँ उपत्यका लगायत क्षेत्रमा बढ़ने विद्युत माग व्यवस्थापनका लागि आवश्यक तयारी शुरू गरेको छ। हिउँदको विद्युत माग र आपूर्ति व्यवस्थापनका सम्बन्धमा आवश्यक अध्ययन तथा अन्य कार्यको व्यवस्थापनका लागि 5 सदस्यीय समिति समेत गठन गरिएको छ। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण त्यस क्षेत्रमा संचालित जलविद्युत केन्द्रमा क्षति पुगेको र विद्युत उत्पादन बन्द भएको अवस्थामा हिउँदमा विद्युत माग र आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी थालिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा भएको बैठकले बागमती प्रादेशिक कार्यालयका निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय समिति समेत गठन गरेको हो। समितिलाई दैनिक कार्य प्रगति विवरण कार्यकारी निर्देशक समक्ष पेश गर्न तथा कार्यान्वयनका क्रममा देखिएका समस्या तत्काल जानकारी गराउन निर्देशन दिइएको छ। कार्यकारी निर्देशक श्रेष्ठले विद्युत माग र आपूर्ति व्यवस्थापनमा केही चाप परे पनि हिउँदमा लोड सेडिङ भने नहुने बताउनु भएको छ। निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गमा आउँदो मंगसिरदेखि नै गाड़ी गुडाउने गरी आवश्यक तयारी अघि बढ़ेको छ। सिद्धबाबा सुरुङ मार्ग योजना कार्यालय बुटवलले सुरुङ मार्गको मुख्य संरचना सहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याउने गरी कामलाई अगाडि बढ़ाएको हो। सुरुङभित्रको सड़क निर्माण र अन्य सिभिल संरचनाको काम सम्पन्न भएकाले अब मंगसिरभित्रै संचालनको तयारी गरिएको आयोजनाका प्रमुख नवराज बास्तोलाले बताउनुभयो। बर्खा र भोटेकोशी बाढ़ीका कारण निर्माण सामग्री आउन ढिलाइ भएकाले अन्तिम तयारीको काम एक महिनापछि धकेलिएको हो। अब एक दुई दिनमै निर्माण सामग्री आएपछि टनेल भित्रको काम अगाडि बढ़ने र मंगसिर 15 गते भित्र गाड़ी सञ्चालन हुनेछ। बास्तोलाका अनुसार अहिले सुरुङभित्र सड़कको पिच सकेर रंगरोगन चलिरहेको छ। सुरुङ मार्गको अहिलेसम्म भौतिक प्रगति झण्डै 70% र वित्तीय प्रगति 63% रहेको योजना कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर सौम्य आनन्दले बताउनुभयो। सिद्धार्थ राजमार्गको तल्लो सिद्ध बाबा मन्दिरबाट पाल्पाको दोवान क्षेत्रमा अत्यधिक पहिरो झर्ने गरेको छ। लुम्बिनी प्रदेशका गुल्मी अर्घाखाँची पाल्पा प्युठान सहित गण्डकी प्रदेशको स्याङ्जा पर्वत बागलुङ म्याग्दीका नागरिक सुरुङ बनेपछि प्रत्यक्ष लाभान्वित हुनेछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा इन्द्र ध्वजा सहितको लिंगो ठड्याएसँगै काठमाण्डौ उपत्यकामा मनाइने इन्द्र जात्रा शुरू, आज सुन चाँदीको भाव सामान्य बढ़्यो लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले अण्डमान क्षेत्रमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव देखिन थाल्यो। पदयात्रा र हिमाल आरोहण जस्ता गतिविधि तत्कालका लागि स्थगित गर्न पर्यटन बोर्डको आग्रह र पर्सी 9 गतेदेखि प्रमुख नदीमा पानीको बहाव बढ़ने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाण्डको वसन्तपुरमा आज बिहान इन्द्रध्वजा सहितको यसी अर्थात लिंगो ठड्याएसँगै इन्द्रजात्रा शुरू भएको छ। बिहान 7:47 साइटमा इन्द्रध्वजा उत्थान गरी काठमाण्ड उपत्यकामा मनाइने यस वर्षको इन्द्रजात्रा आजदेखि शुरू भएको हो। हनुमान ढोका दरबार अगाडि इन्द्रध्वजा ठड्याएपछि औपचारिक रूपमा इन्द्रजात्रा शुरू हुने परम्परा छ। हरेक वर्ष भदौ शुक्ल द्वादशीका दिनदेखि एक हप्तासम्म मनाइने यन्या अर्थात इन्द्रजात्रा आउँदो असोज 13 चल्नेछ। आज सुन चाँदीको भाव सामान्य बढ़ेको छ। सुन आज तोलामा 100 रूपियाँले बढ़ेर तोलाको 3,02,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलामा 1,700 रूपियाँले घटेर तोलाको 3,02,200 रूपियाँमा कारोबार भएको थियो। यसैगरी आज चाँदीको भाव तोलामा 40 रूपियाँले बढ़ेको छ। हिजो तोलामा 30 रूपियाँले घटेर तोलाको 4,775 रूपियाँमा कारोबार भएको चाँदी आज बढ़ेर तोलाको 4,815 रूपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः आक्रमण गर्ने अथवा शान्ति सम्झौता गर्ने भन्ने बारे आफूले ठूलो निर्णयको सामना गर्नु परेको संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने क्रममा बताउनु भएको छ। वहाँले इरान द्वन्द समाधान नभए आफूले ध्वस्त पार्न सक्ने चेतावनी समेत दिनुभएको छ। उच्चस्तरीय कूटनीतिक वार्ताहरू भएकै दिन ट्रम्पले चेतावनी दिनुभएको हो। न्यूयर्कमा सम्बोधनका बेला इरानी प्रतिनिधिमण्डलका एकजना सदस्य समेत उपस्थित रहे थिए। राष्ट्रसंघीय महासभामा ट्रम्पले अर्थतन्त्र आप्रवासन सीमा व्यवस्थापन र हिंसात्मक अपराध विरूद्ध लड्ने क्षेत्रमा भएका आफ्ना उपलब्धिको चर्चा पनि गर्नुभयो। गएको फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण शुरू गरेदेखि विश्वव्यापी तेलको मूल्य बढ़ेको छ भने ट्रम्पको लोकप्रियता पनि खस्किएको छ। ट्रम्पले इरानसँगको सम्झौता नोभेम्बरको मध्यावधि चुनावपछि तुरन्तै हुनेमा आफू विश्वस्त रहेको दावी पनि गर्नुभएको बीबीसीले जनाएको छ। अब खेल खबर। जापानमा भइरहेको 20 एसियाली खेलकुदमा कराटेका तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्। तेन्जिङले तोयोहाशी जिम्नेजियमलाई आज भएको खेलमा लाओसका सायासान भाथानालाई रिपेचेजमा पराजित गर्दै काश्य पदक जितेका हुन्। तेन्जिङले 1 इपोनसहित 9 स्कोर गरेका थिए। तेन्जिङले खेल 9-1 आफ्नो पक्षमा पारेका हुन्। यसैबीच एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले आज चाइनिज ताइपेईसँग खेल्दैछ। खेल बेलुका 5:45 हुनेछ। आजको खेल जिते नेपाल सेमी फाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ। साथै सेमी फाइनलमा पुग्ने टोलीले कम्तीमा काश्य पदक जित्नुपर्नेछ। त्यसैले आजको खेल नेपालको लागि निकै महत्वपूर्ण रहेको छ। नेपालले हिजो समूह चरणको खेलमा थाइल्याण्डलाई हराउँदै विजय शुरूआत गरेको थियो। नेपाल रहेको समूहमा चाइनिज ताइपेई श्रीलंका र थाइल्याण्ड छन्। अर्को समूहमा इरान भारत बंगलादेश र जापान छन्। नेपालले भोलि समूह चरणको अन्तिम खेलमा श्रीलंकासँग खेल्नेछ। सन् 2019 चीनको हाङझाउमा भएको एसियाली खेलकुदमा काश्य पदक जितेको नेपाली महिला कबड्डी टोलीबाट यस पटक पनि पदकको आशा गरिएको छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अण्डमान क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको प्रभाव देखिन थाल्यो। पदयात्रा र हिमाल आरोहण जस्ता गतिविधि तत्कालका लागि स्थगित गर्न पर्यटन बोर्डको आग्रह। हिउँदको माग व्यवस्थापनका लागि विद्युत प्राधिकरणद्वारा पाँच सदस्यीय समिति गठन। भोटेकोशी बाढ़ीले बिजुलीको व्यवस्थापनमा केही चाप परे पनि हिउँदमा लोड सेडिङ नहुने। सिद्ध बाबा सुरुङ मार्गमा आउँदो मंगिर भित्रै गाड़ी गुडाउने तयारी। भौतिक प्रगति झण्डै 70%। संयुक्त राष्ट्र संघमा अमेरिकी राष्ट्रपति ट्रम्पको सम्बोधन। दुई देशका अधिकारीको वार्ता हुँदै गर्दा इरानलाई ध्वस्त पारिदिने चेतावनी। र बीसौं एसियाली खेलकुदमा नेपालका लागि तेन्जिङले जिते पहिलो पदक। महिला कबड्डीमा नेपालले आज चाइनिज ताइपेईसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिने गरौं। नमस्कार।
2: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
3: ए दाई, के भन्यो त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
2: अनि नगई भाष त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
3: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ। त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
2: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाइ चाहिँ कति हुँदो रहेछ?
3: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाइ जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ। अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
2: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
3: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
4: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
5: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।

0: Mania.
1: Extreme energy drink.
2: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेताचोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
3: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
4: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनुहुने भएकाले मौकाको फाइदा उठाउनुहुन अनुरोध गर्दछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
2: हाम्रा दैनिक सेवाहरू अर्जनी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
5: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरिचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत, फोन नम्बर 083-590-693।
5: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकेको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइरोइड रोग सम्बन्धी, हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
1: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

0: Extreme energy drink.
1: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्रिब्युटर पनि आफै हाल्नुहुन्छ।
2: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
3: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
2: यो सोलर बलियो र भयपर्दछ।
1: हाम्रो बाबाले मानिकेल सुर्खेतबाट जानु भएको।
4: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
5: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
6: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्ब फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
7: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6096।
8: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
9: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
8: हाम्रा सेवाहरू
9: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेसन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
8: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर, बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44-631।
10: यो रोगले पनि मर्नु न बाँच्नु बनायो। क्यारू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
11: तै तय काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
10: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिनँ क्या
11: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
8: तपाईँलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
12: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
4: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको फुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
2: रेडियो भेरी एफएम।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्सी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: सूचना
3: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
3: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली वीरेन्द्रनगर 2 बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907626। सम्पर्क फोन नम्बर 083590726।
4: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नि तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना
4: आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा

0: ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्ला छ। रेडियो सुन्दै गर्नुस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
2: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्र एक गरी जम्मा दुईजनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 6/10 भित्र यस सहकारी संस्थामा सम्पर्क गर्नुहुन जानकारीका लागि अनुरोध गर्दछौ।
1: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।
3: रेडियो भेरी FM।

0: छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: नमस्ते काका चिटिक्क परेर कता जान लाग्नु भयो
3: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
2: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
3: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
2: 198 198
4: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
5: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्ने भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
4: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनुहुने भएकाले मौकाको फाइदा उठाउनुहुन अनुरोध गर्दछौ
5: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने महिनावारी अनियमित हुने आङ खस्ने स्तनमा देखिने गाँठा गुठी पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ
6: हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
2: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
6: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत फोन नम्बर 083-590-693
7: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो सुर्खेतमा त भर पर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ अब बाहिर धाएर दुःख पाउनु पर्दैन हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि
7: यो हो र त्यसो भए त धेरै राम्रो भएछ नि म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिए
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस् नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद
7: हो अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्ने बाथ रोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार
7: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा सम्पर्क नम्बर 97048-39043 आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत
8: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
9: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज
10: एक्सट्रीम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 1 बजेको छ Gatorade Energy Drink. Taste the difference. Feel the energy.

0: me a
1: extreme energy drink.
2: विगत 30 वर्षदेखि विराटनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
3: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेज, रेडियम फिलेज, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
4: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्ध पथ लाइन, गरिमा विकास बैंक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
5: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
6: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
5: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
6: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
5: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
6: महिनाको नेपाली 24,000-48,000 त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
5: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
6: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
7: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
8: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90, 97-15-97-15-90।
9: रेडियो भेरी एफएम।

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
1: झाडा पखाला,
0: दादुरा,
1: पोलियो,
0: कुपोषण,
1: एनिमिया,
0: मम्स,
1: दम,
0: टाइफाइड
1: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
2: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
3: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढ़ी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ़नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
2: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
3: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
2: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
3: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
2: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
4: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 हजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
5: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
6: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
7: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-5850-696।
8: रेडियो भेरी एफएम।

আমায় বদলিও, পুস্তা ফেরিও, তার সাথ সাথ উস্তাই ছা।

0: me a
1: extreme energy drink.
0: Calm, cool, tension. Happy summer, thakaune. Stress, cool, dushman. Navaratna lagaune. Prakritik gun yukta yo. Shitalta lyaune. Cool, cool, malishle. Mitho nindra lyaune. नवरत्न कूल ओइल को दुई मिनट को मालिश ले रख्छ तपाईलाई कूल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर 1 कूल ओइल चिसो चिसो कूल कूल
2: के तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत एसबीआई बैंकको एक घर तरपट्टि सम्पर्क मोबाइल नम्बर 97454339775 र 98145084031
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
5: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: Extreme energy drink.
1: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
2: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनुहुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भतुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
3: हाम्रा दैनिक सेवाहरू हडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
4: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएर हुन्छ तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
6: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा लिने बाइजना भया
7: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
6: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
7: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
8: तपाईँलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
2: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
9: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
10: रेडियो भेरी FM।

0: सूचना
1: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय बिहान उठ्ने बेला पैताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनीत वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
1: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली वीरेन्द्रनगर 2 बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907626। सम्पर्क फोन नम्बर 083590726।
0: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
2: अब चिन्ता लिनु पर्दैन। उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
0: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सञ्जय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
0: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लो महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने:
2: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठकुवा चोक व्यापार रोडबाट 300 मिटर पूर्व दैलेख रोड। सम्पर्क फोन नम्बर 083590827 र मोबाइल नम्बर 98688145535।
0: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
3: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
4: ए दाई, के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
3: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
4: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
3: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
4: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
3: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
4: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
5: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
6: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97157590, 97157590।
0: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
7: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र +2 उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र 1 र छात्रा 1 गरी जम्मा 2 जनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित तपाईले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 छ महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
0: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।
8: रेडियो भेरी एफएम

0: के तपाईलाई पोली हाउस, स्प्रिंकलर, स्प्रे पम्प, टिम्बु टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, आल्मुनियमका सामानहरू चाहिएको छ
1: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट चल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
0: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
1: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न, तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
2: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
3: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
4: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
5: अब चिन्ता लिनु पर्दैन, उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
4: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नशा तथा मनोरोग विशेषज्ञ डाक्टर संजय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
5: डाक्टरद्वारा दिइने सेवाहरू:
4: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लोपन महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने,
5: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा, काठकुवा चोक, व्यापार रोडबाट 300 मिटर पूर्व, दैलेख रोड। सम्पर्क फोन नम्बर 083-590-870 र मोबाइल नम्बर 98-688-41-535।
4: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ। सूचना: समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकेको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।
6: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
4: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ, अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
6: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
4: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
6: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
4: हाम्रा विशिष्ट सेवाहरू: विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
6: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
7: काठमाडौँ युनिभर्सिटी धुलीखेल अस्पताल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
8: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्ब फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
9: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
7: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
10: रेडियो भेरी एफएम।

0: Extreme energy drink.
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर, बसपार क्षेत्र, टिकट काउन्टर देखि पश्चिम पत्ति। मोबाइल नम्बर 98 484 6631।
7: रेडियो भेरी एफएम।

0: गाउँको मिठो मोहनेले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेरहरूको मन चाहिँ किन धनको तृष्णाले बुझित्यो।
1: ओहो, गाठी कुरा आयो है।

0: कामको टेन्सन साथीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
1: सूचना
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
2: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली वीरेन्द्र नगर 2 बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907726। सम्पर्क फोन नम्बर 083590726।
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी सामसङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580405719 र 98580517115।
4: ए जुना के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
5: ए दाई के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
4: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
5: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ, काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
4: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाई चाहिँ कति हुँदो रहेछ?
5: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाइ जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ,
4: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
5: काठमाडौँको रोकाया नेपाली नै हुनुहुँदो रहेछ, काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
4: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाइ चाहिँ कति हुँदो रहेछ?
5: महिनाको नेपाली

0: गिरी तीन थानामा यसको अफिस रहेको छ।
1: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
2: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715-9715-90 9715-9715-90।
3: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33975 र 98145-84031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: रेडियो भेरी FM।

0: Extreme energy drink.
1: खुशीको खबर।
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385-91-199।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर, बसपाल क्षेत्र, टिकट काउन्टरदेखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840644631।
5: रेडियो भेरी एफएम

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बंगालको खाड़ीमा बनेको न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै शुक्रबारदेखि आइतबारसम्म उच्च जोखिम। भोलिदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायको आह्वान। राष्ट्रसंघ महासभामा महासचिव गुटरेसद्वारा नेपालको हिमाली संकटको चर्चा। जलवायु क्षतिपूर्तिको जोड़दार माग। फोहोर मैला व्यवस्थापन विधेयक प्रतिनिधि सभामा पेश। जथाभावी फोहोर फाले कड़ा जरिवानाको प्रस्ताव। सामाजिक सञ्जालमा ठगी विरूद्ध मेटाको कड़ा कदम। झण्डै 10 महिनामै 37 लाख भन्दा बढ़ी अकाउण्टमाथि कार्यवाही। र विश्व एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक। पदक जित्ने देशको संख्या 36 पुग्यो। नेपाल खबरमा अब पूरा खबर। अहिले बागमती, कर्णाली र सुदूरपश्चिम सहित प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। देशका सबैजसो ठाउँमा बदली भएकामा केही ठाउँमा वर्षा भएको हो। यसैबीच बंगालको खाड़ीमा विकसित भएको न्यूनचापीय प्रणाली क्रमशः शक्तिशाली बन्दै गएको छ। मौसमविदहरूका अनुसार अहिले यो प्रणाली चक्रवातको रूपमा विकास भइ नसके पनि यसको प्रभावले देशभर अत्यधिक वर्षाको सम्भावना रहेको छ। मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार भोलि बिहिबारदेखि नै देशका धेरैजसो ठाउँमा वर्षा शुरू हुनेछ। विशेष गरी असोज 9 गते अर्थात पर्सी शुक्रबारदेखि 11 गते आइतबारसम्म नेपालमा मुसलधारे वर्षाको मुख्य जोखिम रहेको छ। यो प्रणाली भारतको बिहार, गोरखपुर र उत्तर प्रदेश हुँदै नेपालतर्फ अघि बढ़ेमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सबैभन्दा बढ़ी असर पर्ने अनुमान गरिएको छ। उच्च हिमाली भेगमा हिम आदि र हिमपातको सम्भावना छ भने तराई र पहाड़ी क्षेत्रमा बाढ़ी, पहिरो र डुबानको ठूलो जोखिम रहेको छ। विज्ञहरूका अनुसार पहिले नै जमीन भिजेको अवस्थामा 24 घण्टाभित्र 100 देखि 150 मिलिमिटरसम्म वर्षा हुँदा पहिरो जाने र सड़क अवरूद्ध हुने उच्च जोखिम रहन्छ। यसैबीच नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघले भोलिदेखि असोज 12 गतेसम्म टाढा र रातको समयमा यात्रा नगर्न आह्वान गरेको छ। महासंघले आज विज्ञप्ति निकालेर यात्रा गर्नु पूर्व बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिने र अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध गरेको हो। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नेपालका हिमालहरूमा तीव्र गतिमा हिमनदी पग्लिरहेको विषयमा आफूले 3 वर्ष अघि दिएको चेतावनी अहिले यथार्थमा परिणत भएको बताउनु भएको छ। न्यूयर्कमा चलिरहेको संयुक्त राष्ट्रसंघको महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव गुटरेसले नेपाल सहित जलवायु परिवर्तनको उच्च जोखिममा परेका निर्दोष देशहरूको मुद्दा जोड़दार रूपमा उठाउनु भएको हो। 3 वर्ष अघि नेपाल भ्रमणका क्रममा हिमाली क्षेत्रको संकटबारे चेतावनी दिँदा धेरैले यसलाई बढ़ाई चढ़ाई भनेको स्मरण गर्दै उहाँले नेपालबाट विश्वको छानो खचिरहेको छ भन्दा शुरूमा पत्याइएन तर आज यसको गम्भीर असर अपेक्षा भन्दा तीव्र र व्यापक रूपमा देखा परेको उहाँको भनाई छ। प्रदूषकले नै मूल्य चुकाउनुपर्छ भन्ने सिद्धान्त दोहोर्याउँदै उहाँले बढ़ी उत्सर्जन गर्ने विकसित र धनी राष्ट्रहरूलाई क्षतिपूर्ति बढ़ाउन आग्रह गर्नुभयो। अहिलेको जलवायु परिवर्तन कोष निकै सानो र अपर्याप्त रहेको भन्दै महासचिव गुटरेसले विकसित देशहरूलाई अनुकूलन वित्त 3 गुणाले बढ़ाउन र कोषलाई ठूलो तथा प्रभावकारी बनाउन आह्वान गर्नुभएको छ। भोटेकोशी लगायतका नदीमा आएको अविरल बाढ़ीका कारण देशको जलविद्युत क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुगेको छ। ऊर्जा मन्त्रालयका अनुसार विभिन्न आयोजनामा कार्यरत नेपाल विद्युत प्राधिकरणका 47 जना कर्मचारी सहित 800 भन्दा बढ़ी व्यक्ति अझै सम्पर्कविहीन रहेका छन्। प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विपदका कारण राष्ट्रिय प्रसारण प्रणालीमा 410 मेगावाट विद्युत गुमेको र समग्र ऊर्जा क्षेत्र पुनरुत्थानमा झण्डै 3 खर्ब 90 अर्ब रूपियाँ भन्दा बढ़ी चाहिने प्रारम्भिक अनुमान पेश गर्नुभयो। माथिल्लो त्रिशुली 1, 3A र रसुवागढ़ी लगायतका आयोजनाहरू बाढ़ीबाट बढ़ी प्रभावित भएका छन्। भौतिक संरचनातर्फ 11 विद्युत केन्द्र बन्द भएका छन् भने 6 निर्माणाधीन आयोजनामा गम्भीर क्षति पुगेको छ। सरकारले बेपत्ता प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल 5 लाख रूपियाँ राहत र 6 महिनासम्म आधार तलब उपलब्ध गराउने घोषणा गरेको छ। साथै प्रभावित ग्राहकलाई महसुल मिना र निशुल्क मिटर दिने व्यवस्था गरिएको छ। रसुवा र नुवाकोट लगायतका क्षेत्रमा वैकल्पिक ऊर्जाबाट विद्युत पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ। प्रतिनिधि सभाको बैठकमा फोहोर मैला व्यवस्थापन विधेयक 2083 पेश भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पेश गर्नुभएको विधेयकलाई सदनले विचारार्थ प्रस्तुत गर्न अनुमति दिएको छ। विधेयक पेश गर्ने क्रममा मन्त्री लम्सालले तीन तहका सरकारको भूमिका स्पष्ट पार्दै स्वच्छ वातावरण निर्माण गर्न विधेयक अपरिहार्य रहेको बताउनुभयो। प्रस्तावित विधेयकमा सार्वजनिक ठाउँमा राखिएका डस्टबिनमा फोहोर नराखी जथाभावी फाल्नेलाई पहिलो पटक 5,000, दोस्रो पटक 5-10,000 र त्यसपछि 15,000 रूपियाँसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ। डस्टबिन तोडफोड गरेमा 15,000 देखि 50,000 रूपियाँसम्म जरिवाना तिराउनका साथै डस्टबिनमा हानिकारक पदार्थ फालेमा 15,000 देखि जरिवाना र क्षतिको रकम असूल गरिनेछ। त्यस्तै कुइनेर नकुइने फोहोर नछुट्याई मिस्याएमा निष्कासन गरेमाका व्यक्तिलाई प्रत्येक 500 र संस्थाको हकमा 50,000 रूपियाँ जरिवाना तोकिएको छ। घर वा कम्पाउण्डको फोहोर सड़कमा फाले वा जलाएमा 5-15,000 तथा दूषित पानी वा ढल बगाएर को घर वा बाटो प्रदूषित बनाएमा 15,000 रूपियाँसम्म जरिमाना हुनेछ। सार्वजनिक कार्यक्रममा पोस्टर र ब्यानर नहटाएमा आयोजकलाई 50,000 देखि 2,00,000 रूपियाँसम्म जरिमाना प्रस्ताव छ। फोहोर मैला संकलन र ढुवानीमा बाधा पुर्याएमा प्रमुख जिल्ला अधिकारीले 10,000 देखि 50,000 रूपियाँसम्म जरिमाना वा 15 दिनदेखि 3 महिनासम्म कैद सजाय गर्न सक्ने कड़ा व्यवस्था विधेयकमा समेटिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार बन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एक मात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्कलाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण, सामग्री र प्रविधि हस्तान्तरण गरेको छ। रसियामा आएको बाढ़ीमा परि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको पहिचान र डीएनए प्रोफाइलिङका लागि चीनले यो सहयोग उपलब्ध गराएको हो। नास्कका प्रवक्ता डाक्टर रामचन्द्र पौडेलका अनुसार अहिलेसम्म नास्कले झण्डै 807 नमूना प्राप्त गरिसकेको छ। नास्कले नमूनाको फाइल तयार गरी वैधानिक फोरेन्सिक निकायहरूलाई पठाउनेछ। त्यहाँबाट अन्तिम पहिचान र डेटा मिलानको काम हुनेछ। भोटेकोशी बाढ़ीपछि 1451 जनाको शव भेटिएकामा 1329 जना मृतक र 2016 जना मृतकका आफन्तहरूको डीएनए नमूना संकलन भएको सरकारले जनाएको छ। अब विदेशको खबर, सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्राममा हुने ठगी नियन्त्रण गर्न ठूलो कदम चालेको छ। सिंगापुर प्रहरीसँगको सहकार्यमा मेटाले गएको जनवरीदेखि अहिलेसम्म ठगी र जालसाजीमा संलग्न 37 लाख भन्दा बढ़ी अकाउण्ट, पेज र सामग्रीहरू हटाएको जनाएको छ। मेटाका अनुसार जुलाई महिनामा मात्रै 36 लाख भन्दा बढ़ी सेल पेजहरूमाथि कार्यवाही गरिएको छ। यस्तै जनवरीदेखि जूनसम्म 1,13,000 भन्दा बढ़ी अकाउण्टहरू हटाइएका छन्। विशेष गरी विदाको समयमा सस्तो यात्रा प्याकेजको प्रलोभन देखाएर ठगी गर्ने 33,000 भन्दा बढ़ी नेटवर्कलाई जून महिनामा ध्वस्त पारिएको कम्पनीले जनाएको छ। अहिले ठगी गर्ने समूहहरूको कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग गरी नक्कली प्रोफाइल तस्विर र भ्रामक कोडहरू बनाएर संगठित रूपमा मानिसहरूलाई फसाउने काम गरेका छन्। यसबाट बस्न सामाजिक सञ्जाल प्रयोगकर्ता स्वयं पनि सचेत हुन आवश्यक छ। अनलाइनमा देखिने अस्वाभाविक सस्ता अफर, आकर्षक प्रलोभन र अपरिचित लिंकहरूमा क्लिक नगर्न तथा शंकास्पद अकाउण्टबारे तुरन्त रिपोर्ट गर्न विज्ञहरूले सुझाव दिएका छन्। अब खेल खबर, जापानमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ। कराने तर्फका खेलाड़ी तेन्जिङ शेर्पाले नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाएका हुन्। तोयो हासी जिम्नेजियममा आज भएको खेलमा रिभी चेजमा लाओसका सायासान भाथानालाई 9-1 को फराकिलो अन्तरले पराजित गर्दै तेन्जिङले काँस्य पदक पक्का गरेका हुन्। खेलका क्रममा उनले 1 इपोन सहित 9 स्कोर गरेका छन्। यसैबीच एसियाली खेलकुदको कबड्डीतर्फ नेपाली महिला टोलीले आज चाइनिज ताइपेसँग खेल्दैछ। बेलुका 5:45 शुरू हुने यो खेल नेपालका लागि सेमी फाइनल यात्रा तय गर्न निकै महत्वपूर्ण छ। आजको खेल जितेमा नेपालले सेमी फाइनलमा स्थान बनाउँदै कम्तीमा अर्को काँस्य पदक पक्का गर्नेछ। नेपालले हिजो आफ्नो पहिलो खेलमा थाइल्याण्डलाई पराजित गर्दै विजय शुरूआत गरेको थियो। समूहमा रहेको नेपालले भोलि समूह चरणको अन्तिम खेलमा श्रीलंकासँग खेल्नेछ। सन् 2019 को हाङझाउ एसियाली खेलकुदमा काँस्य पदक जितेको नेपाली महिला कबड्डी टोलीबाट यसपटक पनि उच्च प्रदर्शनको अपेक्षा छ। प्रतियोगिताको पदक तालिकामा चीन 42 स्वर्ण, 17 रजत र 10 काँस्यसहित 69 पदक जितै शीर्ष स्थानमा कायम छ। आयोजक जापान 56 पदकसहित दोस्रो र दक्षिण कोरिया 34 पदकसहित तेस्रो स्थानमा छन्। 45 देश सहभागी प्रतियोगितामा अहिलेसम्म नेपाल सहित 36 देशले पदक जितेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बंगालको खाड़ीमा बनेको न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै शुक्रबारदेखि आइतबारसम्म उच्च जोखिम, भोलिदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान। राष्ट्रसंघ महासभामा महासचिव गुटेरेसद्वारा नेपालको हिमाली संकटको चर्चा, जलवायु क्षतिपूर्तिको जोरदार माग। फोहोर मैला व्यवस्थापन विधेयक प्रतिनिधि सभामा पेश, जथाभावी फोहोर फाले कड़ा जरिवानाको प्रस्ताव। सामाजिक सञ्जालमा ठगी विरूद्ध मेटाको कड़ा कदम, झण्डै 10 महिनामै 37 लाख भन्दा बढ़ी अकाउन्टमाथि कार्यवाही। र विश्वौं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक, पदक जित्ने देशको संख्या 36 पुग्यो।
4: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, ड्रेस पेपर लगायतका पाठ्य सामग्री,
6: लोक सेवा आयोगका किताबहरू,
4: ऐन, नियम, कार्यालय, विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
7: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर, विजयनगर 6 बुद्धपथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
8: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
9: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
8: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
9: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
10: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
11: कामको टेन्सन, छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
12: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
13: सूचना कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
14: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनीत वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
13: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बाङ्गेसिमल टेम्पो पार्क, सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907726। सम्पर्क फोन नम्बर 083-590-726।
15: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
16: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
17: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
15: सम्पर्क सुपत मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98585-6696।

0: Media.
1: Extreme energy drink.
2: 수잖아 stronger together भन्ने नाराका साथ सेप्टेम्बर 28 का दिन विश्वभर मनाइने विश्व रेबिस दिवस 2026 को अवसरमा पशु अस्पताल तथा पशु सेवा कार्यालय गणेशचोक वीरनगर सुर्खेतमा यही असोज 5 गते देखि 12 गते सम्म सञ्चालन हुने निशुल्क सप्ताहव्यापी रेबिस रोग विरुद्धको खोप कार्यक्रममा आफ्नो घरपालुवा कुकुर र बिरालोलाई खोप लगाए अवसरको फाइदा लिनु हुन सम्पूर्ण सुर्खेत जिल्लावासी महानुभावलाई अनुरोध गरिन्छ याद राखौ रेबिज रोग बहुला कुकुर र बिरालोको टोकाईबाट मानिसमा सर्न सक्ने 70% प्राणघात रोग हो तर समयमै खोप लगाउँदा यो रोगबाट बस्न सकिन्छ तसर्थ रेबिजबाट बस्न निम्न उपायहरू अपनाउनुहोस् आफूले पालेको कुकुर र बिरालोमा वर्षको एकपटक रेबिज रोग विरुद्धको खोप अनिवार्य लगाऊ कुकुर र बिरालोले आफूलाई टोकेमा चिकित्सकको सल्लाह बमोजिम त्यही दिन खोप लगाऊ सामुदायिक र सड़क कुकुरहरूसँग विशेष सावधानी अपनाऊ रेबिज विरुद्ध खोप जनावरको सुरक्षा मानव जीवनको रक्षा पशु अस्पताल तथा पशु सेवा कार्यालय सुर्खेत
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई शर्माजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
2: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर आठ सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना
4: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्र एक गरी जम्मा दुईजनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 छ महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ
2: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर आठ सुर्खेत सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759
5: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना
2: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षे BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गते सम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ
5: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल आवेदन फारम दस्तुर 1000 मात्र आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर 98681-029-56 98412-88391 98580-40382
6: रेडियो भेरी FM

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-4-50-227।
3: कामको टेन्सन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
4: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
5: रेडियो भेरी एफएम।

0: पश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ लॉ अन्तर्गत संचालित 5 वर्षीय BA LLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गते सम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
1: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ लॉ आवेदन फारम दस्तुर 1000 मात्र। आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड। आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ लॉ सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681-0296 98412-88391 98548-40382।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: सूचना स्ट्रोङ्गर टुगेदर भन्ने नाराका साथ सेप्टेम्बर 28 दिन विश्वभर मनाइने विश्व रेबिज दिवस 2026 को अवसरमा पशु अस्पताल तथा पशु सेवा कार्यालय गणेशोक वीरनगर सुर्खेतमा यही असोज 5 गतेदेखि 12 गतेसम्म सञ्चालन हुने निशुल्क सप्ताहव्यापी रेबिज रोग विरूद्धको खोप कार्यक्रममा आफ्नो घरपालुवा कुकुर र बिरालोलाई खोप लगाई अवसरको फाइदा लिनुहुन सम्पूर्ण सुर्खेत जिल्लावासी महानुभावलाई अनुरोध गरिन्छ। याद राखौ, रेबिज रोग बहुला कुकुर र बिरालोको टोकाईबाट मानिसमा सर्न सक्ने 70% प्राणघात रोग हो, तर समयमै खोप लगाउँदा यो रोगबाट बस्न सकिन्छ। तसर्थ रेबिजबाट बस्न निम्न उपायहरू अपनाउनुहोस्। आफूले पालेको कुकुर र बिरालोमा वर्षको एकपटक रेबिज रोग विरूद्धको खोप अनिवार्य लगाऊ। कुकुर र बिरालोले आफूलाई टोकेमा चिकित्सकको सल्लाह बमोजिम त्यही दिन खोप लगाऊ। सामुदायिक र सड़क कुकुरहरूसँग विशेष सावधानी अपनाऊ। रेबिज विरूद्ध खोप, जनावरको सुरक्षा, मानव जीवनको रक्षा। पशु अस्पताल तथा पशु सेवा कार्यालय सुर्खेत।

0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा सल्यानको दारमामा फैलिएको स्क्रब टाइफसको प्रकोप तत्काल नियन्त्रण गर्न जरूरी, प्रभावकारी काम थाल्न कर्णालीका मुख्यमन्त्रीको निर्देशन, कर्णालीमा वन्य जन्तु सम्बन्धी अपराधका मुद्दा बढ्दै गत वर्ष 10 वटा मुद्दा दर्ता, र नेपालले जापानमा जारी 20 एसियाली खेलकुद एसियाडमा पदकको खाता खोल्यो, कराते खेलाड़ी तेन्जिङ शेर्पा काँस्य जित्न सफल। सल्यानको दारमा गाउँपालिकामा 7 जनाको ज्यान लिने गरी फैलिएको स्क्रब टाइफसको प्रकोप तत्काल नियन्त्रण गर्न जरूरी भएको छ। भदौ 1 यता अहिलेसम्म यो रोगका कारण दारमामा 7 जनाले ज्यान गुमाउनु परेको छ। यसैबीच कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले नियन्त्रणका लागि तत्काल पहल गरी आवश्यक काम थाल्न निर्देशन दिनुभएको छ। उहाँले स्वास्थ्य सेवा निर्देशनालय र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्रबाट थप 1000 किट आवश्यक औषधि तथा चिकित्सक सहितको जनशक्ति पठाउन निर्देशन दिएको बताउनु भएको छ। मुख्यमन्त्री शाहीले प्रभावित क्षेत्रमा छिटो भन्दा छिटो स्वास्थ्य शिविर सञ्चालन गरी आवश्यक परीक्षण, उपचार तथा रोकथामका कार्यक्रमलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ। जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत तारा प्रसाद रिजाल सहित चिकित्सक र स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा खटिएको छ। कर्णालीमा वन्य जन्तु सम्बन्धी अपराधका घटना बढ़न थालेको पाइएको छ। गत आर्थिक वर्षमा वन्य जन्तु अपराधका 10 वटा मुद्दा चलेका छन्। यसअघि आर्थिक वर्ष 81-82 5 वटा मुद्दा रहेकोमा गत वर्ष बढ़ेर 15 वटा पुगेको डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ। यी मुद्दामा 28 जना कार्यवाहीमा आएका कार्यालयले बताएको छ। डिभिजनल वन अधिकृत राधाकृष्ण दासले यसमा पुरूष 11 जना, महिला 6 जना र नाबालक 1 जना रहेको बताउनु भएको छ। उनीहरू बदेल, घुरल, चोरी शिकारी, चितुवाको छाला उसारपसार, जराएको तथा रतुवा बदेलको मासु र चित्तलको सिंह उसारपसार अनि भालुको पंजा उसारपसारमा संलग्न रहेको बेला पक्राउ परेका उहाँले बताउनु भएको छ। उनीहरू विरूद्ध कानूनी कार्यवाही चलिरहेको पनि दासले बताउनु भएको छ। जापानमा जारी 20 एसियाली खेलकुद एसियाडमा नेपालले पदकको खाता खोलेको छ। कराते खेलाड़ी तेन्जिङ शेर्पाले एसियाडमा काँस्य पदक जित्दै जारी प्रतियोगितामा नेपाललाई पहिलो पदक दिलाउनु भएको हो। पुरूष 84 केजी माथिको कुमुतीमा तेन्जिङले लावसका भट्टाना जायासनलाई 9-1 फ्राकिलो अन्तरले पराजित गर्दै काँस्य पदक जित्नु भएको हो। तेन्जिङले पहिलो चरणमा मकाउका वोङटेक लेवनलाई 1-0 हराउनु भएको थियो भने सेमी फाइनलमा इरानका महम्मद नेमातीसँग 5-0 पराजित हुन पुग्यो। सेमी फाइनलमा तेन्जिङलाई हराएका नेमातीले फाइनलमा साउदीका सन्द हसान सुफियालाई 3-0 हराउँदै स्वर्ण पदक जित्नु भएको हो। एसियाडको कराँतीमा तेन्जिङ पदक जित्ने 5 खेलाड़ी बन्नु भएको छ भने समग्रमा नेपालले एसियाडमा 24 काँस्य जितेको छ। नेपालले एसियाड इतिहासमा अहिलेसम्म 3 रजत र 24 काँस्य पदक जितेको छ। हवस् पहिलेलाई दिउँसो 4 बजेको फेरि हाइलाइट सकियो। अहिले 5 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेताचोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 0385205045। सूचना
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय बिहान उठ्ने बेला पैताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौं। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनीत वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
2: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली वीरेन्द्रनगर 2 बांगेसिमल टेम्पू पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907726। सम्पर्क फोन नम्बर 083590726।
3: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
4: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनुहुने भएकाले मौकाको फाइदा उठाउनुहुन अनुरोध गर्दछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
5: हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
1: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083590693।
1: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
6: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र 1 र छात्र 1 गरी जम्मा 2 जनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 6 महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
1: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत। सम्पर्क फोन नम्बर 083524977 र 083523759। सूचना स्ट्रोंगर टुगेदर भन्ने नाराका साथ सेप्टेम्बर 28 दिन विश्वभर मनाइने विश्व रेबिज दिवस 2026 अवसरमा पशु अस्पताल तथा पशु सेवा कार्यालय गणेशचोक वीरेन्द्रनगर सुर्खेतमा यही असोज 5 गतेदेखि 12 गतेसम्म सञ्चालन हुने निशुल्क सप्ताहव्यापी रेबिज रोग विरूद्धको खोप कार्यक्रममा आफ्नो घर पालुवा कुकुर र बिरालोलाई खोप लगाई अवसरको फाइदा लिनुहुन सम्पूर्ण सुर्खेत जिल्लावासी महानुभावलाई अनुरोध गरिन्छ। याद राखौ, रेबिज रोग बहुला कुकुर र बिरालोको टोकाईबाट मानिसमा सर्न सक्ने 10% प्राणघात रोग हो, तर समयमै खोप लगाउँदा यो रोगबाट बस्न सकिन्छ। तसर्थ रेबिजबाट बस्न निम्न उपायहरू अपनाउनुहोस्। आफूले पालेको कुकुर र बिरालोमा वर्षको एकपटक रेबिज रोग विरूद्धको खोप अनिवार्य लगाऊ। कुकुर र बिरालोले आफूलाई टोकेमा चिकित्सकको सल्लाह बमोजिम त्यही दिन खोप लगाऊ। सामुदायिक र सड़क कुकुरहरूसँग विशेष सावधानी अपनाऊ। रेबिज विरूद्ध खोप जनावरको सुरक्षा, मानव जीवनको रक्षा। पशु अस्पताल तथा पशु सेवा कार्यालय सुर्खेत।
2: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
2: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681-029-56, 98412-88391, 98580-40382।

0: सम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858556455।
2: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकेको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।
5: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त।
4: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
5: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
4: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरीचोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
5: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरीचोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
4: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
5: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरीचोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048939043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरीचोक सुर्खेत।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ? यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
7: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक अल्सर गानोबोला जन्डिस हर्सा बाथ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी कन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
7: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि मोबाइल नम्बर 98480 44631।
8: रेडियो भेरी एफएम

0: Mania, extreme energy drink.
1: 수잖아
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठ हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
2: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली वीरेन्द्रनगर 2 बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907726। सम्पर्क फोन नम्बर 083590726।
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
4: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
3: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिन क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
5: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइस बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489956576
8: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
6: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
9: रेडियो भेरी एफएम

0: नगारो हुने,
1: कान बज्ने समस्या,
0: चक्कर लाग्ने,
1: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सिमिने,
0: घाँटी दुख्ने,
1: आवाज बन्द हुने,
0: निल्न गाह्रो हुने,
1: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
0: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
2: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
3: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत GM कार्डियोलोजिस्ट, मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफात पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
6: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
7: उपलब्ध सेवाहरू मुटुको ECG, ECO, 24 घण्टे होल्टर, ABPM, TMT र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
8: रेडियो भेरी FM 98.6 x 2.7 MHz।
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ।
10: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।

0: नाककान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
1: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
0: नाक बन्द हुने समस्या,
1: नाकबाट रगत बग्ने,
0: नाकभित्र मासुको गिर्खा पलाएको,
1: घ्राण शक्ति गुम्ने,
0: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
1: कानको संक्रमण,
0: कान

0: नेपाल पहाड़ तराई जोड्छौ सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट शब्दकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा सल्यानको दारमा गाउँपालिकामा फैलिएको स्क्रब टाइफसको प्रकोप तत्काल नियन्त्रण गर्न जरूरी प्रभावकारी काम थाल्न मुख्यमन्त्रीको निर्देशन। कर्णालीमा गत आर्थिक वर्षमा वन्य जन्तु अपराधका 10 मुद्दा दर्ता, वन्य जन्तु अपराधका घटना बढ्दै र नेपालले जापानमा जारी विश्व एसियाली खेलकुद एसियाडमा पदकको खाता खोल्यो। कराते खेलाड़ी तेन्जिङ शेर्पा कास्य पदक जित्न सफल। सल्यानको दारमा गाउँपालिकामा 7 ज्यान लिने गरी फैलिएको स्क्रब टाइफसको प्रकोप तत्काल नियन्त्रण गर्न जरूरी भएको छ। भदौ 1 यता अहिलेसम्म यो रोगका कारण 7 गाउँपालिकामा ज्यान गुमाइसकेका छन्। यसैबीच कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले नियन्त्रणका लागि तत्काल काम गर्न निर्देशन दिएको बताउनु भएको छ। उहाँले स्वास्थ्य सेवा निर्देशनालय र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट थप 1,000 किट आवश्यक औषधि तथा चिकित्सकको जनशक्ति पठाउन निर्देशन दिएको बताउनुभयो। मुख्यमन्त्री शाहीले प्रभावित क्षेत्रमा छिटोभन्दा छिटो स्वास्थ्य शिविर सञ्चालन गरी आवश्यक परीक्षण, उपचार तथा रोकथाम कार्यक्रम प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ। स्क्रब टाइफसका कारण दार्माको वडा नम्बर 1, 5 र 6 बढ़ी प्रभावित बनेका छन्। 200 भन्दा बढ़ीमा संक्रमण देखिएको स्वास्थ्य कर्मीहरूले बताएका छन्। कर्णाली प्रदेशमा वन्यजन्तु अपराधका घटना बढ़न थालेका छन्। गत आर्थिक वर्षमा वन्यजन्तु अपराधका 10 मुद्दा चलेका छन्। आर्थिक वर्ष 81-82 5 मुद्दा रहेकोमा गत वर्ष बढ़ेर 15 पुगेका हुन्। डिभिजन वन कार्यालय सुर्खेतले यी मुद्दामा 28 कानूनी कार्यवाहीमा आएको जनाएको छ। डिभिजनल वन अधिकृत राधाकृष्ण दासले यसमा पुरूष 21, महिला 6 र नाबालक 1 रहेका बताउनु भएको छ। उनीहरू बदेल, घोरलको चोरी शिकारी, चितुवाको छाला उसार पसार, जरायो, रतुवा र बन्देलको मासु र चित्तलको सिंह उसार पसार तथा भालुको पंजा उसार पसारमा संलग्न रहेका बेला पक्राउ परेको उहाँले बताउनु भएको छ। उनीहरू विरूद्ध कानूनी कार्यवाही चलिरहेको पनि दासले उल्लेख गर्नुभएको छ। नेपालले जापानमा जारी विश्व एसियाली खेलकुद प्रतियोगिता एसियाडमा पदकको खाता खोलेको छ। कराते खेलाड़ी तेन्जिङ शेर्पाले एसियाडमा कास्य पदक जित्दै जारी एसियाडमा नेपाललाई पहिलो पदक दिलाउनु भएको छ। पुरूष 84 केजीमाथिको कुमितीमा तेन्जिङले लावसका भत्थाना जयासानलाई 9-1 को फ्राकिलो अन्तरले हराउँदै कास्य पदक जित्नु भएको हो। तेन्जिङ पहिलो चरणमा मकाउका टेक लेवनलाई 1-0 हराउन सफल हुनुभएको थियो भने सेमी फाइनलमा इरानका मोहम्मद नेमातीसँग 5-0 पराजित हुनुभएको थियो। नेमातीले फाइनलमा साउदीका सन्त हसान सोफियालाई 6-3 हराएपछि उहाँले कास्यका लागि भिडन्त गर्न पाउनु भएको हो। एसियाडको कास्यमा तेन्जिङ पदक जित्ने 5 कराते खेलाड़ी पनि बन्नुभएको छ। एसियाडमा पदक जित्नेमा कराँतेका 5 खेलाड़ी बन्नुभएका उहाँले 1994 हिरोसीमा एसियाडमा सीता राईले नेपाललाई कराँतेमा पहिलो कास्य पदक दिलाउँदा उहाँ अहिलेसम्म पछिल्लो कास्य पदक दिलाउने खेलाड़ी बन्नुभएको छ। यसै गरी बक्सिङमा नेपालका खगेन्द्र रोका मगरले प्रारम्भिक चरणमा खेल जित्दै शानदार शुरूआत गर्नुभएको छ। बिहान भएको 60 केजी तौल समूहमा खगेन्द्रले मकाउका एल्भिन जुन रेसलाई 5-0 अन्तरले पराजित गर्नुभएको हो। एसियाडमा जारी एसियाडमा बक्सिङमा नेपाली खेलाड़ीले जितेको यो नै पहिलो जित हो। नेपालले एसियाई इतिहासमा अहिलेसम्म 3 रजत र 24 कास्य पदक जितेको छ। हवस् अहिलेलाई साँझ 5 फेरि हाइलाइट सकियो। अहिले साँझ 6:30 फेरि खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
2: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
1: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
2: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
2: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Extreme energy drink.
1: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नुभयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिल्यै फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
1: 198 198।
3: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
4: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
7: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
8: ए दाई, के भन्या त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
7: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
8: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
7: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
8: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाइ जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
7: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
8: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
9: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
10: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।

0: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
1: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
0: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
2: हाम्रा दैनिक सेवाहरू हडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
4: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि।
5: हामी कहाँ एलजी सामसङ औरा स्काई ओर्थ कम्पनीका टीभी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
5: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584-5719 र 98584-5715।
3: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।
6: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेश भाइजना भयो
7: तै तयजु क्या गर्न मन गर्दछौ मुखभित्त
6: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिनँ क्या
7: त्यति पनि रा नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
8: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
1: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
9: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
10: रेडियो भेरी एफएम

समय बदलियो, पुस्ता फेरियो, तर साथ

0: me a extreme energy drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
3: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
4: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
5: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट, मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफात पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
6: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
7: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6096।
8: रेडियो भेरी एफएम

0: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
1: ए दाई के भन्या त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
0: अनि नगई भाष त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
1: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
0: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
1: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
0: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
1: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ
2: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्
3: हजुर आजै सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
5: खुसीको खबर
6: अब हजुरहरूकै आफ्नै सहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा सञ्चालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ
5: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ
6: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा
5: डाक्टर कुलराज शाही वरिष्ठ फिजिसियन पेट छाती मुटु फोक्सो कलेजो मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ
6: डाक्टर तेजेन्द्र साउद वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ हाड जोड्नी मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा
5: डाक्टर महेश तौलागाई वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा
6: डाक्टर अमित कुमार ठाकुर वरिष्ठ रेडियोलोजिस्ट आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा
5: डाक्टर अशोक कुमार रोकाया वरिष्ठ जनरल सर्जन विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा
6: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा गुणस्तरीय तथा भरपर्दो उपचार आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा बिरामी मैत्री तथा आत्मीय वातावरण
5: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्
6: विशेषज्ञ सेवा गुणस्तरीय उपचार तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस् सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत सम्पर्क नम्बर 083-591-1099
7: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका

0: हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
1: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौं।
0: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
2: हाम्रा दैनिक सेवाहरू हडजोली तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
4: कामको टेन्सन रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
5: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
6: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर, गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
7: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
6: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
8: रेडियो भेरी एफएम

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बंगालको खाड़ीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली नेपालको वायुमण्डलमा प्रवेश, आज रातीदेखि ठूलो पानी पर्ने, सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह, सरकारले नदीको अवस्थाबारे हरेक घण्टा सूचना दिने।
0: हिमाली क्षेत्रमा केही दिन उच्च सावधानी अपनाउन पर्यटन विभागको आग्रह, कृषि क्षेत्र पनि उच्च जोखिममा, वर्षाको अवस्था अनुसार व्यवहार गर्न सुझाव।
2: प्रणाली शुरू हुनुभन्दा अगाडि नै जति पूर्व तयारी गर्न सकिन्छ गर्ने, त्यसपछि चाहिँ रोकिएर यो प्रणाली गइसकेपछि गर्दा चाहिँ बढी राम्रो, सुरक्षित र वैज्ञानिक हुन जान्छ।
1: सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण 30 खर्ब रूपियाँ नजिक, दुई महिनामा 61 अर्ब सार्वजनिक ऋण संकलन, 85 अर्ब भुक्तानी।
0: शक्तिशाली एल निनोको कारण विश्वभर थप 4.5 लाख मानिसको ज्यान जान सक्ने अध्ययनको चेतावनी। अत्यधिक गर्मीसँगै गर्मीका दिनहरू 44% बढ़न सक्ने।
1: र विश्वौं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक, नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेईसँग पराजित।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। बंगालको खाड़ीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली भारतका उड़िसा, पश्चिम बंगाल र बिहार लगायतका क्षेत्रमा अत्यधिक वर्षा र डुबान गराउँदै नेपालतर्फ सरेको छ। यो प्रणालीको प्रत्यक्ष प्रभावले आज रातीदेखि नेपालका धेरै ठाउँमा मुसलधारे वर्षा शुरू हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बंगालको खाड़ीबाट शुरू भएको शक्तिशाली प्रणाली अहिले नेपालको वायुमण्डलमा प्रवेश गरेको छ। यसको असरले असोज 8 गते देखि 12 गतेसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा लगातार झरी र आरीघप्टे वर्षा हुने पूर्वानुमान छ। त्यस्तै मधेश र कर्णाली प्रदेशमा पनि आउँदो 2-3 दिनसम्म मुसलधारे वर्षाको सम्भावना रहेको छ। लगातारको वर्षाले नदी र खोलाहरूमा जलस्तर 81 बढ़ने, पहाड़ी भूभागमा पहिरो जाने र तराईका होचा ठाउँमा डुबान हुन सक्ने उच्च जोखिम छ। साथै उच्च हिमाली भेगमा अत्यधिक हिमपात हुने भएकाले यो समयमा पदयात्रा र पर्वतारोहणमा नजान विभागले कड़ा चेतावनी दिएको छ। सरकारी तयारी र अपील सम्भावित विपदलाई मध्यनजर गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक काम बाहेक लामो दूरीको रात्री यात्रा नगर्न आम नागरिकलाई अपील गरेको छ। देशभरका सुरक्षा निकाय र उद्धार टोलीहरूलाई हाई अलर्टमा राखिएको छ। यता कृषि मन्त्रालयले किसानहरूलाई पाक्न लागेको धान बाली जोगाउन आवश्यक सतर्कता अपनाउन र तत्काल धान नकाट्न आग्रह गरेको छ।
1: सरकारले पर्सि शुक्रबारदेखि तीन दिनसम्म नदीहरूको अवस्था र सम्भावित विपदको जोखिमका बारेमा हरेक घण्टा अध्यावधिक सूचना दिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सम्भावित बाढ़ी र पहिरोबाट हुने क्षतिको जोखिम घटाउन पूर्व सूचना प्रणालीलाई चुस्त बनाएको हो। जल तथा मौसम विज्ञान विभाग र बाढ़ी पूर्वानुमान महाशाखासँगको समन्वयमा नदीको अवस्था निरन्तर अनुगमन गरिने प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले जानकारी दिनुभयो। सम्भावित जोखिमयुक्त क्षेत्रका नागरिकको मोबाइलमा एसएमएस अलर्ट पठाइने भएकाले त्यसलाई गम्भीरतापूर्वक लिन उहाँले आग्रह गर्नुभयो। तीव्र मौसमी फेरबदलका कारण उच्च हिमाली क्षेत्रमा अत्याधिक हिमपातको सम्भावना देखिएकाले रेड अलर्ट जारी गरिएको छ। जोखिमयुक्त क्षेत्रमा रहेका पर्यटकहरूलाई तत्काल सुरक्षित ठाउँमा जान र ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न एडभाइजरी जारी गरिएको छ। शुक्रबार र शनिबार अति आवश्यक नपरी यात्रा नगर्न प्राधिकरणको आग्रह छ। यस्तै सड़क खुलाउन मुख्य राजमार्गहरूमा डोजरहरू तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो। साथै बाढ़ी आएका बेला टिकटक बनाउन भिडियो खिच्न वा खोलामा दाउरा संकलन नगर्न प्राधिकरणले कड़ा चेतावनी दिएको छ। देशभरका सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको र 77 जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू मार्फत प्रतिकार्यको तयारी तीव्र पारिएको प्राधिकरणका कार्यकारी निर्देशक धर्मराज उप्रेतीले जानकारी दिनुभयो। यस्तै सरकारले पाकेको धान बाली र अन्न जोगाउन किसानहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
0: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले सम्भावित मौसमी विपद जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूलाई आवश्यक तयारी समन्वय तथा पूर्व सतर्कता अपनाउन आग्रह गर्नु भएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत मौसम पूर्वानुमान महाशाखाका अनुसार यही असोज 9 देखि असोज 11 गतेसम्म देशका विभिन्न ठाउँमा मेघगर्जन चट्याङ हावाहुरी सहित ठूलोदेखि धेरै ठूलो वर्षाको सम्भावना रहेको भन्दै यस्तो आग्रह गर्नु भएको हो। साथै उहाँले सम्पूर्ण नागरिकलाई सुरक्षित रहन सचेत बन्न तथा आवश्यक सावधानी अपनाउन पनि अनुरोध गर्नु भएको छ।
1: यसैबीच पर्यटन विभागले पर्यटकीय गन्तव्यहरूमा सचेतना अपनाउन एडभाइजरी जारी गरेको छ। यो हप्ता अत्याधिक वर्षाको सम्भावना रहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै पर्यटन विभागले हिमाल आरोहण र पदयात्रामा निस्किएका पर्यटक तथा सहयोगी कर्मचारीलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको हो। पछि शुक्रबारदेखि आइतबारसम्म देशभर मेघगर्जन र हावाहुरी सहित अत्याधिक वर्षा हुने भएको यसका कारण बाढ़ी पहिरो र भूक्षयको जोखिम हुनका साथै हिमाली भेगमा हिमपात समेत हुन सक्नेछ। विभागले यो अवधिमा सकेसम्म यात्रा नगर्न र गर्नै परे पूर्ण सावधानीका साथ मात्र यात्रा गर्न अनुरोध गरेको छ। साथै विभागले गोर्खाको सामागाउँ खुम्बु र मनाङ लगायतका पर्यटकीय क्षेत्र तथा काठमाण्डु र पोखराका स्वास्थ्य संस्थालाई हिमाली स्वास्थ्य समस्याको उपचारका लागि तयारी अवस्थामा रहन समेत आह्वान गरेको छ।
0: भोटेकोशी लगायतका नदीमा आएको अविरल बाढ़ीको कारण देशको जलविद्युत क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुगेको छ। ऊर्जा मन्त्रालयका अनुसार विभिन्न आयोजनामा कार्यरत नेपाल विद्युत प्राधिकरणका 47 कर्मचारी सहित 800 भन्दा बढ़ी व्यक्ति अझै सम्पर्कविहीन रहेका छन्। प्रतिनिधि सभा बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विपदका कारण राष्ट्रिय प्रसारण प्रणालीबाट 410 मेगावाट विद्युत गुमेको र समग्र ऊर्जा क्षेत्र पुनरूत्थानमा झण्डै 3.90 खर्ब रूपियाँ भन्दा बढ़ी चाहिने प्रारम्भिक अनुमान पेश गर्नुभयो। माथिल्लो त्रिशुली 1, 3A र रसागढ़ी लगायतका आयोजनाहरू बाढ़ीबाट बढ़ी प्रभावित भएका छन्। भौतिक संरचनातर्फ 11 विद्युत केन्द्र बन्द भएका छन् भने 6 निर्माणाधीन आयोजनामा गम्भीर क्षति पुगेको छ। सरकारले बेपत्ता प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल 5 लाख रूपियाँ राहत र 6 महिनासम्म आधा तलब उपलब्ध गराउने घोषणा गरेको छ। साथै प्रभावित ग्राहकलाई महसुल मिनहा र निशुल्क मिटर दिने व्यवस्था गरिएको छ। रसुवा र नुवाकोट लगायतका क्षेत्रमा वैकल्पिक ऊर्जाबाट विद्युत पुनः संचालन गर्ने प्रयास समेत भइरहेको छ।
1: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालका हिमालहरूमा तीव्र गतिमा हिमनदी पग्लिरहेको विषयमा आफूले 3 वर्ष अघि दिएको चेतावनी अहिले यथार्थमा परिणत भएको बताउनु भएको छ। न्यूयर्कमा चलिरहेको संयुक्त राष्ट्रसंघको महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले नेपाल सहित जलवायु परिवर्तनको उच्च जोखिममा परेका निर्दोष देशहरूको मुद्दा जोरदार रूपमा उठाउनु भएको हो। 3 वर्ष अघि नेपाल भ्रमणका क्रममा हिमाली क्षेत्रको संकटबारे चेतावनी दिँदा धेरैले यसलाई बढ़ाई चढ़ाई भनेको स्मरण गर्दै उहाँले भन्नुभयो, नेपालबाट विश्वको छानो खसिरहेको छ भन्दा शुरूमा पत्ताइएन, तर आज यसको गम्भीर असर अपेक्षा भन्दा तीव्र र व्यापक रूपमा देखिसकिएको छ। महासचिव गुटेरेसले कार्बन उत्सर्जनमा न्यून भूमिका भएका नेपाल जस्ता देशहरूले अरूकै कारण ठूलो क्षति बेहोर्नु परेको भन्दै यो अन्तर्पुस्ता अन्याय भएको उल्लेख गर्नुभयो। प्रदूषणले नै मूल्य चुकाउनु प्रदूषकले नै मूल्य चुकाउनु पर्छ भन्ने सिद्धान्त दोहोर्याउँदै उहाँले बढ़ी उत्सर्जन गर्ने विकसित र धनी राष्ट्रहरूलाई क्षतिपूर्ति बढ़ाउन आग्रह गर्नुभयो। अहिलेको जलवायु क्षतिपूर्ति कोष निकै सानो र अपर्याप्त रहेको भन्दै महासचिव गुटेरेसले विकसित देशहरूलाई अनुकूलन वित्त तीन गुणाले बढ़ाउन र कोषलाई ठूलो तथा प्रभावकारी बनाउन आह्वान गर्नुभयो। नेपालले पनि अन्तर्राष्ट्रिय मंचहरूमा निरन्तर जलवायु न्याय र क्षतिपूर्तिको माग उठाउँदै आएको सन्दर्भमा राष्ट्रसंघ प्रमुखको यो भनाईलाई निकै महत्वका साथ हेरिएको छ।
0: सीधाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा भीषण वर्षाका बेला किसानले अपनाउनु पर्ने सावधानी बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
8: एनबीएल सर्वसुलभ आवास कर्जा
9: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
8: आधार दरमा मात्र 0.5% प्रिमियम थप
9: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
8: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
9: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
8: न्यून सेवा शुल्क न्यून ब्याज दर
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
9: शर्तहरू लागू हुनेछन्।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बंगालको खाड़ीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली नेपालको वायुमण्डलमा प्रवेश आज रातीदेखि ठूलो पानी पर्ने सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह सरकारले नदीको अवस्थाबारे हरेक घण्टा सूचना दिने 9 गतेदेखि 11 गतेसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न सुझाव हिमाली क्षेत्रमा केही दिन उच्च सावधानी अपनाउन पर्यटन विभागको आग्रह राष्ट्रसंघ महासभामा महासचिव गुटेरेसद्वारा नेपालको हिमाली संकटको चर्चा जलवायु क्षतिपूर्तिको जोड़दार माग लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग असोज 9 देखि 11 गतेसम्म देशका धेरै ठाउँमा मुसलधारे वर्षा हुने मौसमविदहरूले बताएका छन्। भीषण वर्षा हुँदा विपदका अरू जोखिमसँगै कृषि क्षेत्रमा क्षति पुग्ने खतरा पनि उच्च हुन्छ। खेतबारीमा लगाएको बालीमा क्षतिसँगै कतिपय अवस्थामा खेतीयोग्य जमीन नै नष्ट गर्नेसम्मका जोखिम भएकोले यस बेला विशेष ख्याल गर्नुपर्छ। यस बेला मुख्य चासो धान बालीमा छ। धान खेती गरेका किसानले के गर्ने के नगर्ने भनेर साथी सम्झना महर्जनले कृषि अनुसन्धान परिषद नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाललाई सोध्नु भएको छ।
2: केही दिन पर्खेर मात्रै धान काट्नको लागि चाहिँ हामीले सुझाव दिएका छौँ। यदि हिजो अस्ति नै काट्नु भएको छ र त्यसलाई राम्रोसँग ओतमा राख्न भ्याउनु भएको छ भने चाहिँ एकदमै राम्रो। यदि भ्याउनु भएको छैन भने हावा खेल्ने गरी ओतमा राख्नुपर्नेछ। र जसको धान चाहिँ काट्न भ्याउनु भएको छैन, पाकिसकेको छैन या पाक्ने अवस्थामा त थियो तर काट्न भ्याउनु भएन, उहाँहरूले चाहिँ गराएको विभिन्न ठाउँमा चाहिँ कुलेसो काटेर पानीको निकास चाहिँ राम्रोसँग गर्नुपर्ने देखिन्छ।
11: अब धान सँगसँगै चाहिँ तरकारी र फलफूल बालीमा पनि पानी जम्ने सम्भावना चाहिँ हुन सक्छ। पानी जम्न नदिन चाहिँ के उपाय अप्नाउने?
2: अब यति बेला भनेको चाहिँ यहाँहरूले पानी निकासको नै व्यवस्था गर्नुपर्छ। पानी निकासलाई नै प्राथमिकता दिनुपर्छ, चाहे त्यो फलफूल बगैँचा होस् या तरकारी लगाइएको जग्गा होस्। त्यस्तै गरी यहाँहरूले चाहिँ नर्सरी राख्नु भएको छ र बिरुवा अझ कलिलो अवस्थामा छ भने चाहिँ सम्भव भएसम्म स्थानीय रूपमा उपलब्ध खर पराल प्लास्टिक अथवा अन्य स्याउलाहरू प्रयोग गरेर छानो राख्दाखेरि चाहिँ नर्सरी र कलिलो बेर्ना बिरुवाहरूलाई जोगाउन सकिन्छ। त्यस्तै गरी यहाँहरूले अहिले चाहिँ विषादी हाल्ने मलखादको प्रयोग गर्ने प्रोटिन बेडहरू राख्ने काम पनि स्थगित गर्नुपर्छ। यो प्रणाली सकिएर मौसम सफा भएपछि मात्रै यो कार्यहरू यहाँहरूले पुनः सुचारू गर्नुपर्छ।
11: मलको भण्डारण चाहिँ सुरक्षित कसरी गर्ने यो बेला?
2: अब यहाँहरूले चाहिँ जस्तो कम्पोस्ट मल खाडलमा छ, खाडलमा राख्नु भएको छ या ओपन ठाउँमा पनि कुनिङ जस्तो गरेर एक ठाउँमा जम्मा गरेर राख्नु भएको छ, प्लास्टिक या त्रिपालले त्यसमा पानी नपर्ने गरेर माथिबाट छोपिदिने, साथै साइडबाट चाहिँ कुलेसो खनेर भलको रूपमा बगेर आएको पानीलाई तर्काउने व्यवस्था गर्नुपर्छ।
11: विभिन्न अन्न पाकेको फलफूलहरू केही हुन सक्छ जसलाई पनि जोगाउनु पर्ने हुन सक्छ, यतिखेर कसरी जोगाउने?
2: भारी वर्षा हुनु अगाडि नै पहिलो प्राथमिकता चाहिँ आफ्नो व्यक्तिगत सुरक्षालाई दिएर ल्याउन सकिन्छ र त्यसलाई भण्डारण गर्न सकिन्छ भने धेरथोर चाहिँ त्यो गर्न सकिन्छ, नत्र भने अब यहाँहरूले यो मौसमी प्रणालीको असर नसक्युन्जेल चाहिँ कुर्नु नै उपयुक्त हुन्छ।
11: नदी छेउछाउमा खेती गरेको हुन सक्छ, त्यो बालीको सुरक्षा कसरी गर्ने होला?
2: सर्वप्रथम त यहाँहरूले पहिरोको बाढीको सम्भावना भएका ठाउँहरूमा नजाने, आफ्नो व्यक्तिगत सुरक्षा नै सबैभन्दा ठूलो प्राथमिकता हुन्छ। त्यसपछि मौसमको अवस्था हेरेर एकदमै अर्जेन्ट कुराहरू छन् भनेदेखि चाहिँ यहाँहरूले सुरक्षित रहन्छु भन्ने यकिन भएपछि मात्रै पानी रोकिएको समयमा एकदमै अर्जेन्ट कामहरू गर्नुपर्नेछ भन्ने चाहिँ त्यो अनुसार गर्नु पर्यो। नत्र भनेदेखि चाहिँ सम्भव भएसम्म यो वर्षाको गतिविधि बढ्नु अगाडि नै पशु वस्तुलाई दिने दाना परालहरू पनि दुई चार दिनलाई पुग्ने गरी जोखो गरेर राख्ने र त्यसलाई चाहिँ पानी पस्न नदिने अथवा माथिबाट पानी चुहिन नदिने, ओबानो रहने सुनिश्चित गरेर राख्ने, जल तथा मौसम विज्ञान विभागबाट यो मौसमी प्रणाली त्यो सूचनालाई फलो गरेर यहाँहरू आफू रहेको स्थानमा चाहिँ कतिको कुन लेभलको चाहिँ पानी पर्दैछ, कति वर्षा हुँदैछ भन्ने यकिन गरेर मात्रै घर बाहिरको गतिविधिहरू गर्नुहोला। प्रणाली सुरु हुनुभन्दा अगाडि नै जति पूर्व तयारी गर्न सकिन्छ गर्ने, त्यसपछि चाहिँ रोकिएर यो प्रणाली गइसकेपछि गर्दा चाहिँ बढी राम्रो सुरक्षित र वैज्ञानिक हुन जान्छ।
11: ठुलो वर्षापछि चाहिँ के गर्ने?
2: वर्षापछिको अवस्थामा चाहिँ फेरि अब हाम्रो बाली चाहिँ कुन बाली कुन अवस्थामा छ र कति क्षति भएको छ त्यसको आधारमा चाहिँ विभिन्न उपायहरू हुन्छन्। त्यसको लागि चाहिँ यहाँहरूले शुक्रबार जारी हुने बुलेटिन सँगसँगै वर्षापछि पनि किसानहरूले के के उपायहरू अप्नाउने भन्ने विषयमा हामी अर्को विशेष बुलेटिन पनि जारी गर्नेछौँ। स्थानीय निकायमा कार्यरत कृषि प्राविधिक पशु प्राविधिकहरूसँग चाहिँ निरन्तर सम्पर्कमा रहनुहुन अनुरोध छ।
0: उहाँ हुनुहुन्थ्यो कृषि अनुसन्धान परिषद नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। नेपाल दर्पणमा खबरकै सिलसिला। सरकारले आन्तरिक रोजगारीलाई प्रवर्धन गर्ने उद्देश्यले कोशी प्रदेशबाट सीप तथा रोजगार मेला राष्ट्रिय अभियान शुरू गर्ने भएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले आउँदो असो 14-20 गतेसम्म कोशी प्रदेशको इटहरीमा 7 दिने मेला आयोजना गर्न लागेको हो। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव एवं मेलाका संयोजक हेमराज तामाङले वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा परिणत गर्न स्वदेशमै अवसर सृजना गर्ने नीति अनुसार मेला आयोजना गरिएको बताउनुभयो। यो केवल मेला नभई राष्ट्रिय अभियान रहेको भन्दै उहाँले विशेष गरी सीप सिक्न चाहने इच्छुक व्यक्तिहरूलाई सीप विकासको अवसर प्रदान गरे र सीप सिकेर दक्ष भइसकेका व्यक्तिहरूलाई रोजगारदाताको माग अनुसार रोजगार उपलब्ध गराउने गरी यो कार्यक्रमलाई वृहत रूपमा संचालन गर्न लागि दावी गर्नुभयो। इटहरीमा उद्योग, कृषि, निर्माण र सेवासहित 10 विधाका 65 स्टल रहने मेलाका क्रममा 7 प्रदेशमा संचालन गरिने मन्त्रालयले जनाएको छ। क्रमशः मेला 7 प्रदेशमा संचालन गर्ने मन्त्रालयले जनाएको छ। पत्रकार सम्मेलनमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले रोजगारदाता र श्रमिक बीचको दूरी अन्त्य गर्न मन्त्रालयले आन्तरिक रोजगारीलाई प्राथमिकता दिएको समेत बताउनुभयो।
1: नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपियाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिना अर्थात भदौ मसान्तसम्ममा कुल सार्वजनिक ऋण 29.73 अर्ब रूपियाँ पुगेको हो। असार मसान्तको तुलनामा भने भदौमा सार्वजनिक ऋण केही घटेको छ। सरकारले नयाँ लिएको ऋणभन्दा पुरानो ऋणको सावा भुक्तानी बढ़ी गरेकाले कुल ऋणको आकार घटेको हो। यस अवधिमा सरकारले 61.05 अर्ब नयाँ ऋण लिएको छ भने 70.13 अर्ब रूपियाँ सावा भुक्तानी गरेको छ। कुल ऋण मध्ये आन्तरिक ऋण 13.61 अर्ब र बाह्य ऋण 16.11 अर्ब रूपियाँ रहेको छ। नेपालको कुल सार्वजनिक ऋण कुल गृहस्थ उत्पादन जीडीपीको 45.05% पुगेको छ। चालू आर्थिक वर्षमा सरकारले 6.58 अर्ब रूपियाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ, जसमध्ये भदौ मसान्तसम्ममा वार्षिक लक्ष्यको झण्डे 9% अर्थात 61.05 अर्ब रूपियाँ ऋण लिएको छ। ऋण परिचालनमा आन्तरिक ऋणको हिस्सा झण्डै 82% र बाह्य ऋणको हिस्सा 18% रहेको छ।
0: मुस्ताङ भन्सार कार्यालयले 20 दिनमा 2.54 करोड़ राजस्व संकलन गरेको छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवागढ़ी केरूङ नाका पूर्ण रूपमा बन्द भएपछि नेपाल चीन उत्तरी कोरला नाका हुँदै पैठारी गरिएका मालवस्तु बापत 20 दिनमा यो मात्रामा राजस्व जम्मा भएको हो। रसुवाको भोटेकोसी बाढ़ीपछि धेरैजसो मालवस्तु कन्टेनर तथा विद्युतीय गाड़ी र अन्य सामान बोकेका गाड़ीहरू केरूङ नाकाबाट रूट परिवर्तन भई कोरला नाका हुँदै नेपाल भित्रिरहेका छन्। मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार भदौ 10 गतेपछि कोरला नाकाबाट भित्रिएका 564 कन्टेनर र 1090 विद्युतीय गाड़ीको भन्सार जाँचपास भएको छ। नेपाल चीन तर्फका मुख्य व्यापारी नाका रसुवागढ़ी र तातोपानी पूर्ण रूपमा बन्द अवस्थामा छन्। मुस्ताङ भन्सार कार्यालयले गएको आर्थिक वर्ष 82-83 छ 6.92 अर्ब रूपियाँ राजस्व संकलन गरेको थियो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: काठमाडौँ युनिभर्सिटी धुलीखेल अस्पताल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
13: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
14: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
12: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6690।
15: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल 5 दशक देखि
1: के तपाईं उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक अल्सर गानोबोला जन्डिस हर्सा बाघ दमखोटी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपाल क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98480 44631।
3: सेल अण्डा प्रतिक्रियट 615 रूपियाँ र ठूलो अण्डा प्रतिक्रियट 600 रूपियाँ पर्नेछ। यसअघि भदौ 19 गतेदेखि लागू हुने गरी संघले 9 एक्सएल अण्डाको मूल्य प्रतिक्रियट 605 रूपियाँ, ठूलो अण्डा 590 रूपियाँ र मध्यम अण्डा 550 रूपियाँ तोकेको थियो।
4: शेयर बजार परिसूचक नेप्से आज उच्च अंकले घटेको छ। आज नेप्से 36.25 अंकले घटेर 2618.03 बिन्दुमा झरेको हो। सबै समूहको सूचक घटेकामा जीवन बीमा समूह 2% भन्दा धेरैले घटेको छ। आज 253 कम्पनीको शेयर मूल्य घटेकामा 23 बढ़ेको छ। दुईवटा कम्पनीको शेयर भने घटबड भएन। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 7.05 अर्ब कारोबार भएकामा आज 252 कम्पनीका 2,16,00,000 किता शेयर 6.35 अर्ब रूपियाँमा किनबेच भएको छ।
3: दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट 5 घण्टाको उडान अवधि पार गर्दै फ्लाई दुबईको बोइङ 737 म्याक्स जहाज अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ। दुवै पोखरा दुबई नियमित व्यवसायिक उडान अन्तर्गत पहिलो पटक पोखरा अवतरण गर्न लागेको फ्लाई दुबईको जहाजलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि विशेष तयारी गरिएको छ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जहाज अवतरण हुँदा 7 पानीको फोहराले स्वागत गरिने जानकारी दिनुभयो। यात्रुको स्वागतमा सरकारी अधिकारी पर्यटक सम्बद्ध संघ संस्थाका प्रतिनिधि लगायत सहभागी रहने उहाँले बताउनुभयो।
4: काठमाडौँको बसन्तपुरमा रहेको हनुमानडोका दरबार अगाडि बिहान 7:47 शुभ साइतमा इन्द्र ध्वज सहितको लिंग ठडाएसँगै यस वर्षको इन्द्रजात्रा औपचारिक रूपमा शुरू भएको छ। भदौ शुक्ल द्वादशीदेखि एक हप्तासम्म मनाइने यो जात्रा आउँदो असोज 13 गतेसम्म चल्नेछ। असोज 13 गते नानिसा यात्रा मनाइनेछ भने त्यही दिन राति 9:25 इन्द्रज्योत ढालेपछि जात्राको औपचारिक समापन हुनेछ। जात्राभर काठमाडौँ उपत्यकामा मजिपा लाखे हलचोकको आकाश भैरव किलागलको पुलु किसी विभिन्न परम्परागत देवी नाच तथा सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिनेछ। यस्तै भक्तपुरमा पनि परम्परागत इन्द्र जात्रा आजदेखि शुरू भएको छ।
3: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशनको प्रक्रिया अघि बढ़ेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार 58 जिल्लाका 512 पालिकामा अधिवेशन सम्बन्धी प्रक्रिया शुरू भइसकेको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार पालिका तहको अधिवेशन वड़ा तहको तुलनामा बढ़ी जटिल हुने भएकाले निर्वाचन तथा नतिजा सार्वजनिक गर्न केही समय लाग्नेछ। निर्वाचन समितिका अनुसार अधिवेशन सम्पन्न भएसँगै क्रमशः नतिजा सार्वजनिक हुँदै जानेछ। कांग्रेसको 15 महाधिवेशनका लागि वड़ा तहपछि अहिले पालिका तहका अधिवेशनलाई अघि बढ़ाइएको छ।
4: नेकपा एमालेको केन्द्रीय समिति बैठकमा आउँदो पार्टीको दिशा नेतृत्व संगठन पुनर्गठन र वामपन्थी एकताको विषयमा छलफल भइरहेको छ। ललितपुरको भनीमण्डलको एक पार्टी प्यालेसमा आज बैठकको तेस्रो दिन हो। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्। एमाले उपमहासचिव योगेश भट्टराईले पार्टीको आउँदो दिशाबारे छुट्टै लिखित धारणा प्रस्तुत गर्नुभएको छ। उहाँले वामपन्थी एकतालाई संख्या थप्ने अभियानका रूपमा मात्र बुझ्न नहुने बताउनु भएको छ। बैठकमा नेतृत्वको कार्यशैली पार्टी संचालनको विधि संगठनको अवस्था र नागरिकसँग पार्टीको सम्बन्धबारे पनि केही सदस्यहरूले प्रश्न उठाएका छन्।
3: नेपाल दर्पणमा अब विदेशका खबर। यस वर्षको शक्तिशाली एल निनोका कारण विश्वभर अत्याधिक गर्मी खडेरी र डडेलो बढ्दा आउँदो फेब्रुअरीसम्म थप झण्डै 4,51,000 जनाको ज्यान जान सक्ने एक अध्ययनले चेतावनी दिएको छ। युनिभर्सिटी अफ शिकागोमा रहेको क्लाइमेट इम्प्याक्ट ल्याबले गरेको अनुसन्धान अनुसार जलवायु परिवर्तन र खाद्य सुरक्षाको सामना गरिरहेका गरीब तथा विकासोन्मुख देशहरू यसको सबैभन्दा ठूलो मारमा पर्नेछन्। अफ्रिकाको साहेल क्षेत्र सबैभन्दा बढ़ी प्रभावित हुने अनुमान छ। यसै गरी भारतमा झण्डै 15,800, ब्राजीलमा 13,300 र इण्डोनेशिया लगायतका एसियाली देशमा हजारौं अतिरिक्त मृत्यु हुन सक्ने अनुमान छ। अब फेब्रुअरीसम्मको अवधिमा विश्वव्यापी तापक्रम सामान्य भन्दा 1.2 डिग्री सेल्सियसले बढ़ने र गर्मीका दिनहरू 44% थपिने अनुसन्धानकर्ताले बताएका छन्। विज्ञका अनुसार यो तथ्याङ्क त्रास फैलाउन नभई पूर्व तयारीका लागि सचेत गराउन सार्वजनिक गरिएको हो। सम्बन्धित मानवीय क्षति रोक्न तत्काल गर्मी सम्बन्धी पूर्व सूचना प्रणाली, शीतलन केन्द्र र बाहिरी कामदारको सुरक्षामा ध्यान दिनुपर्ने सुझाव अध्ययनले दिएको छ। तयारीको मुख्य उद्देश्य चेतावनी जारी गर्नु मात्र नभई मानिसको जीवन बचाउनु रहेको विज्ञहरूले जोड़ दिएका छन्।
4: विदेशकै अर्को प्रसंगमा सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्राममा हुने ठगी नियन्त्रण गर्न ठूलो कदम चालेको छ। सिंगापुर प्रहरीसँगको सहकार्यमा मेटाले गएको जनवरीदेखि अहिलेसम्म ठगी र जालसाजीमा संलग्न 37 लाख भन्दा बढ़ी अकाउण्ट पेज र सामग्रीहरू हटाएको जनाएको छ। मेटाका अनुसार जुलाई महिनामा मात्रै 36 लाख भन्दा बढ़ी सेल पेजहरूमाथि कार्यवाही गरिएको छ। यस्तै जनवरीदेखि जूनसम्म 1,13,000 भन्दा बढ़ी अकाउण्टहरू हटाइएका छन्। विशेष गरी विदाको समयमा सस्तो यात्रा प्याकेजको प्रलोभन देखाएर ठगी गर्ने 33,000 भन्दा बढ़ी नेटवर्कलाई जून महिनामा ध्वस्त पारिएको कम्पनीले जनाएको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ। कराते तर्फका खेलाड़ी तेन्जिङ शेर्पाले नेपाललाई ऐतिहासिक काश्य पदक दिलाएका हुन्। तोयोहाशी जिम्नेजियममा आज भएको खेलको रिपिचेजमा लाओसका सायानास भाथानालाई 9-1 फराकिलो अन्तरले पराजित गर्दै तेन्जिङले काश्य पदक पक्का गरेका हुन्। खेलका क्रममा उनले 1 इपोन सहित 9 स्कोर गरे। यसैबीच विश्व एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेईसँग पराजित भएको छ। जापानमा आज भएको खेलमा नेपालले पहिलो हाफमा 13-13 बराबरी खेलेको थियो, तर दोस्रो हाफमा कमजोर प्रदर्शन गरेको नेपाल 37-18 अंकले पराजित भयो। नेपालले हिजो समूह चरणको पहिलो खेलमा थाइल्याण्डलाई हराउँदै विजयी शुरूआत गरेको थियो। नेपाल रहेको समूहमा चाइनिज ताइपेई, श्रीलंका र थाइल्याण्ड छन्। अर्को समूहमा इरान, भारत, बंगलादेश र जापान छन्। नेपालले भोलि समूह चरणको अन्तिम खेलमा श्रीलंकासँग खेल्नेछ। सन् 2019 चीनको हाङझाउमा भएको एसियाली खेलकुदमा काश्य पदक जितेको थियो। जापानमा चलिरहेको विश्व एसियाली खेलकुदको पदक तालिकामा चीनले अग्रता कायम राखेको छ। हालसम्म चीनले 47 स्वर्ण, 20 रजत र 10 काश्य सहित 77 पदक जितेको छ। आयोजक जापान 15 स्वर्ण, 24 रजत र 27 काश्य सहित 66 पदकका साथ दोस्रो स्थानमा छ। दक्षिण कोरिया 8 स्वर्ण, 8 रजत र 24 काश्य गरी 40 पदक सहित तेस्रो स्थानमा छ। 45 देश सहभागी यस प्रतियोगितामा अहिलेसम्म नेपाल सहित 36 देशले कम्तीमा 1 पदक जितेका छन्।
4: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: बंगालको खाड़ीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली नेपालको वायुमण्डलमा प्रवेश। आज रातीदेखि ठूलो पानी पर्ने सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह। सरकारले नदीको अवस्थाबारे हरेक घण्टा सूचना दिने।
4: हिमाली क्षेत्रमा केही दिन उच्च सावधानी अपनाउन पर्यटन विभागको आग्रह। कृषि क्षेत्र पनि उच्च जोखिममा, वर्षाको अवस्था अनुसार व्यवहार गर्न सुझाव।
3: सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण 30 खर्ब रूपियाँ नजिक। 2 महिनामा 61 अर्ब सार्वजनिक ऋण संकलन, 85 अर्ब भुक्तान।
4: शक्तिशाली एल निनोको कारण विश्वभर थप 4.5 लाख मानिसको ज्यान जान सक्ने अध्ययनको चेतावनी। अत्यधिक गर्मीसँगै गर्मीका दिनहरू 44% बढ़न सक्ने।
3: र विश्व एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक। नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेईसँग पराजित।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र हृदय रिमाल पनि विदा हुन्छौ। आउँदो बिहिबारदेखिको सम्भावित वर्षाले ल्याउने जोखिम घटाउने उपायहरू खोज्न थालौं। नमस्कार।

0: कल्याणको दारमा गाउँपालिकामा फैलिएको स्क्रब टाइफसको प्रकोप तत्काल नियन्त्रण गर्न जरूरी, प्रभावकारी काम थाल्न कर्णालीका मुख्यमन्त्रीको निर्देशन।
1: कर्णालीमा वन्यजन्तु अपराधका घटना बढ्दै, गत आर्थिक वर्षमा वन्यजन्तु अपराधका 10 मुद्दा दर्ता।
0: नेपालगंजमा प्रहरीले हवाई फायर गरी लागू औषध खैरो हिरोइन सहित एक भारतीय नागरिकलाई पक्राउ गर्यो।
1: र नेपालले जापानमा जारी 20 एसियाली खेलकुद एसियाडमा पदकको खाता खोल्यो, कराते खेलाड़ी तेन्जिङ शेर्पाले कास्य पदक जित्न सफल।
0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई, साँझ 6:30 बजेको भेरी खबरबाट डिलु राउत र दीपा कोइरालाको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com/NP हाम्रो पात्रो र शुभयात्रा एप्समा पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। सल्यानको दारमा गाउँपालिकामा 7 ज्यान लिने गरी फैलिएको स्क्रब टाइफसको प्रकोप नियन्त्रण गर्न जरूरी भएको छ। भदौ 1 यता हालसम्म यो रोगका कारण दारमा गाउँपालिकामा 7 मृत्यु भएको छ। यसैबीच कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगल बहादुर साईले नियन्त्रणका लागि तत्काल काम गर्न निर्देशन दिनुभएको छ। उहाँले स्वास्थ्य सेवा निर्देशनालय र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट थप 1,000 किट आवश्यक औषधि तथा चिकित्सक सहितको जनशक्ति पठाउन निर्देशन दिए बताउनु भएको छ। मुख्यमन्त्री साईले प्रभावित क्षेत्रमा छिटो भन्दा छिटो स्वास्थ्य शिविर सञ्चालन गरी आवश्यक परीक्षण, उपचार तथा रोकथामका कार्यक्रमहरू प्रभावकारी रूपमा अगाडि बढ़ाउन सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ। जिल्ला जनस्वास्थ्य सेवा कार्य सल्यानका जनस्वास्थ्य अधिकृत तारा प्रसाद रिजाल सहित चिकित्सक र स्वास्थ्य कर्मीको टोली प्रभावित क्षेत्रमा खटिएको छ। प्रकोप नियन्त्रणका लागि प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालनका साथै वडा नम्बर 1 स्थानीयको रगत परीक्षण गरेको अधिकृत रिजालले बताउनु भएको छ। स्क्रब टाइफसका कारण दर्मामा वडा नम्बर 1, 5, र 6 बढ़ी प्रभावित भएको छ। दर्माका 191 जनामा स्क्रब टाइफसको परीक्षण 60 जनामा पोजिटिभ देखिएको छ। जिल्ला अस्पताल सल्यानका सूचना अधिकारी प्रतीक भट्टले दार्मा र बाक्सा नगरपालिकामा परीक्षण गर्दा हालसम्म 190 जनामा पोजिटिभ देखिएको बताउनु भएको छ।
0: कर्णालीमा प्रदेश वन्यजन्तु सम्बन्धी अपराधका घटना बढ़ेको पाइएको छ। गत आर्थिक वर्षमा कर्णाली प्रदेशमा वन्यजन्तु अपराधका 10 मुद्दा चलेका छन्। आर्थिक वर्ष 2081-82 5 मुद्दा रहेकोमा गत वर्ष बढ़ेर 15 पुगेका हुन्। डिभिजन वन कार्यालय सुर्खेतले यी मुद्दामा 28 जना कानूनी कार्यवाहीमा आएको जनाएको छ। डिभिजन वन अधिकृत राधाकृष्ण दासले यसमा पुरूष 21 जना, महिला 6 जना र नाबालक 1 जना रहेको बताउनु भएको छ। उनीहरू बदेल, घोरल, चोरी, सिकारी, चितुवाको छाला ओसार पसार, जरायो, रतुवा, बदेलको मासु र चित्तलको सिंह ओसार पसार तथा भालुको पंजा ओसार पसारमा संलग्न रहेका बेला पक्राउ गरिएको हो। उनीहरू विरूद्ध कानूनी कार्यवाही चलिरहेको दासले बताउनु भएको छ।
1: यसैबीच कर्णाली प्रदेशका 3 जिल्ला वन्यजन्तु अपराधका अति संवेदनशील जिल्लाका रूपमा परेका छन्। डिभिजन वन कार्यालय सुर्खेतले वन्यजन्तुको अवैध शिकार, चोरी, निकासी तथा अपराधका दृष्टिले सुर्खेत, डोल्पा र हुम्ला अति संवेदनशील जिल्ला रहेको बताएको छ। जिल्लामा सुर्खेतमा जराए र बदेल, डोल्पामा हिउँ चितुवा र हुम्लामा हिउँ चितुवा सहित जंगली घोड़ा र कस्तुरी जस्ता वन्यजन्तुको चोरी शिकार हुने गरेको छ। कार्यालयका डिभिजनल वन अधिकृत राधाकृष्ण दासले दैलेख, सल्यान, रूकुम पश्चिम, जाजरकोटलाई मध्यम संवेदनशील जिल्लामा राखिएको बताउनुभयो। यी जिल्लामा बदेल, रतुवा, घोरल र रेडपाण्डाको चोरी शिकारी हुने गरेको छ। यस्तै जुम्ला, कालीकोट र मुगुमा हालसम्म वन्यजन्तु अपराधका कुनै पनि घटना दर्ता नभएको कार्यालयको तथ्याङ्क छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले गरेको मानव वन्यजन्तु द्वन्द विषय कार्यक्रममा सुर्खेतका डिभिजन वन अधिकृत दासले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। दासले कर्णालीमा धेरैजसो हिउँ चितुवा र चितुवाको छाला, घोरल, बँदेल, कालिज, डाँफे, जरायो र चित्तलको मासु तथा भालुको पित्त र नगरा, कस्तुरीको बिना र चित्तलको सिंहको अवैध ओसार पसार हुने गरेको पाइएको बताउनु भएको छ।
0: बाँकेको नेपालगंजमा प्रहरीले हवाई फायर गरी लागू औषध खैरो हिरोइन सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतको बहराइजबाट लागू औषध खैरो हिरोइन संलग्न संकलन गरी लुम्बिनी र कर्णाली प्रदेशका जिल्लामा बिक्री गर्ने गिरोहलाई निगरानी गर्ने क्रममा प्रहरीले नेपालगंज उपमहानगरपालिका 14 एकजनालाई पक्राउ गरेको हो। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरी टोलीले भारतबाट मोटरसाइकलमा नेपालगंजतर्फ आउँदै गरेका व्यक्तिलाई शंका लागि रोक्न खोजेको थियो। ती व्यक्तिले चेतावनीका बावजूद मोटरसाइकल रोकेपछि 2 राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ। मोटरसाइकल सहित नियन्त्रणमा लिई खानतलासी गर्दा भारतको उत्तर प्रदेश बहराइच जिल्ला रूपडिया थाना चौकी चकिया रोड ठेगाना भएका 24 वर्षीय नदिम राईको साथबाट लागु औषध खैरो हिरोइन 103 ग्राम 790 मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका राईलाई आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि जिल्ला प्रहरीकारले बाँकेमा बुझाइएको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ। लागु औषध खैरो हिरोइन कारोबारमा संलग्न व्यक्तिलाई 15 वर्षदेखि जन्मकैसम्मको सजाय र 5 लाखदेखि 25 लाख रूपियाँसम्म जरिमाना हुने कानूनी व्यवस्था रहेको ब्यूरोले जनाएको छ।
1: नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत कर्णाली प्रदेशका सबै स्थानीय तहमा गाउँ नगर अधिवेशन शुरू भएको छ। प्रदेशका 25 वटा नगरपालिका र 54 वटा गाउँपालिकामा गरी 79 वटा स्थानीय तहमा अधिवेशन शुरू भएको हो। अधिकांश स्थानीय तहमा उम्मेद्वारी दर्ताको प्रक्रिया शुरू भएको छ भने केही स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको कंग्रेसले जनाएको छ। उता लुम्बिनी प्रदेशका 109 वटा स्थानीय तहमा गाउँ नगर अधिवेशनको प्रक्रिया अघि बढ़ेको छ। नेपाली कंग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले प्रदेशका सबै स्थानीय तहमा अधिवेशन प्रक्रिया शुरू भएको बताउनुभयो। सभापति पुनले हालसम्म कुनै पनि स्थानीय तहको अधिवेशन रोकिएको जानकारी पार्टी नेतृत्वलाई प्राप्त नभएको बताउनुभयो। मतदान भएका स्थानीय तहमा आवश्यक प्रक्रिया पूरा गरी भोलिसम्म परिणाम सार्वजनिक हुन सक्ने उहाँको भनाइ छ। लुम्बिनी प्रदेशमा 4 उपमहानगरपालिका 32 नगरपालिका र 73 गाउँपालिका गरी कुल 109 स्थानीय तह रहेका छन्। कंग्रेसको गाउँ नगर अधिवेशनबाट स्थानीय तहको नेतृत्व तथा कार्य समिति चयन हुनेछ। कंग्रेसले देशैभर यसअघि एउटा अधिवेशन सम्पन्न गरिसकेको छ। भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भने यो छोटो विश्राम। सूचना
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते यान्सी आरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय बिहान उठ्ने बेला पैताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
2: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली वीरेन्द्रनगर 2 बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907726। सम्पर्क फोन नम्बर 083590726।
1: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
3: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा वासुकुल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र +2 उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र 1 र छात्र 1 गरी जम्मा 2 जनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित तपाईँले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसई अथवा +2 उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 6 महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
1: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत। सम्पर्क फोन नम्बर 083524977 र 083523759। सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।
2: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
2: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681029656, 98412-88391, 98580-40382।
0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेशल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: रेडियो भेरी एफएम।
0: तपाईँले सबैको मन छुने रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सल्यानको दार्मा गाउँपालिकामा फैलिएको स्क्रिप्टाइकसको प्रकोप तत्काल नियन्त्रण गर्न जरूरी, प्रभावकारी काम थाल्न कर्णालीका मुख्यमन्त्रीको निर्देशन। कर्णालीमा वन्यजन्तु अपराधका घटना बढ्दै, गत आर्थिक वर्षमा वन्यजन्तु अपराधका 10 वटा मुद्दा दर्ता। नेपालगंजमा प्रहरीले हवाई फायर गरी लागू औषध खैरो हिरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गर्यो लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। मौसम पूर्वानुमान महाशाखाले पर्सि शुक्रबारदेखि 3 दिनसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले विशेष बुलेटिन जारी गरी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको जनाएको छ। यस्तै महाशाखाले आज राति पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको जनाएको छ। यसैबीच कर्णाली प्रदेश सरकारले एक सूचना जारी गर्दै भारीदेखि धेरै भारी वर्षाका कारण बाढ़ी, पहिरो, गेग्रान बहावले जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि अनुरोध गरेको छ। प्रदेश सचिव रमेश केसीले जारी गरेको सूचनामा जोखिमयुक्त सड़कमा सकेसम्म यात्रा नगर्न र यात्रा गर्नै पर्ने अवस्थामा सड़कको अवस्था र स्थानीय प्रशासन तथा यातायात सम्बन्धी सूचना बुझेर मात्र यात्रा गर्न भनिएको छ। सम्बन्धित जिल्ला, स्थानीय तह, 3 वटै सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायहरूले आम सर्वसाधारणलाई सुसूचित गराई आवश्यक प्रतिकारका लागि तयारी अवस्थामा रहन भनिएको छ। सड़कमा पहिरो, ढुङ्गा खस्ने त सड़क भाँसिने वा पानीको बहाव बढ़ेको अवस्था देखिएमा जोखिम मोलेर यात्रा नगर्न भनिएको छ। प्रदेश सरकारले सम्बन्धित निकायले जोखिमयुक्त राजमार्ग तथा सड़कहरूमा डोजर, एक्सकाभेटर, लोडर लगायतका आवश्यक उपकरण तथा साधनहरू तयारी अवस्थामा राख्न पनि भनेको छ। जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकहरूले पूर्व सूचनाका आधारमा जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति वा घर परिवारलाई विपद पूर्व हुनु पूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक पहल गर्न पनि आग्रह गरिएको छ।
0: यसैबीच सुदूरपश्चिम प्रदेशमा पनि सजगता अपनाउँदै विपद प्रतिकारका लागि सरकारवाला संयन्त्र तयारी अवस्थामा राखिएको छ। सम्भावित वर्षातमा उच्च जोखिममा रहेका बजाङ, बाजुरा, दार्चुला र अछाममा उच्च सतर्कता अपनाउन एलर्ट जारी गरिएको जल तथा मौसम विज्ञान कार्यालय अत्तरिया कैलालीका निमित्त प्रमुख सञ्जय कुमार शाहले बताउनु भएको छ। उहाँले चुरे क्षेत्रमा वर्षात हुने भएकाले यी दुई जिल्लालाई पनि उच्च जोखिममा राखेर अलर्ट गरिएको बताउनुभयो। उच्च जोखिममा राखिएको सुदूरपश्चिमको पहाड़ी जिल्ला दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले सम्भावित वर्षापछि उत्पन्न हुन सक्ने विपदको परिस्थितिबाट बस्न नागरिक तहसम्म सूचना जारी गरिएको उहाँको भनाई छ। सड़क अवरूद्ध भए लगत्तै तत्काल संचालन गर्ने एक्सकाभेटर तयारी अवस्थामा राख्नुका साथै दुई महिनासम्मका लागि खाद्यान्नको बन्दोबस्त गरेको उहाँले बताउनुभयो। भजाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले गृह मन्त्रालयसँग समन्वय गरेर पूर्व तयारीबारे छलफल भइरहेको बताउनु भएको छ। उहाँले बझाङलाई उच्च जोखिममा राखिएकाले यही अनुसार विपद प्रतिकार तयारी भइरहेको बताउनुभयो। स्थानीय प्रशासनका साथै सुदूरपश्चिममा सुरक्षा संयन्त्रहरूले पनि सम्भावित विपदबाट क्षति कम गर्नका लागि विपद प्रतिकार तयारी तीव्र पारेका छन्। सुदूरपश्चिम तैनात सशस्त्र प्रहरी युनिटका साथै विपदका लागि 14 अस्थायी विपद सुरक्षा बेस तयारी अवस्थामा राखिएको छ। भारी वर्षाका कारण बाढ़ी पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुरक्षा समितिहरूले प्रतिकार तयारी गरिरहेका छन्। नेपाली सेनाले पनि सुदूरपश्चिम प्रदेशमा विपद प्रतिकार तयारी पूरा गरिसकेको जनाएको छ। सम्भावित नागरिकको उद्धार तथा राहतका लागि सेनाले सुदूरपश्चिम प्रेतनामा हेलिकप्टर तयारी अवस्थामा राखेको नेपाली सेनाले जनाएको छ।
1: यस्तै आउँदो शुक्रबारदेखि आइतबारसम्म मौसम प्रतिकूल रहने भन्दै प्रधानमन्त्री बालेन्द्र शाहले नागरिकलाई उच्च सतर्कता अपनाउन पनि आग्रह गर्नुभएको छ। अमेरिकामा रहनुभएका प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल मार्फत मौसम जन्य विपदबाट जोगिन पूर्व तयारी गर्न र सम्बन्धित निकायका सूचनालाई ध्यान दिन पनि आग्रह गर्नुभएको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज 9 11 गतेसम्म देशका धेरै जसो ठाउँमा मेघगर्जन चट्याङ र हावाहुरी सहित वर्षा हुने सम्भावना रहेको छ।
0: साना किसान कृषि सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 3 उत्तर गंगाको 30 वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभामा अध्यक्ष विन्द्र थापाको संस्थाले शेयर सदस्यलाई 6.5% शेयर बोनस उपलब्ध गराउन सफल भएको जानकारी दिनुभयो। उहाँले आगामी दिनमा सदस्य केन्द्रित सेवा विस्तार र संस्थाको दिगो विकासमा जोड़ दिन बताउनु भएको छ। संस्थाका मुख्य प्रबन्धक चित्रप्रसाद रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आर्थिक वर्षमा 51,51,09,477 रूपियाँ बराबरको कारोबार गरेको जनाएको छ। कार्यक्रममा प्रमुख अतिथि साना किसान कि विकास लघु वित्त वित्तीय संस्था लिमिटेडका शाखा प्रबन्धक सबिन लामिछानेले सहकारी शिक्षा वित्तीय साक्षरता र वित्तीय अनुशासनको महत्वबारे जानकारी गराउनु भएको छ। साधारण सभाका अवसरमा विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याउने सदस्यहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ। उत्कृष्ट बचत गर्ने एक समूहलाई गोला प्रथा मार्फत छनौट गरी पुरस्कार गरिएको संस्थाले जनाएको छ। साधारण सभाले आगामी आर्थिक वर्षमा सेवा विस्तार, सदस्यको आर्थिक तथा सामाजिक विकास, वित्तीय पहुँच अभिवृद्धि र संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिने निर्णय गरेको छ।
1: मेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अहिले भने अर्को छोटो विश्राम।
6: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल पांच दशक देखी।
1: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
2: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
3: हाम्रा दैनिक सेवाहरू हडजोली तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
4: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।

0: Mania Extreme Energy Drink.
1: 수잖아 Stronger Together भन्ने नाराका साथ सेप्टेम्बर 28 का दिन विश्वभर मनाइने विश्व रेबिस दिवस 2026 को अवसरमा पशु अस्पताल तथा पशु सेवा कार्यालय गणेशचोक वीरनगर सुर्खेतमा यही असोज 5 गतेदेखि 12 गतेसम्म सञ्चालन हुने निशुल्क सप्ताहव्यापी रेबिस रोग विरूद्धको खोप कार्यक्रममा आफ्नो घरपालुवा कुकुर र बिरालोलाई खोप लगाई अवसरको फाइदा लिनुहुन सम्पूर्ण सुर्खेत जिल्लावासी महानुभावलाई अनुरोध गरिन्छ याद राखौ रेबिज रोग बहुला कुकुर र बिरालोको टोकाइबाट मानिसमा सर्न सक्ने 70% प्राणघात रोग हो तर समयमै खोप लगाउँदा यो रोगबाट बस्न सकिन्छ तसर्थ रेबिजबाट बस्न निम्न उपायहरू अपनाउनुहोस् आफूले पालेको कुकुर र बिरालोमा वर्षको एकपटक रेबिज रोग विरूद्धको खोप अनिवार्य लगाऊ कुकुर र बिरालोले आफूलाई टोकेमा चिकित्सकको सल्लाह बमोजिम त्यही दिन खोप लगाऊ सामुदायिक र सडक कुकुरहरूसँग विशेष सावधानी अपनाऊ रेबिज विरूद्ध खोप जनावरको सुरक्षा मानव जीवनको रक्षा पशु अस्पताल तथा पशु सेवा कार्यालय सुर्खेत
2: कामको टेन्सन रातिसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
3: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
4: रेडियो भेरी एफएम
5: तपाईले सबैको मन छुने रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ यतिन्जेल हामीले छिमेक सेरोफेरो लगायत अन्य खबर प्रस्तुत गर्यौं अब बाँकी खबरमा विदेशका खबर इजरायली सेनाले दक्षिण गाजाको खान युनिसमा गरेको लक्षित कार्यवाहीका क्रममा हमासको वित्त विभागका प्रमुख मोहम्मद अबु अलवान मारिएको दावी गरिएको छ इजरायली प्रधानमन्त्रीको कार्यालयबाट जारी संयुक्त वक्तव्यमा हमास आतंककारी संगठनका वित्त विभाग प्रमुख मोहम्मद अबु अलवानलाई मारेको उल्लेख गरिएको छ इजरायली प्रधानमन्त्री र रक्षा मन्त्रीले यो सठिक कार्यवाहीका लागि सेना र सुरक्षा निकायको प्रशंसा गरेका छन् इजरायली नेतृत्वले गाजामा हमासको अस्तित्व समाप्त नभएसम्म उसैको नेतृत्व र वित्तीय सञ्जाल विरूद्धको कार्यवाही निरन्तर जारी रहने चेतावनी दिएका छन् गत महिना नेतन्याहुले गाजा क्षेत्रबाट ड्रोन बेलुन र चंगा प्रहार गर्ने कार्य तत्काल नरोकिए लक्षित आक्रमण थप तीव्र पारिने चेतावनी दिनुभएको थियो इजरायलले आक्रमण नरोकिएको प्रक्षेपण स्थलका रूपमा प्रयोग भएका क्षेत्रबाट नागरिकलाई अन्यत्र सारिने र अक्टोबर 7 अघिको अवस्थामा फर्कन नसकिने स्पष्ट पारेको छ हमासले भने साना बालबालिकाले उडानको चंगालाई बहाना बनाएर इजरायलले गाजामा आक्रमण बढ़ाउन खोजेको आरोप लगाएको छ हमासका प्रवक्ता हाजेम कासिमले इजरायलको यो कदम बालबालिकालाई धम्क्याउने नियतबाट प्रेरित भएको बताउनु भएको छ उहाँले अमेरिका मध्यस्थकर्ता राष्ट्रहरू र संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदलाई हस्तक्षेप गरी गाजामा इजरायली आक्रमण रोक्न र युद्ध विरामको पालना गराउन आग्रह गर्नुभएको छ
1: भेरी खबरको अन्त्यमा अब केही खेल खबर नेपालले जापानमा जारी विश्व एसियाली खेलकुद प्रतियोगिताको एसियाडमा पदकको खाता खोलेको छ कराते खेलाड़ी तेन्जिङ शेर्पाले एसियाड कास्य पदक जित्दै जारी एसियाडमा नेपाललाई पहिलो पदक दिलाउनु भएको छ पुरूष 84 केजी माथिको कुमिटेमा तेन्जिङले लाओसका भत्साना जायसुनालाई 9-1 अंकले पराजित गर्दै कास्य पदक जित्नु भएको छ तेन्जिङले पहिलो चरणमा मगाउका उन्टेक लियोनलाई 1-0 हराउनु भएको थियो भने सेमी फाइनलमा इरानका मोहम्मद नेमातीसँग 5-0 पराजित हुनुभएको थियो सेमी फाइनलमा तेन्जिङलाई हराएका नेमातीले फाइनलमा साउदीका सन्द हासाना सुफियानीलाई 6-3 हराउँदै स्वर्ण जित्नु भएको छ सीआरको कराटेमा इतिहासका तेन्जिङ पदक जित्ने पाँचौं खेलाड़ी बन्नुभएको छ सन् 1994 हिरो सीआईसीआरमा सीता राईले नेपालका लागि कराटेको पहिलो कास्य पदक जित्नु भएको थियो यस्तै 1998 बैंकक एसियाडमा समर बहादुर गोलले र 2014 इन्चोन एसियाडमा भने विमला तामाङले एकल कातामा कास्य पदक जित्नु भएको थियो 2023 हाङझाउ एसियाडमा भने नेपालका लागि एरिका गुरूङले पदक रजत पदक जित्नु भएको थियो एसियाडको कराटेमा रजत जित्ने

0: एक्लो खेलाड़ी एरिकाले यो पटक भने पदक जित्न सक्नु भएन। समग्रमा भने तेन्जिङको कास्य एसियाडमा नेपालको 24 कास्य पदक हो। नेपाल एसियाड इतिहासमा अहिलेसम्म 3 रजत र 24 कास्य पदक जितेको छ।
1: नेपाली खेलाड़ी खगेन्द्र रोका मगरले विश्वौं एसियाली खेलकुद अन्तर्गत बक्सिङको प्रारम्भिक चरणको खेलमा शानदार जित दर्ता गर्नुभएको छ। निसियो जिम्यासियममा बिहान भएको 60 केजी तौल समूहमा खगेन्द्रले मकाउका एल्बिन जोन रेस सालिनासलाई 5-0 स्कोरमा पराजित गर्नुभयो। जारी एसियाडमा बक्सिङमा नेपाली खेलाड़ीको यो पहिलो जित रहेको छ। पहिलो पुरूष बक्सिङको पुरूष 55 केजी तौल समूहमा नेपालका चन्द्रबहादुर थापा पहिलो चरणमा भारतीय बक्सर जादुमानी सिंहसँग 5-0 पराजित हुनुभएको हो। चन्द्रबहादुर आईबीए विश्व बक्सिङमा कास्य पदक जितेका खेलाड़ी हुनुहुन्छ।
0: जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा आफ्नो दोस्रो खेलमा नेपाल चिनिया ताइपेसँग पराजित भएको छ। समूह बी अन्तर्गत भएको आफ्नो पहिलो खेलमा नेपाल चिनिया ताइपेसँग 37-18 अंकले पराजित भएको हो। पहिलो हाफमा 13-13 बराबरी खेलेको नेपाल दोस्रो हाफमा 24-5 अंकको फराकिलो अन्तरले पछि पर्यो। यसअघि आफ्नो पहिलो खेलमा नेपालले थाइल्याण्डलाई 46-43 अंकले पराजित गरेको थियो। महिला कबड्डीमा 8 टोली सहभागी रहेकोमा नेपाल समूह बीमा थाइल्याण्डसँगै श्रीलंका र चिनिया ताइपेसँग रहेको छ। समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। चिनिया ताइपे 2 खेलमा 2 जित शीर्ष स्थानमा छ भने नेपाल 2 खेलमा 1 जित र 1 हार सहित तालिकाको तेस्रो स्थानमा छ। 2 खेलमा 1 जित र 1 हार सहित थाइल्याण्ड दोस्रो स्थानमा छ भने लगातार 2 खेल हारेको श्रीलंका तालिकाको पुछारमा छ। नेपालले अब समूहको अन्तिम खेलमा भोलि श्रीलंकासँग खेल्नेछ भने चिनिया ताइपे र थाइल्याण्ड भिड्नेछन्। नेपालले श्रीलंकालाई हराएमा र ताइपेले थाइल्याण्डलाई जितेमा नेपालले सेमी फाइनलमा ठाउँ बनाउँदै कम्तीमा कास्य पदक प्राप्त गर्नेछ।
1: खेल खबर सँगै साँझको भेरी खबर सक्यो। जानु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षक फेरि एकपटक। सल्यानको दारमा गाउँपालिकामा फैलिएको स्क्रब टाइफसको प्रकोप तत्काल नियन्त्रण गर्न जरूरी, प्रभावकारी काम थाल्न कर्णालीका मुख्यमन्त्रीको निर्देशन।
0: कर्णालीमा वन्यजन्तु अपराधका घटना बढ़दै, गत आर्थिक वर्षमा वन्यजन्तु अपराधका 10 मुद्दा दर्ता।
1: नेपालगंजमा प्रहरीले हवाई फायर गरी लागू औषध खैरो हिरोइन सहित एक भारतीय नागरिकलाई पक्राउ गर्यो।
0: र नेपालले जापानमा जारी विश्व एसियाली खेलकुद एसियाडमा पदकको खाता खोल्यो। कराते खेलाड़ी तेन्जिङ शेर्पाले कास्य पदक जित्न सफल।
1: हवस् तैलाई साँझ 6:30 भेरी खबर सकियो। भोलि बिहान 6:30 भेरी खबरमा फेरि भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सबै सहकर्मी सहित डिलु रावत र दीपा कोरेला बिदा हुन्छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
2: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज।
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 छ। एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
4: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नु भयो?
5: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
4: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ। अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
5: त्यसो भए त म अहिले फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
4: 198198।
6: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
4: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
1: अब चिन्ता लिनु पर्दैन। उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
4: हजुर, यही असोज 10 दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सञ्जय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: डाक्टरद्वारा दिइने सेवाहरू
4: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लो अकेलापन महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने।
1: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, विरेन्द्रनगर 8 खजुरा, काठकुवा चोक, व्यापार रोडबाट 300 मिटर पूर्व, दैलेख रोड। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535।
4: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
7: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
8: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
9: काठमाडौँ युनिभर्सिटी धुलीखेल अस्पताल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट, मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफात पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
10: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
11: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
9: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
4: सूचना
12: कर्णाली ट्रमा केयर, वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र, अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
4: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
12: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
1: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
12: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
12: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
13: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
12: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना
12: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
13: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
14: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
15: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
14: नाक बन्द हुने समस्या,
15: नाकबाट रगत बग्ने,
14: नाकभित्र मासुको गिर्खा पलाएको,
15: घ्राण शक्ति गुम्ने,
14: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
15: कानको संक्रमण,
14: कान सुन्न गाह्रो हुने,
15: कान बज्ने समस्या,
14: चक्कर लाग्ने,
15: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
14: घाँटी दुख्ने,
15: आवाज बन्द हुने,
14: मिल्न गाह्रो हुने,
15: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
14: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
16: रेडियो भेरी एफएम।

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउ, जीवन बचाउँ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
3: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कसरी।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोपराइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404719 र 9858551715।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर 6, बुद्धपथ लाइन, गरिमा विकास मैकमुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 9858054899 र 97679-044443।
4: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
5: ए दाई के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
4: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
5: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ, काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
4: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाई चाहिँ कति हुँदो रहेछ?
5: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
4: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
5: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
6: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
7: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715-9715-90 9715-9715-90।
8: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 Mbps सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा 1 महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् वायनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
9: रेडियो भेरी एफएम

समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: Extreme energy drink.
1: काम को टेंशन रातिसम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ
4: अब चिन्ता लिनु पर्दैन उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्
3: हजुर यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सञ्जय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला
4: डाक्टरद्वारा दिइने सेवाहरू
3: धेरै तनाव चिन्ता वा डर लाग्ने मन उदास हुने वा एक्लोपन महसुस हुने आत्महत्याको सोच आउने निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने धेरै रिस उठ्ने वा झर्को लाग्ने मुटु ढुकढुक हुने हात खुट्टा काप्ने विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने अत्यधिक डर शंका वा मानसिक अशान्ति हुने मदिरा चुरोट वा लागु औषधको लतबाट छुटकारा पाउन चाहने
4: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठकुवा चोक व्यापार रोडबाट 300 मिटर पूर्व दैलेख रोड सम्पर्क फोन नम्बर 083-590-8 र मोबाइल नम्बर 98-688-41-535
3: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ
5: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ अब बाहिर धाएर दुःख पाउनु पर्दैन हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि
5: यो हो र त्यसो भए त धेरै राम्रो भएछ नि म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस् नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद
5: हो अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्ने बाथरोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार
5: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा सम्पर्क नम्बर 97048-39043 आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत
3: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना
6: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा वासुकुल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्रा एक गरी जम्मा दुईजनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 6 महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ
3: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759
7: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ट्ज
8: पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण, मौसममा सुधार नआएसम्म स्थगित गर्न प्रधानमन्त्रीको आग्रह, वर्षाको जोखिमको समयमा कुनै पनि रूटमा बस सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न यातायात व्यवसायी महासंघको आग्रह।
9: जोखिम तोकिएका स्थानहरूमा राख्नुहोला भन्ने जो कुरा सूचना महासंघले पठाएको छ त्यही नै हो।
8: बाढ़ी पहिरो जोखिम भएको क्षेत्रमा अब हरेक घण्टामा पूर्व सूचना दिइने, रसुवाको भोटेकोशी बाढ़ीमा परेर बेपत्ता भएका परिवार र आफन्तद्वारा माइतीघर मण्डलामा प्रदर्शन, चीन सरकारद्वारा नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानलाई डीएनए परीक्षणका लागि सहयोग,
9: राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई ट्रान्सफर गरेको डाटा ट्रान्सफर गरेको अवस्था छ, दाँत र हड्डीका नमूनाहरूको।
8: नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपियाँ पुग्यो। सेना र सुरक्षा निकायमा विशेष जोड़ दिने र सुरक्षित नागरिकलाई विश्वास दिलाइने,
10: हामीले यसलाई चाहिँ अब चिर्नको लागि चाहिँ हामीले सर्ट टर्म र मिडियम टर्म अब योजनाहरू बनाइरहेका छौं।
8: र जापानमा भइरहेको विषम एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेईसँग पराजित।
11: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
8: मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्य जस्तो प्राथमिकतामा नपर्दा दिनदिनै समस्या बढ़दो छ। मानसिक स्वास्थ्यको अवस्थालाई व्यवस्था गर्ने वा कतिपय अवस्थामा त लुकाउने गर्दा व्यक्तिलाई आत्महत्याको चरणमा पुर्याउन सक्छ। बेलैमा उचित मनोविमर्श उपलब्ध भए समस्या गम्भीर नहुँदै निवारण गर्न सकिने हुनाले स्थानीय तहसम्म मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने नीति अब कार्यान्वयनमा आउनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
12: बाढ़ी र पहिरोको जोखिम भएका क्षेत्रमा सरकारले अब हरेक घण्टा पूर्व सूचना दिने भएको छ। पर्सी शुक्रबारदेखि आइतबारसम्म देशका धेरैजसो ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेकाले सम्भावित मौसमी विपदबाट हुने क्षति कम गर्न पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढ़ी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरेर नदीको पानीको बहाव र सतह र जोखिमको अवस्था वास्तविक र तत्कालको समयमा निगरानी गरिनेछ। नदीको पानी खतराको तहमा कहिले पुग्न सक्छ र त्यसबाट कुन क्षेत्रमा कस्तो असर पर्न सक्छ भन्ने प्राविधिक विश्लेषण गरिनेछ। त्यसका आधारमा जोखिममा रहेका सर्वसाधारणलाई हरेक घण्टा सूचना अपडेट गरिने उप्रेतीले बताउनुभयो।
13: तयारी शुरू गरिसकेका अवस्था छ। नम्बर एक, सबै सुरक्षा निकायलाई चाहिँ हामीले खबर गरेको अवस्था छ सतर्क रहनको लागि। नम्बर दुई, 77 जिल्लामा चाहिँ हामीले यसको मेसेज यस्तो खालको फोरकास्ट आएको छ, पूर्वानुमान यस्तो आएको छ, सतर्क रहन भनेर चाहिँ सिडिओको ग्रुपमा पनि हामीले यो मेसेजलाई पठाइसकेको अवस्था छ। नम्बर तीन, कमाण्ड पोस्टको बैठक बसेर चाहिँ यसलाई चाहिँ यो सिनारियोमा हामी सवारी साधन रोक्नुपर्ने अवस्था हुनसक्छ, यातायातको साधनको सन्दर्भमा यातायात व्यवसायसँग कुरा गर्नुपर्ने वार्ता गर्नुपर्ने अवस्था हुनसक्ला, सड़क खुलाउनु पर्ने अवस्था हुनसक्ला, अनि एम्बुलेन्सको चाहिँ मुभमेन्ट छ त्यसलाई चाहिँ नियमित गर्नुपर्ने अवस्था हुनसक्ला भनेपछि यो पाटोमा चाहिँ हामी थप चाहिँ कम्युनिकेसन गरिराखेको अवस्था छ।
12: वहाँले भारी वर्षाका कारण बाढ़ी तथा पहिरोको जोखिम बढ़न सक्ने भएकाले सर्वसाधारणलाई पनि पूर्व सूचनालाई गम्भीर रूपमा लिन र आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पनि शुक्रबारदेखि आइतबारसम्म मौसम प्रतिकूल रहने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। अमेरिकामा रहनुभएका प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल मार्फत मौसमजन्य विपदबाट जोगिन पूर्व तयारी गर्न सम्बन्धित निकायका सूचनालाई ध्यान दिन आग्रह गर्नुभएको हो। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज 9 गतेदेखि 11 गतेसम्म देशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना छ। प्रधानमन्त्री शाहले वर्षा भइरहेको बेला र रातिको समयमा राजमार्ग हुँदै यात्रा नगर्न पनि आग्रह गर्नुभयो। यस्तै पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण मौसममा सुधार नआएसम्म स्थगित गर्न समेत प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ। मौसमविद डेभिड ढकालले आज राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको सीआईएन प्रसंग बताउनुभयो।
14: आज राति कुर गर्नु पर्दाखेरि विशेष गरी कोशी प्रदेशको हिमाली पहाड हिमाली र पहाड़ी भूभागका धेरै स्थानमा बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना देखिएको छ भने कोशी प्रदेशको तराई भूभागका धेरै स्थानमा मध्य प्रदेश तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा चाहिँ मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना देखिएको छ। कोशी प्रदेशको हिमाली पहाड़ी र तराई भूभाग बागमती प्रदेशको पहाड़ी र तराई भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना पनि देखिएको छ।
12: भीषण वर्षाको अनुमानपछि वायु सेवा संचालक संघ नेपालले वायु सेवा कम्पनीहरूलाई वायु सेवा कम्पनीहरू संघले सचेत गराएको छ। यस्तै नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले पनि देशका विभिन्न भागमा भारी वर्षा भई बाढ़ी र पहिरोको उच्च जोखिम रहेको भन्दै अत्यावश्यक काम बाहेक लामो दूरी र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। महासंघले असोज 8 गतेदेखि 12 गतेसम्म विपदको उच्च जोखिम रहेको जनाउँदै यातायात व्यवसायी चालक सहचालक तथा आम यात्रुहरूलाई विशेष सावधानी अपनाउन अपील गरेको हो। कुनै पनि रूटमा सेवा सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न महासंघले आफ्ना सदस्य संघ समिति कम्पनी र बुकिङ कर्मचारीहरूलाई अनुरोध गरेको संघका अध्यक्ष सरोज सिटौलाले सीआईएनसँग बताउनुभयो।
15: महासंघले विपद व्यवस्थापनको जो सूचना जो आएको छ 8 गतेदेखि 12 गतेसम्म त्यो ढंगबाट साधुनी भन्ने जुन कुरा विपक्षी सूचना जारी गरेको छ त्यो सूचनाको आधारमा र मैले भएको आधारमा अत्यन्तै धेरै जोखिम वर्षाहरू जोखिम हुने परिस्थिति भएको हुनाले सार्वजनिक सवारी साधन हाम्रो स्थानीय प्रशासनसँग समन्वय गरेर मात्रै सवारी साधन चलाउनु होला अन्यथा जोखिम तोकिएका स्थानहरूमा चाहिँ राख्नु होला भन्ने जो कुरा सूचना महासंघले पठाएको छ त्यही नै हो।
12: त्यस्तै नजिकै गरेका चाडपर्वलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापनलाई सुरक्षित तथा व्यवस्थित बनाउन नयाँ नियम लागू गरेको छ। यात्रुको सहजता र सड़क सुरक्षालाई मध्यनजर गर्दै विभागका महानिर्देशकद्वारा जारी 15 बुधे निर्णयमा अग्रिम टिकट बुकिङदेखि सवारी साधनको प्राविधिक जाँच र चालकको कड़ा निगरानीसम्मका विषय समेटिएका छन्। विभागको निर्णय अनुसार यातायात व्यवसायीले माध्यम तथा लामो दूरीका सवारी साधनमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिँदै टिकट बिक्रीमा यथाशक्य अनलाइन प्रणाली लागू गर्नुपर्नेछ। परिचय पत्र र तोकिएको पोशाक नभएका व्यक्ति वा अनधिकृत काउन्टरबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्ण रूपमा नियन्त्रण गरिनेछ। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण सामग्री तथा प्रविधि हस्तान्तरण गरेको छ। रसुवामा आएको बाढ़ीमा परि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको पहिचान र डीएनए प्रोफाइलिङका लागि चीनले यो सहयोग उपलब्ध गराएको हो। नेपालका लागि चिनिया राजदूत झाङ माओ मिङले नास्टलाई ती सामग्री हस्तान्तरण गर्नुभयो। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका प्रवक्ता डाक्टर रामचन्द्र पौडेलका अनुसार अहिलेसम्म नास्टले झण्डै 807 नमूना प्राप्त गरिसकेको सीआईएनलाई जानकारी दिनुभयो।
16: नेपाल विज्ञान तथा प्रविधि प्रक्रिया प्रतिष्ठानले अहिले हाम्रो मोलिकुलर बायोलोजी ल्याबमा नेपाल सरकारले फोरेन्सिक ल्याबले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट प्राप्त लगभग 807 नमूना प्राप्त भएको छ। अहिले हामीले विधि विज्ञान प्रयोगशालाबाट दाँतका र हाडका नमूनाहरू 807 जति पाएका छौँ। त्यसमा हामीहरूले प्रोसेस लगभग 700 जति नै प्रोसेस गरिसकेका छौँ भने प्रोफाइल चाहिँ हामीले अहिले डीएनए प्रोफाइल भएको एक दुईचोटि मात्र चेक भएको 600 नमूना छन् र त्यसमा हामीले लगभग 497 नमूनाको डेटा प्रोफाइलिङ गरिकन हामीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई ट्रान्सफर गरेको डाटा ट्रान्सफर गरेको अवस्था छ दाँत र हड्डीका नमूनाहरूको।
12: नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिना अर्थात भदौ मसान्तसम्ममा कुल सार्वजनिक ऋण 29 खर्ब 73 अर्ब 5 करोड रूपैयाँ पुगेको हो। असार मसान्तको तुलनामा भने भदौमा सार्वजनिक ऋण केही घटेको छ। सरकारले नयाँ लिएको ऋण भन्दा पुरानो ऋणको सामा भुक्तानी बढ़ी गरेकाले कुल ऋणको आकार घटेको हो। यस अवधिमा सरकारले 60 अर्ब 5 करोड नयाँ ऋण लिएको छ भने 70 अर्ब 13 करोड रूपियाँ सामा भुक्तानी गरेको छ। रसुवाको भोटी खुसी बाढ़ीमा परेर बेपत्ता भएकाहरूको परिवार र आफन्तले आज माइती घरमा प्रदर्शन गरेका छन्। माथिल्लो त्रिशुली एक 3-1 क्याम्पबाट बेपत्ता भएकाहरूको खोजी गरिदिन बार्डीले बगाउनु अघिको सीसीटीभी फुटेज सार्वजनिक गर्न उनीहरूले माग गरेका छन्। आफ्ना आफन्त खोजी दिन दक्षिण कोरियाली निर्माण कम्पनी डोसानलाई आग्रह गर्दा ज्यान मार्ने धम्की दिएको र बार्डी आउनु अघि सावधानी नअपनाएर कम्पनीले लापरवाही गरेको उनीहरूको आरोप रहेको छ। यसैबीच सरकारले विपदको समयमा खोज तथा उद्धारमा खटिने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि जलविद्युत आयोजनामा 2% शेयर आरक्षित गर्ने तयारी थालेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठका अनुसार विपदका बेला जोखिम मलेर नागरिकको उद्धारमा खटिने सुरक्षाकर्मीको योगदानको सम्मान र मनोबल बढ़ाउन यस्तो व्यवस्था गर्न लागि हो। कालीकोटमा सरकारी तथा नगर विकास समितिको जग्गा गैरकानूनी रूपमा व्यक्तिका नाममा दर्ता गरेको आरोपमा अख्तियारले 12 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। मुद्दा चलाइएकामा तत्कालीन भूमि आयोग कालीकोटका अध्यक्ष धीरबहादुर बम, मालपोत प्रमुख नेत्रबहादुर साई, आयोगका तत्कालीन केही पदाधिकारी, कर्मचारी र जग्गा लिने व्यक्तिहरू रहेका छन्। अख्तियारका अनुसार कानूनी प्रक्रिया पूरा नगरी र स्थलगत निरीक्षण समेत नगरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको थियो। पछि तीमध्ये केही जग्गा बिक्री समेत गरिएको पाइएको छ। नेपाली कांग्रेसले पार्टी सदस्यताका लागि 18 वर्ष उमेर पूरा हुनुपर्ने वैधानिक व्यवस्था अनिवार्य गरेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी गरेको विज्ञप्ति अनुसार नेपाली कांग्रेसको विधान 2017-11 संशोधन सहितको धारा 4 उपधारा 1(1)मा पार्टी सदस्यका लागि 18 वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार इलाममा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित 1 जनाको जिम्मेवारी स्थगित गरिएको छ। मुख्य सचिव कृष्ण प्रसाद दुलालले किशोर उमेरकालाई पार्टीको सदस्यमा प्रतिबन्ध लगाइएको सीआईएनसँग बताउनुभयो।
17: नेपालको संविधान अनुसार राजनीतिक दलको सदस्य बन्न पाउने उमेरको हद 18 वर्ष देखिन्छ। नेपाली कंग्रेसले त्यो संविधानलाई पालना गरेर 18 वर्षभन्दा तलका कुनै साथीहरूले क्रियाशील सदस्यता स्वैच्छिक आगमनमा भरिएको भए र कुनै ठाउँमा तपाईँको चाहिँ निर्वाचित भएको भए हामीले यसलाई अध्यावधि गर्ने काममा यसलाई माथिल्लो तह पठाउने क्रममा त्यस्ता साथीहरूलाई पनि यथास्थानमा राखेर उहाँहरूलाई सामाजिक आर्थिक राम्रो विकास निर्माण काम र सामाजिक गतिविधिमा संलग्न गराउँदै उमेर पूरा भएपछि पार्टीको मेन स्टिममा ल्याउने गरी काम गर्नलाई सर्कुलर पनि गरेका छौं।
12: साझा खबरमा अब खेल खबर। विश्व एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको आफ्नो दोस्रो खेलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ। जापानको तोकाई सिटीजन जिम्नेसियममा आज दिउँसो भएको खेलमा नेपाल चाइनिज ताइपेईसँग 37-18 पराजित भएको हो। पहिलो हाफमा 13-13 बराबरी भएको थियो। दोस्रो हाफमा भने नेपालले निराशाजनक प्रदर्शन गर्दै खेल 24-5 सुम्पियो र 37-18 पराजित भयो। नेपालले पहिलो खेलमा थाइल्याण्डलाई पराजित गरेको थियो। चाइनिज ताइपेले श्रीलंकालाई हराएको थियो। 8 टोली सहभागी कबड्डीको एक समूहमा 4 राष्ट्र रहेका छन्।
8: बाढ़ी प्रभावित क्षेत्रका गर्भवती तथा सुत्केरीलाई सेवा
18: होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ। त्यहाँ उहाँ चाहिँ निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ। केही पर्यो, केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ।
8: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली र मासुलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव सहित पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
20: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
21: पशुको दाना पानी
20: पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको ओसिलो ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
0: पशु स्वास्थ्य भागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
20: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
21: ग्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
8: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
23: बाढ़ी प्रभावित ठाउँहरूमा बन्द रहेका सबै सड़क खुलाउन अझै केही समय लाग्न सक्छ। यस्तो बेला गर्भवती र सुत्केरीलाई स्वास्थ्यमा समस्या आए के गर्ने? स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका मातृ तथा नवजात शिशु शाखाका वरिष्ठ अधिकृत निशा जोशी:
24: नजिकमा हाम्रो चाहिँ प्रसूति हुने मिति आएको छ भने त्यस्ता गर्भवती महिला दिदीबहिनीहरूलाई चाहिँ हामीले फोन गरेर तपाईँहरूलाई चाहिँ केही कम्प्लिकेशनहरू छ, गर्भको बच्चा चाहिँ बाङ्गो बसेको छ, उहाँको नजिकमा भएको बर्दिङ सेन्टरबाट त्यो सेवा लिन सकिँदैन र उहाँलाई चाहिँ थप शल्यक्रियाद्वारा हुने प्रसूति सेवा लिनुपर्छ र सम्बन्धित बर्दिङ सेन्टरमा जिल्लामा सेवा पाउन सक्नुहुन्न अथवा त्यो सेवा त्यहाँ उपलब्ध छैन भने उहाँहरूलाई हामीले हेली उद्धारको नम्बर पनि उपलब्ध गराएका छौं र बसबाटै आउनुहुन्छ, उहाँलाई आउन गाह्रो भइरहेको छ, आउनुपर्छ भनेर स्वास्थ्य कर्मीले भन्नुभएको छ तर पैसाको कारण आउन सक्नु भएको छैन भने पनि हामीहरूलाई चाहिँ समन्वय गर्नुहोस्, हामी सम्बन्धित निकायमा सम्बन्धित दाता निकायहरूलाई चाहिँ सहजीकरण गरिदिएर चाहिँ उहाँहरूलाई चाहिँ काठमाडौँ आउनुपर्छ भने हामीले त्यसमा पनि सहजीकरण गरिरहेका छौं। आफ्नो नजिकको स्वास्थ्य संस्थामा रहेको स्वास्थ्य कर्मीहरूसँग चाहिँ सल्लाह लिनुपर्छ अनि स्वास्थ्य कर्मीले नै पत्ता लगाउने हो उहाँको अवस्था के छ, उहाँलाई जटिलता भएको हो कि सामान्य अवस्थामै उहाँ आत्तिरहनु भएको हो त्यो कुरा चाहिँ उहाँले पत्ता लगाउनुहुन्छ र उहाँले नै निर्णय गर्नुहुन्छ तपाईँ चाहिँ यो फलानु ठाउँमा चाहिँ जानुपर्छ यो सेवाको लागि भनेर। त्यो होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ, त्यहाँ उहाँले निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ, केही पर्यो केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ।
23: गर्भवती र सुत्केरीले स्वास्थ्यमा समस्या आउन साथ नजिकै रहेका स्वास्थ्य कर्मी वा महिला स्वास्थ्य स्वयंसेविकालाई खबर गर्नुपर्छ। रसुवाको आमा छोदिङमो गाउँपालिकामा यति बेला बाढ़ी प्रभावितहरूको तथ्याङ्क संकलन गर्न वडा वडामा कर्मचारी खटिएका छन्। विभिन्न प्रश्नसहित वडा पुगेका कर्मचारीहरूलाई आफ्नो विवरण कसरी टिपाउने? पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु राई:
25: अहिले चाहिँ विभिन्न इन्जिनियर अनि तथ्याङ्क सहायक गणकहरू चाहिँ आउनु भएको छ हाम्रोमा पाँचवटै वडामा फिल्डमै आएर खटिराख्नु भएको छ, जसले डाटा संकलन गरिराख्नु भएको छ। उहाँहरूले चाहिँ तपाईँसँग भएको अहिलेको मानवीय क्षति, धनजनको क्षति जे छ त्यो चाहिँ स्पष्ट रूपमा दिनुहोला, कुनै हिचकिचाट नगरिकन, कुनै डर न, कुनै प्रलोभनमा नपरिकन भएको तथ्य विवरण चाहिँ दिइदिनुहोला। विभिन्न भाषागत समस्या भएको खण्डमा पनि सहकार्य गरिकन बुझाउने तरिकाले, त्यहाँ धेरैवटा प्रश्नहरू छन् भाषागत रूपमा जटिल भए तापनि तपाईँहरूले त्यसलाई फेरि पनि सोधिकन राम्ररी प्रश्नको उत्तर दिनुहोला। को चाहिँ ठ्याक्कैमा पीड़ित हो, को चाहिँ साँच्चीकै बेपत्ता परिवार हुनुहुन्छ, कसको चाहिँ साँच्चीकैको आफ्नो व्यवसाय गुमेको छ, त्यसलाई भेरिफाई गर्नलाई हामीलाई पनि डेटाको एक्युरेसी चाहिन्छ। तथ्याङ्क बिना फेरि भोलि चाहिँ को हो त साँचो लाभग्राही भनेर छुट्याउन सकिएन भने फेरि पुग्नुपर्ने जो प्रभावित व्यक्तित्व हुनुहुन्छ उनीहरूलाई नपुगेर अर्कैलाई लाभ भयो भने त्यसले पनि त समस्या निम्त्याउन सक्छ। त्यही भएर हामीलाई पनि त्यो डेटाको एक्युरेसी चाहिँ चाहिएको छ। जे छ त्यो कुराले चाहिँ एक्युरेट भनिदिनु भएमा भोलिको दिनमा चाहिँ त्यो डेटाले आउने दिनको लागि पनि काम लाग्छ। व्यक्तिगत जीवनमा र पारिवारिक जीवनमा पनि त्यो कुराहरूले चाहिँ एउटा नेपाल सरकारले उहाँलाई भेरिफाई गर्न चिन्हलाई आइडेन्टिटीको रूपमा पनि काम गर्छ।
23: आफ्नो ओडामा कर्मचारीलाई क्षतिको सही विवरण टिपाउन अनुरोध गर्दै हुनुहुन्थ्यो आमा छोदिङमो गाउँपालिका रसुवाका प्रमुख प्रशासकीय अधिकृत विष्णु राई। अब हाम्रो खानपानको कुरा गरौं। तपाईको वरिपरि पाइने सागसब्जी गेडागुडी दूध अण्डा र अन्न मिलाएर खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने पोषणविदहरूको भनाइ छ। पोषणविद रुबिना कार्की,
1: तपाईहरू बाढी प्रभावित क्षेत्रमा हुनुहुन्छ भने त्यही उब्जाउ भएको खानेकुरा जस्तै मकै फापर कोदो भटमास भयो त्यो सबै चाहिँ तपाईहरूले आफ्नो पोषण आहारको लागि चाहिँ खान सक्नुहुन्छ र त्यसलाई खाने विभिन्न तरिकाहरू हुन्छन् जस्तै अब मकै उसिनेर मात्रै पनि खान सक्यो त्यसलाई पिठो बनाएर रोटी बनाएर खान सक्यो ढिँडो बनाएर खान सक्यो त्यसका साथसाथै भटमास हामीले अब जुन भुटेर खान्छौँ त्यसरी खान सक्यो या भुटेको भटमासलाई साँधेर खान सक्यो त्यसका साथसाथै कोदो फापरको चाहिँ हामीले प्याज अनि विभिन्न अरू मरमसला हालेर चाहिँ हामीले नुनिलो मिठो परिकार बनाएर खान सक्छौँ त्यसका साथसाथै अब बालबालिकाहरूको लागि चाहिँ अलिक गुलियो मिठो रुचाउनुहुन्छ सो उहाँहरूको लागि चाहिँ सक्खर भयो या चिनी हालेर घिउमा बनाएर पनि हामीले गिलो रोटी बनाएर चाहिँ खुवाउन सक्छौँ।
23: अस्थायी शिविरमा बसिरहेका गर्भवती सुत्केरी र बालबालिकाले खानपानमा अझ बढ़ी ख्याल गर्न सुझाव दिँदै हुनुहुन्थ्यो पोषणविद रुबिना कार्की। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चाडबाडको समयमा बजारमा सुरक्षित खानेकुरा पाइन्छ कि पाइँदैन?
3: व्यवसायहरूले के गरिदिन्छ, बेकरी सर्टेनिङ भन्ने घिउ हालिदिन्छ। बेकरीमा जुन बनाउने हामीले बनाउँछौ बेकरीमा, त्यसमा बेकरी सर्टेनिङ भन्ने घिउ हुन्छ, त्यो 150 रुपियाँमा पाइन्छ।
2: मासुलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव सहित पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
5: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
4: ओहो, तिमी त घरको खाने भएछौ नि।
6: के को सरसल्लाह हो दुईजनाको?
5: होइन कि सर।
2: लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।

0: खुन्छन् भनेर।
1: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
0: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
1: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
2: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चाडबाडको समय नजिकिँदैछ। चाडबाडको समयमा बजारमा किन्ने खानेकुराको गुणस्तर पोषणको सवालमा सीआईएन ले गरेको छलफल कार्यक्रमको सार संक्षेप।
4: राष्ट्रिय उपभोक्ता मञ्चले यो सवालमा लामो समयदेखि काम गरिरहेको छ। त्यसको बागमती प्रदेशको संयोजक मनोज थापा सरलाई चाहिँ अलिकति पोषणमा उ गरेर तपाईँहरूले गर्ने वकालतहरू, तपाईँहरूले गरिरहेको कामहरू के कस्ता छन् र उपभोक्ता कसरी सचेत हुनुपर्छ त्यो विषयमा आफ्नो भनाइ राखिदिनको लागि अनुरोध गरे।
5: हामी नेपालीहरू कस्तो भइसकेका छौँ, हामी खान नपाएर होइन कि, हामी खान नजानेर हामी धेरै रोगीहरू भइरहेका छौँ। खान नपाएर होइन, खान नजानेर। अहिले कुरो के छ भने जंक फूड अत्यन्त तपाईँको घातक भएर आइरहेको छ, जसले यस्तो ऱ्यापिड चाहिँ तपाईँको देशले चाहिँ फेरि, तर कुरो के छ भने हामी खाना अहिले पनि खान पाए नपाएर होइन कि, खाना नजानेर चाहिँ भएको छ। जस शुद्ध तोरीको तेल भनेर बेच्छन् तपाईँको चाहिँ 340-350 रुपियाँमा अहिले छ है। कुरो के छ अब हेर्नुहोस् है, कतिसम्म चाहिँ बदमासी गर्छन् व्यवसायीहरूले पनि। अब यो यसमा खानेको कुरामा आए, 5 ड्रम तोरीको तेल 200 लिटरको 5 ड्रम भनेपछि 1000 लिटर भयो। 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ। लङ ग्रेन चामल त म त के भन्छु भने खाँदै नखानुस्, लङ ग्रेन चामल खाँदै नखानुस्, किनभने लङ ग्रेन चामलको त्यो जुन बिहा हुन्छ, त्यो गेडा हुन्छ, इमेजिन गर्नुहोस् कि त्यो बराबरको धानै उत्पादन छैन, त्यो लामोको धानै छैन, धानै उत्पादन हुने त्यो लङ ग्रेन चामल कसरी आयो भन्ने प्रश्न पनि आउनु सक्ला। मिक्स गरेर मिसिनबाट बनाएर आएको त्यो आर्टिफिसियल चामल हो, त्यो नौनी घिउमा तपाईँको यति मिक्स गर्छन्, त्यसमा के हाल्छ भने नौनी घिउ तपाईँको 850-900-1100 पर्छ है, त्यो पर किलोको। तर व्यवसायीहरूले के गरिदिन्छ, बेकरी सर्टेनिङ भन्ने घिउ हालिदिन्छ। बेकरीमा जुन बनाउने हामीले बनाउँछौँ बेकरीमा, त्यसमा बेकरी सर्टेनिङ भन्ने घिउ हुन्छ, त्यो 150 रुपियाँमा पाइन्छ। अब खाद्य प्रदूषण त्यो ल्याब छैन कि, यो घिउ नै भनेर चाहिँ जाँच्ने त्यहाँ उपकरण छ, तर कुन कुन तत्त्वबाट त्यो घिउ भनेर छुट्टाउने तत्त्व त्यहाँ खाद्य प्रदूषणमा पनि छैन।
4: पशु चिकित्सा परिषदका अध्यक्ष डाक्टर हिम अवस्थी, विशेष गरेर पशु चिकित्सा परिषदले र अझ चाडपर्वको बेलामा अघि मनोज थापा सरले उठाइरहनु भएको थियो मासुको बिक्री वितरणको हाम्रो प्रणालीको कुरा र त्यसले हामीलाई पार्ने स्वास्थ्यमा पार्ने प्रभावका बारेमा, त्यसमा चाहिँ परिषदले कसरी वकालत गरिरहेछ, कसरी काम गरिरहेको छ?
6: स्वस्थ मासु मात्रै उपभोक्ताले उपभोग गर्न पाउनु पर्दछ भनेर पैरवी गर्ने संस्था मध्ये हामी पनि एक हौ। स्वस्थ र स्वच्छ तरिकाले नै त्यसलाई प्रशोधन हुनुपर्छ, भण्डारण हुनुपर्छ, त्यसको ढुवानी हुनुपर्दछ र बिक्रीका सबै, होलसेल बिक्री होस् या रिटेल बिक्री होस्, त्यो होल सबैका चरणमा, सबै यी चरणहरूमा चाहिने स्वच्छता र रोग नियन्त्रण र निरीक्षणका मापदण्डहरू पूरा गरेको हुनुपर्दछ। भनेको मतलब यो मासु स्वच्छ छ भनेर पशु चिकित्सकले छाप लगाएर दिस इज फिट फर कन्जम्पसन भन्ने खालको चाहिँ अन्तर्राष्ट्रिय मापदण्ड हो, सो अनुसारले उत्पादन हुनुपर्छ। अब यसका लागि सबभन्दा पहिला पशु स्वस्थ हुनु पर्यो। एन्टिमर्टम भन्छौ हामी, बधपूर्वको परीक्षण गर्दाखेरि पशु स्वच्छ हुनपर्छ। त्यो स्वच्छ छ भन्ने भइसकेपछि मात्रै हामीले केही घण्टा आराम दिलाएर, आराम गराएर, भनेको मतलब स्वच्छ पानी मात्रै होइन खुवाएर, तत्पश्चात मात्रै वैज्ञानिक तरिकाले, मानवीय तरिकाले वध गरेर त्यसलाई चाहिँ प्रशोधन गरिसकेपछि अनि बल्ल चिस्यान गरिएको मासु खानुपर्दछ भन्ने चाहिँ यसको मुख्य सिद्धान्त हो।
4: अलिकति धार्मिक दृष्टिले पनि, रेडियो कान्तिपुरको धार्मिक कार्यक्रम सञ्चालक पनि पण्डित हुनुहुन्छ, विद्वान हुनुहुन्छ, धर्म ग्रन्थले चाहिँ अब खानाको हिसाबले चाहिँ के उपयुक्त हुन्छ पोषणको हिसाबले भन्ने कुरा दिएको छ, त्यो बारेमा अलिकति कुरा राखिनको लागि।

0: हाम्रो धर्मले चाहिँ के भन्छ भने अहिलेपछि जथाभावी मासु नखाऊ भन्छ। जस्तै चाडपर्वमा पूजा गरेर बलि दिएर अर्थात त्यसको लागि चाहिँ खाऊ, अहिलेपछि आफ्नो स्वास्थ्यको लागि धार्मिक हिसाबले चाहिँ जथाभावी जहिले पनि बदलेर खाऊ नै भन्दैन।
1: पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण मौसममा सुधार नआएसम्म स्थगित गर्न प्रधानमन्त्री बालेन शाहले आग्रह गर्नुभएको छ। वर्षाको जोखिमको समयमा कुनै पनि रूटमा बस सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न यातायात व्यवसाय महासंघले आग्रह गरेको छ। बाढ़ी पहिरो जोखिम क्षेत्रमा अब हरेक घण्टा पूर्व सूचना दिइने तयारी भएको छ। रसुवाको भोटेकोसी बाढ़ीमा परेर बेपत्ता भएकाको परिवार र आफन्तले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानलाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण प्रदान गरेको छ। नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपियाँ पुगेको छ र जापानमा भइरहेको 20 औं एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेसँग पराजित भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
2: परीक्षा केन्द्र ग्रेजुएट स्कुल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र। आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड। आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681029656, 98412388391, 98580403482।
3: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकेको छ। कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत। सूचना स्ट्रोंगर टुगेदर भन्ने नाराका साथ सेप्टेम्बर 28 दिन विश्वभर मनाइने विश्व रेबिज दिवस 2026 अवसरमा पशु अस्पताल तथा पशु सेवा कार्यालय गणेशोक वीरेन्द्रनगर सुर्खेतमा यही असोज 5 गतेदेखि 12 गतेसम्म सञ्चालन हुने निशुल्क सप्ताहव्यापी रेबिज रोग विरूद्धको खोप कार्यक्रममा आफ्नो घर पालुवा कुकुर र बिरालोलाई खोप लगाई अवसरको फाइदा लिनुहुन सम्पूर्ण सुर्खेत जिल्लावासी महानुभावलाई अनुरोध गरिन्छ। याद राखौ, रेबिज रोग बहुला कुकुर र बिरालोको टोकाईबाट मानिसमा सर्न सक्ने 10% प्राणघात रोग हो, तर समयमै खोप लगाउँदा यो रोगबाट बस्न सकिन्छ। तसर्थ रेबिजबाट बस्न निम्न उपायहरू अपनाउनुहोस्। आफूले पालेको कुकुर र बिरालोमा वर्षको एकपटक रेबिज रोग विरूद्धको खोप अनिवार्य लगाऊ। कुकुर र बिरालोले आफूलाई टोकेमा चिकित्सकको सल्लाह बमोजिम त्यही दिन खोप लगाऊ। सामुदायिक र सड़क कुकुरहरूसँग विशेष सावधानी अपनाऊ। रेबिज विरूद्ध खोप जनावरको सुरक्षा, मानव जीवनको रक्षा। पशु अस्पताल तथा पशु सेवा कार्यालय सुर्खेत।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत GM कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
6: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
7: उपलब्ध सेवाहरू मुटुको ECG, ECO, 24 घण्टे होल्टर, ABPM, TMT र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-580-50-696।
8: रेडियो भेरी FM।

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: Bonia.
1: Extreme energy drink.
2: खुशीको खबर
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
2: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
4: कामको टेन्सन, रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
5: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
6: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
7: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
6: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाए कसरी घर खर्च चल्छ त।
7: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ, काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
6: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाई चाहिँ कति हुँदो रहेछ?
7: महिनाको नेपाली 24,000-48,000 त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
6: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
7: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
8: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
9: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
10: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
11: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
10: हाम्रा सेवाहरू
11: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस,
0: अर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
10: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टि मोबाइल नम्बर 98 4804631।
12: रेडियो भेरी एफएम

0: काठमाडौँ युनिभर्सिटी धुलिखेल अस्पताल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
1: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेसमेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
2: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
0: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कसरी।
5: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
5: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-85-40-719 र 98-85-51-715।
4: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
6: अब चिन्ता लिनु पर्दैन, उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
4: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सञ्जय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
6: डाक्टरद्वारा दिइने सेवाहरू:
4: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लोपन महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने:
6: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा, काठकुवा चोक, व्यापार रोडबाट 300 मिटर पूर्व, दैलेख रोड। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535।
4: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
7: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी,
8: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनुहुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
7: डाक्टरद्वारा दिइने सेवाहरू: सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार, साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
6: हाम्रा दैनिक सेवाहरू: हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
4: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
4: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नुभयो?
9: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
4: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
9: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
4: 198 198
8: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत

0: Mania Extreme Energy Drink.
1: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुण युक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: सूचना।
3: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसीआरडी रातोकुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनीत वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
3: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली वीरेन्द्रनगर 2 बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907726। सम्पर्क फोन नम्बर 083590726।
2: सूचना। समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 औं वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकेको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई। समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।
4: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
6: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र 1 र छात्र 1 गरी जम्मा 2 जनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 6 महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
2: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत। सम्पर्क फोन नम्बर 083524977 र 083523759।
7: रेडियो भेरी एफएम

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा भारी वर्षाको पूर्वानुमानसँगै विपद प्रति कार्यको तयारी तीव्र पारिएको अधिकारीहरूको भनाई, कस्तो छ जोखिमको आकलन,
1: भोलिदेखि इम्प्याक्ट देखिने सुरुमा पूर्वा चाहिँ पूर्वी नेपालमा छ, क्रमशः चाहिँ त्यो पश्चिमतिर सर्दै जाने चाहिँ देखिएको छ।
0: भोटे कोशी त्रिशुली बाढीबाट प्रभावित व्यवसायीहरू रोजी रोटीको चिन्तामा,
2: के गर्ने होला, कहाँ पसल लाग्ने होला, राज्य पसलले कहाँ दिन्छ, त्यो मात्रै एकदम पीड़ा लागेर निन्द्रो लाग्दैन हामीहरू।
0: एक रिपोर्ट र अन्तर्राष्ट्रिय प्रसंगमा उत्तरी इथियोपियामा सरकार र क्षेत्रीय शक्तिबीच लड़ाई शुरू। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। इथियोपियाको सरकार र उत्तरी क्षेत्र टिग्रेलाई नियन्त्रण गर्ने दलबीच लड़ाई शुरू भएसँगै त्यहाँ पूर्ण स्तरको गृहयुद्ध शुरू हुन सक्ने चिन्ता व्यक्त भएको छ। प्रधानमन्त्री अबी अहमदका एकजना सल्लाहकारले टिग्रेका स्थानीय लड़ाकू बलले नजिकैका दुईवटा क्षेत्रहरूमा पूर्ण स्तरको आक्रमण थालेको बताएका छन्। टिग्रेको क्षेत्रीय सरकारले संघीय फौज विरूद्ध आफ्ना सुरक्षा बल प्रतिरक्षात्मक अभियानमा उत्रिएको जनाएको छ। चार वर्ष अघि अन्त्य भएको यसअघिको युद्धमा 5,00,000 भन्दा बढ़ी मारिएका थिए। बीबीसीका काल्किडान इबेलटाल भन्छन्, टिग्रेका लड़ाकू बलले संघीय सरकारले शान्ति सम्झौताको उल्लंघन गरेको आरोप बारम्बार लगाएका छन्। सरकारले चाहिँ अन्य सशस्त्र समूह र विदेशी शक्ति, विशेष गरी छिमेकी इरिट्रियासँग गठजोड़ गरेको आरोप उनीहरूमाथि लगाएको छ। यदि पहिलाको स्तरको अर्को युद्ध शुरू भयो भने यसले इथियोपियालाई मात्र नभएर सम्पूर्ण हर्न अफ अफ्रिका क्षेत्रलाई नै अस्थिर बनाउनेछ बीबीसी संवाददाताको भनाई। अन्तर्राष्ट्रिय फौजदारी अदालतले मध्य अफ्रिकी गणतन्त्रका एकजना पूर्व विद्रोही नेतालाई सन् 2013 गृहयुद्धका समयमा भएका मानवता विरूद्धको अपराधमा दोषी ठहर गरेको छ। मोहम्मद सईद अब्दल कानी मुस्लिम सेलेका विद्रोही समूहका नेता थिए। उक्त समूहले राष्ट्रपति फ्रान्सवा बेजिजेलाई अपदस्थ गरेपछि मध्य अफ्रिकी गणतन्त्र रक्तपातपूर्ण जातीय द्वन्द्वमा फँसेको थियो। अभियोजकहरूले उनले एउटा कुख्यात कारावास इकाइ सञ्चालन गरेका र त्यहाँ अपदस्थ राष्ट्रपतिका समर्थक भएको शंका गरिएका बन्दीहरूलाई यातना दिइएका र खाना एवं पानी समेत नदिइ राख्ने गरिएको बताएका थिए। सईदले आफू विरूद्धका आरोप अस्वीकार गरेका थिए। युक्रेनले रूसले आफ्नो देशका नागरिक यातायात पूर्वाधारलाई निशाना बनाउने क्रम बढ़ाएको आरोप लगाएको छ। पछिल्लो चरणमा पेट्रोल भण्डारण केन्द्र, जल यातायात र रेल सेवा सम्बन्धी संरचनामा आक्रमण गरिएको उसको भनाई छ। मस्कोले आफ्नो पछिल्लो हमलाले ड्रोन उत्पादन गर्ने केन्द्र र सैन्य सामग्री बोक्ने पानी जहाजहरूलाई निशाना बनाएको प्रतिक्रिया दिएको छ। ब्रिटेनका रक्षा मन्त्रीले चागोस द्वीप समूह मरिससलाई फिर्ता गर्ने सम्झौतालाई युकेले पुनरावलोकन गरिरहेको बताएका छन्। वेज स्ट्रेटिङले संयुक्त राज्य अमेरिकाले त्यसलाई समर्थन नगरेकाले उक्त सम्झौताको समीक्षा भइरहेको उल्लेख गरे। हिन्द महासागरमा रहेको चागोसमा अवस्थित सबैभन्दा ठूलो टापु डिएगो गार्सियामा अमेरिका र ब्रिटेनको सैन्य शिविर छ। मंगलबार राष्ट्रपति ट्रम्पले चागोस फिर्ता गर्ने निर्णयलाई अत्यन्त खराब सम्झौता भन्दै आलोचना गरेका थिए। र पाकिस्तानका सुरक्षा फौजले अफगान तालिबानहरूले सीमा नजिकै प्रहार गरेका 8 ड्रोन आफूहरूले खसालेको बताएका छन्। सुरक्षा स्रोतले आफूहरूले सार्वजनिक स्थानलाई निशाना बनाउने तालिबानको योजनालाई विफल बनाइदिएको बताएका हुन्। अफगान तालिबानले पाकिस्तानी भनाईको खण्डन गर्दै कुनै पनि ड्रोन हमला नगरेको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। नेपालका विभिन्न स्थानमा शुक्रबारदेखि आइतबारसम्म भारी वर्षा हुने पूर्वानुमानसँगै सरकारले विपद प्रतिकार्यको तयारी तीव्र पारेको अधिकारीहरूले बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद प्रतिकार्य योजना अनुसार संघदेखि स्थानीय तहसम्मका संयन्त्रलाई सक्रिय बनाइएको जनाएको छ। मौसम विभागले भारी वर्षा गराउन सक्ने प्रणालीको मुख्य प्रभाव देशको मध्य र पश्चिमी क्षेत्रमा पर्ने अनुमान गरेको छ। यसको सामान्य प्रभाव देशभर रहे पनि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा बढ़ी असर पर्ने अनुमान गरिएको हो। यसै सन्दर्भमा हामीले केही बेर अघि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई टेलिफोन सम्पर्क गरी शुरूमा तपाईहरूले गरेको जोखिमको आकलन के हो भनेर सोधेका छौं।
1: हाम्रो आकलन अहिले शुरूमा देखिएको एउटा अब फ्रिली एभाइलेबल मोडेलहरूमा एकदमै धेरै भारीदेखि अति भारी र कुनै ठाउँमा एकदमै चाहिँ धेरै ठूलो वर्षा हुन्छ भनेर पनि भनेको देखिए तापनि हामीले त्यो हेर्दाखेरि चाहिँ अब त्यो स्केलको त्यो लेभलको त देखाएको छैनौ। उच्च हिमाली क्षेत्रमा कहिले पनि अब यो बंगालको खाडीबाट आउने सिस्टमले चाहिँ हिमपात चाहिँ भारी हिमपात गराउन सक्ने सम्भावना छ भने त त्यसले गर्दाखेरि हामीले रेड अलर्ट चाहिँ उच्च हिमाली क्षेत्रको लागि चाहिँ जारी गरेका छौँ। तर प्रत्येक दिनको फरक फरक छ, जस्तो भोलिदेखि इम्प्याक्ट देखिने खास गरेर 8 गते 9 गते 10 गते 11 गतेमा चाहिँ अलिकता बढी इम्प्याक्ट छ। सुरुमा प्रभाव चाहिँ पूर्वी नेपालमा छ, क्रमशः चाहिँ त्यो पश्चिमतिर सर्दै जाने चाहिँ देखिएको छ। प्रभाव के पर्छ भनेर पनि हामीले प्रभाव पनि त्यसमा अब त्यसको यातायात क्षेत्रमा पर्ने प्रभाव हुने हुनाले यातायात व्यवसायले नै बोलाएर हामी सवारी साधन ठोक्न सक्ने पनि अवस्था आउन सक्छ र जिल्ला प्रशासनको अनुमति लिएर मात्रै चाहिँ सवारी साधन चलाउन हुन भनेर हामीले निर्देशन पनि जारी गरिसकेको अवस्था छ।
4: त्यो कार्यको हिसाबले चाहिँ अब विगतमा पनि यस्ता घटनाहरू दोहोरिएका र भर्खरै पनि नेपालले एउटा ठूलो विनाशकारी बाढ़ीको सामना गरेको यस्तो सन्दर्भमा चाहिँ विगतका कमजोरीहरू दोहोरिन नदिन यसपटक चाहिँ के कस्तो ठोस सुधार गर्नुभएको छ अथवा सावधानी अप्नाइएको छ?
1: हामी सबै तीनटै सुरक्षा निकायको यो रेस्पोन्स टीमलाई चाहिँ तयारी अवस्थामा राखेको अर्ली वार्निङ चाहिँ यसपालि अरू बेला 3 दिन अगाडि मात्रै दिन्थ्यो भने यसपालि चाहिँ 5 दिन अगाडिदेखि नै हामीले पूर्व सूचना दिएको र त्यसपछि चाहिँ हामीले तयारी अवस्थामा पनि 77 जिल्ला विपत्ति व्यवस्थापन समितिलाई एकदमै चाहिँ सतर्क अवस्थामा रहन भनेको, भोलिदेखि वार्निङ गर्नुपर्ने ठाउँहरूमा चाहिँ माइकिङ गर्ने, समुदायलाई चाहिँ सचेत गराउने कुरामा पनि हामीले चाहिँ कम्युनिकेट गरेको र उच्च हिमाली क्षेत्रमा पदयात्रामा जानेहरूलाई पनि चाहिँ अहिले नजान भनेर चाहिँ हामीले अनुमति पनि नदिने भन्ने सम्मको पनि कुरा गरेका छौँ भने जुन माथि हुनुहुन्छ उहाँलाई चाहिँ सुरक्षित स्थानमा फर्कनलाई पनि हामीले चाहिँ एडभाइजरी जारी गरिसकेको अवस्था छ।
4: उद्धार सामग्री, जनशक्ति, हेलिकप्टर, आपतकालीन राहत सामग्री, यो तयारी भनेपछि त सबै विषय आयो होइन? प्राधिकरणको अहिलेको वास्तविक क्षमता अथवा पर्याप्तताको स्थिति चाहिँ के छ?
1: हाम्रो चाहिँ धेरै शक्ति भोटेकोसीमा लागेको भए तापनि हाम्रो अन्य क्षेत्रको चाहिँ बाहिनीहरू जस्तो सेनाको अन्य क्षेत्रमा भएका बाहिनीहरूलाई पनि हामीले सूचना गरेको र उहाँहरू त्यही क्षेत्रमा चाहिँ सक्रिय रहेको अवस्था छ। खास गरेर चाहिँ बागमती प्रदेशको हकमा हामीले यतातिर परिचालन गरे तापनि अन्य क्षेत्रको लागि चाहिँ अहिले कमी हुने भन्ने खालको चाहिँ हामीले हुन दिएको छैनौँ। हेलिकप्टरलाई पनि कुनै ठाउँ उद्धार गर्नुपर्ने हुनसक्छ भनेर हामीले त्यो तयारी अवस्थामा राखेका छौँ।
4: उपेन्द्रजी, अब अन्तिममा चाहिँ नागरिकले अनिवार्य रूपमा यो अवस्थामा चाहिँ के कस्ता सावधानी अप्नाउनु पर्छ संक्षेपमा?
1: बाढी हेर्न खोलामा नजाने, सोसियल मिडियाको लागि भिडियो बनाउँदाखेरि धेरैको ज्यान गएको हुनाले चाहिँ त्यस्ता काम नगर्न, नगराउन र गर्न नदिन भनेर हामीले प्रशासनलाई पनि चाहिँ सचेत गराएका छौँ। पहाडीमा जोखिम मोलेर चाहिँ दाउरा संकलन गर्न नजानको लागि पनि हामीले भनेका छौँ। भनेपछि सवारी साधनमा पनि हामीले पहिला अलर्ट गर्छौँ र अभिज्ञ गरेको खण्डमा फोर्स मेजर पनि लिने भन्ने सम्मको चाहिँ निर्णय गरेका छौँ।
0: विपद प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। अब लागौं हालैको भोटेकोशी त्रिशुली बाढ़ीले प्रभावित भएको नुवाकोटतर्फ। बाढ़ीका कारण व्यवसाय गुमाएका व्यवसायीहरूले आफूहरू यति बेला रोजी रोटीको चिन्तामा रहेको बताएका छन्। पुस्तौंदेखिको व्यवसायसँगै जीवनभरको कमाई समेत गुमाएको कतिपयको भनाइ छ। शक्तिमाया तामाङको रिपोर्ट।
5: विनाशकारी बाढ़ीले नुवाकोटमा 1472 घर पूर्ण क्षति भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटको तथ्याङ्कले देखाएको छ। विदुर नगरपालिका ओडा नम्बर 1 ढुंगे बजारमा पुस्तौंदेखि खाद्यान्न व्यवसाय गर्दै आएका नीरज कुमार खड्कीले अबको दिन कसरी चलाउने भन्ने चिन्ताले निदाउन नसकेको बताए।
2: के गर्ने होला, कहाँ पसल जाने होला, राज्य पसलले कहाँ दिन्छ, त्यो मात्र एकदम पीड़ा लागेर निन्द्रा लाग्दैन। हामीहरू कमसेकम हाम्रो 5 वटा गएछ भने हामी 2 दाजुभाइ छौँ, 2टा मात्रै घर बनाउने जग्गा प्लानिङ सहित गरिदियो भने त्यसैमा बसेर व्यवसाय त गरेर खानै पर्यो।
5: ढुङ्गेमा फेन्सी सञ्चालन गर्दै आएकी सगुन राज भण्डारीले आगामी योजना बारे सोच्नै नसकेको बताइन्।
6: त्यो हाम्रो एकदम ट्रमा भइरहेछ नि त, यत्रो करोड़ौंको सम्पत्ति गयो नि त, आफूले दुःख गरेर कमाएको पैसा हराउँदा कति नराम्रो फिल।
5: अबको दिन कसरी चलाउने भन्ने चिन्ताले निदाउन नसकेको बताए।
2: के गर्ने होला, कहाँ पसल जाने होला, राज्य पसलले कहाँ दिन्छ, त्यो मात्र एकदम पीड़ा लागेर निन्द्रा लाग्दैन। हामीहरू कमसेकम हाम्रो 5 वटा गएछ भने हामी 2 दाजुभाइ छौँ।

0: कपड़ा व्यवसाय गर्दै आएकाहरू अब त्यहाँ व्यवसाय गर्न सकिने अवस्था नरहेको बताउँछन्। बजार भएको स्थानमा अहिले खोला बगिरहेको बाढी पहिले त्रिशुलीमा कपड़ा व्यवसाय गर्दै आएका नदिम आलमले बताए।
1: पुर्खौली व्यापार थियो, कपड़ाको व्यापार दाएर मेरो स्टक गरेर टोटल 1,60,68 लाखको सामान थियो। मेरो सम्पत्ति मलाई केही पीर छैन, त्यो कमाउँछु, त्यो मेहनत गर्छु, जिन्दगीभरि मेहनत गर्नु छ। गएको ज्यानलाई त फिर्ता ल्याउन सकिन्छ, सकिँदैन नि, बास दिनु पर्यो, कहाँ दिन सक्छ। त्यसरी राज्यले हामीलाई मिलाउनु पर्यो।
0: बाढीको कारण विस्थापित भएर अनित्र ठाउँमा बस्दै आएका व्यवसायीहरूले सुरक्षित र व्यवसाय गर्न मिल्ने स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
2: अब खेलकुदको एउटा प्रसंग संक्षेपमा, 20औं एसियाली खेलकुदमा कराते खेलाड़ी तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्। जापानको नागोया शहरमा कुमिते विदा अन्तर्गत 84 केजी भन्दा माथिको तौलसम्मको खेलमा शेर्पाले लाओसका खेलाड़ीलाई 9-1 अंकले पराजित गर्दै काँस्य पदक जितेका हुन्। यसअघि उनी सेमी फाइनलमा इरानका खेलाड़ीसँग पराजित भएका थिए। कराटेबाट पदकको आशा गरिएका खेलाड़ीहरू एकपछि अर्को गर्दै पराजित भएको अवस्थामा आज बिहान कराटेको अन्तिम खेल भएको थियो। जीतपछि उनले नेपालको लागि पदकको खाता खोल्न सकेकोमा खुशी व्यक्त गरेका छन्। सन् 1986 एसियाली खेलकुदबाट पदक जित्न थालेको नेपालले त्यस यताको हरेक संस्करणमा नियमित रूपमा पदक हात पार्दै आएको छ। यसपालि नेपालले एसियाली खेलकुदलाई लक्षित गरी 3 वर्ष अगावै महत्वाकांक्षी कार्यक्रम मिशन 2026 मार्फत 1 स्वर्ण र 2 पदकको लक्ष्य राखेर खेलाड़ीहरूलाई नियमित प्रशिक्षण दिएको थियो। एसियाली खेलकुदको यो संस्करणमा नेपालबाट 21 खेलमा 135 खेलाड़ीहरू सहभागी छन्। अब एकैछिन लागौं पोखरातर्फ। फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पोखरा दुबई रूटमा नियमित उड़ान शुरू गरेको छ। यसअघि पोखराबाट चीनका केही शहरमा व्यावसायिक उड़ान भए पनि त्यसले निरन्तरता पाउन सकेको थिएन। फ्लाई दुबईको नियमित उड़ान शुरू भएसँगै पोखराको पर्यटन र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा नयाँ सम्भावना थपिएको भन्दै स्थानीय वासिन्दा तथा पर्यटन व्यवसायी उत्साहित भएका छन्। कृष्णमणि बरालको रिपोर्ट।
3: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको 3 वर्षपछि पहिलो पटक फ्लाई दुबईले दुबई पोखरा, पोखरा दुबई अन्तर्देशीय उडान शुरू गरेको छ। फ्लाई दुबईको नियमित उडान शुरूसँगै पोखराका स्थानीय र पर्यटन व्यवसायी उत्साहित छन्। पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेल भन्छन्,
4: पोखराको पर्यटन क्षेत्रमा 3 खर्ब 45 अर्ब रुपियाँ चाहिँ जति लगानी थियो भने अहिले एयरपोर्ट सञ्चालनमा आइसकेपछि त्यो बढेर चाहिँ 5 खर्ब 25 अर्ब जति लगानी पर्यटन क्षेत्रमा छ। पोखरा र गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन क्षेत्रमा यसले चाहिँ नयाँ आयाम थप्छ भन्ने हामीले विश्वास लिएका छौँ।
3: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्ययनका लागि लन्ची जान पाउँदा यसरी खुशी व्यक्त गर्दछन् पोखरा 22 पोम्दीका रञ्जन बराल।
5: पहिलो क्वान्टी फ्लाइटमै म जान पाउँदाखेरि एकदम खुसी लागिरहेको छ। सँगसँगै अब आफ्नै घरबाट खाना खाएर यहाँनिर जान पाइन्छ भने एकदम खुसी लागिरहेको छ।
3: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरू भएको दुवै पोखरा उडानले अन्य विमान कम्पनीहरू पनि आकर्षित हुने बताउँछन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरोला,
6: दुवै भनेको चाहिँ विश्वको एउटा साझी को रूपमा विकसित भइरहेको छ र हाम्रा नेपाली दाजुभाइहरू पनि रोजगारको सिलसिलामा जाने, त्यसै अध्ययनका लागि जाने, भ्रमणका लागि जाने, त्यसलाई ट्रान्जिट बनाएर तपाईँको अमेरिका, क्यानाडा, लन्डन भनेपछि अब युरोपियन जुनसुकै मुलुकहरूमा जान पनि सम्भव छ र फ्लाइ दुबईको पनि धेरैवटा चाहिँ गन्तव्यमा यसको चाहिँ प्रत्यक्ष उडानहरू छ। उसको आफ्नो प्रत्यक्ष उडान नभएका सहरहरूमा इमिरेट्ससँग पनि उसले चाहिँ टाई अप गरेको हुनाले संसारका जुनै पनि ठाउँमा जान सक्ने अवसर छ र काठमाडौँ आउने विदेशी पर्यटकहरू पनि पोखरा आउने संख्या चाहिँ करिब 60% छ। त्यो भएको हुनाले पनि सिधै यता पोखरामा उडान अवतरण हुँदाखेरि पोखरा सेक्टरको उडान चाहिँ नियमित हुन्छ र यसलाई अझ चलायमान बनाउन सकिन्छ भन्ने हामीले चाहिँ अपेक्षा गरेका छौँ।
3: पोखराबाट नेपाली राष्ट्रिय ध्वजाभाग विमानबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि व्यवस्था समेत गर्न नेपाल सरकारसँग पोखराका पर्यटन व्यवसायीले अनुरोध गरेका छन्। कृष्णमणि बराल, बीबीसी पोखरा।
2: हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। इथियोपियाको उत्तरी क्षेत्र टिग्रेमा स्थानीय बलहरूले एउटा विमानस्थल प्रहरीबाट नियन्त्रणमा लिएका स्थानीय वासिन्दाले बीबीसीलाई बताएका छन्। यो वर्ष सरकार र टिग्रेमा शासन चलाइरहेको टिग्रे पीपुल्स लिबरेशन फ्रन्ट बीच तनाव चर्किएको छ, जसले गर्दा गृहयुद्ध पुनः शुरू हुन सक्ने भय व्यक्त भइरहेका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
7: इथियोपियाको सरकार र उत्तरी क्षेत्र टिग्रेमा नियन्त्रण कायम गरेको दलले एकअर्कामाथि हमलाको शुरूआत गरेको आरोप लगाएका छन्।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ।

0: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज़
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी
3: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ
4: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227
5: सूचना
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ
5: आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायुगोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
3: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-585-454

न जागिर छ न त कुनै व्यापार छ, खै गरीबले जिन्दगी कसरी गुजार्छ। तिमीले ओठको मुस्कान त देख्यौ, तिमीले ओठको मुस्कान त देख्यौ, महसुस गरिनौ आँखामा असार छ, खै गरीबले जिन्दगी कसरी गुजार्छ। हिजोको बाढ़ीले मेरो खेत बगायो, हिजोको बाढ़ीले मेरो खेत बगायो, अब छिमेकले आफ्नो गराको साँच सार्छ, खै गरीबले जिन्दगी कसरी गुजार्छ। तिमी कसैको लहैमा लागेर नबिग्र भाइ, तिमी कसैको लहैमा लागेर नबिग्र भाइ, तिम्रो को छ, उसको त अदालत छ, सरकार छ, खै गरीबले जिन्दगी कसरी गुजार्छ। तिमी हामी एक भएनौ भन्ने गुनासो भन्छौ, तिमी हामी एक भएनौ भन्ने गुनासो भन्छौ, यहाँ त भाई भाई बीच नै दरार छ, न जागिर छ न त कुनै व्यापार छ, खै गरीबले जिन्दगी कसरी गुजार्छ। दिपाल सिलगढ़ी नगरपालिका नौ कलेना डोटीघर हुनुभएका गजलकार चक्रमिलन नेपालीको यो गजल वाचन सँगसँगै बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि प्राविधिक मित्रका साथ म प्रस्तोता अच्युत किमिरी बुलबुल उपस्थित भएको छु। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। देशभरिका केही एफएम स्टेशनहरूसँगै युट्यूब च्यानल नेपाली छाप्रोबाट प्रसारण हुने बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुलमा तपाईँले पठाउनुभएका गजल तथा रात्रिगन्थन शैलीका पत्रहरूको वाचन गर्छु। आज पनि मैले तपाईँका नियमित रचनाहरू लिएर आएको छु। गजल छन्, रात्रिगन्थन शैलीका पत्रहरू छन्। सबैभन्दा शुरूमा धेरै भयो अचेल मैले यो खस भाषाको गजल वाचन नगरेको। भूपाल मल्लले 8 दिसकोट 14 रूकुम पश्चिमबाट एउटा खस भाषाको गजल पठाउनु भएको छ, म यसलाई वाचन गर्ने कोशिश गर्छु। झर्कै पड्डो चिर्कै पड्डो मैले बोल्यापछि, झर्कै पड्डो चिर्कै पड्डो मैले बोल्यापछि, बुन्दा च्यान्न बोल्दो बड्डो मैले बोल्यापछि, कहिल्यै नरिसिन्यापन मुरमुरी जाँदा बलै, कहिल्यै नरिसिन्यापन मुरमुरी जाँदा बलै, च्यान्न त्यसै पारो चड्डो मैले बोल्यापछि, बुन्दा च्यान्न बोल्दो बड्डो मैले बोल्यापछि, क्या हुँदो देई क्या भई गर्दान नहुनै अचाक्ली, क्या हुँदो देई क्या भई गर्दान नहुनै अचाक्ली, बिन्ठाइपन सित्ती हड्डो मैले बोल्यापछि, भुन्दा क्यान बोल्दो बड्डो मैले बोल्यापछि, ठुमठुम ती डुग्रिन्या त्यही तन्यारी मान्ठपन, ठुमठुम ती डुग्रिन्या त्यही तन्यारी मान्ठपन, जाइन जैतो भुइँमै लड्डो मैले बोल्यापछि, भुन्दा क्यान बोल्दो बड्डो मैले बोल्यापछि, भस्मै भस्मै उल्कै हुँदो क्या बिटुलै बिटुला, भस्मै भस्मै उल्कै हुँदो क्या बिटुलै बिटुला, आगाले नि बरफ छड्डो मैले बोल्यापछि, झर्कै पड्डो चिर्कै पड्डो मैले बोल्यापछि, बुन्दा क्यान्न बोल्दो बड्डो मैले बोल्यापछि। भूपाल मल्लको गजल वाचन गरे मैले। 8 दिसकोट 14 रूकुम पश्चिमबाट उहाँले पठाउनु भएको यो खस भाषाको गजल वाचन गर्दा केही बिग्रेको भए कृपया क्षमा चाहन्छु। म मैले आफूले बोलिरहेको भाषा नभएको हुनाले बिग्रिन्छ कि भनेर डराई डराई नै वाचन गर्ने गर्छु। म उहाँको गजल वाचनपछि अब मसँग अर्को सामग्री छ, लेटाङ 2 बुधबारेबाट नरेन्द्र कुलुङले पठाउनु भएको। लेख्नुहुन्छ, अच्युत सर ढोक गरे र मैले आफ्नो भावनालाई यसरी नै सम्प्रेषण गरे। पक्कै पनि यो किसिमको लेख त हुँदैन, तर नियमित पाकको श्रोताले पठाएको वस्तुमा दृष्टि लगाउनुहुन्छ भन्नेमा पक्का मिठा रचनाहरू सिर्जना गर्नको लागि बुलबुल भाग 4 मिहिन तरिकाले अध्ययन गर्दैछु। भोलि कसो सुन्दर लेख गजल नहोला र, अनि सर पूर्वतिरकोमा चाहिँ किन बुलबुल नबजेको होला एफएममा चाहिँ भनेर सोध्नुहुन्छ। कति राम्रो प्रसंग उठाउनुभयो तपाईँले नरेन्द्र कुलुङजी। पूर्वतिरको एफएममा किन नबजेको होला भन्ने उत्तर चाहिँ मैले दिन अप्ठ्यारो हुन्छ। पश्चिमको पर्न जानु संयोग हो, हामीले पश्चिम नै भनेर गरेको होइनौं। बुलबुल प्रसारण भइरहँदा जसले हामीले बजाउँछौ भनेर हामीलाई सूचना दिनुभएको छ बुलबुल कम्युनिकेशन मार्फत, उहाँहरूको एफएमको नाम लिने गरेको छौं र नबजाउनेहरूलाई फेरि बजाउनुहोस् भनेर हामीले करकाप गर्ने अप्ठ्यारो पनि पार्न मिल्दैन। त्यसैले कुनै एफएमहरू पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जुनसुकै नेपालभित्रका एफएमहरूले प्रसारण गर्न चाहनुभयो भने
पनि हामीलाई सम्पर्क गरेर हामी प्रसारण गर्दैछौ भन्नुभयो भने पुग्छ। हामीले केही पनि लेनदेन गरेका छैनौं यसमा। यो एउटा सामाजिक सन्देशहरू आउने कार्यक्रम भएको हुनाले यसलाई जसले बजाउँदा पनि हुने हिसाबले नै उहाँहरूले जस जसले स्वयंसेवी विचारले राख्छु भनेर हामीलाई सम्पर्क गर्नुभयो हामीले उहाँहरूलाई हुन्छ भनेका छौं। तर एउटा फर्मल केही पत्र लेख्ने प्रचलन चाहिँ बसालेका छौं। त्यति मात्रै भइसकेपछि अगाडि बढ़न सकिन्छ। कसैले पूर्वबाट चाहनुभयो भने पक्कै पनि हामीले प्रसारण गर्ने अनुमति दिन्छौ। अब रह्यो बुलबुल भाग चार सुन्दै पक्कै राम्रो रचना बनाउँछु भन्नुभएको छ तपाईँले, पक्कै पनि बन्छ होला। यो पनि नराम्रो छैन, चार पंक्तिको छ, राम्रो गरी लेख्नुभएको छ। नरेन्द्र कुलुङको यो भावना प्रस्तुत गर्छु। कति जलाउँछौ आगो झोसेर, म त डढेर खरानी भइसकेको छु। अब त के नै बाँकी छ र सब भएर सिर्फ अवशेष भइसकेको छु। चिता खोस्रिएर के पायौ, दशी घाटबाट बगेर गंगातर्फ गइसकेको छु। स्मृतिको भित्तामा झुण्डिएको फोटो बोल्दैन, यादहरूमा रहिसकेको छु। तपाईँले कमसे कम पंक्ति बनाउन सिक्नु भएको छ, अब विस्तारै काफिया के हो भन्ने सिक्नुहोला। र जानेर नजानेर रडिफ पनि बनिसकेको छ, बन्दै गरेको छ। तपाईँले अलिकति रडिफ र काफियाबारे बुझ्नुभयो भने गजल लेख्ने बन्न सक्नुहुन्छ। नरेन्द्र कुलुङजी लेटाङ दुई बुधबारेबाट पठाउनु भएको तपाईँको रचना वाचन गरेर अब म लाग्छु विशाल बिहानीको गजलतर्फ, चौरपाटी गाउँपालिका एक अछामबाट पठाउनु भएको छ। कसले झार्छ त्यो आकाशको जुन भनेको, कसले झार्छ त्यो आकाशको जुन भनेको, अहो झार्ने मान्छे होइन चान्चुन भनेको। जन्म दिने बामालाई वृद्धाश्रम राखेर छोराछोरीहरूले यसरी तिर्छन् गुण भनेको, अहो झार्ने मान्छे होइन चान्चुन भनेको। पहुँचवालाहरू खल्तीमा बोकेर हिँड्छन्, यस्तै छ यो देशको नियम कानून भनेको, अहो झार्ने मान्छे होइन चान्चुन भनेको। मेरै घरमा भोकमरी छ छिमेकी आउँछन्, मेरै आँगनमा सुकाउन बिस्कुन भनेको, अहो झार्ने मान्छे होइन चान्चुन भनेको। यही सोचेर दुःख लुकाएर हिँडिरहेको छु, यो दुःख पीड़ामा दुनियाँ नहासुन भनेको। कसले झार्छ त्यो आकाशको जुन भनेको, अहो झार्ने मान्छे होइन चान्चुन भनेको। विशाल बिहानीले चौरपाटी गाउँपालिका एक अछामबाट पठाउनु भएको गजल थियो यो, यसलाई वाचन गरेको छु मैले। हामीले आज अलि धेरै गजल वाचन गर्छौं, गजलको संख्या अलिक बढ़ी छ किनभने धेरै अगाडिदेखि थुप्रेर रहेका गजलहरूलाई पनि आज मैले बोकेर ल्याएको छु। र विभिन्न पुराना गजल संकलन गर्ने क्रममा विशाल बिहानीको यो गजल मैले पहिलो पटक पढ़े कि योभन्दा अगाडि पनि पढ़िसकेको छ कि जस्तो पनि अहिले सुन्दाखेरि लाग्छ, तर धेरै गजल पढ़िरहने भएको हुनाले कहिलेकाहीँ त्यस्तो पर्न पनि जान्छ। कृपया त्यस्तो छ भने नयाँ पठाउने गर्नुहोला, एउटै नपठाउनुहोला। एउटा दुई पटक पठाउँदाखेरि कहिलेकाहीँ हामीले झुकेर वाचन पनि गर्न सक्छौं, तर मैले गरिए नै दोहोरियो नै भन्ने हिसाबले किटेर भन्न सक्ने अवस्था चाहिँ रहेन। विशाल बिहानीको गजलपछि अब पालो किताबको किरो सुजन ढकाल मण्डन देवपुर नगरपालिका एकबाट पठाउनु भएको छ, दशैं आएको संकेत गर्नुहुन्छ आफ्नो गजलमा। गरीबका गाउँ बस्ती पिराउन दशैं आयो, पहिले झैं मेरो शिर गिराउन दशैं आयो। धेरै भयो सागपात खाको भनी रुन्छ छोरो, धेरै भयो सागपात खाको भनी रुन्छ छोरो। तनावले छाती मेरो चिराउन दशैं आयो, पहिले झैं मेरो शिर गिराउन दशैं आयो। मिठो खाने खाना छैन नाना खोज्छन् बालबच्चा, घरै धितो राखी ऋण तिराउन दशैं आयो, पहिले झैं मेरो शिर गिराउन दशैं आयो। रोजगार छैन देशमा लुटपाट हुने गर्छ, रोजगार छैन देशमा लुटपाट हुने गर्छ। कुकर्मले कारागार छिराउन दशैं आयो, पहिले झैं मेरो शिर गिराउन दशैं आयो। गरीबका गाउँ बस्ती पिराउन दशैं आयो, पहिले झैं मेरो शिर गिराउन दशैं आयो। किताबको किरो सुजन ढकालले मण्डन देवपुर नगरपालिका एकबाट पठाउनु भएको गजल थियो यो, यसलाई मैले वाचन गरे। अब मेलेख अछाम घर भई अहिले नेपालगंज बस्दै आउनुभएका गोपाल औजी संघर्षका चार पंक्ति छन्, सम्भवत उहाँले मुक्तक पठाउनु भएको छ। यो यादहरूले मैलिएको मन हो धुन मिल्दैन, यो यादहरूले मैलिएको मन हो धुन मिल्दैन। चर्किएको सिसा हुँ पहिले जस्तो हुन मिल्दैन, चर्किएको सिसा हुँ पहिले जस्तो हुन मिल्दैन। यो एकपटक रोएर पनि हाँसेको मन हो, यो एकपटक रोएर पनि हाँसेको मन हो। पत्थर भएको मुटु फेरि पनि रुन मिल्दैन, पत्थर भएको मुटु हो फेरि पनि रुन मिल्दैन।
गोपाल औजी संघर्षीले नेपालगंजबाट पठाउनु भएको यो मुक्तक वाचन गरे मैले। अब भैरवी दुई रावतकोट दैलेख घर भई अहिले काठमाडौँ बस्दै आउनुभएका महेन्द्र थापा रोहनको गजल छ। मैले बुलबुलका लागि पहिलो पटक गजल पठाएको छु, आशा छ वाचन हुनेछ। लेख्नु भएको छ, सोच्दै नसोची यस्तो कदम लिए भने, सोच्दै नसोची यस्तो कदम लिए भने के होला हालत तिमीलाई सम्झिए भने, ढुङ्गा भनेर फाल्यौ प्रियसी यो भन अब, ढुङ्गा भनेर फाल्यौ प्रियसी यो भन अब, पूजा गर्छौ कि घृणा मन्दिरमा सजिए भने, के होला हालत तिमीलाई सम्झिए भने, हजुरलाई सुनाउने छु मेरो प्रेम कहानी, हजुरलाई सुनाउने छु मेरो प्रेम कहानी, यदि म प्रेमको सागरबाट फर्किए भने, के होला हालत तिमीलाई सम्झिए भने, सब थोक त्यागेर निस्केको एक यात्री हुँ, सब थोक त्यागेर निस्केको एक यात्री हुँ, अनौठो नमान्नु तिमीलाई देखेर तर्सिए भने, के होला हालत तिमीलाई सम्झिए भने, दुश्मनको भागाभाग हुन्छ लुकालुक हुन्छ, दुश्मनको भागाभाग हुन्छ लुकालुक हुन्छ, मनका सबै रहस्य एकैचोटि खोलिदिए भने, सोच्दै नसोची यस्तो कदम लिए भने, के होला हालत तिमीलाई सम्झिए भने। महेन्द्र थापा रोहनको गजल यो, काठमाडौँबाट पठाउनु भएको। उहाँको घर चाहिँ भैरवी दुई रावतकोट दैलेखमा हो। अब अर्को एउटा सामग्री छ मसँग, चन्द्रबहादुर भाट छेत्रीको, सिद्धगंगा नगरपालिका छ अर्घाखाँचीबाट उहाँले पठाउनु भएको छ। लेख्नुहुन्छ, अच्युत सर नमस्कार, विगतका वर्षहरूदेखि नै बुलबुल सुन्दै आइरहेको छु, तपाईँको आवाज मनपर्छ, एउटा गजल पठाउने प्रयत्न गरेको छु, वाचन गरिदिनुहोला। लेख्नु भएको छ, सुनौलो भोलिको लागि आज हरेस खानुहुन्न, सुनौलो भोलिको लागि आज हरेस खानुहुन्न, झन आफ्नै शत्रुका माझ हरेस खानुहुन्न, आत्मविश्वास र परिश्रमलाई मूल मन्त्र बनाएमा, आत्मविश्वास र परिश्रमलाई मूल मन्त्र बनाएमा रैती बन्न सक्छ राजा, हरेस खानु हुँदैन, झन आफ्नै शत्रुका माझ हरेस खानु हुँदैन, हार्दा एक्लै भइन्छ यहाँ जितेर हेर, तारिफ गर्नेछ समाज, हरेस खानु हुँदैन, झन आफ्नै शत्रुका माझ हरेस खानु हुँदैन, तिम्रो खेदो खन्नेहरू तिम्रो उचाई देख्दा बनाउनेछन् बजाउनेछन् विजयका बाजा, हरेस खानुहुन्न, तिमीलाई बोझ ठान्नेहरू तिम्रो प्रगति देखेर लुक्नेछन् लागेर लाज, हरेस खानुहुन्न, झन आफ्नै शत्रुका माझ हरेस खानुहुन्न, सुनौलो भोलिको लागि आज हरेस खानुहुन्न। चन्द्रबहादुर भाट छेत्रीले राम्रो लेखेर पठाउनु भएको छ, तर उहाँको काफियामा समस्या छ, उहाँले आज माझ गर्नुभयो, त्यसपछि राजा छ, अनि फेरि समाज गर्नुभयो तर बाजा छ फेरि यतापट्टि आएपछि, अनि लाज छ तल, त्यसकारण कतै आकार र कतै इकार अन्त्य अक्षरमा भएको काफिया भयो। कृपया राम्रो गजल छ, अर्को पटक पठाउँदा अलि राम्रो खालको, यसलाई अझ अलिकति यो कमजोरीलाई सुधारेर पठाउनुहोला भनेर अनुरोध गर्छु। अब मसँग अर्को सामग्री रोशन पराजुलीको, कोटेश्वर 32 काठमाडौँबाट पठाउनु भएको छ। अच्युत सर विश्वास छ आराम हुनुहुन्छ, म तपाईँको स्वरको फ्यान हुँ, केही हप्ता अगाडि मैले एउटा सानो गजल पठाएँ, तपाईँले वाचन गरिदिनु भयो, त्यसका लागि धेरै धन्यवाद, आज केही हप्तापछि पठाएको छु भनेर पठाउनु भएको छ। हाँसो पनि रोदन पनि आजबाट आधा भयो, ढुङ्गा हान्यौ तलाउमा रंगीन तस्विर सादा भयो, बाँकी जीवन एक भएर बिताउने बाचा थियो, बाँकी जीवन एक भएर बिताउने बाचा थियो, गन्तव्य एउटै हुन्न भने आफ्नो बाटो जाँदा भयो, ढुङ्गा हान्यौ तलाउमा रंगीन तस्विर सादा भयो, उद्देश्य चन्द्र छुने लर्खराए फेरि पाइला मेरा, उद्देश्य चन्द्र छुने लर्खराए फेरि पाइला मेरा, ईर्ष्या गर्छ सारा दुनियाँ प्रगतिमा बाधा भयो, ढुङ्गा हान्यौ तलाउमा रंगीन तस्विर सादा भयो, गुप्त राख्नु सम्बन्धहरू भन्ने गर्छन् बुढापाका, गुप्त राख्नु सम्बन्धहरू भन्ने गर्छन् बुढापाका, सकिन मैले गोप्य राख्न आज सबै साझा भयो, हाँसो पनि रोदन पनि आजबाट आधा भयो, ढुङ्गा हान्यौ तलाउमा रंगीन तस्विर साझा भयो। रोशन पराजुलीको गजल मैले वाचन गरे, कोटेश्वर 32 काठमाडौँबाट पठाउनु भएको छ। मैले रोशनजीको चाहिँ एउटा उदाहरण अलि सम्झेर लिए, तर यस्तै अरूहरूको पनि यो समस्याहरू हुने गरेको छ। कृपया तपाईँहरूले आफूले पठाउनु भएको गजलमा
चन्द्रबिन्दु अथवा शिरबिन्दु छुटाउनु भयो भने मैले वाचन गर्दाखेरि बिग्रिने सम्भावना धेरै ठाउँमा हुन्छ। जस्तो गरे मात्र लेख्नुभयो भने गरे हुन्छ, गरे भन्दा मैले गरेको भन्ने अर्थ लाग्छ। त्यसकारण चन्द्रबिन्दु छैन भने त्यो पढिसकेपछि गरे पो हुँदो रहेछ भनेर पछि मात्रै थाहा हुन्छ, अनि दोहोऱ्याएर फेरि गजल पढ्दाखेरि मिठो सुनिँदैन त्यही शेरलाई। त्यसकारणले तपाईँहरूले आफ्नो गजल लेख्दाखेरि चन्द्रबिन्दु चाहिने ठाउँ र नचाहिने ठाउँ एकदम स्पष्टसँग सम्झिनुभयो भने सजिलो हुन्छ। जस्तो बाटो जाँदा भयो हुनुपर्ने जाँदा भयो मात्रै छ यहाँ। अब कतिपय ठाउँमा अहिले तल फेरि आइसकेपछि पनि साझा भयो छ, साझा हुन्छ, त्यस्तो खालको शुद्धा शुद्धिहरू हामीले अलिक राम्रोसँग गर्यौं भने यो एकदमै राम्रो गजल रहेछ। तर मैले वाचन गर्दाखेरि चाहिँ फेरि त्यो शुद्धा शुद्धिमा अलिकति समस्या भएको हुनाले शुद्धसँग वाचन गर्न सकिन कि जस्तो लागेर रोशनजीलाई अनुरोध मात्रै गरेको हो। मैले रोशनजीसँगै अरू धेरै गजल लेख्नेहरूकोमा यो समस्या छ। अर्को समस्या, प्रदेशलाई हामी प्रदेश लेख्छौं, प्रदेश भनेको देशभित्रको स्टेट, हाम्रो विभिन्न यो सातवटा प्रदेशहरूको विषयमा कुरा गर्दा प्रदेश हुन्छ भने, तपाईँ प्रवासमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ भने परदेश लेख्ने गर्नुहोला, प्रदेश हुन सक्दैन, प्रदेश हुँदैन। त्यसकारण जहिले पनि प्रवासबाट पठाउने साथीहरूले बरू प्रवास लेखिदिनु सजिलो हुन्छ, तर प्रदेश भन्नुभयो भने हामीले कहिलेकाहीँ प्रदेश नै पढ्दाखेरि स्टेट हुन्छ। मैले कतिपय त मिलाएर पढेको छु, तर कतिपय चाहिँ परदेश नलेखिकन आउँछ, एकदमै कममा मात्रै परदेश लेखेर खुलेर आउँछ। यति जानकारी गराएपछि अर्को गजल वाचन गर्छु टेकेन्द्र सिंह दामीको सिगास दुई गाजरी बैतडीबाट। तिमी आउनु अगावै मेरो काल आयो भने, तिमी आउनु अगावै मेरो काल आयो भने, आँसु नझार्नु प्रिया भाग्यले ढलायो भने, घर आँगनसम्म मलामी आउलान थाहा छ, घर आँगनसम्म मलामी आउलान थाहा छ, आमा रुन्छिन बाँसको डोलीमा चढायो भने, आँसु नझार्नु प्रिया भाग्यले ढलायो भने, ठिकै भयो भन्लान कोही कोही बाबुकोलान, ठिकै भयो भन्लान कोही कोही बाबुकोलान, सम्झना बाँकी रहन्छ फूलमाला सजायो भने, आँसु नझार्नु प्रिया भाग्यले ढलायो भने, घर आँगन शून्य होला तिमी सेतो नलाउनु, घर आँगन शून्य होला तिमी सेतो नलाउनु, प्रिया हातका चुरा शिरको सिन्दूर गुमायो भने, आँसु नझार्नु प्रिया भाग्यले ढलायो भने, तिमी हाँस्नु रमाउनु सधैं प्रभुको भक्ति गर्नु, तिमी हाँस्नु रमाउनु सधैं प्रभुको भक्ति गर्नु, फर्केर आउँदिन अब समयले टाढा पुर्यायो भने, आँसु नझार्नु प्रिया भाग्यले ढलायो भने, शास्त्रादि अनुसार क्रियाविधि गर्नु ठिकै हुन्छ, अन्तिम यात्राले मलाई वैकुण्ठ पठायो भने, तिमी आउनु अगावै मेरो काल आयो भने, आँसु नझार्नु प्रिया भाग्यले ढलायो भने। यो गजल मैले वाचन गरे पठाउनु भएको थियो टेकेन्द्र सिंह दामीले सिगास दुई गाजरी बैतडीबाट। यसमा दुईवटा शेरमा चाहिँ मीटर मिलेको छैन कि भन्ने मेरो अनुमान छ। टेकेन्द्रजी, तपाईँ राम्रो गजल लेख्ने व्यक्ति हो, पक्कै पनि तपाईँलाई मिटरबारे मैले बुझाएर नै पर्दैन। एकपटक आफूले पनि जाँच्नुहोला र अरू गजलहरू पठाउँदा अझ राम्रो गरी पठाउनुहोला भनेर अनुरोध गरे मैले। अब अर्को एउटा सामग्री छ लक्ष्मण विश्वकर्मा नामबाट, ठेगाना लेख्नु भएको छैन, अलि अगाडि नै पनि आएको रहेछ। यो राम्रो कोशिश गर्नुभएको छ, गजल लेखिसकेपछि त्यसकै तल अथवा माथि आफ्नो नाम लेख्ने गर्नुहोला भनेर म यो लक्ष्मणजीको सामग्रीसँगै तपाईँहरूलाई पनि भन्छु। यो मैले उहाँको नाम पनि इमेलमा सेन्ड गरेको आधारमा लक्ष्मण विश्वकर्मा भनेर बुझेको छु। तपाईँले इमेल जसको प्रयोग गर्न पनि सक्नुहुन्छ, तर आफूले गजल लेखिसकेपछि त्यो गजलको माथि अथवा तल आफ्नो नाम र ठेगाना लेखिदिने गर्नुभयो भने हामीलाई पनि सजिलो हुन्छ र सुन्नेहरूलाई पनि राम्रो र बुझ्न सहज हुन्छ जस्तो लाग्छ मलाई। लक्ष्मण विश्वकर्मा नामबाट आएको गजल यस्तो छ, दिउँ त दिउँ के दिउँ तिमीलाई, दिउँ त दिउँ के दिउँ तिमीलाई, मेरो मुटु मेरो सास तिमीलाई, जातकै कारण प्रेम छुट्यो भन्छन्, जातकै कारण प्रेम छुट्यो भन्छन्, मेरो नाम मेरो जात तिमीलाई, मेरो मुटु मेरो सास तिमीलाई, किन यति धेरै चिन्ता गर्छौ प्यारी, किन यति धेरै चिन्ता गर्छौ प्यारी, मेरो शरीर मेरो आयु तिमीलाई। यहाँनिर आइसकेपछि उहाँको काफिया मिलेको छैन, सास र जातसम्म ठिकै मिलेको थियो भने यहाँ आयु भएपछि त मिल्ने कुरै भएन। भविष्य हाम्रो छैन भन्छौ तिमी, मेरो बच्चाको आमाको नाम तिमीलाई, मेरो मुटु मेरो सास तिमीलाई, यति भन्दा पनि जहिले शंका गर्ने तिमी, लु लैजाऊ मेरो पूरै जिन्दगी भो तिमीलाई, यहाँ त झन मिलेन, देऊ त के देऊ तिमीलाई, मेरो मुटु मेरो सास तिमीलाई।
राम्रो गरी लेख्न शुरू गर्नुभएको छ। निकै राम्रा शब्दहरूको चयन छन्। झण्डै झण्डै मिटरहरूमा पनि धेरै गडबडी छैन। तपाईँले अलिकति मिहिनेत गर्नुभयो भने अझ राम्रो गर्न सक्नुहुन्छ। लक्ष्मण विश्वकर्माजी, कृपया अर्को पटकदेखि काफियालाई अलिक सजिलो गरी मिल्ने गरी बनाएर पठाउनुहोला भनेर अनुरोध गरे। लक्ष्मणजीलाई यो अनुरोध गरिसकेपछि अब मैले वाचन गर्ने एउटा गजल छ, गणेश थापा मगरको, सैना महिना दश पानबारी घर भई अहिले वैदेशिक रोजगारीको सिलसिलामा ग्रीस भनेर लेख्नुभएको छ। गणेश थापा मगरको सानो पत्र पनि छ। आदरणीय बुलबुल परिवारप्रति हार्दिक नमस्कार। बुलबुल मेरा लागि रेडियो कार्यक्रम मात्र नभएर मनका भावना र पीड़ा शब्द दिने आत्मीय चौतारी बनेको छ। परदेशमा रहेर पनि हो, यसरी परदेश लेख्नु भएको छ उहाँले, परदेशमा रहेर पनि तपाईँहरूको कार्यक्रमले आफ्नोपनको अनुभूति गराउँदै आएको छ। समाजमा धनी र गरीब बीचको फरक र आर्थिक अभावले मानिसको जीवनमा पार्ने पीड़ालाई समेटेर मैले यो गजल लेखेको छु, मिल्यो भने वाचन गरिदिनु भन्नुभएको छ। धन हुनेलाई चाड आउँदा खुशीको बहार हुन्छ रे, धन हुनेलाई चाड आउँदा खुशीको बहार हुन्छ रे, धन नहुनेलाई चाड आउँदा मन पीड़ाको बहार हुन्छ रे, धन हुनेलाई सधैँ पर्व हुन्छ रमाइलो संसार हुन्छ रे, धन नहुनेलाई वर्षौं कुर्दा पनि उस्तै दुःखको मार हुन्छ रे, कसैलाई खानाकै चिन्ता छैन थरी थरीका परिकार हुन्छ रे, कसैलाई दुई छाक जुटाउन पनि दिनभरि हाहाकार हुन्छ रे, धन हुनेले चाड मनाउँदा घरैभरि उज्यालो हुन्छ रे, धन नहुनेको झुपड़ीभित्र आँसुको अँध्यारो हुन्छ रे, धनभन्दा ठूलो मान्छेको मन प्रेम नै साँचो उपहार हुन्छ रे, सबैको घरमा समान खुशी आए त्यही नै सुन्दर संसार हुन्छ रे भनेर गणेश थापा मगरले लेखेर पठाउनु भएको छ ग्रीसबाट। तर उहाँको घर सैना महिना दश पानबारी। गणेश थापा मगरजी, तपाईँले गजल लेख्ने कोशिश राम्रो गरी गर्नुभएको छ, तर गजल बन्न सकेको छैन भनेर मैले दुःखका साथ किन भन्नुपर्छ भने, तपाईँले पहिलो शेरमा दुई पंक्ति जुन छन् बहार लेख्नुभयो माथिल्लो लाइनमा, त्यसपछि तल्लोमा बहार लेख्नुभयो, यहाँसम्म ठिक छ। अब तल्लोमा दोस्रोमा आइसकेपछि फेरि संसार बनाउनु भयो माथिल्लै पंक्तिमा, त्यहाँ राख्नु पर्दैन काफिया, तल फेरि मार बनाउनु भयो, अनि फेरि तल संसार, फेरि हाहाकार गर्दै जानु, परिकार पनि गर्नुभयो, त्यसपछि अँध्यारो र उज्यालो बनाइदिनु भयो एक ठाउँमा, त्यहाँ चाहिँ फेरि आकार मिलेर आएन, त्यो जस्तो हाहाकार परिकार संसार भने जस्तो मिलेर आएन, फेरि तल घरबार गराउनुभयो, अन्तिममा संसार बनाउनु भएको छ, कतै उपहार पनि राख्नु भएको छ। धेरै काफियाका शब्दहरू तपाईँसँग छन्, तपाईँले मिलाउने कोसिस पनि गर्नुभएको छ, तर तपाईँले ठ्याक्कै गजलको यस्तो हुन्छ भन्ने संरचना नबुझ्नु भएको जस्तो देखिन्छ यहाँ हेर्दाखेरि। त्यसैले हामीले गजल लेख्दा दुई पंक्तिका शेयर हुन्छन् भन्ने कुरा तपाईँले बुझिसक्नु भएको छ। तपाईँले त्यसै गरी दुई पंक्ति बनाउनु भएको छ, त्यसो हो भने माथिल्लो पंक्तिमा काफिया चाहिँदैन, तल्लो पंक्तिलाई मात्रै काफिया चाहिन्छ। पहिलो शेरमा चाहिँ तल्लो र माथिल्लो दुईटै पंक्तिलाई काफिया चाहिन्छ, दोस्रोदेखि माथिल्लो पंक्तिमा काफिया चाहिँदैन। यति कुरा याद गर्नु मात्रै भयो भने अर्को पटक धेरै मिलेर आउँछ गणेश थापा मगरजी। राम्रो कोशिश छ, जारी राख्नुहोला।

0: अचेल हामीलाई गजल सँगसँगै रात्रिगन्थनहरू पनि बढेका छन्। तर रात्रिगन्थन बढ्ने क्रममा केही कमी कमजोरी पनि मैले देखेको छु। आजको कार्यक्रममा म कसैको पनि रात्रिगन्थन नपढेको बेलामा यो किन भन्दैछु भने, रात्रिगन्थन पढेपछि यो कुरा भन्यो भने त्यो रात्रिगन्थनलाई भनेको हो कि भन्ने अर्थ लाग्ला। मैले कुनै एउटा इन्डिभिजुअल व्यक्तिलाई धेरै कमेन्ट गर्न रुचाउँदिन। समग्रमा हाम्रो प्रवृत्ति अथवा हाम्रो चलनलाई कमेन्ट गरेपछि त्यसमा सबैले सुधारौं भन्ने खालको एउटा अनुरोध सधैँ रहन्छ बुलबुलमा। रात्रिगन्थनकै नाममा कहिलेकाहीँ चिन्दै नचिनेको कोही केटी फ्याट्ट भेट भयो, प्रेम बस्यो, दिल दुख्यो खालका लेखनहरू बढ़न थालेका छन्। म त्यहाँ गए भेटे जस्तो हामीले केही दिन अगाडि ब्याङ्कमा गएर एउटा व्यक्तिले अनि त्यो ब्याङ्करसँग प्रेम गरेको सन्दर्भ कति राम्रो गरी उहाँले राख्नु भएको थियो, तर त्यो मेरो एकतर्फी प्रेम रहेछ भनेर उहाँले त्यसलाई अलिकति मिठास दिनुभएको छ। प्रेम लेख्न सकियो, त्यसरी चाहिँ लेख्न सकियो, तर एकदम कसैलाई देखे दिल दुख्यो सकियो भन्ने खालको प्रेमको सन्दर्भहरू हामीले गन्थनका रूपमा अलिक हटाउन थालेका छौं। मैले आज दुई तीनवटा त्यस्ता खालका गन्थनलाई छोडेको छु वाचन नगर्ने निर्णयका साथ। कृपया त्यसमा अलिकति सुधार गर्नुहोला। तपाईँहरू लेख्न राम्रो खोज्नु भएको हो, कोशिश गर्नुभएको हो, सिक्दै पनि हुनुहुन्छ होला कतिपयले, त्यसकारण यस्तो खालको हामीले दिने फिडब्याकले तपाईँहरूलाई पक्कै पनि राम्रो गर्छ होला, चित्त दुखाउँदैन होला भन्ने लाग्छ मलाई। प्रेमको सन्दर्भमा लेख्ने नहुने भन्ने अर्थ हुँदै होइन पटक्कै। भाषा र भावलाई अर्कै ढंगबाट त्यही कुरा वर्णन गर्यो भने त्यही कुरा मिठो हुन सक्छ। एकदम आफूलाई मात्रै राम्रो लागेको घटना चाहिँ सबैलाई मनपर्छ भन्ने खालको हुन सक्दैन। त्यसकारण आफूले लेखिसकेपछि पहिला एकचोटि हेर्नुहोस् तपाईँलाई त्यो किन मन परिरहेको छ। यदि त्यो घटना अरूलाई त्यसले छुन्छ कि छुँदैन होला विचार गर्नुहोस्। तपाईँले आफ्नो मात्रै भावलाई लेख्नुभयो र अरूलाई छुँदैन भने त्यो रचना उत्कृष्ट बन्न नसकेको आफैले निर्णय गर्न सक्नुहुन्छ। हामीले आफ्नै लेखनीलाई सोच्ने गर्यौं भने पनि हाम्रो लेखनीको गुणस्तर बढ्छ भनेर आजको कार्यक्रममा यति चाहिँ मैले अनुरोध गर्न चाहे। युट्यूब च्यानल नेपाली छाप्रोसँगै तपाईँ बुलबुल कार्यक्रम रेडियो जाजरकोट, रेडियो मकवानपुर गढ़ी, सुर्खेतको रेडियो भेरी, काठमाण्डुमा रहेको रेडियो काठमाण्डु, बाँकेको रेडियो कोहलपुर, हेटौँडा एफएम, रूकुम पश्चिममा रहेको मौराखारा एफएम, गोर्खाको च्वाइस एफएम, रेडियो बैतडी, नवलपरासीमा रहेको रेडियो सुनवल, तनहुँको रेडियो ढोरबाराही, बर्दियाको रेडियो टाइगर र सम्वाद एफएमबाट पनि एकैसाथ सुनिरहनु भएको छ। अरू रेडियो स्टेशनहरूले पनि बुलबुल कार्यक्रम बुधबार राति ठिक 9 बजे बजाउन चाहनुहुन्छ भने कृपया हामीलाई बुलबुल साहित्य @gmail.com आफ्नो रेडियोको फ्रिक्वेन्सी र आफूले बजाउन चाहेको कुरा सानो एउटा निवेदनको रूपमा पठाउनु भयो भने हामी सहकार्य गर्न सक्छौ। यति जानकारीपछि बुलबुलमा म अरू सामग्री लिएर केही बेरमा आउनेछु। यी सन्देशहरू सुन्दै गर्नुहोला।
1: बुलबुल कम्युनिकेशन को रात्रि प्रस्तुति।
0: शहर बजार निस्कदा तपाई देख्नुहोला सेतो छड़ी लिएर कोही हिँडिरहेको छ। सार्वजनिक स्थानमा सेतो छड़ी बोकेर हिँडेकाहरूलाई चिन्नुहोला। सेतो छड़ी दृष्टिविहीनको पहिचान हो। सेतो छड़ी बोकेर हिँडेकाहरू दृष्टिविहीन हुन्, उनीहरू देख्न सक्दैनन्। त्यसैले सवारी साधन चलाउँदा वा सार्वजनिक स्थानमा केही काम गर्दा सेतो छड़ी बोकेकाहरूलाई प्राथमिकता दिनुहोस्। बाटो काट्दा, बस रोक्ने ठाउँहरूमा वा खतराको संकेत भएका ठाउँहरूमा उनीहरूलाई सहयोग गरी सभ्य नागरिकको परिचय दिनुहोस्। सार्वजनिक हितका लागि बुलबुल कम्युनिकेशनको अनुरोध।

धन पैसा छैन मसँग, जागिर पनि छैन। धन पैसा छैन मसँग, जागिर पनि छैन। ठिकै छ जे पर्ला टर्ला, पीर पनि छैन। सम्झाउँछु मनलाई ढुक्क बस भनी, सम्झाउँछु मनलाई ढुक्क बस भनी, फेरि यही मन अचेल थिर पनि छैन। ठिकै छ जे पर्ला टर्ला, पीर पनि छैन। दुखी छु भनौ दुनियाँ हाँस्लान् फेरि, दुखी छु भनौ दुनियाँ हाँस्लान् फेरि, खुशी छु भनौ हाँस्ने तकदीर पनि छैन। ठिकै छ जे पर्ला टर्ला, पीर पनि छैन। परिस्थिति झेल्न बानी लागिसक्यो, परिस्थिति झेल्न बानी लागिसक्यो, रुन सकेको होइन गम्भीर पनि छैन। ठिकै छ जे पर्ला टर्ला, पीर पनि छैन। म नितान्त सुक्खा खडेरी जस्तो भएँ, म नितान्त सुक्खा खडेरी जस्तो भएँ। जीवनमा बसन्त छैन, शिशिर पनि छैन। धन पैसा छैन मसँग, जागिर पनि छैन। ठिकै छ जे पर्ला टर्ला, पीर पनि छैन।

सुनिल बुढा मगरको गजल थियो यो। पूर्वी रूकुमुहाको घर अहिले युएईको अबुधाबी बस्नुहुन्छ, त्यहाँबाट पठाउनु भएको हो। पूर्वी रूकुम घर भई अहिले अबुधाबी बस्दै आउनुभएका सुनिल बुढा मगरको यो गजल वाचनसँगै तपाईँलाई बुलबुलमा फेरि स्वागत छ। हामी आजको बुलबुलमा एउटा घोषणा गर्छौं, गजल लेखिरहनेहरूलाई प्रोत्साहनका लागि पनि हामीले जुन पुरस्कार रात्रिगन्थनका लागि दिइरहेका छौं, हरेक महिनाको तीनजनालाई रात्रिगन्थनका लागि दिइरहेका छौं भने हरेक महिनाको एकजनालाई हामी गजलका लागि पनि नगद 5,000 यो महिनादेखि छुट्याउँदैछौ। असोज महिनादेखि तपाईँले नगद पुरस्कार 5,000 एउटा गजलको लागि एक महिनामा बल्ल महिनाको अन्तिम दिनमा हामी घोषणा गर्छौं। असोज महिनाभरि वाचन गरिएका मध्ये सबैभन्दा उत्कृष्ट गजल एउटा, यसमा हामीले जजहरू राख्दैनौ, बुलबुलकै आन्तरिक निर्णयबाट एउटा गजललाई छान्छौं र एउटा गजललाई नगद 5,000 प्रोत्साहन स्वरूप राख्छौं। र यो पुरस्कार हामीले प्रशान्त उप्रेतीले तयार गर्नुभएको कोषबाट वितरण गर्दैछौ। 2082 सालमा उहाँले दिनुभएको नगद 2,83,000 आइसक्दा नसकेको हुनाले त्यो रकमबाट उहाँले बुलबुलमै पुरस्कारमा जाओस् भन्ने चाहनु भएको हुनाले यसलाई थपेका छौं। तर दिल गुरूङ तुल गुरूङ उत्कृष्ट गजल पुरस्कार चल्न शुरू भइसकेपछि चाहिँ हामी मासिक रूपमा गजललाई दिने पुरस्कार बन्द गर्नेछौ। यति जानकारी आज गराएर अब म अर्को सामग्री वाचन गर्नतिर लाग्छु। अर्को मसँग रात्रिगन्थन छ। यो निकै अगाडि आएको रात्रिगन्थन थियो, मैले पालो उहाँको छिटो छिटो आइरह्यो भनेर अलि ढिला गरेर राखेको थिएँ। बुलबुलको कान्छो प्रेमी महेन्द्र आचार्य डेनभर कोलोराडोबाट उहाँले पठाउनु भएको रात्रिगन्थन यस्तो छ। यो लम्बी लम्बी पात एउटा परदेशी नेपालीको मनको यात्रा। दशकभन्दा बढ़ी समयपछि नेपाल जाने निर्णय गर्दा मेरो यात्रा केवल एउटा देशबाट अर्को देशसम्म पुग्ने यात्रा थिएन। यो त समयको धुलोले छोपेर राखेका स्मृतिका पानाहरू फेरि पल्टाउने, आफ्नै विगतसँग भेट गर्ने र छुटेका सम्बन्धहरूलाई फेरि स्पर्श गर्ने एउटा गहिरो भाव यात्रा थियो। केही समयका लागि आफ्नै जन्मभूमिको काखमा शिर राख्न, बाल्यकालका सम्झनाहरूको न्यानोपन महसुस गर्न, आमाको माटोको सुवास मुटुभरि भर्न र आफ्ना प्रियजनहरूको अनुहारमा समयले कोरेका कथा पढ्न जान लागेको थिए। सुटकेशभित्र केही लुगा थिए, केही मायाका कोसेली, तर मनभित्र वर्षौंदेखि थन्किएर बसेका अनगिन्ती सम्झनाहरूको बारी थियो। गाउँका धुलाम्य बाटाहरू, खेतका हरिया गराहरू, चौतारीका छहारी, आमाको ममता, बुबाको मौन अनुशासन र छुटेका सम्बन्धहरूको अतृप्त प्यास। यात्राभरि लागिरह्यो म विमानको सीटमा होइन, आफ्नै स्मृतिहरूको पखेटामा उडिरहेको छु। तर उत्साहसँग एउटा सानो डर पनि थियो। कतै समयको लामो दूरीले मलाई आफ्नै माटोबाट टाढा बनाएको त छैन, कतै परदेशको उज्यालोले घरको दियो धमिलो बनाएको त छैन, मेरो जन्मभूमिमा पाइला टेक्दा आफ्नै माटोले मलाई पराई नठानोस्। बालक कालमा एउटा कथा सुनेको थिए। एउटा मलायाको लाहुरे धेरै वर्षपछि गाउँ फर्केछ। उसको घर वरिपरि मकैबारी लहलहाइरहेको रहेछ। वर्षौं परदेशको बसाईले ऊ आफ्नै गाउँको रूप रंगसँग पनि अपरिचित भइसकेछ, या आफूलाई यो देहात भन्दा अलग्गैको मान्छे सम्झन्थ्यो। वरिपरि हावासँगै लहराइरहेका लामा लामा हरिया पातहरू देखेर उसले आमालाई सोधेछ, ए लम्बी लम्बी पात किसका हे मम्मी? आमाले रिसले दुई भाटा डणाल्नुमा बजाउँदा लाउरेले लजाउँदै टाउको कनाएर भन्यो, ए मकै पो रहेछ। त्यो कथा सुन्दा हामी पेट मिची मिची हाँस्थ्यौं। जीवनले पछि सिकायो मानिसले कहिलेकाहीँ मकै होइन आफ्नै जरा चिन्न छोड्दो रहेछ। दूरीले केवल बाटाहरू टाढा बनाउँदैनन्, उसले कहिलेकाहीँ आफ्नै परिचयमाथि पनि विस्मृतिको कुहिरो उडाइदिँदो रहेछ भनेर महेन्द्र आचार्यले डेनभर कोलोराडोबाट लेख्नुभयो। महेन्द्र अगाडि लेख्नुहुन्छ, गाउँ छोडेको 3 दशक र देश छोडेको दशक भन्दा बढी बितेछ। फर्केर हेर्दा समय साँच्चै नदी जस्तै लाग्यो। कसैको प्रतीक्षामा कहिल्यै नअडिने, जहाँ मेरा बाल्यकालका पदचाप गुन्जिन्थे त्यहाँ नयाँ पुस्ताका सपना हिँडिरहेका थिए। चौतारी उस्तै थियो, तर अनुहारहरूले समयको नयाँ परिचय बोकेका थिए। मैले हृदयमा सजाएको नेपाल सम्झनाको धुमिल तस्विरमै अडिएको रहेछ, तर यथार्थको नेपाल आफ्नै रयमा धेरै अघि बढ़िसकेको थियो। खेतका हरिया सपनाहरूमाथि कंक्रीटका आकांक्षाहरू उभिएका थिए। पुराना ट्याक्सीका सम्झनामाथि मोबाइलको एक स्पर्शले यात्राको नयाँ अध्याय लेखिरहेको थियो। त्यस क्षण अनुभूति भयो, देशले मलाई बिर्सेको रहेनछ। ऊ त आफ्नै समयको प्रवाहसँगै अविराम अघि बढ़िरहेको थियो, रोकिएको त मेरो स्मृतिको घड़ी रहेछ।
सड़कहरू मानिसले भरिएका थिए। हर्नको अनवरत कोलाहल, धुवाले धमिलिएको आकाश, हतारले थाकेका अनुहारहरू, यी सबै दृश्यहरू अपरिचित पनि थिएनन्, पूर्ण परिचित पनि थिएनन्। केही क्षण लाग्यो म कुनै नयाँ शहरमा आएको छु, तर तुरन्तै अर्को विचारले मन छोयो। शहर नयाँ भएको होइन, नयाँ त मेरो दृष्टि भएछ। कुनै समय यही कोलाहल मेरा लागि सामान्य जीवन थियो, यो भीड़को एक पात्र म पनि थिएँ। आज त्यही कोलाहललाई म परदेशको निर्जीव या मुर्दा शान्तिबाट फर्किएको आँखाले हेरिरहेको थिएँ। सायद मनले झस्काइरहेको हुँदो ए लम्बी लम्बी पात। आज फेरि त्यो पुरानो कथा सम्झिन्छु, ए लम्बी लम्बी पात। सानो हुँदा त्यो केवल एउटा रमाइलो गीत जस्तो लाग्थ्यो, आज अनुभूति हुन्छ त्यो त हरेक प्रवासी नेपालीको नियमित मौन आख्यान रहेछ। मैले मकै चिने, गाउँ चिने, आफ्ना मानिसहरू चिने, तर वर्षौंको अनवरत यात्रामा कतै हराएको आफ्नै पुरानो म भने आजसम्म भेट्टाउन सकेको छैन। सायद ऊ अझै त्यही धुलाम्य गोरेटोमा नाङ्गा खुट्टाका पच्चाप कुरिरहेको छ। सायद ऊ त्यही चौतारीको छारीमा बाल सखाहरूको हाँसोसँग अल्झिएको छ। सायद ऊ त्यही आँगनको धुलोमा छ जहाँ आमाको मायालु स्वरले हरेक साँझ घर फर्काइरहन्थ्यो। समयले मानिसबाट सबैभन्दा पहिले घर खोज्दैन, ऊ त विस्तारै मानिसभित्रको निष्कलुष बालापन, आफ्नोपन र आफ्नै पहिचान चोर्दो रहेछ। अब फेरि फर्किनु छ त्यही परदेश, त्यही दैनिकी र त्यही उत्तरदायित्वतिर। सुटकेशभित्र केही कोसेली हुनेछन्, तर मनभित्र गाउँको माटोको सुवास र बालापनको अधुरो धुन सँगालिएको हुनेछ। विमान फेरि आकाश चिर्दै उड्नेछ, हिमाल टाढिँदै जानेछन्, गाउँहरू आँखाबाट ओझेल पर्नेछन्। तर जन्मभूमि कहिल्यै ओझेल पर्दैन, ऊ भूगोल मात्र होइन, जीवनभरि हृदयमा उज्यालो बनिरहने आदिम स्मृति हो। त्यसबेला बादलहरूको निस्तब्धताभित्र फेरि एउटा पुरानो स्वर गुन्जिनेछ, ए लम्बी लम्बी पात। अब त्यो केवल ठट्टा रहेन, त्यो त हरेक प्रवासी नेपालीको हृदयमा जीवनभरि गुन्जिरहने एउटा मौन स्मृति बन्यो, एउटा अधुरो प्रत्यक्ष, एउटा नबोलेको पीड़ा र आफ्नै माटोतर्फ फर्किरहने एउटा अनन्त तीर्खा। डेनभर कोलोराडोका बुलबुलको कान्छो प्रेमी महेन्द्र आचार्यको यो रात्रिगन्थन शैलीको पत्र प्रस्तुत गरे मैले। अब अर्को एउटा छ, प्रदीप प्रदीप लेख्नु भएको छ आफ्नो नाम। नमस्कार अच्युत्सर, म प्रदीप प्रदीप भानुनगरपालिका पाँच तनहु घर भई हाल भारतको साताराबाट बुलबुलका लागि एउटा सानो गजल पठाएको छु भन्नुभएको छ। आज कुनै शहर बगर भएको छ, धनधनको क्षति अनि असर भएको छ, खोज तलासी गर्दा यहाँ परिणाममा जलवायु परिवर्तनकै ठहर भएको छ, धनजनको क्षति अनि असर भएको छ, बोकालाई टन्न खाना केवल रहर भएको छ, आज फेरि कुनै शहर बगर भएको छ, मानवकै लापरवाहीको परिणाम हो यो, प्राकृतिक प्रकोपको प्रहर भएको छ, आज कुनै शहर बगर भएको छ, धनजनको क्षति अनि असर भएको छ।

प्रदीप प्रदीप नाउँबाट भानु पाँच तनहु घर हुनुभई भारतको साताराबाट पठाइएको यो सामग्री मैले वाचन गरे। गजल छ तर केही दोषहरू पनि छन् त्यसभित्र, त्यसकारण मैले गजल पूर्ण रूपमा भन्न सकिने यसलाई। अब अर्को सामग्री वीरेन्द्र जैशीको छ, कैलाली उहाँको घर। उहाँले पठाउनु भएको चाहिँ छाप्रो@gmail.com छैन, अरू नै इमेलबाट हामीले यो रचना पहिलो पटक पठाउनु भएको रहेछ। झोकिएर त्यो एड्रेस टाइप गर्नुभयो जस्तो लागेर मैले आजको कार्यक्रममा भन्दैछु, कृपया अर्को पटकदेखि छाप्रो@gmail.com पठाउनुहोला वीरेन्द्रजी। तपाईँले आफूले पहिलो पटक पठाउनु भएको हुनाले मैले जानकारी गराए, अरूहरूले पनि झोकिएर अरूमा नपठाउनुहोला। CHAPRONEWS छाप्रो@gmail.com पठाएपछि हामीले बुलबुलमा वाचन गर्छौं। दिउँसो पनि मधुरै लाग्छ मरि जाउँला सुते, घर परिवार भेट्न नपाई मरि जाउँला सुते, सपना बोकी प्रदेश आए परदेश हुनुपर्ने है, सपना बोकी परदेश आए धन कमाउला भनी फर्किने आस कमै राखी मरि जाउँला सुते, आफ्नाहरूको सम्झनाले मन पोलिरहन्छ आँखाभरि आँसु राखी मरि जाउँला सुते, समयले कता पुर्याउँछ कसलाई के थाहा भाग्यसँग सम्झौता गरी मरि जाउँला सुते, घर फर्किने दिनको आशा मुटुभित्र बोकी परदेशमै जीवन काटी मरि जाउँला सुते भनेर लेखेर पठाउनु भएको छ वीरेन्द्र जैशीले। यो गजलको सबै हिसाबले गजल बन्यो, यसको मिटर पनि मिलेको छ, काफिया पनि मिलेको छ, सबै मिलेको छ, भाव सबै मिलेको छ, तर माफ गर्नुहोला यसको मिटर पनि मिलेको छ, रदिफ मिलेको छ, तर यसको काफिया मिलेको छैन। काफिया नमिलेपछि गजल बन्नै सक्दैन। वीरेन्द्र जैशीजी, तपाईँले बुलबुलको अङ्क 4 सुन्नुहोला र काफिया मात्रै सुन्नु भए पुग्छ। तपाईँले गजल सबै गरिसक्नु भएको छ, काफियालाई अलिक प्रष्टसँग बुझ्नु भएन जस्तो लाग्यो, काफिया सुन्नुभयो भने पक्कै पनि अब्बल गजल लेख्न सक्नुहुन्छ भनेर अनुरोध गरे। धेरैपछि आज खस भाषाको गजल वाचन गरेको थिएँ, अब झन् धेरै धेरै पछि आज म हिन्दी गजल वाचन गर्दैछु। कैलाली पाल बजार घर भई अहिले भारतको बेंगलोर बस्नु भएका परिवर्तित सन्तोष जैशीको एउटा गजल छ, मैले हिन्दीमा पठाएको छु, वाचन गरिदिनु होला भनेर लेख्नु भएको छ। हद से ज्यादा हद कर रहा हूं, मैं तुमसे मोहब्बत कर रहा हूं, मैं खुद भी एक आग हूं, मैं खुद भी एक आग हूं, मैं खुद ही जलन कर रहा हूं, मैं तुमसे मोहब्बत कर रहा हूं, घूम रही हो जिंदगी में तुम, घूम रही हो जिंदगी में तुम, मैं भी तो सफर कर रहा हूं, मैं तुमसे मोहब्बत कर रहा हूं, बार बार फोन काट रही हो तुम, बार बार क्यों मैं कॉल कर रहा हूं, मैं तुमसे मोहब्बत कर रहा हूं, सामने बिछड़ने का वक्त आया है, मिलने की चाहत कम कर रहा हूं, हद से ज्यादा हद कर रहा हूं, मैं तुमसे मोहब्बत कर रहा हूं। परिवर्तित सन्तोष जैशीको हिन्दी गजल थियो यो, वाचन गरे मैले। काफियामा अलिकति अलि सुधार गर्नुभएको राम्रो हुन्थ्यो भन्ने सुझाव छ तपाईँलाई पनि मेरो। र अब अर्को एउटा सामग्री छ, काभ्रे जिल्ला नमोबुद्ध 2 सानु लामाले पठाउनु भएको छ र उहाँको यो सामग्रीलाई म वाचन गर्छु। लेख्नुहुन्छ, आदरणीय वाचकज्यू, यदि यो रचना मनपर्छ भने वाचन गरिदिनुहोला। म काभ्रे जिल्ला नमोबुद्ध 2 सानु लामा, यो मेरो पहिलो रचना हो, कृपया झ्याउ लाग्यो भने अथवा गल्ती लाग्यो भने वाचन नगरिदिनु भनेर पनि लेख्नु भएको छ। कपाल झरेपछि शीर्षकमा, सबैले भन्छन् लक्ष्मीको बास हुन लाग्यो कपाल झरेपछि, खै कतिखेर भरिने हो खल्ती मेरो कपाल झरेपछि, उमेर नपुग्दै तालु टल्केर अर्कै मान्छे जस्तो देखिए, साथीहरू जिस्काउँदै भन्छन् धनी हुने लक्षण हो कपाल झरेपछि, ऐना अगाडि उभिएर हेर्छु आफ्नै यो नयाँ रूप, पैसा आउने आशामा चित्त बुझाउँछु कपाल झरेपछि, यस त झर्यो झर्यो कम्तीमा भाग्य चम्किए हुन्थ्यो, रूप हराए पनि सिरानी मुनि धन थपिए हुन्थ्यो कपाल झरेपछि, टोपीले तालु ढाक्दै सोचिरहन्छु दिनभरि म, साँच्चै धनी बनिन्छ कि यस्तै गफ मात्र यो कपाल झरेपछि, आफ्नै मुहार हेर्दा पनि अचम्म लाग्छ आज भोलि बाबा भन्दा बुढो देखियो कपाल झरेपछि भनेर सानु लामाले काभ्रे जिल्ला नमोबुद्ध 2 पठाउनु भएको रचना वाचन गरे। अब पालो बागलुङका भुवन चालिसेको, उहाँले पठाउनु भएको पहिलोचोटि भनेर लेख्नु भएको छ, पहिलोचोटि पठाउनु भएको गजल छ। मनले तिम्रै सन्देश कुर्छ के हुँदैछ यहाँ, तिमीलाई सम्झियो गजल फुर्छ के हुँदैछ यहाँ, तिमी साह्रै व्यस्त छौ त्यस्तै व्यस्त म पनि, तिमी साह्रै व्यस्त छौ त्यस्तै व्यस्त म पनि, सोधिहाल्यौ भेट्ने दिन कहिले जुर्छ के हुँदैछ यहाँ, तिमीलाई सम्झियो गजल फुर्छ के हुँदैछ यहाँ, राम्रा राम्रा फूलहरूको बगैँचामा हुँदा पनि,
तिम्री तस्वीरले आँखा पुर्छ के हुँदैछ यहाँ, तिमीलाई सम्झो गजल फुर्छ के हुँदैछ यहाँ, अरू बेला सर्नलाई ढिला गर्ने समय नै तिमी बोल्दा छिटो सर्छ के हुँदैछ यहाँ, तिमीलाई सम्झो गजल फुर्छ के हुँदैछ यहाँ, यति छिटो भेट्नलाई हतार किन भन्दाखेरि भन्छौ जवानीको तिर्खा मर्छ के हुँदैछ यहाँ, तिमीलाई सम्झियो गजल फुर्छ के हुँदैछ यहाँ, अरू कसैको मुखबाट तिम्रै नाम सुन्दाखेरि मुटु मेरो दुख्ने गर्छ के हुँदैछ यहाँ, मनले तिम्रै सन्देश कुर्छ के हुँदैछ यहाँ, तिमीलाई सम्झो गजल फुर्छ के हुँदैछ यहाँ। आज काफिया बिग्रेका गजलहरू नै छानेर ल्याएको भनेर भन्दा पनि फरक नपर्ने पो अवसर आउने भयो, अवस्था आउने भयो। भुवन चालिसेको गजलमा पनि काफियाको समस्या छ। उहाँले शुरूमा फुर्छ, कुर्छ, जुर्छ, पुर्छ भनेर कति राम्रोसँग शुरू गर्नुभएको थियो, पछि सर्छ, मर्छ, गर्छ तिर ल्याउनु भयो, यो चाहिँ त्रुटि भयो भनेर मैले भुवन चालिसेलाई पनि अनुरोध गर्न पाएँ, सुझाव दिन चाहे। अब तुम्बेबा तीन पाँच थरका आयुष भट्टराईको पालो छ, हेरौं उहाँले कस्तो लेख्नु भएको छ। थाहा छ यी मान्छेहरू सुध्रिन समय लाग्छ, थाहा छ यी मान्छेहरू सुध्रिन समय लाग्छ, कहाँ दुःखमा आफ्नाहरू टाढिन समय लाग्छ, भइगयो अहिले चस्माको धुलो सफा गर्दै गरौं, मेरो मनको मैलो पखालिन समय लाग्छ, कहाँ दुःखमा आफ्नाहरू टाढिन समय लाग्छ, पहिले आँसु र बिस्तारै यादहरूको पालो, आँखामा बसेको मान्छे निस्किन समय लाग्छ, कहाँ दुःखमा आफ्नाहरू टाढिन समय लाग्छ, आजसम्म बिर्सिन सकिन जसलाई मैले उसलाई मेरो नाम सम्झिन समय लाग्छ, कहाँ दुःखमा आफ्नाहरू टाढिन समय लाग्छ, सापट माग्नेले भोलि नै दिन्छु भनेरै माग्ने हो, सापट माग्नेले भोलि नै दिन्छु भनेरै माग्ने हो, दुई चार वर्ष त फिर्ता दिन समय लाग्छ, थाहा छ यी मान्छेहरू सुध्रिन समय लाग्छ, कहाँ दुःखमा आफ्नाहरू टाढिन समय लाग्छ। आयुष भट्टराईको गजल वाचन गरे मैले, यहाँनिर चाहिँ काफियाको दोष छैन, राम्रो गजल बनेको छ आयुषजी, फेरि फेरि पनि पठाउनु होला। अब अर्को गजल छ पञ्चेश्वर पाँच बैतडीबाट बाबु राजा वियोगान्तको, लास गनेर बाँडिँदैछ आज सम्मान पनि, लास गनेर बाँडिँदैछ आज सम्मान पनि, मूल्यहीन बन्दै गयो आखिर ज्ञान पनि, खरानीले अनुहार छोपेको सहरभित्र आफ्नै नाम बिर्सेर रोयो पहिचान पनि, मूल्यहीन बन्दै गयो आखिर ज्ञान पनि, आकाशै ढाक्न थालेपछि पापको धुवाले, आकाशै ढाक्न थालेपछि पापको धुवाले आफ्नै सृष्टि छोडेर भाग्यो भगवान पनि, मूल्यहीन बन्दै गयो आखिर ज्ञान पनि, प्रमाणहरू मागिरह्यो निर्दोषको रगतले, प्रमाणहरू मागिरह्यो निर्दोषको रगतले झुटकै पक्षमा उभियो यो विधान पनि, मूल्यहीन बन्दै गयो आखिर ज्ञान पनि, मनाउन थालेपछि चिहानले जन्मदिन, मनाउन थालेपछि चिहानले जन्मदिन, लज्जित भयो मृत्युको अभियान पनि, मूल्यहीन बन्दै गयो आखिर ज्ञान पनि, बारूदको खेती फल्यो हरेक आँगनभरि फूलले बिर्सियो आफ्नो मुस्कान पनि, लास गनेर बाँडिँदैछ आज सम्मान पनि, मूल्यहीन बन्दै गयो आखिर ज्ञान पनि। पञ्चेश्वर पाँच बैतडीका बाबु राजा वियोगान्तको गजल यो। अब एउटा रात्रि गन्थन छ, सरिता जोशीले कैलालीबाट पठाउनु भएको छ, उहाँको निकै लामो थियो इमेलमा, मैले उहाँलाई इमेल रिप्लाई गरे, कृपया छोटो बनाएर पठाउनु होला भनेर, उहाँले त्यसपछि छोट्याउनु भएको छ, छोट्याउँदा छोट्याउँदा पनि अझै लामो छ, सरिताजी अर्कोपटकदेखि अझ घटाउनु होला। कैलालीबाट पठाउनु भएको छ, लेख्नुहुन्छ, नमस्कार दाई, असोज महिना चलेको छ, गाउँमा मकै पाकेर थन्काउने चटारो छ किसानलाई, धान पाकेर पहेलपुर देखिन थालेका छन् खेतमा, मलाई गाउँको यादले एकदमै सताउँछ यो समयमा, हरेक वर्ष एक दशक अगाडि हरेक वर्ष दशैं तिहारमा गाउँ फर्किन्थे, रमाइलो हुन्थ्यो, गाउँका बुढापाका युवा युवती केटाकेटीसँग भेट हुन्थ्यो, दुःख सुख बाँडिन्थ्यो, अहिले त्यो छुट छैन मलाई, आफ्नै घर व्यवहारले भन्ने बित्तिकै गाउँ फर्किन सक्दिन, खुब याद आएको छ गाउँघरको, त्यो मध्ये गाउँ भन्ने बित्तिकै सम्झिने एउटा नाम हो देउकी चढाएकी एकजना दिदी धना, यहाँ मैले नाम परिवर्तन गरेकी छु, यसपालि धना दिदीलाई धेरै सम्झे र उहाँको जीवन भोगाईका बारेमा केही लेख्न मन लाग्यो, लामो भयो भने क्षमा गर्नुहोला भनेर उहाँले धना दिदीको बारेमा एउटा रात्रि कन्थन लेख्नु भएको छ।

मन्दिरमा देउकी चढाएकी धना दिदी यौन शोषणमा परेर आधा दर्जन सन्तानलाई जन्म दिएकी थिइन्। बुबाको पहिचान खुलाउन नसक्दा कैयौं पटक भित्रभित्रै मरेर बाँचेकी थिइन्। उनको कुरा गर्ने शैलीबाट यस्तो अनुभूति हुन्थ्यो, गाउँकै पुछारमा घर, उनीहरूले विद्यालय जाँदा, बेलापात गर्दा, खेतबारीमा काम गर्दा, पानीघट्ट जाँदा आक्कल झुक्कल भेट भइरहन्थ्यो। हाम्री आमा काकी ठुलियामा उमेरकी धनाले भेट्दा हामीलाई ढोक्थिन्। गाउँका अरू व्यक्तिले धनादिदी सम्बोधन गर्ने हुनाले हामी पनि धनादी नै भन्ने गर्थ्यौं। उनी सबैकी धनादी थिइन्। त्यो समयमा गाउँमा हरेक परिवार र छरछिमेकी बीच हार्दिकता र आत्मीयता थियो। मर्दा पर्दा एकजुट हुन्थे। अरू गाउँका व्यक्तिको सहयोगी भावनाले हुनसक्छ धनाले आफ्नो गाउँभन्दा पर परको ओल्लो पल्लो गाउँका गर्खाहरूमा समेत जीविकोपार्जनका लागि खाद्यान्न र लुगाफाटोको सहयोग माग्दै हिँडेको देखिन्थ्यो। हरेक सिजनको बाली भित्र्याउने समयमा वर्षभरि पुग्ने गरी खाद्यान्नको जुहो गर्नुपर्ने चटारो हुन्थ्यो। बाँच्नकै निम्ति आफूसँगै हुर्किँदै गरेका आधा दर्जन सन्तानको लालन पालनका लागि यस्तो कदम उठाउनु बाध्यता थियो भन्ने बुझेकी थिएँ मैले। उनको जिउको एक सरो पुरानो थोत्रो लुगा, कम्बरमा बाँधिएको सेतो पटुकी, टाउकोमा बेरेको सानो गम्छा, नारी भएर पनि आम नारी भन्दा फरक रित्तो सिउँदो र श्रृंगारविहीन शरीर देख्दा मन कुडिन्थ्यो। मैले नजिकबाट निहालेको उनको भोगाई अत्यन्त निरीह, भयावह, लाचार र कठिन थियो। धनाको छोरोको नागरिकता बनाउने उमेर भइसकेपछि भने देउकी चढाएको समुदायमा एकाएक खैला बैला र बहसको विषय बन्यो। अविवाहित आमाको गर्भबाट जन्मिएको सन्तानको बुबा छैन। धना स्वयं अनागरिक भएर बाँचेकी छन्। नागरिकता भएकै भए पनि आमाको नामबाट नागरिकता पाउने अधिकार प्रश्नमूलक छन् उनका निम्ति। समुदायका कुनै पुरूषले धनाका सन्तानमा शरीरमा आफ्नो रक्त संचार भइरहेको स्वीकार गर्ने हिम्मत नै गरेनन्। समस्याबाट मुक्तिका निम्ति षड्यन्त्रपूर्ण तरिकाले अति निम्न वर्गीय एक पुरूषलाई बलिको बोको बनाउँदै उनकै नामबाट धनाको पति र धनाको छोरोको पिता बनाएर अनागरिक हुनबाट मुक्त त गराइदिए। आफ्नै वैधानिक श्रीमतीबाट जन्मेका सात सन्तानको जिम्मेवारीले थला परेका ती पुरूषले धना र कागजमा पिता बनेका धनाको छोरोको जिम्मेवारी भने कहिल्यै लिएनन्। न ती व्यक्तिले पत्नी स्वीकारे, न धनाले पति भनेर स्वीकारिन्, न त छोराले कहिल्यै बुबा नै सम्बोधन गर्यो। नागरिकतामा अवैधानिक बुबाको नाम देख्दा ती भाइको मन कति दुख्दो, यो कुरोले कति बिझाउँदो हो यो उनीलाई थाहा होला। केही महिना अघि धना दिदीको मृत्युको खबर सामाजिक सञ्जालबाटै पाए। धेरै वर्षदेखिको सपना थियो। गाउँ गएको समयमा उनले मन्दिरमा बलि चढेदेखि भोगेको जीवन र बाँच्नका लागि गरेको संघर्ष उनकै मुखबाट सुन्ने र उनका कथा, व्यथा, पीड़ा, अभाव र सुस्केर लिपिबद्ध गर्ने। आफ्नै पारिवारिक जिम्मेवारीले त्यो सम्भव भएन। धनाको असमयमै दिवंगत भएसँगै मेरो प्रत्यक्ष भेट्ने सम्भावना पनि तुइयो। धना मरेकी होइनन्, मेरो नजरमा उनी सधैं बाँचिरहेकी छिन्। कैलालीबाट सरिता जोशीले पठाउनु भएको यो पत्र वाचन गरे मैले। लामो भएको हुनाले अलिक छिटो छिटो वाचन गर्दा यसको मूल मर्म पनि अलिक बिग्रन गयो कि भने म क्षमा चाहन्छु सरिताजी। निकै राम्रो यो देउकीमाथि म आफैलाई पनि चासो लागेको छ। अलिक छोटो गरी अझ मिठो बनाएर लेख्नु भएको भए राम्रो हुन्थ्यो होला जस्तो लाग्यो मलाई। अहिलेसम्म पनि यसको अवशेष बाँकी रहेछ देउकीको भनेर यही तपाईँको रात्रिगन्थनबाट थाहा भयो। धेरै धेरै धन्यवाद बुलबुलमा पठाउनु भएकोमा। र यो सँगै बुलबुलको अब आजको समय सकिसकेको छ। हामीले लामो समय लिइसकेका छौं। आजका लागि ल्याएका सामग्रीहरू सकिएको छन्। बुलबुलमा आफ्नो सामग्री पठाउनको लागि CHHAPRONEWS chapronews@gmail.com गजल वा रात्रिगन्थन पठाउँदाजी। निकै राम्रो यो देउकीमाथि म आफैलाई पनि चासो लागेको छ। अलिक छोटो गरी अझ मिठो बनाएर लेख्नु भएको भए राम्रो हुन्थ्यो होला जस्तो लाग्यो मलाई। अहिलेसम्म पनि यसको अवशेष बाँकी रहेछ देउकीको भनेर यही तपाईँको रात्रिगन्थन।

0: हवस् त अर्को दिनसम्मका लागि प्राविधिक साथी र म प्रस्तोता अच्युत घिमिरे बुलबुल विदा हुँदैछौ। जाँदा जाँदै मित्र ढुङ्गाना स्याङ्जा हरिनाश सातका मित्र ढुङ्गानाको गजल वाचन गर्दै शुभरात्री भन्छौ। छोरी अस्ट्रेलिया छोरो जापान रहेछ, छोरी अस्ट्रेलिया छोरो जापान रहेछ, बुढेसकालमा चाहिने त सन्तान रहेछ। यथार्थमा मात्र आधारित हुने सबै कुरा हाम्रा बा आमाको बोलीमा विज्ञान रहेछ, बुढेसकालमा चाहिने त सन्तान रहेछ। माफ गर्नु यसकारण छोरी दिइन मैले, तपाईँको छोरो गाउँको किसान रहेछ, बुढेसकालमा चाहिने त सन्तान रहेछ। युवा बेच्छ अनि खाद्यान्न किन्छ देशले, महाशय नेपाल कसरी कृषि प्रधान रहेछ, बुढेसकालमा चाहिने त सन्तान रहेछ। बाको निधनमा फर्किएनन् छोराछोरी, हेर्नुहोस् त यो पैसा कति बलवान रहेछ। छोरी अस्ट्रेलिया छोरो जापान रहेछ, बुढेसकालमा चाहिने त सन्तान रहेछ।
1: एउटा इरानी चरा बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति। गजलको कार्यक्रम बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगू रोगको शंका

नमस्कार, रेडियो भेरी एफएम 98.7 र 102.7 मेगाहर्ज को प्रसारण में तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजे सम्म सुन्न सक्नुहुन्छ। ताजा खबर, मनोरंजन अनि सूचना को लागि सुन्दै गर्नुस् रेडियो भेरी एफएम।

0: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज
1: लज्जानुस भनेर यस किसिमबाट जब अक्रुरलाई भन्न पठायो, यति नारदका वचन सुनेर राजा कंस धनुर्यज्ञको प्रारम्भ नारद ऋषि सरासर गएर कृष्ण भगवानका चरणमा गोकुलमा मेरो प्रभु कृष्ण त्यो अन्धोलाई मैले बिउजाएर आछु, हजुरलाई लिन अक्रुर आउनुहुनेछ, गएर अगासुर बकासुर धेनुकासुर तृणाव्रतको बेला आइपरेत अम्बस सल्तोष र चाँडो र मुष्टि गाइदिएर राजा कंस मारेर महाभारत र पारिजात हरणको व्यवहार मैले बुझ्नका लागि मैले हजुरलाई त्यो कुरा जाहेर गरेका छु। मेरो प्रभु त्यो लाटोलाई मैले भ्युझाएको, मैले कुरा लायो भनेर नरिसाउनुहोस् है भनिदिए उता गएर। कुरा मिलाउन जानेले कहाँको सजाय पाउँछ र भुँदाले को त चुट्टै पाउँछ। र त्यसै कारणले धन्य हो नारद ऋषि भनेर कृष्णले त्यहाँबाट पनि सम्मान पाएर नारद जानुभयो। अनि राजा कंसको राजदरबारमा आज लौ त अक्रुरजी तिमी जानु पर्यो भन्दा मेरो प्रभु अहिलेसम्म गएको कोही फिर्ता भएको छैन, कृष्णलाई मार्न लिन जाँदा मेरो ज्यान रहन सक्दैन, त्यसै कारणले म जान्न भनेको थियो, जानी भए जा होइन भने तोपका मोरीमा राखेर उडाइदिन्छु भनेर राजा कंसलाई रिस उठिहाल्यो। अनि राजा कंसले अत्यन्त संवेदनशील रूप प्रभाव विषयबाट राजा कंसले अक्रुरलाई लिनका लागि पठाउन आँटो, जागिर छोड्न पाएनन्, अन्त्य पर्यो। लौ त त्यसो भनेदेखि जान्छु भनेर अक्रुरजी आफ्नी पत्नी परिवारसँग विदावादी भई कृष्ण भगवानलाई लिनाका निमित्त रथमा चढेर धनुर्यज्ञको निमन्त्रणाको कार्ड लिएर अहिले मथुरापुरीबाट गोकुल सहरपट्टिको प्रस्थान गरिसक्नु भयो भन्ने सम्बन्धको कथा यस अध्यायबाट।
2: जय बोलो श्रीमान् भागवतमा प्रारम्भ हो।

शुन्नुभो महाराज परीक्षित अवयो श्रीमद भागवत महापुराण को दसम स्कंद अंतर्गत ऐरे कति कथा को वर्णन विस्तार करें संकित मान महाराज परीक्षित लाई सुखदेव ले बताऊ भो अब त्या देखनो प्रांत लौत राजन परीक्षित अब बाकी अंश को लगे तपाई के सुन्न चाहिए भक्सन सबनेकन श्रद्धा खरी मान लो मेरो भगवान ये प्रसंग को बीच में अगि के भे भन्नला भि अब त्या देखनो प्रांत भगवान परब्रह्म परमात्मा कृष्ण बाट एक दिन कृष्ण भगवान भेड़ा बाख्रा भई खेलने खेल खेलने हो गए तो देवासुर भन्ने दानम तेले गए आक्रमण गयो भगवान देवासुर लाई जब लाल बाल गाई बाछा गोठाला थुना में राखे रहे हत्या प्रभुले कर दिनु भयो देवासुर मर्यो देवासुर मरी सके त्यस पछि बाट अर्को फेरी डरलाग्दो केशी भन्ने दानव राज गएको थियो केशीले भगवानलाई लात हान्न आँटेको थियो डरलाग्दो घोडाको रूपबाट त्यसको यालमा समातेर नाकको डाँडीमा घुसी ठोकेर त्यसको पनि हत्याकाण्ड तयारी गरिरहेको थियो केशी सुदन भन्ने नाम पनि प्रभुको रह्यो अनि सबैजनाले प्रभु कृष्णका अत्यन्त मर्यादा प्रभावबाट भजन गर्दै कीर्तन गर्दै प्रार्थना गर्दै भन्न लागे हरे अति मनोरञ्जनात्मक प्रभावबाट कृष्ण भगवानको त्यस ठाउँमा विन्ती भयो हरे सुहाउने सुहाउने शिरमा मुकुट सुहाउने सुहाउने सुहाउने शिरमा मुकुट सुहाउने।

0: महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो। अब भगवान कृष्ण लाल बाल गाई बाछा गोठाला सारा तमामको साथमा कार्यक्रमको रफ्तारको अन्तिम घडी दिलाएर अहिले आफ्नो गतिले आफ्नो प्रस्थानको निमित्त जान लागेको बेलामा अहिले अक्रूरजी भगवान कृष्णलाई लिन साँझको प्रहरमा गोकुल शहरमा आइसकिसक्नु भयो भन्ने सम्बन्धको कथा यस अध्यायबाट।
1: जय बोल श्रीमान् भागवतमा प्राणको।
0: महाराज परीक्षित, अब यो श्रीमद् भागवत महापुराण अहिले अक्रूरजी साँझको प्रहर पर्यो, भगवान कृष्णलाई लिन गोकुलमा सवारी हुनुभयो। मनमा तर्क वितर्क कुतर्क गर्दै अक्रूर जानुभएको छ। जाने बित्तिकै काका भनेर सम्मान गर्ने हो कि जानु बित्तिकै ड्यामी पो हान्ने हो कि मलाई मार्नु लिन आउने तैमैनस भनेर पो हान्ने हो कि, यही प्रकारको तर्क वितर्क कुतर्क गर्दै गर्दै गर्दै साँझको प्रहर पुग्यो। अक्रूरजी जानुभयो। अक्रूर पाल्नु भइसकेपछि भगवान वासुदेव परब्रह्म परमात्मा परमेश्वरको प्रार्थना भो भजन भो मनन भो कीर्तन भो बडा सम्मान गारद्दै उहाँको सम्मान गरे र अनि त्यहाँदेखि उपरान्त बडो मर्यादा रूपबाट उहाँको सम्मान मर्यादा गरिसकेपछि लौ त मेरो महाराज अहिले भगवानको सवारी र त्यसै प्रभावबाट मर्यादा पुरुष भगवानको ध्यान मनन कीर्तन श्रीकृष्णको गरिसकेपछि अहिले सरासर प्रभु सवारी हुनुभयो, कहाँ पाल्नुभयो प्रभु भन्ने विषयका लागि अहिले सरासर परमात्माको सवारी भयो। अत्यन्त सुन्दर कक्षमा ध्यान भो कीर्तन भो मनन भो कीर्तनको जब महिमाको वर्णन बढ्यो र अहिले साँझका प्रहरमा अक्रूरजी भगवान कृष्णचन्द्र परमात्मालाई लिनाका निमित्त गोकुल सराईले पहुँचदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। यो श्रीमद् भागवत महापुराणको दशम स्कन्ध पूर्वार्ध कथा। कृष्ण भगवान प्रभु अहिले लाल बाल प्यारा गोपाल सम्पूर्ण नागरीहरूको अगाडि जब गाईको गोठमा धन्दा गर्दै हुनुहुन्छ र अक्रूर आइपुग्नुभयो। गाईको गोठमा धन्दा गरेको बेलामा त ती आएर सोध्नुभएछ, साँझको प्रहर पुग्यो, सूर्य अस्तै चल पर्वतमा पुगे, कृष्ण बलराम आइपुग्नुभयो। कृष्ण त्यतिखेर कस्तो हुनुहुँदो रहेछ भनेदेखि सानो बच्चो लामो जामा लाएको फेता गुथेको गोबरै गोबर र भकरै भकराले पूर्ण भएको त्यस्तो। ए बाबु, कृष्ण र बलराम कहाँ छन्? नन्द बाबाको घरमा जाने बाटो कता भन्नुभयो? कृष्ण भनेको मैले हुँ, मेरो दाजु बलराम उहाँ नै हुनुहुन्छ। यसरी परिचय प्रस्तुत गर्नुभयो, मेरो भगवान बड़े बड़े राजा महाराजाहरूलाई मारेका काल यदव यस्ता प्रकारबाट वीर योद्धा छन् भन्ने शंका गरेको थिए, रहेछन् केही निकेका फुच्चा बच्चा, यो तिमी हो र भन्दाखेरिमा पक्कै कृष्ण भनेको मनै हुँ, मेरो दाई बलराम मनै हुनुहुन्छ भनेर आज्ञा गर्नुभयो। लो मेरो भगवान, यो सामान्य कुरो होइन, यो त बडा तर्क वितर्क कुतर्क गरिकन जब कृष्ण भगवान परब्रह्म परमात्मा परमेश्वरले आफ्नो कामको लागि आफ्नो कर्तव्यको लागिमा बडो गम्भीर हुनुभयो, त्यस्तै कि पछाडि साराले कृष्णको महिमा बुझेका थिए। जामा लगाउनु भएको जामा भने थाहा छैन, जामा भने अयी बाहुनका छोरा बिहामा लाउँथे हो कि होइन, बुढाबुढा बाहुनले हो भने छन् अरूलाई थाहै छैन, त्यसै कारणले जामा यस प्रभावबाट अहिलेको जब छोरी मान्छेले लाउने म्यागजी भने त्यही हो, त्यसो भनेपछि बुझ्छन् सबैले, नत्र के त्यो अहिले लाउँछन् नि त धोक्रे क्या कुनै हिजो त गाउन भन्न थाले हेर्छन् कहीँ नभएर बहन खा पनि छैन, दिनदिनै नाम फेरिहेर्छन्, नाम फेर्दै फेरि ल्याइदिएर भएर होला राजा परीक्षित। यही प्रकारले गर्दाखेरि त्यसरी भगवान्ले सारा सम्पूर्ण गर्न जब त्यो लगाएर गहना र गुरियाले परिपूर्ण भई भगवानको ध्यान भयो मनन भयो कीर्तन भयो बडाई सम्मान गारदले प्रभुको प्रार्थना गरे र अहिले बलराम कृष्ण दुईजना यस किसिमबाट बसेको देखिसकेपछि ओहो तपाईँको हुनुहुन्छ भन्दा तिमीहरूलाई लिन आएको बाबु, म त तिमीहरूको काका पर्ने हुँ भन्नुभयो, त्यो लामो जामाबाट फर्सिनुभयो, ओहो के आश्चर्य हो यहाँ, यही प्रकारको तर्क गर्दै हुनुहुन्थ्यो। भगवान कृष्णचन्द्र परमात्माले गाई उपहार मामलीपट्टिको सोधपुछ पनि गरिबस्छु, सम्मान गारद्य बलरामजीको तुति विन्ती गरे, ध्यान गरे, मनन गरे, कीर्तन गरे, अनि बलराम कृष्ण दुईटीले यस किसिमबाट बडा प्रेम साथसँग लैन जानुहोस् हाम्रो मामा घरमा जाम भनेर घरमा लिएर जानुभयो। अनि नन्द बाबाजीले केलाई पाल्नुभयो त अक्रूरजी भन्दा तपाईँका घरमा बसेका कृष्ण बलरामलाई धनुर्यज्ञमा निमन्त्रणा राजा कंसले दिएको हुनाले लिन आएको भन्दा हो हुन सक्दैन, मेरो बाबुलाई यो बच्चालाई किन लाने भन्दा नारदका उपदेशबाट यी नभई हुँदैन भनेको हुनाले गाईका दुधै गयो गौत इत्यादि सारा सम्पूर्ण लिएर तपाईँहरू पछि आउनुहोला, अहिले म जाँदै गर्छु यिनलाई लिएर भन्दा जान दिन हुँदैन भन्ने अक्रूरजी हुनुहुन्छ। अक्रूरजीलाई तिम्रो नाम अक्रूर होइन तिम्रो नाम क्रूर रहेछ भन्न लागे, किनकि अर्काको प्रतिमा छेद गर्नेको नाम क्रूरको हुन सकेको अक्रूर नै हो। एक आपसमा विरोधाभास भयो अनि त्यसपछिबाट होइन होइन होइन। अब भगवान कृष्णचन्द्र परमात्मा परमेश्वरलाई लिन आएका अक्रूरको निमित्त सारा गोपिनीजनहरूले पनि विरोध गरे, विन्ती गरे सबले, हरे श्याम सुन्दर भगवान कृष्ण बलराम, श्याम सुन्दर भगवान कृष्ण बलराम, जान हुन्न मथुरामा चर्को।

मान जान हुँदैन भन्दै ठिक गाई रोयो, बाछा रोयो, बाछी रोयो, सारा टाँको छोडेर रोयो, हाकार पर्यो, हुकार पर्यो, चितकार पर्यो, जनजीवन अस्त व्यस्त भयो। अनि भगवान परमात्मालाई ए कृष्ण ए मुरारी ए मेरो भगवान हजुरलाई बारम्बार मेरो सहस्र कोटि प्रणाम छ मेरो परमात्मा, यही ध्यान गर्दै थिए। त्यस बेलामा अब अक्रुरले जब यस किसिमबाट जान जब अक्रुरले लिएर जान आँट्नुभयो भगवान कृष्ण अहिले विदाईको लागि तयारी हुँदा सारा जनमानसहरू जब आतंकित भए र अनि गाई पनि रुन लाग्यो, बाछा बाछी रुन लाग्यो, भयभरका सारा जनजीवन अस्त व्यस्त भएर रुन लागेको बेलामा अचानक पूर्व कृष्ण भगवान प्रभु जगतको नारायणको सान्निध्यमा अति प्रेमयुक्त स्वरमा अति भजनयुक्त स्वरमा अत्यन्त प्रेम र जब मनोरञ्जनात्मक प्रभावबाट विन्ती गर्नुभयो ए कृष्ण मुरारी हामीलाई छोडेर नजानुस् मेरो प्यारो मोहन भनेर सारा गाई बाछा गोठालाका साथमा गोपिनीहरू रोइरहेका थिए। भगवान भन्नुहुन्छ गोकुल छोडी मथुरा जान हुँदैन, गोकुल छोडी मथुरा जान हुँदैन, जान्छु फन्सिने राधिका हो लान।

महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो। लौतरी शेषर सम्म कादिरिसि प्रणालीहरू, भगवान कृष्ण अहिले गोकुल छोडेर मथुरा पट्टिको सवारी हुन लाग्यो, गाई रुन लागे, बाछा बाछी रुन लागे, डाको छोडेर रुन लागे, आमा र बाबा रुन लाग्नु भयो, मेरो बाबा हुर्कायौं पढायौं ठूलो बनायौं, आज छोडेर तिमीले जान आँटो, कहाँ जाने हामी भन्दा मेरो बुबा मुमा धन्दा नमान्नुहोस्, तपाईहरूका पासमा म झट्टै आउनेछु, यसका लागि अन्यथा छुइन भनेर भगवान कृष्ण रथमा चढ्नुभयो। गाई बाछा गोठाला डाँको छोडेर रुन लागे, हाकार हुकार चित्कार जनजीवन अस्तव्यस्त, अहिले गोकुलबाट परमात्मा मथुरा पट्टिको लागि म अक्रुको पासमा गोकुल छोडेर सवारी भइसकी बक्स्यो भन्ने सम्बन्धको कथा हे सद्याबाट सुन्नुभयो महाराज परीक्षित। अब यो श्रीमद् भागवत महापुराण अन्तर्गत अहिले दशम स्कन्दको पूर्वार्ध कथाको कति कथाको वर्णन विस्तार गरिन्छ। पूर्वार्धमा भनेदेखि यही जब लामो जामा अंग भंग प्रत्यङ्गको गोबर र भकारो, तर परमात्मा श्रीहरि आफ्नो घर दरबारबाट सवारी हुनुभयो, यस प्रभावबाट जब पाल्नुभएको थियो महाराज परीक्षित, यस अवस्थामा लाल बाल गाई बाछा गोठाला रुन लागे, खराउन लागे, हाकार प्रभु कार पर चितकार पर, अहिले परमात्मा कृष्ण सवारी हुनुभयो। जब प्रभु पाल्नुभएको थियो त्यसै बेलामा अत्यन्त मनोरञ्जनात्मक प्रभावबाट प्रभुको प्रार्थना भयो, सम्मान गारतले सम्मान गर्यो प्रभुको। बीच बाटोमा गइसकेपछि अक्रुजी भन्नुहुन्छ, म त नुहाएको छैन बाबु, मध्याह भो नुहाउन जान्छु भन्नुभयो, स्नानको निमित्त कहाँ जानुस्, हामी त के को जब नियम कानून छैन भन्दा तिनलाई लिएर जान पनि बडा लजाउनु भएको थियो। बीच बाटोमा गएर स्नान गर्ने भन्दाखेरिमा हामी त त्रिकाली जब त्रिकाली चार काली केही गर्दैनौ, हामीलाई कालीको थाहै छैन, हेर नुहाउनु पर्छ भनेर बीचमा गएर चुरुलममा पानीमा डुब्नुभयो। कालिन्दीको किनारमा डुबिसकेपछि यसो हेर्नुहुन्छ त कृष्ण र बलराम भित्र फेरि यिनको छाया पर्यो क्यारे भनेर फेरि जब डुबेर जब चुरुलममा हुनुभएको थियो, नन्द सुनन्द चन्न प्रचण्ड सुजय विजय सुशील पुण्यशील चारैपट्टिबाट बेरेको कृष्ण बलराम त्यही देख्नुभयो। धन्य नारायण, परमात्माको महिमा मैले देखेँ बुझेँ, यो मैले चिन्न सकिनँ भनेर अकुरले त्यो लामो जामाबाट आफू अल्झिएको र आफूले गल्ती गरिएको कुरालाई सारा स्वीकार गर्दै अक्रुले भिन्ती गर्नुभयो। अक्रु वाच न त स्वयं तम किल नारायण पुरुष माध्यमाभ्यम एना बिजात दरबेन्द कोषाद ब्रह्मा विराशित सहेश लोक, जलमा पनि हजुर, थलमा पनि हजुर, भित्र पनि हजुर, बाहिर पनि हजुर, विश्व ब्रह्माण्डमा हजुर नभएको कहीँ रहन्छ, यस्ता परमेश्वरलाई बारम्बार नम भन्दै अक्रुले दुई पाउसमा तेह्र जब जब कृष्ण बलरामको भिन्ती गर्नुभयो। महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो, अब त्यहाँ देख्नु उपरान्त अब के सुन्न चाहनुहुन्छ भनेर सौनकादिका उपरमा पौराणिक सूतले नैमी सारण्य क्षेत्रमा भगवान प्रभु जानिन भनेर विन्ती गर्नेवाला अक्रुरलाई, यो ठिकै छ, तिमीले मलाई मार्न लिन आएको त्यो मलाई थाहा छ, राजाको नुनपानी खाइसकेपछि सोझै गर्नुपर्छ भन्ने कुरा पनि निर्णय कहिले नबिर्स, तर ठिकै छ, यसमा अन्यथा छैन, तर म एउटा कुरा भन्छु, अक्रुरले यस प्रभावबाट आज्ञा गर्नुभयो, लौ त मेरो भगवानहरू कुरा केही पनि होइन, समस्त जवजनले गर्नुपर्ने नीति रीति थिति र नीतिको सारा सम्पूर्ण प्रकारको नीति नीतिगत कुरो हो, यो मैले यहाँलाई प्रस्तुत गरे, भगवानको भजन मनन कीर्तन निद्या सारा सम्पूर्णको महिमा पनि प्रस्तुत गरे, र आखिरमा मुक्तिको लाभ ध्यानको प्रकरण जीवन मुक्तिको शैली यो पनि जब तिमीलाई मैले प्रमाण गरिदिन्छु महाराज, हेर म अक्रुजी सत्यताको साथमा मलाई मार्नका लागि लिन आएको त्यो मलाई थाहा छ, तर पनि म यहाँ कुनै प्रकारले रिसराग त्यसरीसा म केही गर्दिन, तर म के भन्छु भनेदेखि एउटा कुरा कहिले नबोल भन्नुभयो भगवानले, तब तिमी राजाको नुनपानी खाइसकेपछि त्यो सोझै गर्नका लागि यसरी कसैले विश्वासघात गर्न पनि हुँदैन, यो सत्य कुरा छ, तिमी जाऊ भन्नुभयो भगवान, म सँगै जान्छु भन्नुभएको थियो, मलाई जानु पर्दैन, हजुरलाई त अहिले जब डरलाग्दो प्रकारका जब वीरहरूले मार्नका लागि तयारी भएका छन्, भगवान राजा कंसले धनु लिएको न्यूमा हजुरलाई मार्न तयारी भएको छ भन्दा मार्न सक्दैन, तिमी जाऊ घर, तिम्रो घरमा राजा कंसलाई मारेपछि एक रात बस्नका लागि आउनेछु भन्ने भगवानबाट हुकुम भयो। यस्तो प्रभुको वचन सुनेर लौ त मेरो नारायण अब म विदा हुन्छु भनेर रथ अगाडि सारेका थिए, मलाई रथ चाहिँदैन भनेर दाजुलाई भाइलाई भाइले दाजुलाई धकल लिएर हिलो छेपेर ठूलो छर्ने गर्दै दाजुभाइ अगाडि भडी बक्सो जाँदा जाँदा जाँदा अल्ली पर पुगिसकेपछि एउटा जब धोबीले कपडा धोइरहेको रहेछ, धोबीहरूले ओ धोबीलाई हामी पनि मामाको घरमा जाने लौन कपडा धोइदिनु पर्यो भन्दाखेरिमा पहिलो सुन्दै सुनेन, पछि गएर मुगुरो ताक्यो, मुगुरो हुन्छ नि, मुगुरो हुन्थ्यो हुँदैन त्यो कपडा कुट, त्यसै प्रभावबाट त्यही मुगुराले समातेर ठटाइदिनु भयो, र आखिरमा त्यो मर्यो महाराज, त्यो को धोबिरहेछ भनेदेखि अघिल्लो जन्म रामका पालामा रामचन्द्र जस्तो लाजी पाजी
आउँदो यस्ता प्रकारले म अलाछी हुँ कि अर्कासँग गइसकेको पति फिर्ता घर ल्याउने भन्नेवाला जो थियो त्यसलाई मारिदिनु भयो। अनि त्यसदेखि पछाडि अलि पर गइसकेपछि कपडाको पोको बोकेर जानुभयो दान गर्दै गर्दै विपरीतका तरिकाले तलबाट लाउने माथिबाट माथिबाट लाउने तलबाट लगाएर विपरीतको तरिकाले सवारी हुनुभयो। अलि पर गइसकेपछि दमैले कपडा सिरेको रहेछ हो दमै दाई परिहारजी हामी मामाको घरमा जान लागेको लौ न कपडा सिलाइदिनु पर्यो भनेपछि हुन्छ साहेब राम्रोसँग फिटफाट गरेर आइरन प्रेस तारा सम्पूर्ण गरेर शरीरमा जब धार निकालेर लगाइदियो तिम्रो यस कृति जयलाभ सधैँका लागि रहिरहोस् है भन्ने वरदान टक्राउनु भयो।

0: समूह सहकारीलाई भाडामा सहयोग,
1: प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना संघ सशर्त अनुदान, बसन्ती मकै ब्लक विकास कार्यक्रम, वीरेन्द्रनगर नगरपालिका निरन्तरता, उन्नत बिउ उत्पादनमा प्रोत्साहन अनुदान कार्यक्रम,
0: कृषि यान्त्रिकीकरण कार्यक्रम, व्यावसायिक च्याउ उत्पादक कृषकलाई ठूला मेसिनरी औजार उपकरण सहयोग, कृषि तथा पशुपन्छी स्रोत केन्द्र विकास कार्यक्रम, मौरी स्रोत केन्द्र स्थापनाका लागि पूर्वाधार निर्माण तथा संचालन निरन्तरता तथा विस्तार, तरकारी तथा खाद्यान्न बाढी बिउ उत्पादन स्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रम, स्थापना भएका स्रोत केन्द्रको फलोअप कार्यक्रम, फलफूल नर्सरी स्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रम,
1: व्यावसायिक फलफूल बगैचा स्थापना तथा विकास कार्यक्रम, ओखर बगैचा स्थापना, सुन्तला जात फलफूल, सुन्तला, कागती, जुनार, अमिलभ, भोगटे बगैचा स्थापना तथा विकास, मेवा बगैचा स्थापना तथा विकास कार्यक्रम, व्यावसायिक केरा बगैचा स्थापना तथा विकास कार्यक्रम, फलफूल बगैचा सुदृढीकरण कार्यक्रम, नवीनतम फलफूल किवी, एवोकाडो, हलुवा बेद, ड्रागन फ्रूट प्रवर्धन कार्यक्रम, विगत आर्थिक वर्षमा स्थापना भएका फलफूल बगैचाको फलोअप कार्यक्रम,
0: कृषि पूर्वाधार विकास कार्यक्रम, प्राङ्गाडी हाट बजार निर्माण भेरीगंगा नगरपालिका, स्याला रस्टिक स्टोर निर्माण वीरेन्द्रनगर 13 स्याला, भेरी श्रमिक कृषि उपज संकलन योजना भेरीगंगा 9, निगाल पानी रस्टिक स्टोर वीरेन्द्रनगर नगरपालिका 15, माघमा आधारित निर्माण भएका संकलन केन्द्रको स्तरोन्नति तथा सुधार कार्यक्रम,
1: कृषि व्यवसाय प्रवर्धन कार्यक्रम, बगर खेती प्रवर्धन कार्यक्रम, माग तथा व्यावसायिक परियोजनामा आधारित कृषि व्यवसाय प्रवर्धन कार्यक्रम, जिल्ला स्तरीय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम, तरकारी खेती प्रवर्धन कार्यक्रम, स्थानीय आलु प्रवर्धन कार्यक्रम, मसला बाली प्रवर्धन कार्यक्रम, गहुँ ब्लक कार्यक्रम, तरकारी ब्लक विकास कार्यक्रम, भेरीगंगा 4 हरे क्षेत्र, अकबरी खुर्सानी मिशन कार्यक्रम, प्राकृतिक प्रकोप राहत कार्यक्रम, कपास खेती प्रवर्धन कार्यक्रम, उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम, कफी प्रवर्धन कार्यक्रम, चक्लाबन्दी खेती प्रवर्धन कार्यक्रम, बराहताल गाउँपालिका 2, सामूहिक खेतीको लागि प्रस्तावका आधारमा सहयोग कार्यक्रम, मौरी पालन प्रवर्धन तथा महप्रशोधन कार्यक्रम, निर्मित कृषि पूर्वाधारहरूको प्राविधिक सहजीकरणका साथै संरचना सुधार कार्यक्रम, बाली विशेष खाद्यान्न उत्पादन कार्यक्रम र च्याउ उत्पादन प्रवर्धन कार्यक्रम,
0: प्राङ्गणिक कृषि प्रवर्धन रैथाने बाली तथा पशुपन्छी विकास कार्यक्रम, भर्मी कम्पोस्ट उत्पादन सहयोग कार्यक्रम, निर्यातजन्य रैथाने बालीको मूल्यवान लोगो प्रवर्धन, ढुवानी बजारीकरण, लेबलिङ प्याकेजिङ, अर्गानिक उत्पादक कृषकलाई अदुवा बेसार लगायत अन्य बाली उत्पादनमा आधारित प्रोत्साहन अनुदान, रैथाने बारीमा आधारित कोसेली घर स्थापना सहयोग कार्यक्रम, जलवायु मैत्री एग्रो इकोलोजिकल मोडेल भिलेज स्थापना निरन्तरता र विस्तार, जैविक मलमा सहुलियत सहयोग कार्यक्रम, हरियो मल प्रवर्धन कार्यक्रम, गुडेधान प्रवर्धन कार्यक्रम, प्राङ्गणिक अदुवा बेसार उत्पादन कार्यक्रम,
1: संघ सशर्त अनुदान प्राङ्गणिक कृषि प्रवर्धन कार्यक्रम,
0: साथै अन्य कागजातहरू तथा प्रक्रिया कर्णाली प्रदेश सरकारबाट स्वीकृत कृषि तथा सहकारी सम्बन्धी कार्यक्रम, संचालन तथा व्यवस्थापन कार्यविधि र अन्य प्रचलित कानून बमोजिम हुनेछ।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: खुशीको खबर,
3: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
3: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
2: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
4: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
2: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
4: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
2: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
4: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
2: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
4: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: खुशीको खबर,
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ। सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइरोइड सम्बन्धी रोगका विशेषज्ञ।
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एकपटक काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
4: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्री विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वीरेन्द्र नगर छ, मंगलगढ़ी चोक, सुर्खेत। सम्पर्क नम्बर 0385-91-1099।
2: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर।